यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै नेपालमा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि। र इरानको वार्ता प्रस्तावमा पुनः विचार गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा हिजोदेखि काठमाडौँ महानगरपालिका 16 बालाजु स्थित विष्णुमती नदी र धोबी खोला नदी किनारमा रहेका घर टहरा हटाउने क्रम जारी छ। काठमाडौँको स्वयम्भू बालाजु गङ्गबु बस पार्क देवीनगर लगायत क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। सरकारले शुक्रबार बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने सहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन गरिरहेको छ। सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका 1 सल्यापमा भएको जीप दुर्घटनामा 20 ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो विज्ञप्ति मार्फत जनाएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने विज्ञप्तिमा उल्लेख छ। विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक बस्ने भएको छ। सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान 11 पार्टीको केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको हो। पार्टी सभापतिको निर्देशन अनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तह उम्मेद्वार छनौट रूपरेखा 2083, महाधिवेशन कार्यविधि 2083, संसदीय दलको विधान संशोधन लगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार भोलि दिउँसो 1 केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बैठक बस्न लागेको हो। उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने,

0: भदौ 15 गतिसम्म ओडा, भदौ 16 मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतिसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। यस्तै बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानवाधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहग घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ। सन् 1993 युनेस्को आयोजनामा अफ्रिकी राष्ट्र नामिबिया को विन्डहग शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणा पत्र जारी गरिएको थियो। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली संचार जगतलाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आम नागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भनी शुभकामना दिनुभएको छ। यसै गरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामाजिक सञ्जाल मार्फत विश्व प्रेस स्वतन्त्रता दिवस मे 3, 2026 अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिनुभएको छ। यसैबीच प्रेस स्वतन्त्रता हननका घटना नेपालमा गत वर्षको तुलनामा बढेका छन्। नेपाल पत्रकार महासंघले मे 4, 2025 30 अप्रिल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका 131 घटना भएका हुन्। गत वर्ष 73 मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका 51, यसै गरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका 30, पेसागत असुरक्षाका 18 र कब्जा तथा अवरोधका 26 घटना भएका छन्। महासंघका अध्यक्ष निर्मला शर्माले यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना वृद्धि हुनुका साथै कानून र नीतिगत सुधारमा चुनौती देखिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विदेश दूत सर्जियो गोर नेपाल भ्रमण सम्पन्न गरी फर्किनु भएको छ। भ्रमणका क्रममा उहाँले नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्च स्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ। नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय सल्यानको भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका शंकास्पद वस्तु निष्क्रिय पारेको छ। सेनाले 94 आईएडी, 500 ग्राम विस्फोटक पदार्थ, 2 किलो फलामका टुक्रा र 10 मिटर फायरिङ केबल सुरक्षित रूपमा डिस्पोज गरेको हो। केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिरोका कारण अरनीको राजमार्ग अवरुद्ध भएको छ। वैशाख 16 गते सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित इकु पहिरोका कारण राजमार्ग सञ्चालन हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी डाइभर्सन हिजो बिहानको बाढीले बगाएपछि 100 सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन्। कृषि तथा पशुपक्षी विकास वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा हिजो आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया हलिया हरवा चरवा तथा कमलरीको अधिकारको लडाईँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। यस्तै जिल्लाको बेतकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको अवलोकनका क्रममा मन्त्री चौधरीले औद्योगिक क्षेत्रको निर्माण प्रक्रियाका विषयमा बुझेर सरकारले कानूनी तथा प्रशासनिक सुधार मार्फत समस्या समाधान गर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको योजना छिट्टै पुनरावलोकन गर्ने बताउनु भएको छ। तर राष्ट्रपति ट्रम्पले सहमति हुन सक्नेमा आफू विश्वस्त नरहेको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले अमेरिकालाई वार्ताका लागि 14 बुँदे योजना पठाएको छ। उक्त योजनामा आक्रमण नगर्ने प्रत्याभूति, समुद्री नाकाबन्दी हटाउने तथा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रस्ताव समेटिएको जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भागमा आंशिक बादल लाग्नेछ। हिमाली र पहाड़ी भागका केही स्थानहरूमा तथा मधेस कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै नेपालमा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि र इरानको वार्ता प्रस्तावमा पुनः विचार गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला। आउनुस कार्यक्रम सुरु गरौं।
1: जीवनको उत्तरार्धमा पुगेर पाको उमेर भएपछि ज्येष्ठ नागरिकलाई उपचार गर्न त्यति सहज हुँदैन। जुन समस्याका कारण उपचार गर्न उहाँहरू अस्पताल आउनुहुन्छ, उपचार गर्नुपर्ने त्यही समस्या नहुन सक्छ, अन्य कुनै कारणले त्यो समस्या देखिएको हुन सक्छ। अर्थात् सर्वाङ्गीण उपचार पद्धति अपनाउनु पर्दछ, तब मात्र उहाँहरूको उपचार सम्भव हुन सक्छ। विगत लामो समयदेखि ज्येष्ठ नागरिकको उपचारमा संलग्न ज्येष्ठ नागरिक विशेषज्ञ नर्स रति पकवाङ सुवालसँग कुराकानी गरेका छौँ। सुनाउँदैछौ सोही कुराकानी।
0: यहाँलाई यस कार्यक्रममा स्वागत छ।
2: धन्यवाद राजन सर। म रति पकवान, ज्येष्ठ नागरिक विशेषज्ञ नर्सको रूपमा आजको दिनमा वीर अस्पताल नर्सिङ क्याम्पसमा नर्सिङ शिक्षिकाको रूपमा अध्ययन अध्यापन क्षेत्रमा छु र योभन्दा अगाडि करिब 22 वर्ष मैले वीर अस्पतालमा सेवा गरेँ र त्यो सेवा गर्ने मौका मैले एज अ स्टाफ नर्स मैले वीर अस्पताल नर्सिङ क्याम्पसकै म विद्यार्थी थिएँ र स्टाफ नर्स पढिसकेपछि मैले वीर अस्पतालमा जागिर खाएँ र त्यो जागिर खाइसकेपछि वीर अस्पताल चाहिँ मेरो मलाई आफ्नै घर र वीर अस्पतालमा आउनुहुने सम्पूर्ण बिरामीहरू मेरो आफ्नै परिवार जस्तो लाग्छ मलाई। मेरो यात्रा आजभन्दा 23 वर्ष अगाडि नर्सिङ क्षेत्रमा म लागेँ। मेरो यात्रा वीर अस्पतालबाट नै मैले नर्सिङको यात्रा सुरु गरेँ। वीर अस्पतालमा आउने बिरामीहरूलाई सेवा गरेँ र त्यहीबाट नै मैले नर्सिङ पेसा कसरी गर्ने अनि थ्योरिटिकल आस्पेक्ट्सहरू प्र्याक्टिकल आस्पेक्ट्सहरू मैले अध्ययन गर्ने मौका पाएँ र हाल 2017 मैले नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत मित्र राष्ट्र चीनमा यो जेराटिक नर्सिङमा चाहिँ मैले मास्टर्स गर्ने मौका पाएँ र त्यहाँबाट फर्किसकेपछि 2019 चाहिँ म फेरि वीर अस्पतालमै एज अ जेराटिक नर्स विभिन्न युनिटहरूमा काम गरेँ र विभिन्न डिपार्टमेन्टहरूमा पनि एज अ इन्चार्जको रूपमा नर्सिङ इन्चार्जको रूपमा काम गर्दै अहिले चाहिँ नर्सिङ जनशक्ति जसमा चाहिँ हामीले नर्सिङ जनशक्तिलाई पढाउने क्षेत्रमा चाहिँ हाल आबद्ध छु।
0: अब यहाँले मित्र राष्ट्र चीनबाट ज्येष्ठ नागरिक विशेषज्ञ नर्सको रूपमा यहाँले पढेर आउनुभयो, आफ्नो डिग्री प्राप्त गरेर आउनुभयो, अहिलेसम्म तपाईँ ज्येष्ठ नागरिकसँग घुलमिल भएर सेवा दिइरहनु भएको छ।
2: ज्येष्ठ नागरिकसँग त्योभन्दा अगाडि पनि म घुलमिल नै थिएँ, तर एज अ विशेषज्ञता नर्सिङमा यो ज्येष्ठ नागरिक सम्बन्धी विशेषज्ञता लिइसकेपछि चाहिँ मैले 2019 र त्योभन्दा अगाडिदेखि नै, जस्तै अब वीर अस्पतालको कुरा गर्नुहुन्छ भने नेपालकै सबैभन्दा जेठो अस्पताल जसको इतिहास छ, लगभग 60 वर्षभन्दा माथिका बिरामीहरू नै वीर अस्पतालमा धेरै जस्तो आउनुहुन्छ।
0: अब यहाँले ज्येष्ठ नागरिकका विभिन्न स्वास्थ्य समस्यामा काम गरिरहँदाखेरि ज्येष्ठ नागरिकसँग नजिकबाट यहाँ बसिरहनु भएको छ र उहाँहरूका समस्याहरूलाई नजिकबाट हेर्नु भएको छ, खास गरिकन स्वास्थ्य समस्याहरूलाई, समग्रमा ज्येष्ठ नागरिकहरूका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू के कस्ता हुँदो रहेछन्?
2: हुन त हामीले नर्सिङ क्षेत्र र हामी धेरै जस्तो चाहिँ क्युरेटिभ हस्पिटल भनेको एक प्रकारको क्युरेटिभ सेक्टर, तर अब हामी मानिस भएर जन्मिसकेपछि अथवा ज्येष्ठ नागरिकको कुरा गर्नभन्दा अगाडि चाहिँ मानिसको स्वास्थ्य सम्बन्धी मात्रै समस्या अथवा वान पार्ट मात्रै पनि कहिले पनि समस्या हुँदैन, एउटा होलिस्टिक एप्रोच भन्छ र वृद्ध अवस्थामा यो उमेर सँगसँगै चाहिँ हामीले होलिस्टिक एप्रोचबाट सोच्नुपर्छ। स्वास्थ्य चाहिँ ठ्याक्कै टु द पोइन्ट देखिने भयो, तर त्यसका पछाडि चाहिँ नदेखिने पाटाहरू थुप्रै छन् र क्युरेटिभ सेक्टरमा हस्पिटलमा आइसक्दा को एउटा वान अफ द पार्ट स्वास्थ्यलाई हामीले हेर्ने हो भने चाहिँ त्यो क्युरेटिभ आस्पेक्ट्स होइन, अब स्वास्थ्य उमेर सँगसँगै विभिन्न समस्याहरू हुन्छ, जस्तै शारीरिक समस्या हामीले देख्ने, आँखा धमिलो हुने, खुट्टाहरू दुख्ने, त्यस्तै गरेर श्वास प्रश्वासको समस्याहरू, मुटुको समस्याहरू, अरू उमेरको भन्दा उमेर बढ्दै जाँदाखेरि चाहिँ त्यो समस्या डेफिनेटली बढी छ, एउटा यो प्रकृतिको पार्ट हो। तर हामीले क्युरेटिभ आस्पेक्ट्सबाट मात्रै हेऱ्यौँ भने चाहिँ त्यो चाहिँ फुलफिल नभएको अवस्था, म एज अ फ्लोरमा बसेर होइन बसेर काम गर्दाखेरि मैले चाहिँ त्यो प्रत्यक्ष बुझेको छु। जस्तै हस्पिटलमा भनौँ, एउटा बुवा एउटा आमा खुट्टा दुखेर आउनुहुन्छ, कतिपय चाहिँ उहाँहरू एक्लै आउनुहुन्छ, एक्लै आउँदाखेरि आमा हजुरलाई कस्तो छ भनेर प्रश्न मात्र गर्दाखेरि पनि उहाँको खुट्टा दुखाइ भन्दा पनि आँखाबाट आँसु झर्ने अवस्था छ। ज्येष्ठ नागरिकको त्यो आँसु त्यतिकै आएको होइन क्या, दुख्न त खुट्टा दुखेको हो तर पीडा चाहिँ मुटुमा छ कि, त्यो कुरालाई चाहिँ हामीले एड्रेस गर्नुपर्छ जस्तो लाग्छ।
0: बडा संवेदनशील कुरा गर्नुभयो यहाँले, दुखेको छ खुट्टा तर शुद्ध आँखाबाट आँसु आउँछ। यसको अर्थ हस्पिटलमा पुग्नुभन्दा अगाडि नै उहाँहरूलाई घर परिवारका सदस्यहरूले राम्रो नसोधेको हो कि, राम्रो उपचार गर्न ध्यान नदिएको हो कि, अथवा खाना लाउन अथवा कुटपिट अथवा उहाँहरूको अपहेलना गर्ने काम पो गरेको छ कि, त्यो पनि यहाँहरूले सोध्नुहुन्छ हेर्नुहुन्छ। र स्वास्थ्य संस्थामा आउनुभन्दा अगाडि घर परिवारको पनि महत्त्वपूर्ण जिम्मेवारी रहन्छ भन्दै हुनुहुन्छ यहाँ।
2: एकदमै बाल बच्चा अनि वृद्ध अवस्था र बस्यको अवस्था, जुनसुकै अवस्थामा पनि परिवारको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। तसर्थ हामी त्यही भएर त भन्छौँ नि होइन, जस्तै परिवार नै फर्स्ट प्रायोरिटीमा चाहिँ को आउँछ त भन्दा परिवार नै आउँछ कि, परिवार नै ज्येष्ठ नागरिकको पहिलो सुरक्षा कवच होइन। ज्येष्ठ नागरिकलाई के चाहिन्छ त भन्दा पहिला हेरचाह चाहिन्छ, अनि त्यसपछि सुरक्षा, र हामीले त्यो दुईटा पार्ट भइसकेपछि मात्रै नै ज्येष्ठ नागरिकले पनि सम्मान, उमेरको आधारमा सम्मान पाउनुपर्छ भन्ने हो।
0: अब यहाँले भनिहाल्नुभयो ज्येष्ठ नागरिक कम्तीमा पनि टाउको दुखेर आउनु भएको छ भने टाउकाको मात्रै उपचार गरेर पनि भएन, पेट दुखेको छ भने पेटको मात्रै उपचार गरेर पनि भएन। यसको अर्थ अन्य उमेर समूहका बिरामीहरू र 60 नाग्नु भएका ज्येष्ठ नागरिकहरूको बिरामी अथवा उहाँहरूलाई उपचार गर्नु पर्दाखेरि विशेष भिन्नता के हुँदो रहेछ?
2: जस्तो बसेको अवस्थामा छौँ भने हामीले भावना सबैको बुझ्नुपर्छ कि होइन, सबैको शारीरिक आवश्यकता, मानसिक आवश्यकता, भावनात्मक आवश्यकताहरू जुनसुकै उमेरकोलाई चाहिन्छ। त्यसमा मैले फेरि बालबच्चालाई चाहिँदैन, बुढाबुढीलाई मात्रै चाहिन्छ भन्न खोजेको होइन। तर उमेर सँगसँगै चाहिँ कस्तो हुन्छ भन्दाखेरि भावना चाहिँ अलिक बढी हुन्छ। जस्तै फर इक्जाम्पल हामीले लिँदाखेरि बालबच्चाहरू चाहिँ परिवार सँगसँगै परिवारबाट टाढा बसेको अवस्थामा चाहिँ जस्तै एउटा गुँड हुन्छ, चराको गुँड, चराचुरुङ्गीले पनि त्यो बालबच्चालाई चाहिँ स्याहार्न उसको कर्तव्य हो भनेर एउटा शारीरिक रूपमा, मानसिक रूपमा चाहिँ उसलाई कसैले सिकाउनु पर्दैन। तर जति जति उमेर बढ्दै जान्छ त्यो चाहिँ विभिन्न कारणबाट, यसमा फेरि बालबच्चाहरूको गलत भयो, हुर्काई गलत भयो भन्न खोजेको होइन, आवश्यकता, समय, परिस्थितिले पनि बालबच्चालाई आमा बुवालाई भन्दा पनि विभिन्न कारणवश चाहिँ समयको माग सँगसँगै ऊ बहकिन्छ, जसले गर्दाखेरि आमा बुवासँग चाहिँ त्यति धेरै एट्याचमेन्ट नहुने अथवा समय दिन चाहँदा चाहँदै पनि नसक्ने अवस्था हुन्छ। तर आमा बुवाको जिन्दगी त बनिसक्नु भएको छ भने, अविवाहित छ भने फेरि अर्को पाटो छ, तर विवाहित भएर बालबच्चा हुर्काएर त्यो ठाउँसम्म पुग्दाखेरि उहाँहरूको त्याग, समर्पण, समय, दिनचर्या उहाँहरूले कसरी बिताउनु भएको छ त, कुन प्रकारको एट्याचमेन्ट चाहिँ उहाँहरूको छ त, त्यसमा चाहिँ टोटल्ली उहाँहरूको लाइफ प्याटर्न नै चेन्ज हुन्छ, जसले गर्दाखेरि उहाँहरूले जुन भावना चाहिँ एकैचोटि उहाँहरूले त्यसलाई कोप गर्न सक्नुहुन्न, जसलाई चाहिँ साधारण अर्थमा हामी खाली गुँड भन्छौँ कि, इम्प्टिनेस सिन्ड्रोम भन्छौँ, जुन चाहिँ ज्येष्ठ नागरिकमा चाहिँ त्यो अझ अलि बढी हुने भएको हुनाले ज्येष्ठ नागरिक र बालबच्चा अथवा बसेको व्यक्तिहरूमा गर्ने व्यवहार अनि त्यसपछि ट्रिटमेन्ट प्रक्रियाहरू पनि फरक छ भन्न चाहन्छु।
0: अवश्य पनि माया ममताका खानीहरू र अनुभवका खानीहरू ज्येष्ठ नागरिक हुनुहुन्छ नै। ज्येष्ठ नागरिकहरूलाई उपचार गर्ने सन्दर्भमा यहाँले भनिहाल्नुभयो, भावनात्मक सम्बन्ध, उहाँहरूका बिमारका सम्बन्ध, उहाँको आफ्नो मनमा के छ त्यो कुरालाई हामीले उजागर गरियो भने अलिक खुलस्त रूपमा उहाँहरूले भन्न पनि सक्नुहुन्छ र उहाँहरूमा उपचार पनि लाग्छ भन्ने गरिन्छ। कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरू उपचार गर्न आउनुहुन्छ, आउँदाखेरि तपाईँलाई के भएको छ भनेर सोद्धाखेरि बताउन नसक्ने हुनुहुन्छ, कतिपय त्यस्ता पनि आउनुहुन्छ होला, उहाँहरूलाई पनि तपाईँहरूले उपचार गर्नुभयो होला, त्यसरी आफूलाई लागेको बिमार, परिवारमा पाएको दुःख, आफूले खाएको हन्डर र आफूलाई छुट्टै त्यो कारणले भएको बिमार उहाँले बताउन नसक्दाखेरि उहाँहरूलाई चाहिँ उपचार गर्ने विधि के हुन्छ, कस्तो के कस्ता तरिकाहरू अपनाउनुहुन्छ?
2: यसमा हजुरले एकदमै अहिलेको समय सान्दर्भिक प्रश्न सोध्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यसको लागि चाहिँ हाम्रो वर्ल्ड हेल्थ अर्गनाइजेसन डब्लुएचओले नै ज्येष्ठ नागरिकको चाहिँ आइकोप स्क्रिनिङ टुल भनेर चाहिँ त्यो पद्धति त्यो फर्म्याटलाई चाहिँ युज गरेर चाहिँ ज्येष्ठ नागरिक आउँदाखेरि चाहिँ त्यो फर्म्याटलाई आधार बनाएर हामी ज्येष्ठ नागरिकलाई खास समस्या के हो र उहाँलाई सुरुमा एड्रेस गर्नुपर्ने के हो। जस्तै ज्येष्ठ नागरिक युजली चाहिँ ज्येष्ठ नागरिकहरू हस्पिटलसम्म आइसक्दाखेरि मेरो छाती दुख्यो मेरो खुट्टा दुख्यो भनेर आउनुहुन्छ, तर उहाँलाई जाँच्दै गर्दाखेरि चाहिँ उहाँको मुख्य समस्या चाहिँ खुट्टा दुखाइ नभइकन मानसिक समस्या अथवा आँखाको समस्याको कारणले उहाँले आँखा कम देख्ने कारणले उहाँ बारम्बार लड्ने समस्या, उहाँले चाहिँ खुट्टा बलियो नभएको कारणले गर्दाखेरि म लडेको भनेर उहाँ आउनुहुन्छ भने, तर उहाँको मूलभूत समस्या चाहिँ आँखाको समस्याको कारणले गर्दाखेरि चाहिँ उहाँ लड्नु भयो, अथवा उहाँको कानको समस्याको कारणले गर्दाखेरि चाहिँ अरू कारण भएको होइन, जसलाई चाहिँ हामी एसेसमेन्ट भन्छौँ जेराटिक एसेसमेन्ट, त्यो एसेसमेन्ट पद्धति अप्नाएर हामीले ज्येष्ठ नागरिकलाई चाहिँ उपचार गर्दाखेरि चाहिँ एकदम एप्रोप्रिएट जस्तै कहाँ पठाउने त फर एक्जाम्पल ज्येष्ठ नागरिक लडेर आउनुभयो, लडेर आउँदाखेरि उहाँलाई चाहिँ सुरुमा त हामी हात जोड्नीमा लानुपर्छ भन्ने हाम्रो एटेन्सन हुन्छ भन्दै गर्दाखेरि उहाँ किन लड्नुभयो त कारण के हो होइन, उहाँले आँखाले नदेखेर खुड्किलो ऊ हुनुभयो कि होइन, त्यो एसेसमेन्ट गरिसके पछि चाहिँ उहाँको एप्रोप्रिएट ट्रिटमेन्ट फर्स्ट ह्यान्ड चाहिँ कहाँ जानुपर्छ भन्ने त्यो पद्धति चाहिँ हामीले वीर अस्पतालमा चाहिँ सुरु गरिएको छ। र हामीले फिल्डहरूमा जस्तै म विभिन्न सङ्घ संस्थाहरूमा पनि आबद्ध छु काम गर्छु भन्दै गर्दाखेरि आबद्ध छु, र अब हामीले भलन्टरली थुप्रै अभिमुखीकरण कार्यक्रमहरू पनि चलाउँछौँ, त्यो बेला पनि ज्येष्ठ नागरिकलाई चाहिँ आफूले गर्नुपर्ने चाहिँ बेसिक चिजहरू के हो के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामी भन्छौँ।
0: यहाँले यो कुरो भनिरहँदाखेरि अवश्य पनि ज्येष्ठ नागरिकहरू आँखा दुखो भनेर आउँदाखेरि के कारणले दुखो भन्ने कुरा मानसिक समस्या हुनसक्छ, खुट्टा दुखो भन्दाखेरि आँखाले नदेखेर पो लडेको हो कि ठोकिएर भन्ने खालको कुरा पनि हुनसक्छ यहाँले बताइरहनु भयो। यसको अर्थ ज्येष्ठ नागरिकहरूलाई उपचार गर्न निकै समय लाग्छ, सोध खोज गर्नु पर्यो, उहाँको समस्या पहिचान गर्नु पर्यो, यसका लागि समय एउटा ज्येष्ठ नागरिकलाई उपचार गर्न उहाँको वस्तुस्थिति थाहा पाउन समस्या थाहा पाउन कम्तीमा पनि 15-20 मिनट आधा घन्टा लाग्छ। यसरी उपचार गर्ने सम्भव छ अहिले नेपालमा त्यति प्रशस्त हुनुहुन्छ हाम्रा उपचार गर्ने विज्ञहरू?
2: यो केसमा चाहिँ हामी सबैलाई थाहा भएको घाम जस्तै छर्लङ्गै छ नेपालमा स्वास्थ्य जनशक्ति अझ यो डाक्टर नर्सको केसमा एकदमै कम छ। अब हामीले नर्सिङकै कुरा गर्दाखेरि साधारण हामीले स्पेसलाइज्डवाला होइन कि साधारण जेनरल नर्स पेसेन्ट रेसियो नै नपुग्दो अवस्था छ भन्दै गर्दाखेरि एउटा नर्सले चाहिँ कम्तीमा 30 बिरामी हेर्नुपर्ने त्यो पनि सेन्ट्रल हस्पिटल जस्तो ठाउँमा रहेको छ भने अब हामीले यो केसमा चाहिँ अलिकति हामीले धेरै नै मेहनत गर्नुपर्ने अथवा राज्यले पनि यसतिर ध्यान दिनुपर्ने देखिन्छ। यति भन्दा भन्दै पनि अब के त्यसो भए नहेर्ने त भन्ने होइन, नहेर्ने त भन्ने होइन। जसरी हामीले यसलाई चाहिँ कसरी प्र्याक्टिस गर्न सक्छौँ त भन्दाखेरि जस्तै वार्डमा हामी चाहिँ के गर्छौँ अब नर्सिङको रेसियो पेसेन्ट रेसियो त मिल्दैन र बाहिर जस्तो अहिले चाहिँ स्वास्थ्यकर्मी र साधारण बीच चाहिँ ओहो त्यति धेरै रिलेसनसिप नहुनु अथवा छुच्चो हुनुमा पनि वान अफ द कज चाहिँ मेजर कज त्यो हो पनि, त्यसको सँगसँगै कसरी मिलाउन सकिन्छ त भन्दाखेरि कसलाई के आवश्यकता छ भन्ने कुरा चाहिँ हामीले पहिचान गरेर त्यसमा चाहिँ जो बिरामी कुरुवाहरू अथवा जो उहाँसँग आउनुहुन्छ उहाँसँग कुरा गर्दैखेरि पनि हामीले 50% कुराहरू त थाहा पाउँछौँ। अब यसो भन्दा भन्दै पनि फेरि ज्येष्ठ नागरिकको सन्दर्भमा चाहिँ सबै कुरा चाहिँ जो उहाँसँग आउनुहुन्छ उहाँहरूको विश्वास गर्न मिल्दैन, किन भन्दाखेरि जस्तै एउटा हाम्रो चाहिँ सोसियल स्टिग्मा छ क्या, उहाँले त जे पनि भन्नुहुन्छ उहाँले बिर्सनुहुन्छ, हुन पनि हो। ज्येष्ठ नागरिकमा विभिन्न रोगहरू लाग्छ जस्तै एङ्जाइटी डिप्रेसनहरू भइराखेको अथवा अल्जाइमर भएको डिमेन्सिया भएको कुराहरू थाहा नै हुँदैन। त्यस्तो अवस्थामा अब फ्यामिलीलाई सोद्धाखेरि फ्यामिलीले अलिकति बढाएर अथवा कम पनि भनेको हुनसक्छ, टोटल्ली फेरि अहिले डिपेन्ड हुने कुरा पनि छैन, तर लगभग हामीले चाहिँ एसेस गरेर चाहिँ प्रायोरिटी के हो भनेर चाहिँ एसेसमेन्ट गरेर अहिलेको सन्दर्भमा 15-20 मिनट एउटै बिरामीलाई उहाँको कुरा सोध्नलाई मिल्दैन, तैपनि कम्तीमा पनि 5-6 मिनट दिएर अथवा त्यो चाहिँ हामीले एकचोटि आइसकेपछि चाहिँ त्यो बिरामीको फलोअप गऱ्यो भने हामीलाई नेक्स्ट टाइम 5 मिनट नलाग्दैन होइन, उहाँको चाहिँ पहिल्यै कुराहरू थाहा हुन्छ, त्यसरी पनि हामीले गरिरहेका छौँ।
0: बडा राम्रो तरिका, कसैलाई डिमेन्सिया भएको छ अथवा एन्जाइटीहरू के भएको छ, ऊ बाहिर समाजमा निक्लिनका लागि गाह्रो परिरहेको छ, घरमै बसिरहनु भएको छ उहाँ, त्यस्ता बिरामीहरूलाई उसको परिवारले पनि हस्पिटलसम्म पुर्याउँदैन किनभने भोलि लासको विषय होला, अर्काले के भन्ला भन्ने कुराहरू होला, त्यो कारणले पनि घरमै बसिरहेको अवस्था हुनसक्छ। त्यसरी बसेका ज्येष्ठ नागरिकहरू लगायत सबैलाई उपचार गर्न स्वास्थ्य केन्द्रसम्म अथवा हस्पिटल लेभलसम्म पुर्याउनका लागि के कस्तो तरिकाहरू अपनाउनु पर्ला, के सुझाव दिनुहुन्छ त्यस्ता व्यक्तिहरूको लागि?
2: त्यसमा चाहिँ समाजको अथवा हामी जस्तो जसलाई थाहा छ, विभिन्न जस्तो अहिले त क्लबहरू छ होइन, युथ क्लबहरू अथवा कुनै संस्था जस्तो भनौँ न ओडामै पनि त्यस्तो छ भने चाहिँ हामीले त्योबाट चाहिँ नलेज सेयरिङ के जस्तै अभिमुखीकरण कार्यक्रमहरू गर्ने अनि इन्टरेक्सन प्रोग्रामहरू गराउने अनि अहिलेको एकदमै आवश्यकता भनेको चाहिँ इन्टरजेनेरेसनल इन्टरेक्सन के जस्तै ज्येष्ठ नागरिक र नातिको एजको ग्याप जस्तै भनौँ न बिचको चाहिँ एउटा पुल हुन्छ भन्दाखेरि अहिलेको ग्याप भनेको चाहिँ इन्टरजेनेरेसनल ग्यापलाई चाहिँ फुलफिल कसरी गराउने र कतिपय चिज थाहा नै हुँदैन कि जस्तै घरमा अब आजकल सबैको हामी सबैलाई थाहा छ विश्वकै समस्या हो यो, हाम्रो मात्रै पनि समस्या छैन। अब हाम्रो सबैको हातमा हात हातमा मोबाइल छ र टेलिभिजन छ, इन्टरटेन गर्ने थुप्रै साधनहरू छ, त्यो युज गर्दाखेरि हामीसँगै बसेको आधी घन्टासम्म पनि कुनै बोलचाल नहुनु कुनै नौलो कुरा होइन। त्यो बेलामा चाहिँ कसरी त्यो टाइमलाई चाहिँ इन्टरजेनेरेसनल बसिराखेको छ भने त्यो टाइम कसरी चाहिँ इन्टरएक्टिभ बनाउने त, घरमा चाहिँ एउटा गेमहरू खेलाउने हो कि अब टकहरू गर्ने हो कि अन्तर पुस्ता सिप हस्तान्तरण गराउनमा चाहिँ हामीले कसरी इन्टरेक्सन गर्न सक्छौँ त्यतातिर पनि ध्यान दियौँ भने चाहिँ जस्तै सँगै बसिराखेको त्यो हजुरबुवा र नाति मात्रै हुनुपर्छ भन्ने छैन, बुवा र छोरा आमा र छोरीमा पनि त्यो कुराहरू चाहिँ जब कम्युनिकेसन हुन्छ जब इन्टरेक्सन हुन्छ अनि थाहा हुन्छ कि अब जस्तै घरमा उमेर 60 वर्षभन्दा माथि रहेको आमालाई अथवा 60 वर्षभन्दा मुनि रहेको आमालाई पनि बिर्स अनि रोग लागेको सँगै बसेको छोरालाई थाहा हुँदैन, किन थाहा हुँदैन त भन्दा ऊ बिहान 9 बजे निस्कन्छ अथवा त्योभन्दा चाँडै निस्किन्छ, घर पुग्दाखेरि थाकेर घर गइराखेको हुन्छ अनि जाँदाखेरि कुराकानी नै हुँदैन अनि आमा चाहिँ एङ्जाइटीमा छ होइन चिन्तामा छ भन्ने कुरा थाहा नै हुँदैन। छोरा आउँदाखेरि त कहिलेकाहीँ चाहिँ अब सबै काम गरेकै देखिन्छ, खाना पकाइ नै रहेछ भनेको पाइ नै रहेछ, तर त्यति हुँदा हुँदै पनि एक्चुअल समस्या के हो भन्ने थाहा नहुने अवस्था भएको कारणले गर्दाखेरि यो चाहिँ हाम्रो स्थानीय भनौँ न घर घरमै र एक्टिभ गराउनको लागि चाहिँ सोसियल क्लबहरू अनि इन्टरेक्सन प्रोग्रामहरू अनि त्यसमा चाहिँ सेन्ट्रल रूपमा चाहिँ गभर्मेन्ट भयो
0: भने सरकारले त्यसलाई चाहिँ क्लबहरू खोलेर होइन दिवा सेवा केन्द्रहरू खोलेर त्यहाँ लगेर चाहिँ उहाँहरूलाई इन्टरेक्ट गर्यो भने उहाँहरू अलिक प्रफुल्लित पनि हुनुहुन्छ।
2: हजुर,
0: चिकित्सकहरूसँग त्यस्तो के जादु हुन्छ कि जब कि बिरामीलाई ज्वरो हुँदाहुँदै पनि अथवा बिमार हुँदाहुँदै पनि छैन त तपाईँसँग ज्वरो अथवा बिमार छैन त भन्नुभयो भने तुरुन्तै विश्वास गरेर अहिले निको भयो होला भन्नेसम्म पुग्छन् बिरामीहरू, यो के कारणले हुन्छ, कसरी के जादु हुन्छ चिकित्सकहरूसँग विशेषज्ञ स्टाफहरूसँग नर्सहरूसँग डक्टरहरूसँग के त्यस्तो जादु हुन्छ बिरामी हेर्ने?
2: त्यो जादु भनेकै विश्वास, संसारमा सबैभन्दा ठुलो कुरा विश्वास। जस्तै सानो बेलामा सानो बच्चा 2 वर्षको बच्चा आमा छेउमा आउने बित्तिकै जस्तो सुकै अवस्थामा पनि ऊ खुसी हुन्छ र रोग लागिसकेको भए पनि उसको मुखमा प्रसन्न हुन्छ अनि आमा भएपछि सबै ठिक हुन्छ भन्ने त्यो हामीले सानो बेलामा हामी बुझौँ कि होइन, हामी सानो बेलामा जस्तो छ नि त्यो आमा देख्ने बित्तिकै अरू पनि त छन् परिवार, तर आमा बुवा जो उसलाई स्याहार्ने व्यक्तिहरू आउने बित्तिकै त्यो बच्चामा पनि हुन्छ भन्दाखेरि उमेर सँगसँगै त्यो सबैमा हुन्छ। जस्तै डाक्टर नर्स भन्ने बित्तिकै उहाँहरूले निको पार्नुहुन्छ होइन, जस्तै भनौँ न सुनसान बाटोमा हामी हिँडिरहँदाखेरि ए चुप लाग है पुलिस आए लैजान्छ भनेपछि डराउँछ नि होइन, तर किन त्यो एउटा एक प्रकारको के हो त विश्वास भन्ने चिज चाहिँ त्यति ठुलो कुरा हो कि
0: विश्वासकै कारणले हो त्यो
2: हो।
0: अब म निको हुन्छु
2: जस्तै हस्पिटल आइसक आउने बित्तिकै पनि त निको हुने होइन नि, तैपनि मान्छेलाई म हस्पिटल पुगेँ भनेपछि मैले कति बिरामीहरू देखेछु अब म बाँच्छु होइन, हस्पिटलको इमर्जेन्सीको बेडमा बस्ने बित्तिकै निको हुने त होइन, तैपनि त्यो विश्वासले गर्दाखेरि चाहिँ एउटा इनर्जी होइन एउटा इनर उजागर हुन्छ क्या, ओहो अब म चाहिँ सेफ ह्यान्डमा छु है, मलाई चाहिँ अब चाहिँ म बाँच्छु भन्ने चाहिँ हुन्छ।
0: उपचार गर्न गएका बिरामीहरूको विश्वास जित्न पनि चिकित्सकहरूले डक्टरहरूले पर्छ र डक्टरहरू देख्ने बित्तिकै पनि बिरामीहरू अब म निको हुन्छु भन्ने विश्वास पनि हुन्छ। यस्तो खालको सम्बन्ध गाँच्नका लागि यो खालको सम्बन्ध वृद्धि गर्नका लागि त धेरै मेहनत गर्नुपर्छ नि है चिकित्सकहरूले पनि बिरामीसँग बसेर
2: पर्छ। जस्तै यो एकदम हाम्रो समाजमा एकदमै उदाहरण पनि छ होइन, अब जस्तै मैले यो कुरालाई चाहिँ अलिकति ट्र्याक बाहिर गएर गर्न चाहेँ, जस्तै एउटा मेकानिक मान्छेले एउटा मेसिन बिग्रियो अनि अरूले पनि मेसिन बनाउने मान्छेलाई बोलाउन अगाडि आफूले पनि धेरै प्रयास गर्छ, तर त्यो बनाउन नसकेपछि अब चाहिँ मबाट हुँदैन भनेर एउटा मेकानिक जो पढेको छ उसले अथवा अनुभव गरेको छ उसलाई बोलाउँछ र उसले हेर्ने बित्तिकै केही समय हेर्ने बित्तिकै एक सर्टमै निको पार्छ र कसरी निको पार्यो भन्दाखेरि चाहिँ यो मेरो अनुभव हो भन्ने कुराहरू हामीले समाजमा सुनि पनि रहेका छौँ भन्दाखेरि हरेक क्षेत्रमा आफ्नो आफ्नो एक्सपिरियन्स र आफ्नो आफ्नो विषय विज्ञ पनि हुन्छ र यो चिकित्सा क्षेत्रमा नर्सिङ क्षेत्रमा पनि हुन्छ किन भन्दाखेरि त्यही चिज हामीले हेरिराख्यौँ भने त्यो गर्दा गर्दै नै ए अब यो पछि चाहिँ यस्तो है भनेर चाहिँ अलि प्रिडिक्सन के अब हामीले वर्षा हुँदैछ भनेर जुन हाम्रो मेसिनहरूबाट प्रिडिक्सन भए जस्तै कहिलेकाहीँ नमिल्न सक्छ शत प्रतिशत त नहुन सक्छ तर प्रिडिक्ट गर्दाखेरि चाहिँ त्यो लगभग चाहिँ हुन्छ।
0: उपचारकै सन्दर्भमा ज्येष्ठ नागरिकलाई कानुनले पनि स्वास्थ्यमा 50% छुट भनेर व्यवस्था गरेको छ र सँगसँगै हरेक हस्पिटलमा तोकिएका हस्पिटलमा जेरियाट्रिक वार्डको स्थापना गर्नुपर्छ र त्यहीँ आएर ज्येष्ठ नागरिकहरूले उपचार गर्नुहुन्छ र पाउनुपर्छ भनेर पनि कतिपय ठाउँमा खोलिएका होलान्। वीर हस्पिटलमा पनि जेरियाट्रिक वार्ड होला नै
2: छ
0: अवश्य पनि छ तर त्यस्ता वार्डहरूमा उपचार गरिसकेपछि उहाँहरूले माया ममता विश्वास त पाउनुहुन्छ तर औषधि किन्ने बेलामा औषधि छैन भन्ने हिसाबले फेरि पनि पैसा हालेर बाहिरतिर औषधि किन्नुपर्ने अवस्था पनि छ भनेर ज्येष्ठ नागरिक स्वयं पनि भन्नुहुन्छ। यो विषयमा यहाँको के छ सुझाव?
2: यसमा चाहिँ नेपाल सरकारले ज्येष्ठ नागरिक मात्र नभइकन आम नेपाली जनता होइन नेपालीहरूलाई चाहिँ स्वास्थ्य बिमामा आबद्ध गरेर र बिमा अन्तर्गत पाउने सेवा सुविधाहरू सरकारले सकेसम्म सबैलाई नै दिन खोजेको छ। सरकारले प्रयास पनि गर्नुभएको छ तर मेरो विचारमा चाहिँ प्रयास गर्दा गर्दै पनि अब हामी सबैलाई थाहा भएकै कुरा हो यो बिमाको चाहिँ राज्यलाई पनि धान्न गाह्रो भएको अवस्था भन्ने कतिपय हामीले समाचारहरू पनि सुनेका छौँ पढेका छौँ। त्यो पढ्ने क्रममा चाहिँ सायद अब निकट भविष्यमा चाहिँ त्यसको सोल्युसन अथवा त्यसको समाधान चाहिँ हुन्छ जस्तो मलाई लाग्छ।
0: ज्येष्ठ नागरिकहरूको संख्या बढिरहेको छ यो पछिल्लो तथ्याङ्कले पनि करिब 29 लाख भन्दा बढी ज्येष्ठ नागरिक भनेर भनेको छ। नेपालमा त्यो जनसङ्ख्या बढिरहेको छ उपचारको कुराहरूमा पनि समस्या आइरहेको छ। तपाईँ ज्येष्ठ नागरिकको उपचारमा संलग्न रहनुहुन्छ विशेषज्ञता हासिल गरिसकेपछि पनि र त्योभन्दा अगाडि पनि तपाईँ हुनुहुन्थ्यो। ज्येष्ठ नागरिकसँग बसेर नजिकबाट उहाँहरूका भावनाहरूसँग तपाईँका भावनाहरू मिलाइरहँदाखेरि उहाँहरूका कुराहरू तपाईँले खोजिरहँदाखेरि खोलिरहँदाखेरि ज्येष्ठ नागरिक भनेको अनप्रोडक्टिभ सेक्टरै हो योसँग कुनै अनुभव छैन के पाउनुहुन्छ तपाईँ यसलाई?
2: यो अनप्रोडक्टिभ भन्ने शब्द नै एकदमै सरासर गलत जस्तै अब हामीले भन्छौँ पनि जस्तै ज्येष्ठ नागरिकलाई अनप्रोडक्टिभ भनिरहँदाखेरि इनकेस त्यस्तो कुरा आयो भने कसरी भयो त्यो एउटा जस्तै भनौँ न जसले उहाँहरू त झन् अनुभवको खानी भन्छौँ हामी जस्तै अहिले हाम्रो नेपालमा हेर्ने हो भने किन चाहिँ हामी अलिकति अझ झन् अगाडि बढ्नुपर्ने चाहिँ किन पछाडि ढकेलिरहेको अवस्था छ त देश किन पछाडि ढकेलिरहेको अवस्था छ त भन्दाखेरि त्यही हामीले हेर्न जानेनौँ कि जस्तै यो अनुभव जुन ज्येष्ठ नागरिकहरूले गरेका कामहरूको अनुभव भनौँ कि उहाँहरूको हरेक चिजबाट जस्तै होलिस्टिक एप्रोच चाहिँ ज्येष्ठ नागरिकलाई मात्रै नभइकन ज्येष्ठ नागरिक ले जानेका कुराहरू पनि होलिस्टिक एप्रोचमा चाहिँ नयाँ जेनेरेसनलाई चाहिँ हामीले दिन सकेनौँ कि त्यही भएर त अनप्रोडक्टिभ भन्ने जस्ता एकदम व्यर्थ शब्दहरू चाहिँ ज्येष्ठ नागरिकलाई हो कि भनेर प्रश्न गर्ने आँट पनि समाजमा भयो नि त तर एक्चुअली चाहिँ त्यो एकदमै 100% भन्दा पनि यदि माथि छ भने त्योभन्दा पनि गलत हो भन्न चाहन्छु म किन भन्दाखेरि शारीरिक रूपमा प्रकृतिमा चेन्जेसहरू आउने नर्मलाइजेसन कुरा हो कि जस्तै बच्चाहरू पनि हुर्काउँदै गर्दाखेरि त बच्चाहरूको पनि कति समस्याहरू हुन्छ तर बच्चाहरू चाहिँ हामी चाहिँ दे आर द फ्युचर स्टार्स भन्छौँ भन्दाखेरि ज्येष्ठ नागरिक पनि त वर्तमान हो नि होइन उहाँले जानेको शारीरिक रूपमा उहाँलाई समस्याहरू भयो होला तर उहाँले जानेका सिपहरू उहाँहरूले जानेका कुराहरू पुस्तान्तरण गर्दै लगेको खण्डमा ज्येष्ठ नागरिकै पनि जस्तै 60 वर्षमा कोही एकदम उहाँलाई समस्या हुने रहेछ भने प्रिभेन्टिभ आस्पेक्टबाट हामीले उहाँलाई सामाजिक रूपमा सशक्त बनाउन सक्यौँ होइन शारीरिक रूपमा पनि एजिङ प्रोसेसलाई चाहिँ हामीले ढकेल्न सक्यौँ भने त्यो समस्यालाई हामीले कम गर्न सक्छौँ र अहिलेको टाइममा चाहिँ एकदमै नेपालको लागि चाहिँ एप्रोप्रिएट समय हो भन्नलाई त हामी ज्येष्ठ नागरिक 60 वा 60 वर्षभन्दा माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भन्छौँ र नेपालको सन्दर्भमा अहिले 2078 जनगणना अनुसार चाहिँ लगभग 10%भन्दा माथि ज्येष्ठ नागरिक छ जुन चाहिँ तथ्याङ्कको आधारमा चाहिँ 29 लाख छ भनिरहेको अवस्था छ बट अल चाहिँ एउटै बास्केटमा छ के, सबै नसक्ने ज्येष्ठ नागरिक छैन नि, त्यो 10% पनि एबाउट 2% होइन 1.5% मात्रै अलिकति बेड रिडन होला, जसलाई चाहिँ एकदम 24 घन्टा स्याहार चाहिने अथवा स्याहारकर्ता चाहिने अवस्था छ। तर युवा वृद्ध अवस्था छ के, जुन यो 60 लिएर हामी 74 इयर्ससम्मकोलाई चाहिँ युवा वृद्ध अवस्था भन्छौँ, उहाँहरू दे आर मच मोर प्रोडक्टिभ। अब झन् मैले जिन्दगीमा के गर्नुपर्छ, उहाँहरूसँग शारीरिक रूपमा पनि म के गर्छु भन्ने एउटा हुतुती हुन्छ, शारीरिक रूपमा पनि नसक्ने भन्ने हुँदैन, सामाजिक रूपमा पनि उहाँहरू संलग्न हुन्छ। सो त्यो युवा वृद्ध अवस्थालाई चाहिँ अबको सोसाइटीले युज गर्यो भने चाहिँ हामीलाई त अहिले त यो गोल्डन एज हो के, जस्तै अब हामीले जो वृद्ध अवस्थाहरू भएको देशहरू छ, जस्तै जापानको कुराहरू हेरौँ, चाइनाकै कुराहरू हेरौँ, त्यो देशमा चाहिँ भएका समस्याहरूलाई चाहिँ अहिले हामीले प्रिभेन्टिभ आस्पेक्ट्समा चाहिँ एड्रेस गर्न सक्यौँ भने नेपाल चाहिँ एकदम जसरी हामी भूकम्प आउन अगाडि हामी प्रिपेयर हुन्छौँ नि, त्यही प्रिपरेसन गर्न सक्यौँ भने त हाम्रो देश अझ धेरै राम्रो बनाउन सक्छौँ जस्तो लाग्छ।
0: उहाँहरूसँग भएको ज्ञान, सिप र क्षमताको प्रयोग गर्नु पर्यो, सरकारले पनि गर्नु पर्यो र समाजमा भएका अन्य व्यक्तिहरूले पनि त्यो हस्तान्तरण गर्दै लिनु पर्यो, त्यो आफूसँग लिनु पर्यो, नयाँ जेनेरेसनमा ट्रान्सफर्म गर्नु पर्यो त्यसलाई, होइन? यहाँले त्यो भन्नुभयो। तपाईँ ज्येष्ठ नागरिकसँग बसेर काम गरिरहनु भएको छ, ज्येष्ठ नागरिकको बिमारको बारेमा उपचार गरिरहनु भएको छ, तपाईँ एउटा चिकित्सकको हिसाबले, विशेषज्ञ नर्सको हिसाबले, त्यसमा पनि ज्येष्ठ नागरिकसँग सम्बन्धित विशेषज्ञ नर्सको हिसाबले ज्येष्ठ नागरिकहरूले के गर्न हुन्छ, के गर्न हुँदैन र परिवारका सदस्यहरूले ज्येष्ठ नागरिकहरूप्रति गर्ने दायित्व के हुन्छ?
2: यसमा चाहिँ पारिवारिक दायित्व भन्दै गर्दाखेरि चाहिँ ज्येष्ठ नागरिकले पहिला सुरुमा विभिन्न, अब हामीले स्वास्थ्यलाई वर्गीकरण गरौँ, सामाजिक वर्गीकरण गरौँ, होइन, अनि पारिवारिक वर्गीकरणमा चाहिँ स्वास्थ्यलाई गर्दाखेरि चाहिँ ज्येष्ठ नागरिकले पहिला सुरुमा चाहिँ उमेर सँगसँगै स्वास्थ्यलाई चाहिँ ध्यान दिनु पर्यो। त्यसमा एकदम ठुलो कुरा हामीले गर्न पर्दैन, एकदम साधारण कुरा भन्दै गर्दाखेरि सबैले भन्ने गरेको कुरा व्यायाम, खानपान, त्यतातिर हामीले विशेष ध्यान दिनुपर्छ। र स्वास्थ्य उपचारको कुरा गर्दै गर्दाखेरि हरेक पटक हामीले स्वास्थ्य हस्पिटलमै गएर जचाउन पर्ने त्यस्तो अवस्था पनि होइन, तर वर्षको एकचोटि चाहिँ उमेर सँगसँगै लाग्ने सुगर, आँखा जाँच गराउने, ब्लड प्रेसर छ कि छैन भनेर जाँच गराउने, मुटुको अवस्था कस्तो छ भनेर साधारण हामीले जाँच गरायौँ भने चाहिँ आफैलाई पनि एउटा शक्ति आउँछ कि मलाई ठिक छ, मैले यतिसम्म चाहिँ म गर्न सक्छु भन्ने एउटा हुन्छ। अर्को कुरा चाहिँ ज्येष्ठ नागरिकले याद गर्नुपर्ने कुरा चाहिँ हामीले थ्योरिटिकल आस्पेक्ट्सबाट हेऱ्यौँ, सैद्धान्तिक आस्पेक्ट्सबाट हेऱ्यौँ भने पनि हाल चाहिँ जस्तै ज्येष्ठ नागरिकहरूको एउटा चाहिँ के छ भन्दाखेरि छोराछोरी ठुलो भइसकेपछि, छोरा छोरीको बिहा गरिसकेपछि अब म बुढो भएँ, चाहे त्यो भर्खरै 61 वर्षको किन नहोस्, अब जे काम पनि छोराले गर्छ, छोरीले गर्छ, बुहारीले गर्छ, होइन, ज्वाइँले गर्छ भन्ने कुरा हुन्छ। तर त्यसरी चाहिँ हरेक रेस्पोन्सिबिलिटीलाई चाहिँ छोड्दै जाने होइन, आफूले गरेका कामहरू चाहिँ सकेसम्म आफूले गर्ने, शारीरिक रूपमा नसक्ने चिजहरूलाई चाहिँ बाँड्दै जाने हो कि, र त्यस्तो गर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि स्वास्थ्यको हिसाबमा चाहिँ एउटा ज्येष्ठ नागरिकमा हुने समस्या, एक्लोपनको समस्या, चिन्ताको समस्याहरू चाहिँ कम हुँदै जान्छ। र अर्को कुरा चाहिँ शारीरिक रूपमा पनि आफूले गरेका कामहरू चाहिँ हामी एक्टिभली पार्टिसिपेट भइराख्यौँ भने चाहिँ हाम्रो शारीरिक जस्तै हड्डीहरू, मांसपेशीहरू पनि त्यसलाई चाहिँ मेन्टेन भइरहेको छ क्या। त्यही भएर हामीले भन्दाखेरि चाहिँ एक्टिभिटी थ्योरी भन्छौँ। एक्टिभिटी थ्योरीले चाहिँ के भन्छ त भन्दाखेरि आफूले गरेका कामहरू सकुन्जेलसम्म चाहिँ आफै गरौँ। उमेर सँगसँगै हामीले अर्को याद गर्नुपर्ने कुरा चाहिँ फाइनेन्सियल आस्पेक्ट्स पनि हो, र बच्चाहरूको केसमा चाहिँ हामी फाइनेन्सियल कुरा गर्दैनौँ भन्दै गर्दाखेरि ज्येष्ठ नागरिकको कुरामा चाहिँ फाइनेन्सियल आस्पेक्ट किन भन्दाखेरि त्यो उमेरले पाएको एउटा देन हो कि, अनि त्यसलाई पनि कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ उमेर सँगसँगै हामीले सिक्नुपर्छ। अनि के कस्ता समस्याहरू छ, एक्लै बसेर आफ्नो परिवारबाट बाहिर नलिकारिकन बस्नु हुँदैन, त्यसलाई चाहिँ एउटा सामूहिक छलफल गरेर त्यसलाई पनि हामीले एड्रेस गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: तपाईँले धेरै जानकारी दिनुभयो र पनि केही कुराहरू मैले सोध्न छुटाएको पनि हुनसक्छ यो ज्येष्ठ नागरिकको उपचार गर्ने सन्दर्भमा, त्यस्तो केही छ भने भन्नु।
2: एउटा चाहिँ हामीले ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि क्युरेटिभ आस्पेक्ट्स, होइन, रोग लागिसकेपछि उपचार गर्नुभन्दा प्रिभेन्टिभ आस्पेक्ट्स, होइन, रोग नलाग्न दिनको लागि के कस्ता कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने कुरा ज्येष्ठ नागरिकहरूले बुझ्न एकदमै आवश्यक छ। त्यसमा चनाखो हुनुपर्छ, त्यो चनाखो हुने क्रममा चाहिँ एउटा भ्याक्सिनेसनको खोपको कुराहरू पनि छ। ज्येष्ठ नागरिकहरूमा एउटा संक्रमणबाट सुरक्षा पाउनको लागि ज्येष्ठ नागरिकहरूले हामीले फ्लू भ्याक्सिनहरू प्रत्येक वर्ष रुगाखोकी अथवा निमोनियाबाट बच्नको लागि लगाउन सक्नुहुन्छ। त्यस्तै गरी न्युमोकोकल भ्याक्सिन 65 वर्षभन्दा माथि रहनुभएका ज्येष्ठ नागरिकहरूले लगाउनु भयो भने फोक्सोको संक्रमण हुने दर कम हुन्छ। त्यो सँगसँगै चाहिँ हामी स्वस्याहार गर्नुहोस् है भनेर एकदमै अनुरोध गर्छु। एज अ नर्सको हिसाबले, एज अ ज्येष्ठ नागरिकसम्म बसिरहेको अथवा काम गरिएको आधारमा पनि ज्येष्ठ नागरिकले चाहिँ उमेर सँगसँगै आफूले गरेका कामहरू साधारण घरमै बसिरहने हुन्छ, म कहाँ जानुपर्ने छ र भनेर एउटा साधारण कपाल कोर्न पनि अथवा नङ काट्न पनि अल्छी मान्नुहुन्छ, त्यो गर्न भएन। कसैले कविता कोरिरहनु भएको छ, कोही गीत गाइरहने हुनुहुन्छ, अथवा कसैले सुकुल बुन्नुहुन्छ, अथवा कसैले केही नगरे पनि कम्युनिटीमा होइन समुदायमा चाहिँ गफहरू गरेर अरूलाई हँसाउनुहुन्थ्यो भने त्यो कार्यलाई पनि गर्नुहोस्। अनि त्यसपछि आफ्नो स्व स्याहार कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले सिक्दै जानुपर्छ, त्यो कहिले पनि बिर्सनुहुन्न, कन्टिन्युटी गर्नुहोस् है बामा भनेर चाहिँ भन्न चाहन्छु। धन्यवाद राजन कार्की सर, ज्येष्ठ नागरिक कार्यक्रम र रेडियो नेपाललाई पनि, सम्पूर्ण परिवारलाई पनि। मलाई आफ्नो ज्येष्ठ नागरिक क्षेत्रमा काम गरिरहँदाखेरि ज्येष्ठ नागरिकसँगका कुराकानीहरू गर्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
1: अहिले सुन्दै हुनुहुन्थ्यो वीर अस्पताल नर्सिङ क्याम्पसमा नर्सिङ शिक्षिकाको रूपमा अध्ययन अध्यापन गरिरहनु भएकी ज्येष्ठ नागरिक विशेषज्ञ नर्स रति पकवाङ सुवालसँग गरिएको कुराकानी।
0: श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा पनि निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्दछ। तातो झोलिलो खानेकुरा खानुपर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नुपर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ, घर बाहिर निस्कँदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ, काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ, सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनु भएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
1: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एकअर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यस कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com, jestanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
0: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा हिजोदेखि काठमाडौँ महानगरपालिका वडा नम्बर 16 बालाजु स्थित विष्णुमती नदी र धोबी खोला नदी किनार मा रहेका घर टहरा हटाउने क्रम जारी छ। काठमाडौँको स्वयम्भू बालाजु गङ्गबु बस पार्क देवीनगर लगायतका क्षेत्रमा अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिकामा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो विज्ञप्तिमा जनाएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनको निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न समसामयिक विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक आज बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा बस्न लागेको हो। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार भोलि दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। नेपाली कम्युनिस्ट पार्टीले आगामी मक्सिरमा एकता महाधिवेशन आयोजना गर्ने भएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य आयोजन समितिको बैठकले आगामी मक्सिर 11 गतेदेखि 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानवाधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन भन्ने रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्ड हक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारिकमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आइएको छ। नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन्। नेपाल पत्रकार महासङ्घले मे 4, 2025 30 अप्रिल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका 131 घटना घटेका छन्। गत वर्ष 73 मात्र प्रेस स्वतन्त्रता हननका घटना घटेका थिए। पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका 51, यसै गरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका 30, पेसागत असुरक्षाका 18 र कब्जा तथा अवरोधका 26 घटना घटेका छन्। नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय सल्यानको भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ।

0: सेनाले 94 आइइडी, 500 ग्राम विस्फोटक पदार्थ, 2 किलो फलामका टुक्रा र 10 मिटर फायरिङ केबल सुरक्षित रूपमा डिस्पोज गरेको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको योजना छिट्टै पुनरावलोकन हुने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले सहमति हुन सक्नेमा आफू विश्वस्त नरहेको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले अमेरिकालाई वार्ताका लागि 14 बुँदे योजना पठाएको छ। उक्त योजनामा आक्रमण नगर्ने प्रत्याभूति, समुद्री नाकाबन्दी हटाउने तथा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रस्ताव समेटिएको जनाइएको छ। यसैबीच इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिका विरुद्धको युद्ध पुनः सुरु हुन सक्ने औल्याएको छ। उसले अमेरिका कुनै पनि सहमति वा सन्धि प्रति प्रतिबद्ध नरहेको दावी गर्दै आफ्ना सुरक्षा बलहरूलाई तयारी अवस्थामा रहेको जनाएको हो। उता इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ। यारौन क्षेत्रमा रहेको एक क्याथोलिक भवनमा क्षति पुगेको र केही व्यक्तिको मृत्यु भएको जनाइएको छ। मार्च 2 यता लेबनानमा मृत्यु हुनेको संख्या 2659 पुगेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
7: ओ, सुनै हो, हेर त,
6: माटो पो रहेछ त।
7: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
6: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
7: माटोलाई सुधार गर्नु परेन? माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
6: अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
7: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
8: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
9: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

0: जो निनामी भाजु मेजुपी झिगु झी सकल नेपामी तेगु थिथि इले यागु त्याग तपस्या हिखयना झिगु दे नेपा दसना चङ्गु दु उकिन्थो दसना चङ्गु नेपाया त निकेगु नीति सकल कथ यागु युपाया नीति ज्यान पापी सक्कसित न बिचाएका चना अलि वैकपिन्ता सलाम न देसना चना निसे कया वैकपिनी गु मकस पोङकेगु नीति सक्कसिन नेपा नेपामी पिन्ता माया मतिनायना सकल दती मानवीय ता नेपाली तो जाफेमा दैगु मनन्तु नाचना अले थोयामा जिमीमा पहा भाजु ख पण्डित सुदर्शन राजो पाद्याय जु वेक जिमीगु स्टुडियोले छाय दि धुङ्कल वेक तलसको सदकले नपाइया तसको सदु छित हजुर अब एक मसिका छ जिम बिहाजना वेक ख पण्डित सुदर्शन राजो पाध्याय अले वेक उस्ताज एस राज ख सा वेक या थ्याभ्या ख ये पुचो अले वेक या शिक्षा स्नाकोत्तर सङ्गीत प्रविणी दुसा अले वेक या लजगा गायक तथा सङ्गीतकार अले सरोद वादक साहित्यकार न ख वेक अले वेक या त छिसम फोन सपुतया दिगु ख सा वेक या फोन ल्या ख 98030052016 नापा 98106317 जिहाना छको वैक फोन ल्या ब्याजना 98030502 अले 16 हाना अपुका हाना छ गर्दा 98030502016 छौ फोन ल्या जुल दास मे फोन ल्याक 98106317 थै फोन ल्याके छ सम्पतय दीफु अले वैक या अबुख स्वर्गीय पण्डित जलेश आनन्द राज उपाध्याय अले वैक या कथ वैकलम्बीको जानकारी कथ वैक या बान थन रेडियो नेपालले 35 वर्ष तक वैकलन थन लजका कगना दिगु ख यको यको योगदान दु वैक या अले वैक या माख हृदयेश्वरी राज उपाध्याय अले वैक ल अध्ययन आख प्रयाग सङ्गीत समिति भारत पाके मास्टर याना दिगु खसा वैक्ल राज उपाध्याय सङ्गीत प्रतिष्ठान ज्याना चुना दिगु दु धासा वैक्ल यको थासे थगु पला न्याकाय चुना दिगु दु अले वैक्ल थिति कीर्ति तन पिथना दि गुदु अर्थ कीर्ति ते गु ना दशा नुग ख काव्य सम्फु वन्डे रागा अले सोल फुल म्युजिक फोर मेडिटेसन पाख पिकाको खसा अले पल पल पानी शरी त्यो रात नसला हरा हसना छन्नु निनु छङ्गु लुमन्ती दि गोल्डेन कलेक्सन अफ एस ना एस राज उपाध्याय नापा थिथि त दु अले वेक चाहिने जिन्ह चाहिँ ध्या दुन वेक चाहिने थौँ कने राज उपाध्याय सङ्गीत प्रतिष्ठान पाखे वेक नायक अले वेक या त जिन लस्कुस्या ना गुजुल अले वेक यको अवाट न वेक लङ्कया डिगु दु धासा वेक ल मेन हाला डिगु दु छि त जिन्ह छ कने दुन अले वेक यागु यो कोथासे एकदम त दया हे चोङुजुर अलि वेक याता हे जी आथौँ यागु सल पाके वेक या स वा वेक या नुगो खनिने गुकु तेन जना दक्ले नपा वेक त लस्कु से या से वेक त जी थन बुनागु कथ सल ब्याके जु सुदर्शन जु थौँ कने छि छुकी व्यस्त ख
1: व्यस्त न मखु जी आ संगीत पाखे ख संगीत पाखे न ढुगा जी
0: हजुर दैवले चाहिँ सङ्गीत पाखे छि थौँ कने आथो छुपट्टि गुपट्टि जुल थो सुदर्शन राज उपाध्याय सङ्गीत प्रतिष्ठान या नायक जुल
1: सङ्गीत प्रतिष्ठान
0: हजुर अहिले सङ्गीत सेन्यु बाहेक छिसा थो साहित्यकार नखने छि अहिले मेनालाई दि खने अहिले यी चाहिँ ज्ञान मिलाएन दिएको छ चाहिँ
1: खास चाहिँ जी चाहियो ठुके ओके ठुके पाँच मिनट अब यी बेकी चाहिँ बानी मरौँ
0: जो अहिले छि चाइले गुझोले गुजियाको थासे चाइला दिया गुजियाको थासे चाइले यो छि त
1: चाइलु चाहिँ जिउ भने मरो आगो चाहिँ प्रोग्राम डु कावा रास चाहिँ जी भ्याउने
0: हजुर प्रोग्राम
1: चाइल्यु अहिले चाहिँ भने मरको मचान
0: जो चाइलेको झोले चाहिँ गनगन चाइला दिया गयो फिल जुल भारत नेपालले चाहिँ ठो सङ्गीत यागु ख दुनी लागा वा अनचम्पी गुलिन मनु त दुनी इमीगु व्यवहार अवस्था कन्डिसन अहिले सोहीगु मिखा गे गे खने छिटा गथे ताल
1: भारत चाहिँ ठो शास्त्रीय सङ्गीत दयो शास्त्र आधारित सङ्गीत ख एजाइमसँग धार्मिकप्रति चाहिँ एकै डुग्यङ्क मणिपिन्ज्या चाहिँ शास्त्र सङ्गीत लगाएर जो पनि बच्चा एकै अपय सम्मान ढुकाएर
0: जो
1: वो सम्मान चाहिँ जे भाग्यवश जे त आत्कन आठो मे 1899 महाराष्ट्र प्रोग्राम जो जो चाहिँ भारत सटौँ लुमङ्का
0: अहिले छिचा नै थो दुनि म्युजिक थो गुलिना वाद्य वादन दुने छिचा सरौदे ल्याइदिएर छ्याक
1: त्यो सरौदे चाहिँ जी नापा रेडियो निनु बानी नापा मजा मजाले रेडियो नेपालले चाहिँ थो रेडियो चाहिँ 10 बजी चाहिँ 11 बजी तक अल इन्डिया रेडियो राख भइगयो सफा भइगयो एकदमै अल इन्डिया रेडियो एकदमै सफा हो अनि उके चाहिँ 10-11 बजे तक शास्त्रीय सङ्गीत भएको हो क्या अहिले शास्त्रीय सङ्गीत निन्यु बानी झुला अनि निन्यु झोले चाहिँ छनु चाहिँ सरौदे प्रोग्राम होइचौँ अल इन्डिया रेडियो पाखेँ अहिले जे बाइक इन्डियामा ठो छु बाजार गाजा हुन्छ त्यहाँ सरौद ख अनि वे झोले चाहिँ ठो सेक्यु चाहिँ खन्जुल अनि इन्डिया हो न सेका
0: नेपाली चाहिँ मरु खनि सेक्यु थाहा
1: ठो शास्त्रीय सङ्गीत भन्छ कमाइ ठोके सरौद पाखेँ
0: अहिले जस्तै चिजसँग छु खना दिए जस्तै सङ्गीत डुनी ठेकन सोबले नेपाली राष्ट्रिय गान निसेका थिए आधुनिक मे अहिले शास्त्रीय खे ठेकन सोब कस म्युजिक एकै मुहजुया छ नि तर इन्डियालाई एकै ल्याखे मुखला हटायो कस डोची मायाको मनोटेसन चाहिँ सङ्गीत थाना छ नि ऊ चाहिँ छुच्याक ठेकन सोबले नेपाली न गुलिन मे ठना चाहिँ रेकर्ड छु नि अन म म्युजिक न छौकठन ढ्याएको छ लोकप्रियता कया चङ्गुदु अहिले इन्डिया न उसले मिसिन यहाँ छ डोची नेसम मसिन सङ्गीतकार वा सङ्गीत कमेपीसँग बोटी कागोली न लोकप्रियता दु खास पायो चाहिँ छु थो चाहिँ बच्चा थुइका दिसँगला
1: थो ठाउँ चाहिँ प्रोफेसनल पाखे चाहिँ पेसागत पाखे एकै कम सङ्गीत सिटीगञ्ज जाने सिटीगञ्जमै देख्यौँ अहिले ओके लागि चाहिँ मन रहेछ बाजा न्यु जगत तयार न्युसा बाला क्वालिटी चाहिँ यो कुमा मलाई चाहिँ जाऊ के नथे अब इम्था चाहिँ एकदमै पेसागत रूपमा कार्यक्रम गरेर सङ्गीत हो सङ्गीत म्याप हो मलाई 5 मिनट मेला चाहिँ लाखौँ भयो होइन मलाई चाहिँ नै नै बोले यो कु व्यञ्जन परिकार तटेँ म चाहिँ मे चाहिँ ऊ
0: बाजाटै व्यञ्जन
1: बाजाटै म चाहिँ लाइभ यो कु अर्केस्ट्रा तया अनि अब बालकै देखेको हामीसँग
0: हजुर टेबलेला जाकेला ढायो खसा छौ चाहिँ विपन्न गरिब निमुखा पिसा नै झुल आ त्यति भेराइटीलाई तमी पिसा नै झुल टेबले चाहिँ नि इन्डिया चाहिँ नि तमी पिने गुथे झुल नेपाल चाहिँ भचा गरिब पिने
1: उते झुल अब चाहिँ मे चाहिँ घेना चाहिँ ओ एटा अठिया हो बालको डेकी हो मे अठेन हालेछु गिटारमा त हार्मोनियम अठेन हालिछु नि अब के भन्छ सङ्गीत तल्के मे भन्छ बाललाई उगे तबला तल्के अझ बालाई उगे गिटार तल्के अझ बालाई उगे मेरो बाजा तल्के अझ बालाई अघि किसिममा चाहिँ हुने नि देवले चाहिँ अचार डुसा तरकारी एकको डुसा एकको साय साय चाहिँ टेस्टी रुइरहेको थिएँ उखेन इम्सन चाहिँ म्युजिक एकदमै लक्ष्य क्या इम्सन्टो नि उखेन ठुकेँ उखेन ठुकेन अहिले निन मिलेन झ्याबुस्छौँ आँटो
0: जस्तै नेपाली छेउ खुवा थोथला चाहिँ छेमा नदीसँग जस्तै नेपाली आयोको अर्केस्ट्रा निसेक यो को थिथि नुनुगु ठो म्युजिक म्युजिसियन त निसेक म्युजिक पुज त जन्म जुई ढुङ्गल गुली सिनला छोकोठन ढाउ खसा यो कोही थासे सिर्पाना काय ढुङ्गल उज्यापिन डु प्लस चाहिने ठाउँको नै आठो स्वर हो सङ्गीत वा ताल बाजा हो सुर बाजा के थाइपिङ छुट्या वा उकी चाहिने दुथ्यापिङ मनु त एकको जन्म जुई धुङ्क ल यसमा न ऊ इन्डिया ठे चङ्का सोय खोसालाई आजी सँगसँग कम्पारेबले आजी उजलाखला दे इन्डिया चाइना आए ख मुखला आठोलीको चाहिँ इन्डिया चाइना खेथेँ ठो चाहिने एकको मनुटिया छिसन नचढाइदिल नि प्रोफेसनल्ली हुनेको नीति चाहिँ कु त मयागो खला कि मसौ खला कि वा चाहिने छौ अभाव ख वा छु ख छुदैदि छिसन छुत्याएको दिए
1: आठो गठेकी झिसन चुरस टोनी मनुटेछ एला टोनी मला अथवा खर्चेन टोनी नि फल्ला सपोज जिउ प्रोग्राम जस्तो टिकट 1000 1000 रुपियाँ पलानो हुने होला भन्छ मेन्टालिटी न कम काटु नि इम्ठा चाहिँ ठो आर्टिस्ट खा टोटो चाहिँ यहाँमा ग्वालियामा इम्ठा चाहिँ यो मेन्डाली टुकाटुनी अलि पपुलेसन नै इम्ठा अब इम्ठा सो याब्लेन यो कुरा मनाउँ भाइ
0: अहिले थोक इकोनोमिकल्ली न इपे चाहिँ तमी खकि गएको आय स्रोत हरेक हिसाब
1: इकोनोमिकल्ली न टमी हामीले मलाई चिउ चिउ नेपाली होला हिमो कोलकाता सिभेन चिरहलाई हिमो छौ स्टेट सिभेन चिरहलाई इम्ठा चाहिँ एकै पेसागत रूपमा गर्नु होला म्युजिकलाई हो
0: हजुर टेबले चाहिँ नि छिर चाहिँ नि इन्डियासँग चाहिँ गुपट्टि छिसँग अडिनिया नदिलो अलि अनहे ल जग्गा चुल्हा त ऊ चाहिँ छिसँग सौभाग्य कथा कया दिए
1: सौभाग्य धामन खान्छ
0: हजुर अहिले नेपाली चाहिँ छिटा सटी मखु
1: नेपाली होइन उसले सुपिन्छ सती अब राम्रो राम्रोलाई सिटीको जग्गा गथ्यो कि छ किराँत सर सङ्गीत आश्रमलाई हाम्रो सिटीको एक ठानाका लिभ पशुपति विकास कोषमा चाहिँ पेमेन्ट यहाँ यहाँ ल हरेक पूर्णिमा खानु चिन चाहन्छ अनि शास्त्रीय सङ्गीत प्रोग्राम जो चाहिँ चार दिन चार जतिको अब अन चाहिँ पेमेन्ट या तर पेमेन्ट बिचेसँग पेमेन्ट बिच चाहिँ कहि हो ल उहाँ कम बिउ खुवाला उहाँ वे बिउ खुवाला बच्चा कम गा
0: जो जस्तै नेपाली न ठो शास्त्रीय सङ्गीत थाइपिनलाई यो कुडु ऊ पुच नापा चाहिँ छु कन्ट्याक्ट या वा छिटो अनसट्यो यो चाहिँ नै छुन जिम अफु त
1: एकलाई धु तर पेसागत रूपमा एक मर्ने शास्त्रीय सङ्गीत पेसागत रूपमा पेसागत रूप मर्छ मनोट चाहिँ शास्त्रीय सङ्गीतै वन चौ सिके बालाउँ पेसागत इम्त चाहिँ पेसागत रूपमा चाहिँ इम्त सर्वविया उकेन्तु सर्वविया फुसा अझै योको बढाइदिउ खला र यो छौन आश टुगाडु नै
0: धेबले चाहिँ नि छौ चाहिँ प्रोफेसनल्ली विकास यहाँको नीति हे सङ्गीत खियो नि सिकाया राज्य चाहिँ ठिकै त ध्यान दिमागको कन्डिसन जुल
1: छौ अलग्गै आर्ट जस्तो थो ललित कला फाइन आर्ट्स जुन नि
0: जो
1: फाइन आर्ट्स चाहिँ जे सेक्युर्ड हो तबला सेक्युर्ड हो सितार सेक्युर्ड हो भन तर म सेगा चाहिँ गर चाहिँ जब यहाँले मन त अहिले पास जग्गा या हिसाबमा जुल ठो मन चाहिँ ठो सिधा ठाइमा चाहिँ ललित कला हो सुन भन्ने चाहिँ अहिले एज अ प्रोफेसनली म जाउने हो न म जुल पास गएर तर ठामा छ पास चाहिँ पास जुल पिए कलेज डु
0: पलाटिएको लजगा हिसाबमा विकास या त यो कुरा हठ्या डनी
1: पिके कलेज सितारका डु अन भोकल जो तर पिके कलेज सितारिस छ आठ घन्टासम्म भन्ने
0: जो

0: ज्यू निरामी भाजुमे चुपेन छिसन यना हे दिल पण्डे सुदर्शन यो राजोपाध्याय सले दु गुचिमाना दिसन तन्नै म्यौ यो जु हजुर वैके सले दु गु अतिकन लोक फागु मे खले थु मे निना छि त अवश्य न लसा जल जी देगु आशा बोलसा जिं कया छ नले निरामी भाजुमे चुपे जि छि त छने थाकु इदगा छने जाजो न्याके साथ इन्टरभ्यु बुले जाजो न्याके साथ फोन ल्या बिले किन छि त थाकु यको पिया छने माली दगा फोन ल्या मबिउ ख आ फोन ल्या बिया छना फोन ल्या ख बलिस 741 42 1136 ख छ थो ज्याजो या त छिसँग हलिनियङ कचना www.radionepal.jp.np वो www.radionepalonline नापा फेसबुक पेज भएको छ हलिनियङ कचना निना दि फुदासा अहिले रेडियो या थिति फ्रिक्वेन्सी त 98.6 वो 103 मेगा हर्स छ निना दि फु नापा थिति मिडवे पाखेन छिस निना दि फुदास निनामी भाजमे चाहिँ ज्याजो न्या कचनाको जुल जिरो श्रेष्ठ अहिले थो ज्याजो जिता प्राविधिक अथवा ग्वाली बिहाचना दि गु दु प्राविधिक पासा मोहम्मद असलम म अलि निनामी भाजु मेजुपी थो ज्या झोले थोजी पहा कथम बनाइ गु दु पण्डित सुदर्शन राजोपाध्याय वे क सरोद बाधक ख अले वे क नेपा शिवेन इन्डिया के भारत चाहिँ एकको लोकौँ वा अले वे क ल चाहिँ थगु वाद्य बाधक पाखा वे क ल चाहिँ एकको एकको अवार्ड न क्याटुङ्क गुदु शिर्प निसेक हनान क्याटुङ्क गुदु नेपा पाखेन वे केटा अवार्ड हना देशा गुदु दासा इन्डिया पाखेन एकको एकको अवार्ड हो वे कता शिर्प देशा गुदु अले वे कता चाहिँ हना कथा रेडियो नेपालले बना हैगु ख बनाएको ख अहिले थोए बनाएको थौँ वेक झाया दिएको ख उकि जिमीमा थौँ यामा स्रष्टहरूले थौँ यामा साहित्यकार कलाकार वाद्य वादक छिसन हाउ धका महसिका दिसन जु छाया दशा वेक सक्ता ख दासे वेक नापा सलयना चना गु जुल वेक नापा छिउन छुन कथ्याँगु नेस दुसा पङ्का दिफु सपुत्या दिफु 42 1121 42 1136 दासे निना बाजु मेजुमे जि हान वेक नापा यागु ये सहल या त ज्याके जु हान छ कसिता लस्कु स्याना चना जु अहिले आ छिसन चाहिने इन्डिया पाखे चाहिने छौ कथ गुपति थु सरोद छिसन थाना दिल अहिले नेपाले सरोद ध्यासा र उसले मन्टेसँग ममसिउ थिएँ सरोद धैपट्टि मुनि नाख लागि बाजायु नाख धैपट्टि छौ जुई गुलेसित गुलेसित मस्यु उमित अहिले छौको थाँ ध्याएको छ प्रचार प्रसार हेर्न बच्चा मोहे जुया चङ्गु डु वा अभाव जुया चङ्गु ख वा मनु त्यसँग चिउ त मकाको ख या छु ख छिसन छु त्यागो दिया थु
1: अयो खास अभाव ल मजौ मला
0: जो
1: आतो सुपिनसँग सेसु सङ्गीत लोया जोपिनसँग सेसु सङ्गीत लोया मुजोपिनसँग चाहिँ सिद्धार्थमा गिटार राई चाहिँ थो सङ्गीत
0: सितार गिटार बिडा धैपट्टि
1: मन्टेसु
0: तर चाहिँ के न के थुकी नाचु खैबले झिन अलमल जुइने
1: आतो सितार चाहिँ सितार गिटार चाहिँ एकको छेलबोला बोज या मन्टेसँग सिल सरोज चाहिँ उसले छेलबोला खास ख नेपाली नेपाली चाहिँ म हो इन्डिया चाहिँ सेसु मन्टेसँग मलाई आतो सरोज यो खास ओरिजिन छ ढामा छ थो अफगानिस्तान यो
0: अरबी
1: इमु चाहिँ बाजा पाखे चाहिँ वाउ ख र इन्डिया चाहिँ मोडिफाई जो पनि बाजा खाँदो सरोद
0: टक्कु
1: बाजा टाइपको सम्मिश्रण यहाँ चाहिँ सरोद लिएको ख अनि चाहिँ अफगानिस्तान रवाब ढाउ छौ इन्स्ट्रुमेन्ट लुगा ठ्याक्कै सरोद ठ्याँ जाऊ
0: टक्कु
1: उड
0: उड्दो
1: ठो सियो
0: ए
1: सियो तर चार पेपुचोको ठ्याएको हो क्या पेपुचोको तार
0: अहिले
1: वेट चाहिँ मोडिफाई होइन भारतीय जमिनसम्म मोडिफाई होइन 25 तारहरू सरौँदै 25 तारहरू स्टिल प्लेट दै फ्रेटलेस ख सितारा थिएँ ऊ फ्रेट डेम हो फ्रेटलेस 25 तार दिएँ दक्कु बाजा यो सम्मिश्रण नगा चाहिँ मोडिफाई डेफिनेसन बेताउ सरौँ यो डेफिनेसन नभा इमो चाहिँ भारत पुलाउ पुलाउ हिन्दी फिल्म मेन्यु छ प्राय सरौँ ऊ सितार चाहिँ डेगा न यो कुट हो नभा भदमान राई पनि उसले चाहिँ योको ठाना मिलादेरी पनि उसले लिपा स्याम्पलिङ जुन नि ठाउँको नै किबोर्डमा पिक्या जुन नि भचक कम जो अब
0: जो अहिले वेला मन्टेसन ठेगन सेबले ला जस्तै सरोडाले के उलिसी मखु जस्तै हार्मोनियम गिटार मादल ड्रम ढाले कि मन्टेसन सिल तर चाहिँ सरोद अहिले बिडा अहिले उखे उखे छुछु डुएको नाटो डुनी उसले चाहिँ मन्टेसँग मसुनी त्यो सिकेको लागि छौक ठाउँ जाने छिटेन झापे गुलिन आछिल्ला छमा लोकमा जुलमुखलाई इन्टरनेसनल चिल्ला पपुलर जुल तर जुसान तबी छिटेन झापे मनु नेपाली डुने छिला न नेवा लगाए कोर्सिटिया माया छमा जाने मनु जुल जुइ ढुङ्कुसाना छि चाहिँ छौक ठाउँ ढ्याउ कसा थौ ज्याकेट जग कन्टिन्यू जुल तर चाहिँ ठेठे न डु ढयुक ठाउँ चाहिँ प्रचार प्रसार बच्चा मगाउ खला ढयुपट्टि चाहिँ
1: मलाई आतो पचास छ बेला म सफु पाखे सिद्धार्थ गाडाई बिना ठो सरस्वती ओठिङ गाडाई तबला यो त माने तबला र गाइमसँग मलाई सिद्धार्थ नभन्नु चाहिँ सफु पाखे चाहिँ तर सरद यो लिपाट अनि मन्डेसँग याद वो या चाहिँ उसली सफु पाखे खास थो एजुकेसन लाइनै चाहिँ मर्ने अब कलेज पाखेन सिद्धार्थ डु तबला डु भगल डु सरद चाहिँ मर्गा ऊ छौ न कमजोर राम्रो पिके कलेज सिद्धार्न चाहिँ अप्सन काहीहरू तपाईँ न काहीहरू पकड नडो फाइनेन्स कलेज चाहिँ भएको हिमसान म त कलेज टस चाहिँ बच्चा
0: जस्तै अछिल्ला नापानी चाहिँ ढ्याउको छ परिवार पाखे मधुमा स्वर्गीय पण्डित जलेश आनन्द या क्याजुल छिटाला मिडिया पाखेन उसले हात्या मजी म मुखला
1: म मिडिया पाखे आथो मिडिया पाखे चाहिँ शास्त्रीय सङ्गीत सिधारे जुमा जुन बाजा ना बच्चा चल्यो मुजुजी मन्डसन सिएसु वास्तव शास्त्रीय सङ्गीत जमिन चाहिँ जिजोजङ म हो त मिडिया चाहिँ बच्चा कमाइ नि शास्त्रीय सङ्गीत बच्चा ठाकु थो शास्त्रीय सङ्गीत हो त फुट म्युजिक डाइमक नि
0: हजुर
1: आठो सिके ठाकु ठो त ध्यान हेर्न चाहिँ सके माओ एक चाहिँ टाइम यी न एक माओ यसलाई चाहिँ मन्डेसँग उसले मिडिया बिनसँग नाभा थो एक बजे चाहिँ दुई बजेको ढुगेर हिँड्नु पाले शास्त्रीय सङ्गीत
0: नाभा
1: एक बजे चाहिँ दुई बजेको ठो उही बोले ए उस शास्त्रीय सङ्गीत एक घन्टा सुनाइदिने हो ठ्याक्कै अफ एपिन खडाको
0: नापा
1: एक घन्टा त सुनाइदिने यसले हो होइन न ढु आज आजै छि बच्चा अध्ययन या छ शास्त्रीय सङ्गीत लग्यो जो एकै ढुगा आएन उयो पाखे चाहिँ
0: मेयालेटा सङ्गीत सकेला शास्त्रमा शास्त्रीय सङ्गीत शास्त्रीय सुर त म सिल थुके माला वा अब
1: सेकेमा त्यो सङ्गीत सिकेमा सेकेमा रह्यो चाहिँ छौ मेन्टालिटी हो ज्या मनपर्छ शास्त्रीय सङ्गीत सकेको छौ मैले एक ढुगा त
0: छौ फोन सपोका वेकलाई सुन्ने छ तैदिन्छु कि नै हजुर हेलो
2: हेलो जोजलपा
0: हजुर जोजलपा ज्याज लस्कु छ दु हजुर ज्यू वेकल न जोजलपा देश नाचना दिगु अहिले बुद्ध सिक मिजु जे ना भविष्य दुख ना कोही मिले जु नि
2: अहिले
0: गर्न खि धुम्बा राई पाखे
2: धुम्बा
0: ख्य ज्यू अहिले धुम्बा ख्य न गे जुया चङ्गु
2: धुम्बा ख्या ठाउँ सुधार जुया चौँ आठन बुद्ध धर्म ध्यान केन्द्र रहेका छौ स्थापना ज्या चौँ डु आठौँ पेरन ज्याएर त अब पूजा पाठ मेहको त ल या चाहिँ ज्ञान दान बुद्धिदान ध्यान दान या ठ्याक अहिले अब प्रचार प्रसार ठाउँ कुनै यो ज्याउना चौँ डु आनक तिनी मङ्सै ओलाटका चाहिँ वेकन मेन ल्याङ्ग्वेज उठाइन डु है अचानक अचानक ठयो चाहिँ धार्मिक प्रचार प्रसार नज्याउने युगा जस्तै पेपुटार ढेपुटार अहिले सारे गाउँ पट निसर्गा ढेगजको जे चाहिँ अरे बना निनाटो ख आ ठाउँ चाहिँ नि नि नेपुटार र यो चाहिँ कार्यक्रम ठैन ठ्याउ ठैन सिक्यो सेक्यो टा चाहिँ वेकन कन्डिल जुटा चाहिँ मङ्सा थिएँ जुल्का एजन त्यही वेकै त निस छुर्का ठ्याबलाई ठो ओ पेपुटारे ओ ठ्याबले ओ स अहिले ढेग ढेपुटारे ठ्याबले स ओ ठो नि नेपुटार त्यहाँ ठाउ सले गुली ऊ छिस गुली अडेनेबले ठाकु अहिले ओ ठा ओ छपुटार छौ स्वरले फरक फरक गैदा कि केन उसलाई ऊ नि नेपुटारे त फरक स्वर केन माला बग्ला फरक स केन माला अहिले ऊ केनी त चाहिँ ठुकै परिभाषा छ निर्णय रेखा धेरै निर्णय डेपी सिपिन्छ ठोसेका सिका काइलका चाहिँ ठोनि सटुख वेकैका ठोनि सिना भ्या सुभा जयमा भ्या
0: जयमा भ्या लिपा दिसन सफ्ते आदि तैना भ्या से थौ भ्या सुभा जयमा भ्या वेक ख बुद्धिसिक मितुम वाक्य वेक यि पाखेम सफ्ते आदि गुजुल अले वेक यागु न्यास दु वेक ल ठो पे पुतार ने पुतार दुगु पटिला वेक ल निरासना गुजुल जि सिका गु ख तर निङ्या पुतार पेङु तार दु पटि चाहिँ सिका अले थो नेफु व निङ्या पुतार दु पटि बाजै विशेष वेक ल मसिया अले थो थो तार तेसन चाहिँ यायु ज्या छुक गुज्याको सबी अले थो थो पट्टि तार नचाहिने बाजा ठाल ढका चाहिँ ज्ञान सिक्यो ढका वैक्ल नेसतै दिल
1: आठो छुके निन्यापु डो तार मला निन्यापु चाहिँ मेन थ्याउ चाहिँ पेपु जुके ख बाँकी चाहिँ ऊ साइड डुने ऊ थ्याउले ऊ अठो अठाइ चाहिँ अटोमेटिक उके आवाज ट्युनिङ चाहिँ यहाँमा उके
0: ए ढेब्ले चाहिँ ऊ पेपुली छुकी थिल मेरो अटोमेटिकली
1: ऊ पेपु चाहिँ बानाको चाहिँ ट्युनिङ यहाँमा अब बाँकी डक्कै ट्युनिङ यहाँमा छुरा राग बेस दुई म खास राग छपु रागे चाहिँ थाप्ले अब राग यो स्वर त के चुनिङमा
0: अलि उठो सुर ताल अन्तर्गत ला कि ओ चाहिँ ताल ताल बाजा डुनी उके अन्तर्गत ला सुकिला ठो
1: त बाजा ढे सुर तालै जुल्ने बाजा त रिदम जग दुई मुख सुर ताल उके सुर मिले मजुलको मिले मजुल
0: जस्तै तबला मादल ड्रम ढालेकीला इम्सनला मन्टेटा मियालिबले ताल
1: ताल बाजा ढाइ
0: हजुर
1: अथो सुर वादन ढासा जुग
0: जुन
1: ढासा जुग
0: सुर चाहिने मन्ट नाप्ना पाए मेन हाली ऊ चाहिने अहिले ताल न ऊ मेउ ताल बाजा नापा
1: ताल बिना ताल थाहा नबुझ भएको
0: थाहा
1: नजु उठाएर चाहिँ ताल नमाल माल तबला नमाल सुर बाजा ढाक्छ जुगाटो ताल बाजा सुर बाजा अठिया छ खछ डिफ्रेन्सिएट बिगाउँछ सुर बाजा ढाक्छ जु मेन ता पेपुजको तार पेपु तार चाहिँ छुराग चाहिँ ठाउँ यमन राय खछ उके नोट्स रोको मिलामा
0: अलिक
1: पेपु चाहिँ चिन ठाउँले बाँकी तारियो चाहिँ नोट्स त अटोमेटिक वेज निका
0: अहिले ठाउँको नै डुने गुली मन्टेसन चाहिने शास्त्रीय गान मसेको सान मे हाले जु ढाइको ठाउँ चाहिने मन्टेसन ढाइ चौँडु मखला अहिले गुलिसिन ढ्याएको खसा ठो पप मे हाले पिएँ अहिले चाहिने गुलिन ठो लोकगीत हाले पिएँ गुलिसिनलाई ठो शास्त्रीय पाखे उसले ध्यान म बिउ इम्सन ठो पाखेन चाहिँ ध्यान बिउ बिउस बान्लाई वा मखु ठाउँको नै चाहिने न्याउलिन एकदम मोडिफाइड नडु अहिले चाहिने प्लस चाहिने एकदम टेक्नोलोजी नै न सपोर्ट आउँदु अर्जु चाहिँ मार्दै उख गे ख ठिकै त
1: ज्ञान शास्त्र सङ्गीत हो इन्टरटेनमेन्ट सङ्गीत मक्का ठो
0: ज्यू
1: त परमात्मा नाप्लायो तँ चाहिँ ध्यान आऊ म्युजिक ख मेरो म्युजिक थियो बाँकी म्युजिक चाहिँ इन्टरटेनमेन्ट म्युजिक हो
0: उके
1: चाहिँ उली उसले चाहिँ थर्ड टाइम बिमा छपु म्या मन्टेर चाहिँ प्याखा उल्ट म्या छपु ढाइको ल उके चाहिँ प्याखा उल्यो रिदम टाइप ल ताल टाइप ल मलाई आठो शास्त्रीय सङ्गीतहरू चाहिँ शास्त्रीय आधारित सङ्गीत हुने थो इन्टरटेनमेन्ट सङ्गीत म गोठो
0: त्यो चाहिँ शास्त्र ढ्यासा र ताल ताल बाजा जुसा सुर बाजा
1: जुसा
0: फर्मुला जुल
1: मेडिटेसन या म्युजिक एज अ चाहिँ थो मेरो शास्त्रीय सङ्गीत बाहेकको हालचो मनाउँदा पपुलर याक्न गाइन्छ तर सङ्गीत पाखे डुगिङको उन माछा शास्त्रीय सङ्गीत त्यो भन्छ ज्ञानमा जस्तो सारेकोमा पदन छ तको सारेकोमा पदन छ तर उके सायो नोट्स छु रे यो नोट्स छु गयो नोट्स छु र यो हुन्छ सिमोको नि
0: हाइपी
1: रिडमै प्याखाउली अलि पल्क पाँच मिनट लागि ल यो इन्टरटेन लजु ल तर बाँकीलाई हिँड्छ पुरा सेटिस्फाई ल मजुल शास्त्रीय सङ्गीत हालेर चाहिँ पुरा मेडिटेसन माइन्ड कन्सन्ट्रेट जुइ थियो माइन्ड कन्सन्ट्रेट जुइ थो सङ्गीत चाहिँ परमात्मा नाप्लायो छौ अहिले चाहिँ म्युजिक खट हो इन्टरटेन म्युजिक मनोरञ्जन या म्युजिक चाहिँ मुख्य शास्त्रीय सङ्गीत हो
0: ज्यो त्यसले चाहिँ एकदमै ध्यान बिहान दुनुग्लन लिसिए एकदमै
1: मन एकाग्र याट नै झारे छु माइन्ड कन्सन्ट्रेट जुइ थो म्युजिक जाने मैले ध्यान या त न ठाउँको ठुलो म्युजिक छेला चौडो मन रहेछ ध्यानै पिन्टा छिवा छ ठो शास्त्रीय सङ्गीत मेरो चक्क हाकटै जी एज या जी सोलफुल म्युजिक फर मेडिटेसन
0: थङ्कनी ला मोडिफाइड न यको चले जिया चङडो जस्तै आधुनिक खे अहिले थिथि फिल्म युमे अहिले थिथि जाने ऊ छुट्या मेलोडी सङ टेके ठुकी ठ्याजु कि मजु
1: ठ्याजु
0: ज्यू
1: ज्यू ज्यू
0: ज्यू अहिले छु मेखे न छिसान थाना दिउडु छिसङ गुलिन
1: ज्यू
0: ए जस हाना छपु मेनिए नै छुए हजुर असलम हजुर अहिले आ जस्तै छिउ चाहिँ मे नाप्न पछि आ लिक्कस हान न मे पिक्याउपट्टि छु।

0: हामी भाजु मेजुबी पण्डित सुदर्शन राजोपाध्याय सले दुगु थो मे छिसने नाय दिला इ यको मजुल ओके यको जि मे मायाका अले छिसा वेक यागु पण्डित सुदर्शन राजोपाध्याय डका युट्युब एसोर या दिला धासा वेक यागु यको मे त अनदु छिसा अन पाखे सब्स्क्राइब याना लाइक याना शेयर याना दिफु या तथा सबसे नै छि नेपाली दुने चमा छमा श्रष्टा यागु हना बनानिसी वेक या तथि कथा ग्वाली जुले वेक हना देशको जुई दासरी नामी भाजु मेजुपी हाना वे कता लसकुसिया नाचुना अले लसकुसिया झोले जिनिया सतया चुना तक्ले नापा जस्तै थो शास्त्रीय मे हालिपी बाजा थाइपी अले गजल मे हालिपी छौकठन धाको छ छिन अनक्टिनी मेखे ढालने एलाटोना दयुपट्टि नसा न इमसङ काई वा एलाटोनी वा थिति कथा यागु नसा चाहिने तोना इपी चाहिने सङ्गीते दुबे जुइरहेको थियो बुल्दको प्याची ख हजुर
1: छाडा छ मनु नर्भस दुई खोने मलाई मास झन्यो उनीहरूले नर्भस ऊ दुई कारणमा चाहिँ बच्चा बच्चा एला टोनी बानी जो खाने
0: होला तर मनु तर हान ऊ गजल हालिपिस कवाली हालिपिस शास्त्रीय मे हालिपिस इमिगु सङ्गीत वा इमिगु सके डुबेज भए छ नि दर्शक चाहिँ अहिले चाहिँ गुमापट्टि चाहिँ इम्ता आनन्द बिमापट्टि गुपट्टि सङ्गीत नापा सा गुलिन साधक तर्दु इपि चाहिँ हान्न नसा कहाँमा आऊ चाहिँ बाध्यता लजायन आएको
1: नर्भस
0: हजुर
1: आठन्न सिक्यो नाजापी कलाकार त मिहाल यो चाहिँ नर्भस दुईका भन्छ टोनी पानी
0: नुलिसिन चाहिँ कन्फिडेन्स राई नि
1: कन्फिडेन्स नर्भस लाग्यो खगा
0: जो टेबले चाहिँ नि ऊ छौ तँ जग खला कि ऊ जस्तै मासेलाई नापानी चाहिँ मासे दैनी मुखलाई एपी नापालाई टिम दैनी
1: थै नि हुनेलाई यो मास दैनी टिम नै लिउने छु नि बाजा टाइपीलाई झोनेलाई मास त यो दही होला ऊ चाहिँ नर्भस दुईको नर्भस दुईले छ गते 45 साले थो अर्थक्वेक भूकम्प जो उसले
0: अर्थक्वेक
1: उगे चाहिँ छौ फन्ड कलेक्सन यो लागि चाहिँ थो साङ्गीतिक कार्यक्रम छौ जोडुवा उसले चाहिँ टिकट किया चाहिँ पर्याप्त स्थान सोनो अरे थो योगेश वैद्य दाइराम्रो नै
0: जब सन्ध्या हुन्छ
1: म योगेश वैद्य कविता होइन बाँकी चाहिँ नर्भस
0: कन्फिडेन्स लागिन ज्यू अहिले जस्तै चिला लजगा नीति चाहिँ नेपाली नेपाली चाहिँ राष्ट्रिय मिडिया टेके नै छिसन जुया तर जिताको नन लजगा म बिना छिसन तका दुःख पङ्का दिल अहिले गुल्तको छिसन चाहिँ जुया डिया अहिले उके लागि छु छु या मलाई अहिले छु या साँचिर चाहिँ जब म बिख बच्चा करा दिफु
1: अथवा जब चाहिँ जी काम आउँछ रेडियो नेपाली जुन देमा हो छारा सजी अब जुठन सुइद योगदान बिहो कन्ट्रिब्युसन डो तर चाहिँ जी ट्राई अनोख डाइरेक्टर शैलेन्द्रनाथ शर्मा रामेछ चाहिँ मन्त्री सिफारिस हुनुभयो छ नि त एक चुट्कीमा दिन्छु रे हटाला मन्त्री सिफारिस मन्त्री म सुपी मुरुली चिन्नेवा त भएर खने लिङ्क मरु मन्त्री सिफारिस हेमोक्त रेणुपाले चाहिँ चाहे मिले मजुका जे रेणुपाले चाहिँ चाहे दुसा हेल्प जी थौ थर्ड चाहिँ
0: अठिन्छु
1: मेरा मेरो मरु संस्था त
0: महुमुखु जस्तै वयान लिपा चाहिने जस्तै लोकसेवा इलेबिले चाल उब्ले चाहिने चिसन
1: ट्राई नै त्यो लोकसेवा दैला मर नै
0: सङ्गीत न लोकसेवा दया होला लिपा चाहिँ उब्ले त कच्छि मिठाई व्यस्त
1: शैलेन्द्र शर्मा नाम मरेन ढुङ्गलो हो
0: ज्यू ना चाहिने ना
1: जी चाहिँ दरबारी सिफारिस जनुभयो दरबारी सिफारिस चले मजु छ मन्त्री सिफारिस जनुभयो छन् त कनेन्ट बिर गाडाला
0: पावर अहिले जस्तै छिटो गठे त आ ठेकन ठ्याउ खस प्रशासनिक हिसाब न अहिले चाहिँ राजनीति हिसाब नेवाट गनाए मरु
1: राजनीति के हुनुमा हो तस्कै आवश्यकता
0: अहिले जस्तै छिसा नजर धैडिलो नि जे चाहिँ जागरण मे चाहिँ नै छौ चाहिँ देखिरहेको छ नाचना डुरेडिलो ऊ जागरण मे चाहिँ गुजा उपटी खा
1: अब जागरण मे जे थमेसा चोइ खा जे न्योने भनेनु जे फुक्क मुनेनु मैले ल्याउने ल्याउने लिको नाच्ने हो
0: जो रेकर्ड गर्ने यहाँनिर
1: आरिगर बाला स्टुडियो पाखे
0: रेडियो नेपाली यहाँ नै दिउँछ मजुला हजुर यहाँ नचौँडु छिचा डिफु मुखला ठन पाखे
1: सफ्टया
0: ऊ चाहिँ पछाडि न मैल जी चाहिँ यहाँ नै ऊ चाहिँ के खटक थन सङ्गीत नाफा रिलेटेड पर्सन त नाफा जे नै हामी ज्यू अहिले जे आने नै मफु मुखलाई इला छिरैन छिट चाहिँ नै छुन ध्या मासी ओपट्टि छुन डु जिनी नै मकाउपट्टि छु
1: आठ छि चाहिँ सता चाहिँ जो हटा चुलाको बेला उके लागि
0: ज्यू अहिले अलिक दिस छेउ चाहिँ गन गन छेउ छु छु ज्या चोदु नदिस होला
1: आज खास इन्डिया कप प्रोग्राम 18 मे 18 मे पाखे जिउ पनि चढाउनु एक हप्ता यो प्रोग्राम महाराष्ट्र
0: अहिले छि इन्डिया सन्तु चाहिँ छि यो थाहा छ सङ्गीत व्यस्त अनै लज गार्न छिसो कया डिगुडु अनै अध्ययन यहाँ डिलो थोजोले चाहिँ छिटो चाहिँ अनचौँ सरकार वा अनचौँ ठु म्युजिक नापा रिलेटेड छौँ संस्था संस्था त्यसमा छि जहान परिवारतिर छौँ अयो सेवा सुविधा छौँ बिहा टौडु
1: होइन पेड आर्टिस्ट
0: ढेबले छिटो उकि
1: जयपुर सङ्गीत महाविद्यालय छ हामीसँग अफर्न बिउख थान चोनि लक्व मिलेम बि थान छ लेक्चर एज अ लेक्चर थान जैन बुर्गा राम्रै आठ अनि चाहिँ वन कन्टिन्यू लागि सजाउनु लागि चाहिँ मक्टो गाइदिन जे थाहा ठाने छ जे मलाई नेवाट
0: ज्यू त्यहीले चाहिँ छिटो अनपखे गुपट्टि पे गुपट्टि इकोनोमिकल्ली छिटो सपोर्ट चाहिँ चाहन्छु नि ऊ सपोर्ट चाहिँ छिटो चाहिँ गुपट्टि छे जहान परिवार त इकोनोमिकल्ली माकको सपोर्ट चाहिँ चाहन्छु
1: अब न जे भन्ने
0: नेपाली जुजुसालाई मगाई कन्डिसन खने ज्यू ढाइबले चाहिँ छिटे जापे गुलिन ठो शास्त्रीय सङ्गीत पाखे गुलिन नुग कोस्याएको चोपिटा छु दाइदी
1: शास्त्रीय सङ्गीत बच्चा प्रोफेसनल लिउनमा ल पेसागत रूपमा कास चाहिँ लिपा वेपी कमिङ जेनेरेसन बिन्दन बच्चा अपुगी अनि हेर सिटिङ ठायो सिटिङ सिटिङ जो के यहाँ चढ्नु ठाउँ चाहिँ सिटिङ हाल्यो हाले पनि हालेन निरै पिएको डुरुका घन्टौँ हाले घन्टौँ ठाइक
0: श्रम सिर्जना चाहिँ मुभीमा ल
1: मुभीमा ल पेसागत रूपमा उहाँ चाहिँ अझै नेपाले सारा सा झुन त्यो शास्त्रीय सङ्गीत राजामती मे चिन्यो झिने राजामती मे न छौ राग बेसे जगत हो मेखने हो
0: एक्व
1: फुलाउँ त्यो शास्त्रीय सङ्गीत हो नेपालमा सुर्जु खला ढेगनातिर लगाइजुगा गरौँ
0: अहिले जस्तै ठो गुलिन डुनी आ चिसन धैडिल जिटा चाहिँ ठेउ ठेउ पारु हिँडल धैडी धैडिलो आला सरकार चेन्ज या चौँडु ठो चेन्जु सरकार पाखे चाहिँ चिसन छु या विचार डु
1: अहिले विचार्नु मलु आज नेवात पनि है
0: हजुर
1: बच्चा अयो लाभ है चाहिँ बच्चा मानिमहरू सुना सटो छ बिउसा काला
0: हजुर एक इनापियाटालाई जिउ नि न्यापिया आउँछ जिठैमा मुनुक ठेठे या डुसा जिउ नेपाले वा ठो सोनिकले वा नेपाल छुन लगाए ठेयासा छि नेपाली टगुलिन डु इम्टा लजगाको ठाउँ इम्टा न अन्तर्राष्ट्रिय रूपमा चाहिँ छुइया फैडपट्टिलाई दै नि
1: आठ जिउ राजोपाध्याय सङ्गीत प्रतिष्ठान बच्चा
0: यो कोही कसो भ्यादु लिपाया दिसा हान छिगु इलन लासा अवश्य छि त सत्यगु जुई दासा छिगु गुलिन कथा शिव सिर्जना छिगु जाने गुपट्टि लचका कथा विकास चङ्गुदु उकी अझ उप त धङ्का छौगु ख्वा खने देका सकसिन मसिकीगु हेर्न चुए थाउने फेमा दाइगु मनन्तु नाचुना अहिले थौ दासा जिम्ता छमा भाजुन जग फन्याना दिगु ख बुद्धसिक मि धुम्बाखे ये जमा भाजुन सतया दिगु लितलिस बिहा दिल अहिले शास्त्रीय सङ्गीत सत यो छौ कथन धाको खसा मेव सङ्गीत स्वर व ताल निसिङकया सुर सङ्गीत यागु फर्मुला ख थे फर्मुला धेको छौ जननी ख जननी यागु वा मानवीगु ताल कथ पला कथ यहाँ फतदास अवश्य नै न्याउन था त्यसलाई अहिले यहाँ मसिन न मसिकै फै छौ अनुशासन दै पद्धति दै थै अनुशासन पद्धति विकास न जुई अहिले लोक न भाइ अन पाके लोक भएको एक कोठा त दैदा चाहिँ दप्ले दक्लिली पाङ्गो मे झिमा पण्डित सुदर्शन राजोपाध्याय सलेदुगु थु मे तो तु से थङ्गुली न भाजु मेजु पिसा जिमेगु थिति फ्रिक्वेन्सी पाके निना दिल वैको पिन्ता एकैको सुभाय दु अलि अलि न्याङ्क चनागुली न पासपिस निना सना दिल वैको पिन्ता एकैको सुभाय दु अलि फोन पाके सपुते यता कुतै याना सपु मधु पिन्ता नुगु मचिङ कुसे लिपा दिस सहल या धासे थङ्गुली न पासपिस सपते यता कुतै याना दिल वैको पिन्ता न सुभाय सप्ता दि पिन्ता न सुभाय अलि जिता थो ज्या चो ह्याके त पिङ्याको मिनेट तक क्वालि बिहादीमा प्राविधिक पासा मोहम्मद असलम यता एकैको सुभाय अलि थौ जिता थो ज्या जो पुङ्के त न तक झायादीमा पण्डित सुदर्शन राजोपाध्याय जु यता एकैको सुभाय छासे थौँदा थो ज्याजो पाखे जिरु श्रेष्ठ नभए नाचना सुभाय जय।

0: अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
1: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शंका लागेर हतार हतार अस्पताल ल्याएको नि।
0: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
1: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य जारी रहेको छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा अतिक्रमित ठाउँहरूमा रहेका बस्ती खाली गराउने क्रम जारी रहेको हो। काठमाडौँको स्वयम्भू, बालाजू, गोङ्गबु बस पार्क, देवीनगर लगायतका क्षेत्रमा अतिक्रमित घर टर हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। सरकारले देशभरका सडक सुरक्षा प्रणालीलाई नीतिगत र संरचनागत रूपमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिकामा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो विज्ञप्ति मार्फत जनाएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनको निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न समसामयिक विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। पार्टी प्रवक्ताका अनुसार अबको केही बेरमा केन्द्रीय कार्यालय घण्टी घर वनस्थलीमा बैठक बस्नेछ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार भोलि दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बैठक बस्न लागेको हो। नेपाली कम्युनिस्ट पार्टीले आगामी मक्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मक्सिर 11 गतेदेखि 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ 15 गतेसम्म ओडा, भदौ 16 गतेदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन भन्ने रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्ड हक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ। सन् 1993 युनेस्को आयोजनामा अफ्रिकी राष्ट्र नाम्बिबियाको विन्ड हक सहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणा पत्र जारी गरिएको थियो। नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन्। नेपाल पत्रकार महासङ्घले मे 4, 2025 30 अप्रिल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रताका हननका 131 घटना भएका हुन्। गत वर्ष यस्ता घटना 73 मात्र भएका थिए। दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा उहाँले नेपाल र संयुक्त

0: राज्य अमेरिका बीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्च स्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ। नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय सल्यानको भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका शङ्कास्पद वस्तुहरू निष्क्रिय पारेको छ। सेनाले 94 आइइईडी 500 ग्राम विस्फोटक पदार्थ 2 किलो फलामका टुक्रा र 10 मिटर फायरिङ केबल सुरक्षित रूपमा डिस्पोज गरेको हो। केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिरोका कारण अरनीको राजमार्ग अवरुद्ध भएको छ। वैशाख सोह्र गते सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित इको पहिरोका कारण राजमार्ग सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको डाइभर्सन हिजो बिहान बगाएपछि यात्रु र सवारी साधन अलपत्र परेका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको योजना छिट्टै पुनरावलोकन गर्ने बताउनु भएको छ। तर राष्ट्रपति ट्रम्पले सहमति हुन सक्नेमा आफू विश्वस्त नरहेको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले अमेरिकालाई वार्ताका लागि 14 बुँदे योजना पठाएको छ। उक्त योजनामा आक्रमण नगर्ने प्रत्याभूति, समुद्री नाकाबन्दी हटाउने तथा लेबनान सहित सबै मोर्चामा युद्ध गर्ने प्रस्तावहरू समेटिएका छन्। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: पहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई नमस्कार अनि हार्दिक स्वागत छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौँ केही आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला।
1: सिलसिला
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला।
1: सिलसिला
2: अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। हाम्रो शरीरबाट पसिना किन आउँछ, अब यो बारेमा जानकारी दिँदैछौँ। गर्मी मौसममा थोरै मात्र काम गर्दा पनि शरीरका विभिन्न ठाउँमा पसिना आउँछ। पैतलामा पसिना आउनाले खुट्टा गनाउने कारण कहिलेकाहीँ हामी वाक्क पनि हुने गर्दछौँ। यसरी हेर्दा कहिलेकाहीँ हामीलाई पसिना नआइदिए पनि हुन्थ्यो भन्ने पनि लाग्न सक्दछ। तर पसिना आउनु भनेको हाम्रो शरीरलाई चिसो पार्ने प्राकृतिक प्रक्रिया हो। पसिना आउँदा अझ गर्मीको अनुभव हुने भए पनि यदि पसिना नआउने भने शरीरले उत्पादन गर्ने तापलाई हामी थाम्न सक्दैनौ। हामीले खाने खानाबाट शरीरले ऊर्जा उत्पादन गर्दा धेरै मात्रामा पसिना उत्पन्न हुन्छ। यसरी ताप उत्पन्न हुँदा मस्तिष्कमा शरीरलाई चिसो राख्नु पर्दछ भन्ने सन्देश जान्छ। त्यसपछि मस्तिष्कले हाम्रो शरीरमा हुने लाखौं पसिना ग्रन्थीलाई पसिना उत्पादन गर्ने निर्देशन दिन्छ। हाम्रो शरीरमा करिब 20 लाख पसिना ग्रन्थीहरू रहेका हुन्छन्। हामीले थाहा नपाए पनि चिसो मौसममा पनि हाम्रो शरीरले पसिना उत्पादन गरिरहेको हुन्छ। हाम्रो शरीरको 2/3 भाग पानी हो र पसिनाको रूपमा दैनिक धेरै मात्रामा पानी बाहिर गइरहेको हुन्छ। त्यसैले चिकित्सकहरू हामीले दैनिक न्यूनतम 3 लिटरसम्म पानी पिउनु पर्ने सल्लाह दिने गर्दछन्। हाम्रो शरीरमा 2 किसिमका पसिना ग्रन्थीहरू हुन्छन्, इक्राइन र एपोक्राइन। इक्राइन हाम्रो शरीरका धेरै पसिना आउने अङ्गहरू जस्तै निधार, हत्केला तथा पैतलाहरूमा हुन्छन्। काखीमा भने एपोक्राइन ग्रन्थीहरू रहेका हुन्छन्।
1: कार्यक्रम सिलसिलामा अब भने के आकाशमा पनि विभिन्न प्वालहरू रहेका छन्। यो सामग्री हामी यति बेला प्रस्तुत गर्ने जमरको गर्दैछौ। आकाशको कति स्थानहरू यस्ता छन् जहाँ ताराहरू बिल्कुलै रहेका छैनन्। यस्ता ठाउँहरू देखेर कतिपय मानिसहरूले त्यस्ता स्थानमा आकाशमा प्वाल रहेको हुनुपर्छ भनेर अनुमान गरेको पनि पाइन्छ। तर अहिले हामीलाई थाहा भइसक्यो कि वास्तविकतामा त्यो प्वाल होइन। यस्तो स्थानहरूमा अध्यारो तारा मण्डल रहेको हुन्छ। यस्ता काला अध्यारो तारा मण्डल मिसिएको धुलो र वायुले बनेको हुन्छ। यी पृथ्वीमा रहेको धुलोको बादल जस्तै नै हुन् जसले आफ्नो वरिपरिको वस्तुहरूलाई छोप्ने गर्छ। धेरै ताराहरू यसले गर्दा मधुर देखिन्छन् र कतिपय पुरै छोपिन्छन्।
2: हाम्रो शरीरमा आउने कोठी के हो त, यो बारेमा जानकारी दिँदैछौ। हाम्रो छालाको रङ त्यसमा पाइने मेलानिन पदार्थको मात्रामा निर्भर रहने गर्दछ। गोरो छालामा मेलानिन पदार्थ भएका कोशिकाहरू कम र कालो छालामा अपेक्षाकृत बढी हुने गर्दछन्। कहिलेकाहीँ मेलानिन पदार्थ भएका कोशिकाहरू एकै ठाउँमा एकत्रित भएर बस्दा ती ठाउँहरू बढी काला हुन्छन्। मेलानिन पदार्थ भएका कोशिकाहरू अत्यधिक मात्रामा एकत्रित भएका त्यस्ता ठाउँहरूलाई नै हामी कोठी भन्ने गर्दछौँ।
1: रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। हाम्रो शरीरमा पानी किन चाहिन्छ, यो सामग्री अबलाई। पानी हाम्रो शरीरको लागि खाना भन्दा पनि बढी महत्वपूर्ण छ। पानी बिना हामी लामो समय बाँच्न पनि सक्छ। खास गरी पानीमा पौष्टिकता त हुँदैन, तर पनि यो आवश्यक मानिन्छ। खानाले जस्तो हामीलाई पानीले शक्ति प्रदान गर्दैन, न त यसले शरीरको आकार नै बढाउँदछ। जनस्वास्थ्य वैज्ञानिकहरूका अनुसार स्वस्थ रहन शरीरमा 70% पानी हुन आवश्यक छ। पानीले हाम्रो शरीरका अधिकांश प्रक्रियाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ। पानीले रक्त संचार व्यवस्थित गर्ने काम गर्छ। रगत बग्ने नसाहरूलाई पनि स्वच्छ राख्छ। खाना पचाउन, खानाको मद्दतले ऊर्जा प्रदान गर्न र शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूको लागि पनि पानी नभई हुँदैन। पानीले शरीरमा रहेका हानिकारक तत्त्वहरू शरीरबाट बाहिर फाल्ने काम गर्छ। खास गरी पेट तथा आन्द्राहरूबाट यस्तो कार्य गर्दछ। पानीले शरीरको तापक्रम स्थिर राख्ने काम गर्छ। हाम्रो शरीरमा सबै अङ्गहरूमा पानी हुन्छ, यतिसम्म कि हड्डीमा समेत पानी हुन्छ। रगतमा 90, मस्तिष्कमा 85, मृगौलामा 82, मांसपेशीमा 75, कलेजोमा 69 र हड्डीमा 22% पानी हुन्छ। त्यसैले शरीरलाई स्वस्थ राख्न धेरै पानी पिउनु पर्छ।
2: अब यहाँहरूमा राख्दैछौँ, चराहरूको शरीरको तापक्रम कति रहेको हुन्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। चराहरूको तापक्रम उच्च रहने गर्दछ। यिनीहरूको तापक्रम 100 देखि 112 डिग्री फरेनहाइटको बिचमा रहेको हुन्छ। यदि मानिसको तापक्रम 112 पुग्यो भने मानिस यो अवस्थामा बाँच्न सक्दैन, किनभने मानिसको सामान्य तापक्रम 98.6 डिग्री फरेनहाइट हुने गर्दछ। यसरी चराहरूको तापक्रम मानिसको भन्दा बढी उच्च रहेको हुन्छ।
1: के हो अक्सिजन सेन्सर? कार्यक्रम सिलसिलामा यो सामग्री अवलाई। म्यासाचुसेट स्थित वार्सेटर पोलिटेक्निक संस्थानका केही अनुसन्धाताहरूले ब्यान्ड एडको आकारमा एउटा अक्सिजन सेन्सरको आविष्कार गरेका छन्। उक्त सेन्सर छालामा टाँस्न सकिन्छ। यसले रगतमा हुने अक्सिजनको मात्रालाई रेकर्ड गर्छ। रेकर्ड भएका सबै सूचना वा जानकारी इन्टरनेटको माध्यमबाट डाक्टरसम्म पुर्याउन सक्ने क्षमता यसमा छ। यो कम लागतमा निर्माण भएको लचिलो खालको वायरलेस डिभाइस हो, जुन इन्टरनेटमा कनेक्ट गरेर रगतमा अक्सिजन कति छ भनेर सम्पूर्ण डाटा हेर्न सकिन्छ। यसको आविष्कार खास गरी नवजात शिशुहरूलाई लक्षित गरी बनाइएको हो, ताकि ती शिशु अस्पतालबाट घर गए पनि उनीहरूको रगतमा भएको अक्सिजनको मात्राको जानकारी डाक्टरले सजिलै थाहा पाउन सकुन्। यसले दिएको जानकारी स्मार्टफोनमा भएको एपमा कनेक्ट गरेर हेर्न सकिन्छ। यदि रगतमा अक्सिजनको मात्रा गडबड भएमा स्मार्टफोनको उक्त एपले सूचना दिन्छ। यो डिभाइसमा अप्टिकल सेन्सरको प्रयोग गरिएको हुन्छ। यो विशेष गरी दम तथा श्वास प्रश्वास सम्बन्धित समस्याबाट ग्रसित शिशुका लागि अति उपयोगी डिभाइस हो।
2: अब यो प्रसङ्गपछि यहाँहरूमाझ राख्दैछौँ एउटा गीतलाई रामचन्द्र काफ्लेको स्वरबाट। गीतमा रचना तथा संगीत रहेको छ अर्जुन कौशलको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। विकिरण प्रदूषणको कारण मानिसलाई छालाको रोग लाग्ने गर्दछ।
1: करोडौं वर्ष अघिदेखि रूप परिवर्तन नभएको एकमात्र जीव साङ्लो हो।
0: घोडाको गर्दनको रौँलाई याल भन्दछन्।
1: आवाजको गति भन्दा छिटो हिँड्ने कार्यलाई सुपर सोनिक भन्दछन्।
0: गौतम बुद्धले लगाउने वस्त्रलाई चिवर भन्दछन्।
1: विक्रम सम्वत 2008 माघ 21 गते नेपालमा पहिलो पटक बजेट प्रस्तुत भएको थियो।
0: सीमा र बगिनीको संसर्गबाट जन्मेको बच्चालाई लाइगर भनिन्छ।
1: सबैभन्दा हल्का धातु लिथियम हो भने सबैभन्दा गरौं धातु ओस्मियम हो।
0: भोटो जात्राको प्रचलन नरेन्द्र देवले चलाएका हुन्।
1: आइन्स्टाइनले सापेक्षवाद सम्बन्धी सिद्धान्तको प्रतिपादन सन् 1905 गरेका थिए।
0: चलचित्रसँग सम्बन्धित विश्व ओस्कार पुरस्कारको स्थापना सन् 1927 भएको हो।
1: थर्मोमिटरको आविष्कार गर्ने वैज्ञानिक ग्यालिलियो ग्यालिले हुन्।
0: विश्वको पुरानो अन्न भटमास हो भने विश्वमा सबैभन्दा बढी फल्ने फल स्याउ हो।
1: महान दार्शनिक सुकरातको मुख्य सन्देश आफूलाई चिन्ह थियो।
0: सेतो परेवा शान्तिको प्रतीक हो भने चक्रलाई प्रगतिको प्रतीक मानिन्छ।
1: बढी मात्रामा औषधिको प्रयोग गर्दा देखा पर्ने असरलाई टोक्सिसिटी भनिन्छ।
0: कपासको बिहालाई ज्यापु, नास्पतिको बिहालाई बिनाजु भने जस्तै लप्सीको बिहालाई चाम्पटी भन्दछन्।
1: सबैभन्दा छिटो बढ्ने वनस्पति बाँस हो। यो एक दिनमा 18 इन्चसम्म बढ्ने गर्दछ।
0: कौरा नाच मगर समुदायमा प्रचलित नाच हो।
1: टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिले।
0: दुधमा 85% पानीको मात्रा रहेको हुन्छ।
1: पेनिसिलिनका आविष्कारक अलेक्जेन्डर फ्लेमिङ हुन्।
0: विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो। यसको उचाइ 8,586 मिटर रहेको छ। यो नेपालमा पर्दछ।
1: सर्वप्रथम क्लोनिङ गरी जन्माइएको भेडाको नाम डली हो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ एउटा गीतलाई राज सिग्देलको स्वरबाट। गीतमा रचना रहेको छ राजन कुमार कार्कीको अनि संगीत कीर्ति नेपानेको। गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा रोचक प्रसङ्गलाई राख्दैछौँ। एकपटक स्वामी विवेकानन्द भारत भ्रमणमा निस्किएका थिए। भ्रमणकै क्रममा उनी एक राज्यका राजा कहाँ पुगे। राजा चाहिँ विवेकानन्दको सरलता अनि अद्भुत विचारबाट निकै प्रभावित पनि बनेका थिए। त्यसैले ती राजाले विवेकानन्दको निकै ठुलो स्वागत सत्कार र सम्मान पनि गरेका थिए। राजाले विवेकानन्दको सम्मानका लागि एक नर्तकीलाई त्यस दरबारमा बोलाएका पनि थिए। ती नर्तकी कुशल नृत्य हुनका साथै एक कुशल भजन गायिका पनि थिइन्। जब विवेकानन्दले ती नर्तकीलाई देखे त्यहाँ, तब उनलाई त्यहाँ बस्न भने मन लागेन। उनले राजासँग अनुरोध गरे र विदा मागेर हिँड्न चाहेका थिए। तर ती राजाले विशेष आग्रहका साथ विवेकानन्दलाई त्यही रोके। राजाको आग्रह लत्याउन नसकेर विवेकानन्दको अनिच्छा हुँदा हुँदै पनि त्यहाँ बाध्यतावश दरबारमा रोकिन्छन्। त्यसपछि ती गायिका अर्थात् नृत्यङ्गनाले आफ्नो भजन गाउन सुरु गरिन्। गायिकाले गाउने भजनको भावमा यस्ता शब्दहरू रहेका थिए। हे भगवान्, तपाईँ समदर्शी हुनुहुन्छ, फलाम बगरेको खुँडामा पनि हुन्छ र मन्दिरको कलशमा पनि रहेको हुन्छ। तर पारसले यी दुई बीच कुनै भेद गर्दैन र दुवैलाई आफ्नो स्पर्शबाट सुन बनाइदिन्छ। पानी यमुनाको होस् या फोहोर बग्ने नालीको, जब दुवै गङ्गामा पुग्दछन् अनि त्यसपछि गङ्गा जल कहलिन्छ। त्यसैले हे भगवान्, यो संसारमा यति धेरै भेदभाव किन त? मलाई पनि आफ्नो शरणमा लिनुहोस् न। ती भजन गायिकाको यो स्वर सुन्न साथ ध्यानमग्न भई भजन सुनिरहेका विवेकानन्दलाई भजनको भावले भित्रैदेखि छुन्छ। विवेकानन्दलाई आफूले सुरुमा गायिकाको अपमान गरेकोमा भित्रैदेखि खेद अनि पछुतो हुन्छ। गायिकाको गायन सकिँदा नसकिँदै अनि विवेकानन्दका आँखाबाट पनि आँसु बग्न थाल्दछन्। आफूलाई वेदान्तको अद्भुत शिक्षा दिने ती नर्तकीलाई विवेकानन्दले मन मने नमन गर्दछन्। किनकि आज म प्रवेश गर्दा बित्तिकै ती नर्तकी र भजन गायिकालाई जुन भेदभाव गरे, त्यो भेदभाव गर्न हुँदो रहन्छ भन्ने कुराको आभास मेरो मनभित्र मिल्यो। अनि त्यसपछि विवेकानन्दले प्रत्यक्षत आफ्नो अबुझपनका लागि ती नर्तकी र गायिकासँग आफूले माफी माग्दछन् र त्यस दरबारबाट उनी बाहिरिन्छन्।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब हामी कार्यक्रमबाट जाँदा जाँदै अभय ढुङ्गेल र साथीहरूको स्वरमा एउटा गीत राख्दैछौँ। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सँगै कार्यक्रमबाट साथी मनुका कुँवर अनि म हरिगिरी पनि बिदा हुन्छौँ।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: यस पालीको चाड पर्व मनाउनुहोस् डिश होमको इन्टरनेट सँगै। अब डिश होमको जुनसुकै वार्षिक इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा पाउनुहोस् थप 3 महिना बोनस। त्यसमा पनि पाउनुहुनेछ 5G राउटर नि सित्तैमा। साथै हरेक हप्ता 14 भाग्यशाली विजेताले पाउनुहुनेछ पुरा 365 दिनको बोनस र बम्परमा जित्नुहोस् एक जोडीलाई 4 रात 5 दिनको थाइल्यान्ड टुर। डिश होम, खुसीको बोनस। डिश होम इन्टरनेट।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँहरूलाई आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ प्रमोद खरेलको स्वरमा रहेको छ, गीत रचना रहेको छ वासुदेव पराचुलीको भने, सङ्गीत रहेको छ सन्तोष केसीको।

अहिले सुनायौँ उदित नारायण झा मल्लिका कार्कीको स्वरमा रहेको आधुनिक गीत एसपी कोइरालाको गीत रचना रहेको थियो आलोक श्रीको सङ्गीतमा. अब अन्तिम गीत राख्दैछौँ मेलिना राई नेहार बुढाथोकीको स्वरमा रहेको यो गीत राख्दैछ भने नेहार बुढाथोकीको गीत रचना नै सङ्गीत रहेको छ. यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ. मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार. समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ.

0: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
1: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुख्यो भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शंका लागेर हतार हतार अस्पताल ल्याएको नि।
0: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
1: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्ड हक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ। सन् 1993 युनेस्को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्ड हक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिता प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणा पत्र जारी गरिएको थियो। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगतलाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आम नागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सबै सफलता प्राप्त होस् भनी शुभकामना दिनुभएको छ। उपराष्ट्रपति राम साय प्रसाद यादवले सामाजिक सञ्जाल मार्फत विश्व प्रेस स्वतन्त्रता दिवस मे 3, 2026 अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सेनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संचार मन्त्री तिमल सेनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो। सञ्चार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीतिक, प्रशासन, निजी क्षेत्र र समाज

हो। उता इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ। यारुन क्षेत्रमा रहेको एक क्याथोलिक भवनमा क्षति पुगेको र केही व्यक्तिको मृत्यु भएको जनाइएको छ। मार्च 2 यता लेबनानमा मृत्यु हुनेको संख्या 2659 पुगेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: परदेशको सन्देश कार्यक्रम सुरु भयो. सञ्चालक विनोद कार्यक्रमलाई लिएर यो साता पनि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार. कार्यक्रममा हार्दिक स्वागत छ.
1: हजुर हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ यहाँहरूको सेवामा र यहाँ सबै सबैलाई हार्दिक स्वागत छ, नमस्कार पनि छ. भर्खरै उभौली पर्व पनि सकियो, तर यस्तो अब एक महिनासम्म त मजाले हाम्रो किराँत बन्धुहरूले मनाउनुहुन्छ. बुद्ध जयन्ती पनि सकियो र एकदमै रमाइलो पनि भयो भन्नुपर्छ.
0: चारैतिर विशेष गरी हात्ती वनमा यो कार्यक्रम हुन्छ, होइन, काठमाडौँ भ्यालीमा र गाउँ घरको त कुरै नगरौँ, है, चारैतिर भइहाल्छ, विदेशमा पनि हुन्छ. सायद उहाँले यो विकेन्डमा पनि रमाइलो गर्नुहुन्छ होला. जहाँ जहाँ हाम्रो यो कार्यक्रम विकेन्डमा सुन्नुहुन्छ, यानि कि शनिबार आइतबार, यदि तपाईँहरूले उभौली कार्यक्रम मान्दै हुनुहुन्छ भने मङ्गलमय शुभकामना छ. बुद्ध जयन्ती त गयो, यो पनि विभिन्न एक्टिभिटिजको साथमा सकियो होला. बिसिसी युके भन्ने छ कि बहिनी संस्था एउटा,
1: होइन,
0: ब्रिटिस कम्युनिटी युके का साथीहरूले भव्यताका रूपमा मनाउनु होला. यसको अब भनौँ न अब हाँगाबिङा बढ्दैछ. केन्टमा पनि छ, है, केन्टका अस्ति मेरा मित्र आउनु भएको थियो नि, उहाँले पनि बुद्धको मूर्ति स्थापना गर्ने कुरा गर्दै हुनुहुन्थ्यो, होइन, त्यो पनि अब छिटै पुरा होस्. नेपालबाट लानेरे के बहिनी बुद्धको ठुलो मूर्ति, अनि फेरि त्यहाँ चाहिँ प्राण प्रतिष्ठा पनि गर्नुपर्छ, होइन, प्राण प्रतिष्ठा गरेर बल्ल त्यो चाहिँ प्रयोगमा आउँछ, यानि कि पूजा आजा सुरु हुन्छ बहिनी. अनि अब यही बेला हो चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा मनाउने, नेपालभरि मनाइयो होला भन्ने आशा गर्दै अब हामी लागौँ आजको यो आउने दिनका कार्यक्रमहरू के छन् त्यतिर पनि ध्यान दिनुपर्छ बहिनी,
1: होइन.
0: गर्दाखेरि किराँत समाज सुधार चाहिँ दिवस रहेछ 24 गते यो महिना, अनि गोरखकाली पूजा पनि आउँदैछ. चाडपर्वहरू बिस्तारै बिस्तारै आउँछन् कि बहिनी,
1: होइन.
0: जब यो हिउँद सकेर स्प्रिङ अनि साथसाथमै, यानि कि स्प्रिङ भन्नाले कुन महिना कुन सिजन पर्यो,
1: वसन्त ऋतु,
0: होइन, त्यसपछि चरा चुरुङ्गीहरू पनि नाच्न थाल्छन्, होइन, बच्चा कोर्न थाल्छन्, अनि फेरि वर्षा ऋतु हुन्छ. नागपञ्चमी आएपछि त फेरि चाडपर्वको लर्को लागिहाल्छ, होइन. ओके, यो त भयो चाडपर्वको कुरा र दिनको कुरा मैले गरेँ भने अरू सबै ठिकै छ भने.
1: हजुर दाजु, एकदमै ठिक छ दाजु. र अहिले अब यो मौसम भनेको अलिकति हुरी बतास पनि चलिरहेको छ, होइन दाजु, र हामी सबै सजग हुनु आवश्यक छ. चैत्र महिनामा हुरी बतास आउने हो, होइन दाजु, तर वैशाख यो एन्ड हुँदाखेरि पनि, होइन, अन्त अन्ततिर पनि हुरी बतास एकदमै आइरहेको छ र पानी पनि परिरहेको छ दाजु,
0: अलिअलि तलमाथि भइरहेको छ. पहिला चाहिँ हरेक दुई दुई महिनामा सिजन चेन्ज हुन्थ्यो, होइन, हाम्रो 6 सिजन भनेर भन्छौँ नि, होइन, तर अहिले चाहिँ अलिक कता कता छिटो हो कि कतै ढिलो हो कि भइरहेको छ. तर पनि अब यो बेलामा विवाहको मौसम पनि थियो नि, होइन,
1: चारैतिर
0: विशेष गरी काठमाडौँमा भ्यालीमा चाहिँ पञ्चे बाजा र पार्टी प्यालेसहरू बुक भएका थिए, होइन, व्यथाका साथमा सकी नसकी भन्नुपर्छ, होइन. अब विवाह भनेपछि छोरीको विवाह विशेष गरी, होइन, बाबा आमालाई चट्टारो र चाहिँ अब इज्जत पनि जोगाउनु पर्ने, होइन, फलानुको पार्टीमा त गएको थिएँ, आफूले पनि बोलाउनु पर्ने, कति गाह्रो छ कि बहिनी, होइन,
1: धेरै गाह्रो छ. र अहिले त अब हेर्नुहोस् न, गहना पनि, होइन, जोड्न अलिकति गाह्रो गाह्रै

0: धेरै महँगो भइसकेको छ होइन दाजु.
1: यो समाज भने तपाईँ हामी नै रहेछ के भन्ने, धेरै पर जानु पर्दैन होइन.
0: एकदमै हजुर.
1: अब नबोलाए पनि नहुने, बोलाए पनि गाह्रो होइन. त्यसले गर्दाखेरि छिटो छरी त मलाई त बेलायतको लाग्यो के बहिनी, यो विवाहमा कति उहाँहरूको चाहिँ सक्नेले त अब भव्य फाइभ स्टार होटलमै गर्छन्, तर जेनरली उनीहरूको विवाह भने कस्तो हुन्छ भने नि बहिनी, मिति तोकिदिन्छन् ल हाम्रो विवाह हुँदैछ भने साथीभाइलाई दिन्छन् कि बहिनी होइन. अनि त्यसपछि के हुन्छ भने ल अब हामी चाहिँ नयाँ जीवन सुरु भयो, उहाँहरूको आफ्नो परिवार साथीभाइ नजिकको मान्छेलाई हामीसँग यो छ यो छैन, जस्तो कि फ्रिज छैन, वासिङ मसिन छैन, डिस वासर छैन, कार्पेट छैन, सोफा छैन भनेपछि उनीहरूले 15-20 लिस्टहरू, मेन मेन कुराहरूको लिस्ट राखिदिन्छन् क्या बहिनी होइन. अनि साथीभाइ आफै बिचमा चाहिँ सल्लाह गरेर ल कार्पेट हामी किनिदिन्छौँ होइन, यो चाहिँ म दिन्छु भनेर लिस्ट फेरि ब्याक पठाइदिन्छन् तिमीले किन्नु पर्दैन भनेर होइन. नयाँ जीवनको सुरुवात हो क्या बहिनी होइन. अनि त्यति भएपछि उनीहरू नयाँ जीवनको सुरुवात गर्न सजिलो भयो होइन, अलिकति डिनर ड्रिङ्क्सहरू किनेर पुगिहाल्यो, सानो पार्टी हुन्छ, चर्चमा जान्छन्, औँठी साटसाट गर्छन्, धर्ता गर्छन्, एन्ड अफ स्टोरी एकै दिनमा भइदियो होइन.
0: अनि
1: नयाँ जीवन सुरु गर्नेहरूलाई पनि एउटा फ्रेस स्टार्ट होइन, फ्रेस म्यान्डेट भने जस्तो हुन्छ, बोझ हुँदैन के बहिनी, परिवारलाई पनि बोझ हुँदैन, कसा पनि बुझ्दैन. अनि त्यो चाहिँ फेरि सबैले चाहिँ पालै पाला पुरा गर्छन् के बहिनी, कति राम्रो होइन त.
0: हो नि, एकदमै राम्रो दाजु. र एकजना हाम्रो दाजुले भन्दै हुनुहुन्थ्यो कि अब हाम्रो नेपालीहरूको त होइन एकदमै खाजा त्यसपछि खाना हुन्छ नि दाजु, स्न्याक्सहरू टन्नै हुन्छ, खाना पनि टन्नै हुन्छ. उहाँ चाहिँ त्यस्तै हुन्छ होला भनेर जानुभयो अरे, केही नखाइकन जाँदाखेरि त ओन्ली ड्रिङ्क्स मात्रै रहेछ अरे होइन, अनि भोक लागेर घर आएर चाहिँ चाउचाउ उमालेर खाएँ भन्दै हुनुहुन्थ्यो कि.
1: त्यो पनि फेरि वान राउन्ड ड्रिङ्क मात्रै हुने हुन्छ कतै, त्यसपछि आफै किनेर खानुपर्ने हुन्छ होइन, पबमा होइन, रेस्टुरेन्टतिर हुन्छ, रेस्ट इज योर ओन बन्दोबस्त होइन. एनिवे हामीले अरूको कुरा गऱ्यौँ, हाम्रो त अब यो चलन छ, चलन भन्ने भिजी पनि भएन, भिज्दा पनि गाह्रो, तर बिस्तारै बिस्तारै चाहिँ परिवर्तन गर्नुपर्छ. सजिलो छरितो चाहिँ गर्नै पर्छ भन्ने कुरा हो, धुरी चाहिँ नचढो भन्ने कुरा हो होइन त. अब ठेगाना दिइहाल्नुहोस् न त.
0: हजुर श्रोता, ठेगाना यस प्रकार छ, र कार्यक्रममा भाग लिनुहुने श्रोतालाई पनि धन्यवाद छ सुरुवातमै अन्दाजु. र हामीले गत हप्ता प्रश्न राखेका थियौँ नि, प्रश्नको उत्तर दिनको लागि हामीलाई 7 श्रोताले फोन गर्नुभएको थियो. हजुर, एकदमै धेरै श्रोताले नै फोन गर्नुभएको थियो भन्नुपर्छ.
1: राम्रै भएछ त.
0: हजुर, हामीले गीति प्रश्न राखेका थियौँ र त्यो प्रश्नको हामी एकछिनमा छिनो फानो पनि गर्नेछौँ. श्रोता, हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. इमेल आइडी छ bfbsgurkha@bfbs.com. बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, HQBGN, BFPO4. हाम्रा सम्पर्क नम्बर छन् 54-28-055, 54-37-364 र 54-33-930.
1: ठेगाना पाउनुभयो, टेलिफोन नम्बर पाउनुभयो, फोन गर्नुहोला. भनौँ न, अब अघि हामीले विवाहको कुरा गऱ्यौँ, बेलायततिर यस्तो हुन्छ भनेर होइन, अरू देशमा के हुन्छ मलाई थाहा भएन होइन, म बेलायतमा बसेको हुनाले त्यहाँको चलन कुरा गरेँ, तपाईँलाई पनि थाहा छ र यो चाहिँ राम्रो यो ठिक भनेर भन्नुहुन्छ भने कार्यक्रममा आउनुहोला, किनभने इन्टरेक्सन हो के बहिनी होइन. यही भन्दै अब हामी अगाडि बढौँ. आज तपाईँले प्रश्न चाहिँ सजिलो भन्नुभयो जस्तो लाग्यो मलाई हो.
0: हजुर हजुर, हाम्रा 7 श्रोताले चाहिँ अलिक पुराना गीतहरू मजाले सुन्नु हुँदो रहेछ दाजु, धेरै श्रोताको सहभागिता हुन्छ होला भन्ने चाहिँ हामीले सोचेका थियौँ है. तर 7 श्रोताले भाग लिनु भएको छ, 7 मिलाउनु भएको छ,
1: अलिकति ट्विस्ट थियो नि आज. मुसमै गाह्रो गाह्रो प्रश्न चाहिँ मैले सोचिरहेको छु है त.
0: हजुर हजुर,
1: भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ. आदरणीय श्रोताहरू, पहिलो श्रोता हुनुहुन्छ कृष्ण चामलिङजी लेस्टर युकेबाट, उहाँको नेपालको घरको ठेगाना ताप्लेजुङ होइन त बहिनी.
0: ओके,
1: ताप्लेजुङको हामीले बेला बेलामा रिपोर्टहरू गर्छौँ. हाम्रो कृष्ण फोरम बोलिम्बु त्यहाँको रिपोर्टर हुनुहुन्छ, बडो राम्रो रिपोर्ट गर्नुहुन्छ गाउँघरको कुरा होइन. यहाँले सुनेर प्रतिक्रिया दिनुहोला भने अब उहाँको पत्रतर्फ गइहाल्नु. छोटो र मिठो पत्र लेख्नु भएको छ. परदेशको सन्देश कार्यक्रमका सञ्चालक आदरणीय दाइ विनोद अनि स्नेही छोरीहरू दिदी सुजन बाला, बहिनी निशा, मीना र अन्य बहिनीहरू, यसै गरी रेडियो नेपालका आदरणीय सञ्चालक सञ्चालिका ज्यूहरू, सम्पूर्ण बिएबिएस काठमाडौँको परिवार, युके ब्रुनाईलाई पनि सम्झना गर्नुभएको छ. सबैमा साइन अनुसारको अभिवादन, अटुट सम्झना, दैनिक नमस्कार छ. अल द वे फ्रम युके, युनाइटेड किङडम, लेस्टरबाट भन्नुहुन्छ उहाँ.
0: हजुर हजुर, झार पनि फुलेको छ अहिले होइन दाजु, यस्तो रमणीय ठाउँबाट हामीलाई पत्र लेख्नु भएको छ. कृष्ण दाजु, यहाँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजना एकजनाको नमस्कार पनि छ।
1: ओके, चार फुलेको कुरा गर्दाखेरि गजब हुन्छ, मलाई त्यो सम्झना आउँछ क्या। एकताल म यस्तै समरमा गइरहेको थिएँ, जङ्गलको बाटो आयो कि, होइन, माथि चाहिँ एकदम हराभरा छ, मुनि चाहिँ एकदम निलो रङको त्यो बैजनी भन्छ नि बहिनी, होइन, भुइँ भरिरहेछ, म त कार्पेट बिछेछ कि के हो भन्छु, त्यो चाहिँ एक प्रकारको फुल हुन्छ, होइन, त्यो निलो देखेँ, बैजनी देखेँ, गजब के भाइ, होइन, कहीँ कहीँ पहेँलो हुन्छ, नेपालमा पनि त्यस्तो झार भए त हुन्थ्यो भने के भयो, होइन, त्यो मेरो एउटा कल्पना मात्रै हो। एनिवे, उहाँ लेख्नुहुन्छ, मेरो परिचय कृष्ण चामलिङ याङछेन, होइन, हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे नेसोम चार पितले धारा हो। त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना चहार्दै हिँड्ने क्रममा उहाँले बेलायतको लेस्टर, होइन, भन्ने ठाउँमा आफ्नो कर्म जोद्धेछु भन्नुभएको छ उहाँले।
0: हजुर हजुर, धरान हुँदै फेरि यहाँ काठमाडौँ नारायण थान हुँदै, होइन, अहिले चाहिँ युके पुग्नु भएको छ र धेरै वर्ष भयो उहाँले युकेमा काम गर्नुभएको दाजु।
1: हजुर,
0: र अहिले हाम्रो भाउजू पनि उतै हुनुहुन्छ, होइन, हजुर, भाउजूलाई पनि हाम्रो नमस्कार छ,
1: नमस्कार छ।
0: हजुर, एकचोटि हामीले कुरा गरेका थियौँ नि दाजु, त्यो हङकङको हस्पिटलमा कसको त्यहाँ चाहिँ जन्म भयो भन्नुभएको थियो नि, होइन, कृष्ण दाजुको नि त्यही जन्म भएको रहेछ दाजु,
1: ब्रिटिस मिलिट्री हस्पिटल भन्थ्यो, मेरो दुई छोरा पनि ती जन्मेका, होइन, अनि अहिले त त्यो हस्पिटल छैन रे, झन्डै 24-25 तला अग्लो हस्पिटल थियो, धेरै गोर्खाली परिवारहरूको चाहिँ बच्चनमा चाहिँ जो त्यहाँ फ्यामिली लिएर जानुभयो, होइन, 1960, 70, 80, 90, 2000 पनि, होइन, त्यस यानि कि 1996 भन्नुपर्छ, होइन, त्यहाँ जन्मिनेहरू धेरै चाहिँ ब्रिटिस मिलिट्री हस्पिटलमा जन्मेको भन्ने कुरा हामी चाहिँ ठोकुवाका साथ भन्न सक्छौँ कि बहिनी। कोही कोही चाहिँ फ्यामिली लाइनसम्म पनि जन्मे होला नि, त्यो अर्कै कुरा हो, होइन, किनभने त्यहाँ पनि मेडिकल सेन्टर थियो, होइन, इमर्जेन्सी पनि भयो होला, तर चाहिँ सबै चाहिँ त्यही जन्मिने एउटा चाहिँ एउटा ठाउँ हो अथवा त्यो हस्पिटल हो मेरो। ओके, गर्दाखेरि आजकल त्यो जे भए पनि चार धुरे गाउँले भनेर चाहिँ बिएमएस वाला पनि गरे हुन्छ नि, जमघटेर त पनि,
0: होइन,
1: त्यो पनि हुन्थ्यो, बडो रमाइलो हुन्थ्यो, होइन, खोज खाज गर्नुहोस् है तपाईँहरू। लेख्नुहुन्छ, अहिले बेलायतको कर्मभूमिमा कर्म चुद्दैछु भनेर भन्नुहुन्छ, यसरी परिस्थिति बस टाढा रहनु परे पनि गाउँघर साथीभाइको सम्झना सदा मनभरि लिएर हिँडिराखेको छु। मलाई विशेष गरी चिन्नुहुने, जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू भन्नुभएको छ बहिनी।
0: र हाम्रो कृष्ण दाईले धन विपुन दाजुलाई पनि सम्झिनुहुन्छ बेला बेलामा, उहाँहरूले पनि सम्झिनुहुन्छ फेरि है,
1: मजाले, अनि समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टा त छैन नि यहाँ त, सोल्टिनीलाई लेख्नुहुन्छ, सोल्टिनीहरूलाई म कुशलै छु है, नबरी बाँचे दैवले साँचे अर्को वर्ष भेटौँला भन्नुभएको छ।
0: वाउ, अब अहिले साकेला सिली पनि नाच्दै हुनुहुन्छ होला, होइन दाजु, अब विकेन्डमा मजाले रमाइलो गर्दै हुनुहुन्छ होला, हरेक विकेन्डमा सोल्टिनीहरू त्यहाँ साकेलामा पनि भेट्नुहुन्छ होला, होइन,
1: सोल्टाहरू चाहिँ रिसाउँदै हुनुहुन्छ होला, होइन, हामीलाई त नसम्झिने सोल्टिनीहरूलाई मात्रै भनेर, होइन, एनिवे रमाइलो हो। र उहाँले आफ्नो पत्रलाई अन्त गर्नुभएको छ, भन्नुहुन्छ, तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ भन्नुभएको छ।
0: वाउ, अब हामीले चाहिँ राखेका छौँ साकेला गीत नै, है दाजु, किन भन्दाखेरि उभौली पर्व पनि सुरु भइसकेको छ, करिब एक महिना उहाँहरूले मनाउनुहुन्छ, मिलिरा राई र निकेश राईले गाउनु भएको एकदमै मिठो साकेला गीत राख्छौँ।
1: ओके, त्यो दिन यहाँ विभिन्न ठाउँमा कार्यक्रम भयो, त्यो अलिअलि हामीले कभर गऱ्यौँ, होइन, अब तपाईँहरूले गरेका अब आउँदा दिनका कार्यक्रमहरू चाहिँ युके र ब्रुनाईको रेडियो स्टेसनले पनि कभर गरोस्, हाम्रो कामना त्यही छ। अब गीत तर्फ लागौँ त,
0: हुन्छ,
1: ओके, गीत यस्तो छ।

0: हजुर सोई ढोले सोई हैन त बहिनी?
1: हजुर हजुर अर्को ढोले खोई।
0: अर्को ढोले कहाँ कहाँ होला त है?
1: हजुर
0: एउटा भए त पुगिहाल्यो नि, धेरै किन्छ तर धेरै ढोलेहरू पनि हुँदो रहेछ नि त।
1: हजुर हजुर
0: जति धेरै छ्याम्टा ढोल बजाउनेहरू भयो त्यति रमाइलो हो। हेर्दाखेरि यो सामूहिक गाउँले परिवेशमा पारिवारिक परिवेशमा मनाइने चाड हो। गर्दाखेरि साथीभाइले मनाउनु भयो, हामीले पनि अलि हेऱ्यौँ, कभर पनि गऱ्यौँ। विदेशमा नियरेस्ट विकेन्डमा मनाइन्छ बहिनी, होइन? गर्दाखेरि अब यो चाहिँ विकेन्डमा चाहिँ भव्य रूपमा एस्फर्डदेखि लिएर स्विन्डन कहाँ कहाँ हुनुहुन्छ हाम्रा दाजुभाइ दिदीबहिनीहरू, सोन्डक्लिफ होइन, तपाईँलाई कहाँ कहाँ छ थाहा छ भन्नुहोस् त।
1: युकेको कुना कन्दरा सबै ठाउँमा छ जस्तो लाग्छ दाजु।
0: स्कटल्यान्डदेखि तल प्लेमथसम्म होइन, यता डोभरदेखि चारैतिर हुनुहुन्छ बहिनी। स्कटल्यान्डको माथिल्लो भाग ग्लास्गो एडिनबरामा धेरै नेपालीहरू हुनुहुन्छ र आज पनि गाउँतिर पनि हुनुहुन्छ र विभिन्न व्यवसाय पढाइ काम गरेर बस्नु भएको छ। हाम्रो नेपालीको ठुलो इज्जत छ बहिनी, होइन? र समाजलाई बेलायती समाजलाई ठुलो योगदान पुऱ्याइरहनु भएको छ, यो पनि एउटा पोजिटिभ कुरा नै हो नि, होइन त?
1: ओके,
0: अब हामी लागौँ आजको यो पत्र अनि गीतपछि लाग्नु पर्ने कहाँ हो बहिनी?
1: हजुर दाजु, अब हामी फेरि पनि लाग्छौँ युकेतर्फ नै, तर हामी ब्रेक पछि भने आवाजमा रहेका सन्देशहरू राख्नेछौँ दाजु।
0: ओके, अहिले नै भन्दिनुहुन्छ कि एकछिन पछि भन्नुहुन्छ? ल भन्नुस् त।
1: हजुर हजुर, ब्रेक पछि भने हामी सहायता राई बुखिम आन्टीको आवाजमा रहेको सन्देश राख्छौँ दाजु। तपाईँसँग कुराकानी गर्नुभएको छ होइन, म चाहिँ एकदम बिग फ्यान हो भनेर भन्दै हुनुहुन्थ्यो।
0: छोरीलाई म बेला बेलामा फोन गर्छु पनि भन्नुभएको छ नि, होइन? बेलै त यहाँ नेपालमा आएर एक दुई महिना बस्नुभयो, आफ्नो परिवार छोरी ज्वाइँ साहबलाई भेट्नुभयो र बेलायत फर्किसक्नु भएको छ। तपाईँलाई यहीँबाट अस्ति भेटेको सम्झना साथमा बहिनी, बिएबिएसको टोपी चाहिँ छोड्नु भएको छैन देखे बहिनी, होइन? बिएबिएस गोर्खा रेडियोको टोपी बडो मजाले लिएर खुसी भएर जानु भएको छ, त्यो पनि बेलायत पुग्यो होला भन्ने आशा गरौँ र यहाँबाट दर्शन नमस्ते पनि, होइन त बहिनी?
1: मा बस्नु हुँदो रहेछ दाजु, र तरहरा इटहरी चाहिँ उहाँको नेपालको ठेगाना भयो है। हामी चाहिँ ब्रेक पछि उहाँको सन्देश राख्छौँ श्रोता। अहिले पनि मेरो हातमा परेको छ एउटा पत्र है, नियमित श्रोता हुनुहुन्छ धनवीर पुन दाजु, उहाँले हामीलाई युकेबाट नै यो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना घोडे पानी म्याग्दी हो। उहाँले भन्नुभएको थियो बहिनी यसपालि घोडे पानी किन नजानु भएको, एकदमै मिस गर्नुभयो भन्दै हुनुहुन्छ दाजु।
0: हो नि, एकदमै राम्रो राम्रो चाडपर्वहरू हामीले मिस गऱ्यौँ, होइन? जाने त प्लान थियो, अब बर्खामा जाने कुरा भएन, बर्खा लाग्न लाग्यो, होइन? अब काम पनि गर्नुपर्ने, घुम्ने पनि इच्छा हुने, मिल्दो रहन्छ क्या बहिनी, होइन? छुट्टी पनि छुट्टी लिएर जाँदा पनि फेरि गाह्रो क्या बहिनी, होइन? किनभने छुट्टी आउनु पर्ने भन्दाखेरि देश दर्शन चाहिँ रिटायर लाइफमा मात्रै होला
1: त्यही होला दाजु। र घोडे पानीमा विभिन्न थरीका विभिन्न रङका गुराँस फुलेका थिए र दाजुले भन्दै हुनुहुन्थ्यो मेरो बहिनीको त्यहाँ होटल पनि छ, तपाईँ गएर बस्नुहोस् यसो बुक गरेर भन्दै हुनुहुन्थ्यो, तपाईँहरू जानु है भन्दै हुनुहुन्थ्यो हामीलाई। र यो यस्तो हुँदो रहेछ, यो गुराँस चाहिँ एक वर्ष राम्रो फुल्यो भने अर्को वर्ष फेरि अलिक कम फुल्दो
0: रहेछ। एक वर्ष चाहिँ रुखले थाम्नै नसक्ने गरी फल्छ, अर्को वर्ष फेरि अलिअलि यसपालि त फल्ला जस्तो छ है बहिनी, होइन? त्यस्तै हुँदो रहेछ। र पूर्वतिरको फेरि पनि हामीले गुराँसका धेरै फोटोहरू राख्यौँ, गुराँस फुलेको, होइन? गोपाल बराइलीजी हुनुहुन्छ धनकुटाको रिपोर्टरले पनि खुब रिपोर्ट गर्नुभयो, टिएमजेमा चाहिँ गुराँसको चाहिँ राजधानी हो भनेर भन्दै हुनुहुन्थ्यो। ओके,
1: पत्र पढौँ। हजुर, कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाजु, साथै सञ्चालिका बहिनी निशा, दिदी सुसन बाला अनि बहिनी मिनामा लामो समयको अन्तराल पछि लन्डनको दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार भनेर भन्नुभएको छ।
0: बस्तीको नाम के छ लेख्नु भएको छ?
1: उहाँले चाहिँ बस्तीको नाम लेख्नु भएको छैन, सायद उहाँको प्राइभेसी पनि होला, ख्याल राख्नु भएको होला दाजु।
0: पहिला लेख्नुहुन्थ्यो, मैले बिर्सेछु कि एक्ज्याक्टली चाहिँ।
1: हजुर, अनि मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै माया, साथै ढिलै भए पनि नेपाली नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ अनि आराम रही आरामताको पनि कामना गर्छु भन्नुभएको छ।
0: कति राम्रो कुरा, यो चाहिँ पत्र भनेको त्यस्तै हो, राम्रै छु राम्रै छौँ परिवार सहित हजुरहरूलाई कस्तो छ भन्ने त हो नि, होइन बहिनी? त्यसको लागि चाहिँ बिएबिएस गोर्खा रेडियो सधैँ हाजिर छ, तपाईँको सुख दुःख तपाईँको भनौँ न अब सबै स्थिति सब भन्नको लागि सेयर गर्नको लागि तपाईँहरू आउनुहोस्। अन्यलाई पनि हाम्रो चाहिँ निवेदन छ, बिएबिएस गोर्खा रेडियोको अघि दिएको ठेगाना फेरि अब केही छिनपछि आउने ठेगानामा तपाईँहरूले लेख्न सक्नुहुन्छ।
1: आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुग्छ आइपुगेको छु, आशा छ यस्तो तारीमा स्थान पक्कै पनि दिनुहुनेछ भन्नुभएको छ।
0: त्यो पनि स्थान के तातो कफीको साथमा, होइन चियाको साथमा?
1: हजुर, काठमाडौँमा अलि साँझ बिहान चिसो चिसै छ होइन दाजु,
0: अलि पनि छ।
1: हामी तपाईँलाई कफीको साथमा स्वागत गर्छौँ। मेरो परिचय त बिस्तारै दिँदै जाउँला, किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ भन्नुभएको छ।
0: खासमा त के भन्छ, चिनारी दिनै पर्दैन, धनवीरपुन भएपछि एकदम सबैले चिनिसक्नु भएको छ उहाँलाई।
1: हो नि, उहाँ एकदम धनका पनि वीर हुनुहुन्छ, अनि एकदमै हुन्छ नि दाजु, हो सोसल वर्कर पनि हुनुहुन्छ है, विभिन्न सोसल वर्कहरू गर्नुहुन्छ र उहाँले दान पनि धेरै गर्नुहुन्छ होइन। नेपाल आउँदाखेरि उहाँले एउटा न एउटा काम गरिरहनुहुन्छ।
0: उसको नाम परिवर्तन गरिदिनु तपाईँ, धनवीर नलेखेर दानवीर लेख्नु।
1: कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने मेरी बहिनी निर्मला परिवेश राई अनि परिवार, त्यस्तै गरी छवि थापा अनि परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, दाई भाउजू साथै परिवारमा पनि यो नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ। अनि नेपाल नवलपरासीमा हुनुहुने मेरो साथी ओममणि सापकोटामा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। यति भन्दै आजको मेरो सन्देश यहीँ अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि पनि पत्र लेख्ने कोसिस गर्नेछु। मेरो सन्देश प्रसारण गरिदिनु हुने तीनवटै स्टेसनका स्टाफहरू, रेडियो नेपालका सम्पूर्ण सञ्चालक सञ्चालिका ज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। हवस् त, नमस्कार भन्नुभएको छ धनवीर पुन दाजुले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ। अर्को वर्ष चाहिँ दाजु धनवीर पुन दाजु जब नेपाल आउनुहुन्छ हामी सँगै जानुपर्छ।
0: सँगै हो, मिनी बस बुक गर्ने अनि गाउँदै जाने के बहिनी, लङ टुरमा जानु मजा आउँछ साथीभाइसँग, कहीँ रोकिँदै खाँदै होइन, अनि लाग्यो खर्च त सेयर गर्ने हो बहिनी, होइन त ठुलो कुरै भएन नि। अहिले राम्रो चाहिँ के छ भने आन्तरिक पर्यटकहरू बढेका छन् नेपालमा, होइन। हिजो अस्ति मैले पर्सा राष्ट्रिय निकुञ्जको कुरा गरेका थिएँ, यति धेरै आन्तरिक पर्यटकहरू आउनुहुन्छ भनेर साध्यै छैन भन्दै हुनुहुन्थ्यो एकजना त्यहाँका निकुञ्जका प्रमुखले, होइन, र भारतीय पनि आउँछन्। चितवनसँग जोडिएको छ के राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज, पहिला चाहिँ नारायणी अञ्चलको एउटा सेरोफेरो हो, अहिले चाहिँ त्यो अञ्चल छैन, एउटा चाहिँ प्रदेश हुन पुग्यो, होइन, तर चाहिँ एकदम राम्रो छ आन्तरिक पर्यटकहरूको चाहिँ आगमन हरेक ठाउँमा, त्यसले गर्दाखेरि अर्थको चलायमान चाहिँ हाम्रो नेपालीले नै गरिरहेका छन् क्या धेरै ठाउँमा, which is a good thing, एउटा प्रोस्पेरिटी र पोजिटिभ साइन पनि हो। त्यस कारणले हामी पनि जानुपर्छ क्या, होइन त, सोसाइटीमा कन्ट्रिब्युट गर्नु पर्यो नि, इकोनोमीमा कन्ट्रिब्युट चाहिँ त्यसरी पनि हुन सक्छ भन्ने एउटा मेरो भनाइ हो।
1: अवश्य पनि दाजु, हजुर।
0: अब लागौँ त गीततर्फ,
1: गीततर्फ लागौँ। सन्तोष बिसी र जुनु प्रसाईले गाउनु भएको काले काले छौ बोलको गीत हामी राखिदिएका छौँ,
0: मिलेर खाउँ भने छैन।
1: धनवीर दाजु गोरे हुनुहुन्छ तर हामी गीत नयाँ गीत राख्छौँ।

0: SBS गोर्खा रेडियो।
1: हजुर, परदेशको सन्देश। परदेशीहरू कृष्ण चामलिङ र धनवीर पुलले त पठाइसक्नु भएको छ सन्देश, अब चाहिँ फेरि परदेशी नै हुनुहुन्छ सहायता राई बोखिम एकछिनपछि आउनुहुन्छ। क्यारे फेरि पनि समस्त आदरणीय श्रोतामा नमस्कार। यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा स्वागत छ। निशा बहिनी के भन्न चाहनुहुन्छ?
2: हजुर हजुर, मेरो पनि नमस्कार छ र पुनः स्वागत गर्छु हाम्रा श्रोतालाई। विश्राम भन्दा अगाडि हामीले मिठो गीत पनि सुन्यौँ दाजु, काले काले छौ सन्तोष विशी र जुनु प्रसाईको आवाजमा रहेको गीत थियो। हाम्रो धनवीर पुन दाजुको निम्ति राखिदिएका थियौँ, अवश्य पनि मन पराउनु भयो होला।
1: यो बहिनी एउटा कुरा सोध्न मन लाग्यो है, महाप्रीतिमा जहिले पनि काले काले होइन हुन त गोरेको पनि आउला, तर मैले चाहिँ कालैलाई मन पराएको जस्तो लाग्छ कि कता कता, होइन काले दाई होइन। अनि मेरो काले के भनिन्छ बहिनी?
2: गोरे भन्ने त कहिले सुनेको छैन,
1: सुनेको छैन मैले।
2: काले भनेर आफ्नो माया गर्ने मान्छेलाई भनेको सुन्छु।
1: श्रीमतीले श्रीमानलाई, गर्लफ्रेन्डले चाहिँ बोयफ्रेन्डलाई काले भनेको छ। जिन्दगी यसरी अगाडि बढ्छ, हामी चाहिँ तपाईँहरूका कुराहरू राख्छौँ यो कार्यक्रममा भन्दै अब छोटो मिठो तरिकाले चाहिँ वाचन गर्नुहोस् त आजको ठेगानालाई फेरि।
2: हजुर, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल भनेर तपाईँले पत्र लेख्न सक्नुहुन्छ श्रोता। हाम्रो सम्पर्क नम्बर छन् 5408055534364 र 5433930। इमेल आइडी छ bfbs@bfbs.com।
1: ठेगाना यही हो श्रोताहरू, आउनुहोस् तपाईँ आफ्नो सुख दुःख, आफ्ना ट्यालेन्टहरू होइन, कोही कवि हुनुहुन्छ, कोही मुक्तकार, कोही गजलकारदेखि लिएर कोही आफ्नो पोइन्ट अफ भ्यू राख्छु भन्नेहरूलाई पनि हामीले स्थान दिन्छौँ। तर हामी केही केही कुरालाई चाहिँ अलिक स्क्रिनिङ गर्छौँ। यो फ्यामिली रेडियो हो, फ्यामिली कार्यक्रम हो, त्यस कारणले हामीले चाहिँ सम्झना आदान प्रदान होइन, हेलो हाई, वेदरको कुरा, गीतको कुराहरू मेनली गर्छौँ होइन, पोलिटिकल एङ्गल चाहिँ हामी छुँदैनौँ होइन भन्दै। अब योभन्दा अगाडिको हप्ता हामीले राखेको प्रश्न के थियो र उत्तरहरू कसकोबाट आयो बहिनी?
2: हजुर दाजु, गीती प्रश्न थियो दाजु, र यो प्रश्न भने हामीले कसरी राखेका थियौँ त अलिकति अन्तराबाट राखेका थियौँ
1: होइन। हाम्रो प्रश्न के थियो भनेर चाहिँ अब आज सुन्ने श्रोतालाई पनि सुनाउनु पर्छ नि त होइन बहिनी, गर्दाखेरि के गर्ने गीत राख्ने त, गीती प्रश्न भनेपछि गीत राख्नु पर्ला होइन। ओके, यो गीत सुन्नुहोला जुन गीतलाई हामीले प्रश्नको रूपमा राखेका थियौँ योभन्दा अगाडिको हप्ता श्रोताहरू।

0: हजुर, गीत प्रश्न यही थियो, दुई सिद्धहस्त कलाकारले भन्नुपर्छ गाउनुभएको यो गीत राख्यौँ। गीतलाई चिन्ने प्रयास गर्नु, शब्द बाट चिन्नुहोस्, गाउने कलाकार को को हुनुहुन्छ, शब्द कसको, सङ्गीत कसको, सोधा थियो नि त
1: बहिनी, एकदमै हो।
0: अनि उत्तर दिनेहरू,
1: हजुर उत्तर दिने हाम्रा सात जना श्रोता हुनुहुन्छ दाजु, सातै जनाले मिलाउनु भएको छ,
0: वाकै
1: हजुर हजुर,
0: गजब रहेछ।
1: गायक दुई हुनुहुन्थ्यो, नातिकाजी र पुष्प नेपाली, गीतकार लक्ष्मण लोहनी र सङ्गीतकार नातिकाजी स्वयं भनेर चाहिँ प्रश्नको उत्तर दिनु भएको थियो।
0: ठ्याक्कै मिलाउने सातजनाको नाम चाहिँ एकदम मजाले सुनाइदिनु पर्यो, सबैलाई पुरस्कार नदिए पनि नाम त राम्रोसँग हामीले वाचन गर्न पाउँछौ नि।
1: उमेश रेग्मीजी हुनुहुन्छ विराटनगरबाट, त्यसै गरी एडमन्ड पराजुलीजी हुनुहुन्छ सुनसरीबाट, तारा रेग्मी, लक्ष्मी रेग्मी, अन्जु रेग्मी हुनुहुन्छ उमेश रेग्मीकै परिवारबाट, उहाँहरू विराटनगरबाट हुनुहुन्छ। त्यस्तै गरी अरुण नदी खत्री हुनुहुन्छ नारायणथानबाट, सरिता खड्का हुनुहुन्छ नारायणथानबाट,
0: सबैलाई दिने त पुरस्कार सक्दैनौ नि हामी,
1: हजुर गोला प्रथाद्वारा हामी
0: कहाँ छ त गोला, तपाईँले सबैको नाम हाल्नु भयो यहाँ,
1: हजुर राखिदिएका छौँ,
0: सबैको नाम हाल्नु भएको रहेछ, अब मैले खडखडे पनि भन्छु होइन, डमुर जस्तो पनि छ के बहिनी होइन, डमुरको आवाज आयो होला के, त्यसबाट आँखा चिम्लेर आज मैले तान्ने कोसिस गरेँ है त बहिनी, एउटा चाहिँ साँच्चै मैले यसो निकालेँ, अब तपाईँ पढिदिनुहोस् है त, कताबाट आयो मलाई थाहा छैन, म चाहिँ अन्दाज गर्नुहोस्, तपाईँलाई अन्दाज गरिदिन्छु है त बहिनी, लो यो चाहिँ पूर्व पूर्वतिर लाग्यो नि त,
1: पूर्वको त हाम्रा श्रोता थुप्रै छन् है दाजु, पूर्वका हाम्रा श्रोता कसले पाउनु भयो होला त यो पुरस्कार,
0: सरी पर्छ त, सुनसरी पो छ त
1: एडमन्ड पराजुलीजी
0: जस्तै लाग्यो, ठुलो ठुलो बधाई र तालीको साथमा उहाँलाई लकी विनरलाई चाहिँ कंग्रेचुलेसन्स भन्नु होइन बहिनी,
1: हजुर एडमन्डजी तपाईँलाई बधाई छ, र अन्य श्रोता जसले उत्तर मिलाउनु भयो र भाग दिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ,
0: ओके उहाँले टक्कै मिलाउनु भएछ। एकजना हाम्रो श्रोताले चाहिँ के भन्नुभएको थियो, गीती प्रश्न राख्नुहोस् न बेलामा इन्ट्रेस्टिङ हुन्छ भन्नुभएको थियो होइन, यसपालि चाहिँ नो गीती प्रश्न है बहिनी, अब नयाँ प्रश्न दिनु पर्यो नि, कतिको न्युज हेर्नुहुन्छ तपाईँहरूले, तपाईँले पनि हेर्नुहुन्छ नि न्युज, हामी त अब रेडियोमा काम गर्ने न्युज सुन्नै पर्छ, अब आजको लागि यो हप्ताको लागि प्रश्न दिउँ त म,
1: हुन्छ हुन्छ दाजु,
0: मनमा जे आउँछ त्यही प्रश्न है त, एकजना व्यक्ति संसारमा धेरै कीर्तिमानहरू भएका छन् होइन, कीर्तिमान के को लागि रे बहिनी,
1: कीर्तिमान चाहिँ एकदम अद्भुत कामको लागि गर्नुहुन्छ उहाँहरूले होइन,
0: तर त्यो चाहिँ तोड्नको लागि रे के, ऑल द रेकर्ड्स आर देयर टु बी ब्रोकन भन्छ के अङ्ग्रेजीमा होइन, त्यसलाई चाहिँ जित्नको लागि, त्यसलाई चाहिँ पछि पार्नको लागि कीर्तिमान राखिन्छ बहिनी होइन, यस गत हप्ता धेर भएको छैन, आइतबारको दिन मात्रै भन्छु म होइन, आइतबार भन्नाले अप्रेल महिनाको 26 तारिक बहिनी होइन, एउटा यस्तो रेकर्ड स्थापना भयो जुन रेकर्डले मानव इतिहासको हिस्टोरिकल अचिभमेन्टलाई कोसे ढुङ्गाको रूपमा लिइन्छ क्या बहिनी होइन, त्यो रेकर्ड चाहिँ कुन हो, त्यति मात्रै हो, र कसले राखे, कुन देशका नागरिक, ओके एउटा 26 अप्रेलको दिन एउटा मानव इतिहासमै होइन एउटा ऐतिहासिक एउटा चाहिँ उपलब्धि भयो खेलकुदमा होइन, त्यति मात्रै भन्छु म, त्यो कुन चाहिँ ऐतिहासिक उपलब्धि हो, के को लागि, कसले, र त्यो नागरिक चाहिँ कुन देशका हुन्, त्यति मात्रै बहिनी, त्योभन्दा बढी नभनौँ, डिटेल इन्फर्मेसन चाहिँ हामी अर्को हप्ता छिनो फानामै कुराकानी गरौँ है, किनभने रेकर्ड्स आर देयर टु बी ब्रोकन, ब्रेक भयो, तर कुन खेलमा, कसले, समय पनि भन्न सक्नुहुन्छ, जति धेरै यहाँले मिलाउनु भयो त्यति धेरै जित्ने चान्स पनि छ भनेर भनिदियो है, किनभने रेडियो टेलिभिजन सुन्नुको मतलब चाहिँ इन्टरटेन मात्रै होइन, इन्टरटेनमेन्ट मात्रै होइन, इन्फोटेनमेन्ट पनि गर्नुपर्छ बहिनी होइन, इन्फर्मेसन पनि ग्यादर गर्न सक्नुपर्छ, ताकि हाम्रो नयाँ जेनेरेसनले जेनरल नलेज भने के हो, संसारमा कहाँ के भइरहेको छ भन्ने कुरा चाहिँ बुझौँ, सिर्फ मोबाइलमा मात्रै पब्जी मात्रै खेलेर बस्नु भएन होइन त बहिनी, ओके यति नै आजको प्रश्न।
2: ओमबडी सापुडा नवलपुर गैँडाको बिएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, सुसन बाला राई, मिना थापा, विनोद धोज खड्का, आरती लम्साल, कृष्ण शर्मा, मिरा राणा भाट, नर्जङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा उभौली पर्व साथै गौतम बुद्धको जन्म जयन्तीको पनि मङ्गलमय शुभकामना सोही गरेर रेडियो नेपालमा कार्यरत मित्रहरू सम्पूर्णलाई पनि उभौली पर्व र गौतम बुद्धको जन्म जयन्तीको मङ्गलमय शुभकामना साथै विदेशको दूर दराजमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि उभौली पर्व र गौतम बुद्धको जन्म जयन्तीको मङ्गलमय शुभकामना। म केही साथीहरूको नाम दिन गइरहेको छु। नरेन्द्र रिमाल, राधा राई स्याङ्जा, पम्फ गौतम कञ्चनपुर भीमबस्ती 11, आशिष नयन काठमाडौँ वसुन्धरा, सुखराम लामा दक्षिणकाली, निशा लामा दोलखा चरीकोट, नगेन्द्र रिजाल, विमला एम्फु, मुना राई लिम्बू धनकुटा, धनवीर पूर्ण म्याग्दी घोडेपानी, छवि थापा गुल्मी, गगन तेह्रथुमे कान्छा धरान, रामबहादुर खड्गा मुरारी कोइराला चितवन, अरुण नदी खत्री पार्सीकोट, रामपुकार राय रौतहट, युक्त प्रसाद श्रेष्ठ बाँके, राजेन्द्र बान्तवा राई भोजपुर, सार्जन महतो नवलपुर धजासेरी, राजाराम राय माझी पालुम शिखरकोट मकवानपुर, अमर निर्दोषी पर्साको छोरी विजय बस्ती, फलाधर विवश ढकाल स्याङ्जा आँधी खोला भन्दै म हजुरको स्पसाईबाट बिदा हुन्छु। अबुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि बुद्धस्तो।

0: अब यो सन्देश रूपी कार्यक्रममा पालो कसको छ भन्नुहोस् त, फेरि एकपल्ट दोहोऱ्याइदिनुहोस् त।
1: अब हामी कुराकानीतर्फ लाग्छौँ दाजु। हाम्रो सहायता आन्टी आउनु भएको छ, सहायता राई बोकी, उहाँको पुरा नाम हो। उहाँ चाहिँ आशफोर केन्ट युकेमा बस्नुहुन्छ र नेपाल भिजिट आउनुहुँदाखेरि हाम्रो स्टुडियोमा पनि आउनुभएको थियो। उहाँको छोरी ज्वाइँसँग आउनु भएको थियो, होइन, ज्वाइँ सुरेन लिम्बू दाजु, त्यस्तै गरी दिदी सुशीला, होइन, उहाँहरूसँग आउनु भएको थियो। यहाँ आउने बेलामा चाहिँ कुराकानी गर्नुभएको थियो र कुराकानी दाजुसँग नै गर्नुभएको छ दाजु।
0: ओके, कस्तो मजाको होइन उहाँको बोली वचन, होइन, शालीन, एकदम सिनियर सिटिजन, होइन, सबैलाई माया पनि गर्ने र एकदमै बोल्न पनि फरासिलो, होइन, आमा भन्न सोने, होइन त।
1: ओके,
0: यस्ता व्यक्ति आउनु भएको थियो, बिएबिएसको एउटा चिनो लिएर जानुभएको छ। अब चिनोलाई कहाँ राख्नु भएको छ मलाई थाहा छैन, हेरौँ उहाँले केही खबर पठाउनुहुन्छ कि भन्दै त्यसतर्फ जाउँ। आदर श्रोताहरू, अब हामी परदेशीको सन्देश कार्यक्रममा कुराकानी गर्नको लागि पल्टनका सदस्य, हाम्रा अग्रजको परिवार यसो घुम्न आएको बेलामा, बिएबिएस गोर्खा रेडियोमा स्टुडियो घुम्न हेर्न आएको बेलामा मैले सहायता राई बखिम दिदीलाई भेटेको छु। उहाँसँग कुराकानी गर्न पाउँदाखेरि मलाई पनि खुसी लागेको छ। बिएबिएस गोर्खा रेडियोको यस कार्यक्रममा हजुरलाई धेरै धेरै स्वागत छ, नमस्कार पनि दिदी।
2: नमस्ते भाइ, मेरो नाम सहायता राई बखिम हो, इटरी तररा हो मेरो घर। अहिले चाहिँ एक महिनाको छुट्टीमा आएको नेपालमा, आउँदाखेरि अब यस्तै भयो, अहिले वारले गर्दाखेरि दुई महिना बस्नु पाइयो।
0: हजुर,
2: 27 अप्रेलमा फर्किँदैछौँ।
0: ए, आज फर्किने हो नि, अनि अब एउटा न्युले नेपालमा बस्न पाउने पनि भाग्यमानी नै हो नि, होइन त हजुर? यसपालिको यो बसाइमा आफ्नो गाउँ तरारा जानुभयो?
2: हजुर।
0: कति बस्नुभयो त्यहाँ चाहिँ?
2: 3 हप्ता बस्यो। अहिले मेरो छोरी सुशीला लिम्बू, ज्वाइँ सुरेन लिम्बूको मा अहिले छु, आज चाहिँ 1 हप्ता बस्यौँ।
0: ब्रिटिस गोर्खा नेपालमा काम गर्नुहुन्छ नि, होइन ज्वाइँ
2: साहेब?
0: अब हुनेवाला मेजर साहब, होइन,
2: होइन,
0: त्यस कारणले उहाँको प्रमोसन पनि, पार्टी खानुभयो दिदीले?
2: पार्टी त खाइरहेको। अनि मेरो श्रीमान चाहिँ नरबहादुर लिम्बू
0: ज्यू,
2: टेन्जियार,
0: कोपरल,
2: डी कम्पनीको हुनुहुन्छ,
0: डी कम्पनीमा
2: 1969 भर्ती
0: ज्यू,
2: बुर्नै गए, बुर्नै 1 वर्ष बसेर फेरि तामिकेमा,
0: यानि कि हङकङमा, तामिकेमको फ्यामिली भएर बस्नु,
2: फ्यामिली भएर बस्यौँ।
0: अनि कुन सालमा फर्किनु भयो त नेपाल?
2: 82
0: जस्तो लाग्छ मलाई पनि। एनिवे, वर्षको त्यति महत्त्व छ त छ, तर पनि ठ्याक्कै चाहिँ भन्नु पर्दैन। अनि उस भए 69 भर्ती भएर 82 आउनुभयो, करिब करिब तपाईँले त्यतिमा धेरै समय ब्रुनाई बिताउनु भयो, हङकङ बिताउनु भयो, त्यतिखेरको हङकङ अहिले परिवर्तन भइसकेको छ, फेरि जानु पाउनु भएको छैन छैन हजुर?
2: बुर्नै गए,
0: हजुर,
2: युके आए, बुर्नै 3 ताल गए, मेरो श्रीमान जियारुमा जाँदा पनि 1485 नम्बर, उहाँ त्यहाँ
0: जियारुको नम्बर,
2: अनि यी छोराछोरीहरूलाई लिएर उहीँ पढायो, फर्क्यौँ, फर्केर फेरि म एक्लै बसेँ, उहाँ फेरि रोयल प्यालेस पुर्णेमा
0: काम गर्नुभयो, कान्छे सरकारको प्यालेस त भव्य छ नि, होइन, म पनि त्यहाँ एकताली यसो हेर्न गएको छु। एनिवे, त्यो आफ्नो ठाउँमा छ, आफ्नो काम गरेको ठाउँ हो। दिदी, अब हङकङ बस्नुभयो, संसार घुम्नुभयो, बेलायत बस्नुभयो, नेपाल त आफ्नै घर भइहाल्यो, होइन, खास खास चाहिँ कहाँ बस्न मन लाग्छ हजुरलाई?
2: मलाई त खास त अब कर्मथलो त अब श्रीमानको राम्रो हो, बस्नु साफसफाइ छ उता, अब जन्मथलो यता नेपालमा अलिक गर्मी छ, मेरो अवस्था चाहिँ अलिकति
0: घोडाले गर्दा
2: अलिक यतै पो फापे जस्तो लाग्यो, श्रीमानलाई चाहिँ फेरि उता फाप्छ, यहाँ चाहिँ हाच्यौँ आउने
0: धुलोले, धुलोले
2: उहाँ चाहिँ उहाँलाई सफाले गर्दाखेरि अलिक राम्रै हुन्छ। अनि अब जे भए पनि अब श्रीमानको पछि नै बस्नु पर्छ
0: नि, हाम्रो धर्म पनि त्यही हो, हाम्रो संस्कारै त्यही हो, होइन, तपाईँ त फेरि कति राईको पनि संस्कार मान्नुपर्ने, लिम्बूको पनि मान्नुपर्ने, होइन, गर्दाखेरि परिवारमा कति रमाइलो सबै संस्कार मान्न पाउँदा होइन, हामी नेपालीमा त्यही राम्रो छ, दसैँ मान्यो, तिहार मान्यो, उधौली मान्यो, उभौली मान्यो, होइन हरेक चिज मान्न पाइन्छ। र अब हजुरलाई नेपाल फाप्ने अलि गर्मीले गर्दा खुट्टाले गर्दा होइन काठमाडौँ बस्न मन लाग्ने कि तरारातिर सुनसरी?
2: काठमाडौँ पनि राम्रो छ
0: होइन,
2: आफ्नो घर अब तररामै छ, अब त्यही नै अब मूल घर
0: हो नि,
2: त्यही नै बसिरहेछौँ अहिले चाहिँ।
0: तरारा पनि ठुलो बजार भइसक्यो नि,
2: अहिले ठुलो बजार भएको छ
0: होइन, त्यहाँ मैले मेरो साथीहरूसँग कुरा गर्दा तरारा त ठुलो बजार भएको छ, बिना दाई आउनुहोस् न भनेर भन्नुहुन्छ। र आजको यो बसाइमा यहाँ काठमाडौँको स्टुडियोबाट बोल्दै हुनुहुन्छ, पहिला पहिला त उताबाट बोलेको यता सुनाउन पाइन्थ्यो होइन, अहिले नेपालबाट विदेशतिर सुनाउँदै हुनुहुन्छ, ल भनिदिनुहोस् बेलायतमा भएका आफन्त साथीभाइलाई के भन्न चाहनुहुन्छ?
2: सर्वप्रथम त अब मेरो फ्यामिलीहरू सबै यतै उतै युकेमै छन्, ठुलो फ्यामिली छ मेरो,
0: ज्यू
2: 20 जना छ,
0: 20 जना
2: मेरै तर्फबाट,
0: ओहो,
2: हामी दुई श्रीमान र म श्रीमतीबाट, अनि म खुसी छु, मेरो फ्यामिली ठुलो छ, युकेमा छ मेरो फ्यामिली, 1-2 घन्टाको टाढो, हामी केही दसैँ तिहारमा हामीलाई भेला हुनुको लागि हामीलाई चाहिँ एकदम राम्रो लाग्यो, मलाई खुसी लाग्यो,
0: चाड पर्व परे पनि मूल घरमै आउने होला होइन, हजुरकै आउने होला,
2: छोरा छोरीहरू सबै छुट्टी मागेर हामी भेटघाट हुन्छौँ, मेरो साथीहरू कोही छन् बिचारा, कोही हङकङ उनीहरूको फ्यामिली, कोही नेपाल, कोही युके हुन्छ बिचारा, उनीहरूले सुनाउँछ मलाई त्यसरी, दिदी तपाईँको त कति राम्रो सबैजना छोराछोरी यही युकेमै छ भनेर, त्यसरी
0: एक्लै बस्नु पनि नपर्ने, अनि सुख दुःख कुरा पनि गर्न पाइयो, बेला बेलामा फोन गरेर भइहाल्छ, आजकल त व्हाट्सएप छ, गर्दाखेरि पैसा पनि पर्दैन होइन,
2: म बिआइपिएस प्रेमी हुँ, पहिला पनि जानी नजाने यसो मेसेजहरू लेख्छु, गीत मगाउँछु, क्वेसनको आन्सर पनि दिएर मैले 2 ताल विन भएको छु।
0: ए उसबे आशा पुन बहिनीको बिहानको नमस्ते के कार्यक्रम सुन्नुहुन्छ?
2: सुन्छु म।
0: आशा पुन बहिनीलाई के भन्न चाहनुहुन्छ?
2: आशा पुन बहिन नानी तपाईँ सन्चै हुनुहुन्छ होला, तपाईँलाई धेरै धेरै सम्झना गर्छु म,
0: नेपालबाट होइन काठमाडौँको स्टुडियोबाट,
2: नेपालबाट पनि गीत मगाए, उहाँले भन्नुभयो, मगाइबस्छु बिच बिचमा म, आशा नानीलाई चिन्छु, रूपा नानी चिन्छु, अनि उहाँ भाइ
0: योग भाइ
2: चिन्छु, तर भेटेको छुइनँ
0: उहाँलाई, हाम्रो पनि भेटबाट भएको छैन होइन, अब विनोद भनाइ यही भाइ रहेछ भन्न पाइयो नि त होइन,
2: एकदम खुसी लाग्यो,
0: अनि अब मैले पनि हजुरको श्रीमानसँग भेटा छैन, कुनै दिन भेट्ने एउटा सौभाग्य जुर होस्। बेलायतमा हजुरहरू कहाँ बस्नुहुन्छ? छिमेकी हुनुहुँदो रहेछ, म चाहिँ यता फोक्सटोन, हजुर आसपोर्ट 15 मिनटको बाटो त हो नि होइन, हजुरको चाडपर्वमा बोलाउनुहोस् म आइहाल्छु है, यसो मजा आउँछ नि, हजुरको 20 जना अन्य परिवारलाई पनि भेट्न पाइन्छ नि, हजुर पनि हामी कहाँ आउनुहोस् है, फोक्सटोनमा कहिले कहिले त घुम्न जानुहुन्छ होला नि,
2: मलाई जानु मन लागेको छ तर त्यसरी मौका पाइनँ, अस्ति हाम्रो 10 जिआर हाम्रो रेजिमेन्टल
0: त्यतिखेर
2: चाहिँ हाम्रो छोरीको बिहा थियो, कान्छी छोरीको विवाह,
0: त्यही भएर छुट्यो,
2: हजुर छुट्यो,
0: अब म यहीँबाट भनिदिन्छु आशा पुन बहिनीलाई, योगराजलाई, शिरीषलाई, रूपालाई कि दिदी साता दिदीलाई चाहिँ बोलाएर यहाँ जस्तै रेडियोमा कुराकानी गर्ने, भेटघाट गर्ने, अनि सन्देशहरू,
2: अनि त्यो विन भएर एउटा बिएपिएसको चिनोको मग र एउटा भेष पनि पाएर नेपाल लिएर मेरो घरमा दराजमा मैले
0: सजाएर राख्नु भएको छ,
2: मलाई चिज लागेछ
0: हो नि, ल दिदी कति राम्रो कुरा, हजुरले यहाँ बिएबिएसलाई आज भेट्न मन लाग्यो, घुम्न मन लाग्यो भनेर जय साहबलाई भन्नुभयो, हाम्रो हुनेवाला मेजर साहेब सुरेन भाइलाई होइन, र मैले अस्ति शुक्रबार मिलाएको त्यहाँ हजुरहरू फेरि दर्शन भेटको लागि मन्दिरको भिजिटको लागि जानुपर्ने भएछ होइन, त्यहाँदेखि यहाँ आउनु पाउँदैन, आज आउनुभयो, बेलुका त फेरि फिर्ती सवारी छ बेलायततिर, सबै तयार भइसक्यो,
2: सबै रेडी छौँ हामी,
0: प्याकिङ भइसक्यो,
2: प्याकिङ पनि भइसक्यो, अब आज भरे हाम्रो फ्लाइट छ, अब राम्रोसँग पुगेर फ्यामिलीसँग भेट्नु पाऊँ, अरू छोराछोरीसँग, यहाँ चाहिँ मेरो माइली छोरी हो
0: सुशीला बहिनी, छोरीलाई के भन्ने त, के राम्रोसँग बस्छ छोरी,
2: छोरी राम्रोसँग बस्नु, स्वास्थ्य हुनु, अब मेरो छोरी ज्वाइँ परिवार
0: छिटै भेटिन्छ मलाई थाहा छ, उहाँहरू बेलायत आइहाल्नुहुन्छ होइन,
2: अनि स्वास्थ्य भएर राम्रोसँग बसेर भोलि पर्सि भेटौँला,
0: हो उताबाट फोन गर्दै गरौँला, तिमीहरू पनि फोन गर, त्यही त हो नि होइन त? ल हामीलाई खुसी लाग्यो हजुर यहाँ आइदिनु भयो होइन, हाम्रो स्टुडियो पनि हेर्नु भयो, अझ माथि माथि जान पाए हुन्थ्यो तर हजुरको घुँडाले गर्दा जान भएन। खैर हामी फेरि भेटौँला, म बेलायत आउँदा हजुरको गाउँमा आउँछु, म एसफोर्डमा स्वागत छ नि होइन, मलाई के खुवाउनुहुन्छ ल भन्नुहोस् त, के पकाउनुहुन्छ दिदीले?
2: जे भने पनि
0: हात चाहिँ मिठो छ अरे भनेर सुन्छु, के चाहिँ मिठो पकाउनुहुन्छ?
2: भाइलाई के खानु मन लाग्छ त्यो भन्नुहोस्, म बनाइराख्छु, आउनुहोस् अनि खाने हो।
0: ओके, खानपान आफ्नो ठाउँमा छ,
2: ठिकै छ। मैले जे जस्तो बोले, केही भुल भयो भने क्षमा पाऊ, माफ पाऊ,
0: केही पनि छैन। अब यो कार्यक्रम चाहिँ यहाँ पनि सुनिन्छ, तररा पनि सुनिन्छ, आफ्नो गाउँमा भएको आफ्नो घर परिवारलाई के भन्न चाहनुहुन्छ तररामा?
2: तररामा मेला भएको थियो, बैशाखी मेला 13 गते हुन्छ, त्यो छुट्यो।

समाचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संचार मन्त्री तिमल सिन्हाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो। संचार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाबदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर वहन गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ। यसैबीच नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा वृद्धि भएको छ। नेपाल पत्रकार महासंघले मे 4 सन् 2025 30 अप्रेल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका 131 घटना भएका छन्। गत वर्ष 73 मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका 51, यसै गरी पत्रकार तथा संचार सामग्रीमाथिको आक्रमणका 30, पेसागत असुरक्षाका 18 र कब्जा तथा अवरोधका 26 घटना भएका छन्। नीतिगत बन्देज 3, पत्रकार पक्राउ 2 र 1 पत्रकारको शंकास्पद मृत्यु भएको अभिलेखबाट प्राप्त भएको महासंघले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीको नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। विभिन्न नीति नियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो। हाल सहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण गर्ने काम भइरहेको र क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। साथै वास्तविक सुकुम्बासी परीक्षण भएपछि उनीहरूको व्यवस्थापनको लागि सहज हुनेछ। मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्रचार गरेको जनाइएको छ। केही दिन यतादेखिको वर्षासँगै आएको पहिरोको कारण देशभरका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। आज बिहानको पहिरोको कारण ललितपुर बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथ, भालुवाङ प्युठान सडक खण्ड, मकवानपुर भीमफेदी कान्ति लोकपथ सडक खण्ड तथा लमजुङ मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले जानकारी दिनुभयो। यही वैशाख 16 गतिको पहिरोको कारण सिन्धुपाल्चोक भोटेको C2 कोदारी स्थित अरणीको राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको र अहिलेसम्म सञ्चालन हुन नसकेको पनि उहाँले बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: अब बाँकी समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको योजना छिट्टै पुनरावलोकन गर्ने बताउनु भएको छ। तर राष्ट्रपति ट्रम्पले सहमति हुन नसक्नेमा आफू विश्वस्त नरहेको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले अमेरिकालाई वार्ताको लागि 14 बुँदे योजना पठाएको छ। उक्त योजनामा आक्रमण नगर्ने प्रत्याभूति, समुद्री नाकाबन्दी हटाउने तथा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रस्ताव समेटिएको जनाइएको छ। यसैबीच इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिका विरुद्धको युद्ध पुनः सुरु हुन सक्ने सम्भावना औल्याएको छ। उसले अमेरिका कुनै पनि सहमति वा सन्धिप्रति प्रतिबद्ध नरहेको दावी गर्दै आफ्ना सुरक्षा बलहरू तयारी अवस्थामा रहेको जनाएको हो। उता इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ। उक्त क्षेत्रमा रहेको एक क्याथोलिक भवनमा क्षति पुगेको र केही व्यक्तिको मृत्यु भएको जनाइएको छ। मार्च 2 यता लेबनानमा मृत्यु हुनेको संख्या 2,669 पुगेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई

0: ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
4: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
3: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
4: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
3: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
4: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
6: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
5: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नुभयो नि?
6: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपानी
1: र म शान्ति कुँवर।
0: कृषि पत्रिकाको सुरुमा नागरिक दैनिकमा प्रकाशित बाख्रा पालनबाटै लाखौं आमदानी शीर्षकको समाचार।
1: म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका 2 लमसुङका कृष्ण गौजन 52,000 लगानीबाट सुरुवात गरेको बाख्रा पालन व्यवसायबाट वार्षिक लाखौं आमदानी गर्न सफल हुनुभएको छ। विक्रम सम्बत 2074 60 वर्षीय गौजनले घुम्ती कोषको सहुलियत ब्याज दरको ऋण 38,150 र 15,000 बिउ पुँजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बन्नु भएको छ। घुम्ती कोषको ऋण र बिउ पुँजीबाट 3 माउ बाख्रा किनेर घरमा भएका 2 बाख्रामा थपेर 5 बनाएको थिए, तर 2 मरे, उहाँले भन्नुभयो। जमुनापारी जातको बाख्राको नस्ल सुधारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको संख्या बढेर 120 सम्म पुग्यो। हाल 70 खसी बोका, पाठापाठी र माउ बाख्रा छन्। उक्त फार्मबाट वार्षिक 15 भन्दा बढी खसी बोका र उत्तिकै संख्यामा पाठापाठी बिक्री हुन्छन्। मासुका लागि र पाल्नका लागि खसी बोका किन्न ग्राहकहरू गोठमै आउँछन्। पाठापाठी र खसी बोकाको उमेर तथा तौलका आधारमा फरक फरक मूल्यमा बिक्री हुने गरेको छ। घुम्ती गोठमा परम्परागत भैँसी पालन व्यवसाय छाडेर गौचनले बाख्रा पालन सुरु गर्नु भएको थियो। बाख्रा पालनबाट भएको आमदानीले घर व्यवहार चलाउन सहज भएको गौचनले बताउनुभयो। उहाँलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आउनु भएको छ। बाख्रा पालनबाट भएको आमदानीले कान्छा छोरा लिलेन्द्र गौजनलाई पढ्नका लागि अस्ट्रेलिया पठाउनु भएको छ। वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रा पालनमा साथ दिइरहनु भएको छ। वैदेशिक रोजगारीमा सोचे जस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रा पालनमा साथ दिएको सुरेन्द्रले बताउनुभयो। विदेशमा गर्ने मेहनत र बगाउने श्रमको पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छु, उहाँले भन्नुभयो। विदेशको अनुभव पनि गरियो, अब यतै व्यवस्थित रूपमा बाख्रा पालन गर्ने सोचाइमा छु।
0: कारोबार दैनिकले दाङमा व्यवसाय खेतीबाट रोजगारी र समृद्धि शीर्षकमा समाचार प्रकाशित गरेको छ। घोराही 2 निमुरियामा केही वर्ष अघिसम्म हिउँद सुरु भएसँगै रोजगारीको अभाव देखिन्थ्यो। खेतबारीमा काम नहुँदा गाउँले महिला घरमै निष्क्रिय भएर बस्न बाध्य थिए भने युवाहरू रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिनु पर्ने अवस्था थियो। तर अहिले व्यवसाय कृषि फर्मले स्थानीयको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको छ। गाउँमै रोजगारीको अवसर सिर्जना भएपछि स्थानीयलाई घर व्यवहार चलाउन सहज भएको छ। निमुरियाकी मुना चौधरी कृषि फर्म सञ्चालनमा आएपछि कामको अभाव झेल्नु नपरेको बताउनुहुन्छ। चौधरी बिहान साँझ घरायसी काम सम्हालेर दिउँसोको समय कृषि फर्ममा काम गर्नुहुन्छ। पहिले हिउँद लागेपछि काम नहुँदा घरमै बस्नु पर्थ्यो, अहिले गाउँमै काम पाइन्छ, आमदानी पनि मनग्ञ भइरहेको छ, उहाँले भन्नुभयो। मुना तरकारी खेती सम्बन्धी काम गर्दै मासिक करिब 14,000-15,000 रुपियाँसम्म आमदानी गर्ने गरेको बताउनुहुन्छ। मुना जस्तै देवा चौधरी पनि कृषि फर्ममा आबद्ध हुनुहुन्छ। घरायसी जिम्मेवारीसँगै उहाँले दिउँसो फर्ममा काम गर्दै आउनु भएको छ। फर्ममा तरकारी रोप्ने, गोडमेल गर्ने, मल राख्ने तथा उत्पादन भएको तरकारी सङ्कलन गर्ने काममा उहाँ संलग्न हुनुहुन्छ। देवाका अनुसार गाउँमै काम पाइने भएपछि बाहिर जानुपर्ने झन्झट हटेको छ। महिनामा 15,000-16,000 रुपियाँसम्म कमाइ हुन्छ, घर खर्च चलाउन सहज भएको छ, देवाले भन्नुभयो। श्रीमानले निर्माण सम्बन्धी काम गर्ने र आफूले कृषि फर्ममा काम गर्दा घर खर्चसँगै बचत समेत हुने गरेको देवाको अनुभव छ। स्थानीय स्तरमै रोजगारी सिर्जना भएपछि युवा पुस्ता समेत कृषि क्षेत्रमा आकर्षित हुन थालेका छन्। रामपुर स्थित गङ्गा माध्यमिक विद्यालयबाट कक्षा 12 उत्तीर्ण गरेकी सुम्निमा चौधरीले पढाइबाट फुर्सद भएको समयमा कृषि फर्ममा काम गर्ने गरेको बताइन्। फुर्सदको समयमा काम गर्दा पढाइ खर्च जुटाउन सहज भएको छ, उनले भनिन्। आफ्नै गाउँमा काम गरेर आमदानी गर्न पाउँदा आत्मनिर्भर बन्न मद्दत पुगेको उनको भनाइ छ। निमुरियामा सञ्चालनमा रहेको सुवर्ण कृषि फर्म अहिले स्थानीयका लागि रोजगारीको प्रमुख स्रोत बनेको छ। स्थानीय हरिजीसीले 2075 सालमा 2 जमिनमा सुरु गरेको तरकारी खेती करिब 14 पुगेको छ। उहाँले आफ्नो 2 र थप 12 जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। जीसीका अनुसार सानैदेखि रहेको कृषि रुचिका कारण उहाँले व्यावसायिक तरकारी खेती सुरु गर्नु भएको हो। अहिले वार्षिक 1.5 करोड रुपियाँ भन्दा बढीको कारोबार भइरहेको छ, जीसीले भन्नुभयो। उत्पादन भएको तरकारी बिक्रीका लागि जीसीले बजारमा पसल समेत सञ्चालन गर्नुभएको छ, जसले गर्दा फर्म र पसल दुवैमा रोजगारी सिर्जना भएको छ। फर्ममा सिजन अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायत विभिन्न तरकारी उत्पादन हुँदै आएका छन्। उत्पादन भएका तरकारी दाङका घुराई र लमै मात्र नभई रोल्पा, बाँके र बुटोलसम्म पठाइने गरिएको छ। कृषि फर्मका व्यवस्थापक किरिमलाल चौधरीका अनुसार उत्पादन र बजार व्यवस्थापन सुदृढ बन्दै गएको छ। चौधरीका अनुसार फर्ममा काम गर्ने महिलालाई दैनिक 550 रुपियाँ र पुरुषलाई 650 रुपियाँ पारिश्रमिक प्रदान गरिन्छ। नियमित रोजगारी र आमदानीका कारण स्थानीयको जीवन स्तरमा सुधार आएको छ। साथै गाउँमै आर्थिक गतिविधि बढ्दै जाँदा समग्र क्षेत्रमा सकारात्मक प्रभाव परेको देखिन्छ। व्यावसायिक कृषि फर्मको विस्तारसँगै निमोनिया अब केवल कृषि उत्पादनको केन्द्र मात्र नभई रोजगारीको सम्भावनायुक्त क्षेत्रका रूपमा चिनिन थालेको छ। गाउँमै रोजगारी सिर्जना हुँदा वैदेशिक वा सहरतर्फको पलायन घट्दै गएको स्थानीयको भनाइ छ। कृषि क्षेत्रमा आधुनिक प्रविधि र व्यावसायिक सोचको प्रयोगले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। निमुरिया अहिले कृषि व्यवसायको माध्यमबाट आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ। स्थानीयको सक्रियता र उद्यमशीलताले गाउँमै सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ।
1: अन्नपूर्ण दैनिकमा निगालोको थुन्से बुनेर आमदानी गर्दै महिला सम्बन्धी समाचार छापिएको छ। उत्तरी धादिङको गङ्गा जमुना गाउँपालिका 1 किचेत गाउँ पुग्दा घर आँगनमै महिलाहरू निगालो चिर्दै, बटार्दै र कुशल हातले थुन्से वा डोको बुन्दै गरेको दृश्य सहजै देखिन्छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो सिप अहिले यहाँका धेरै परिवारका लागि जीविकोपार्जनको भरोसायोग्य आधार बनेको छ। बिहानको कामकाज सकिएपछि समूहमा बसेर थुन्से बुन्ने चलन यहाँ अझै जीवित छ। अनुभवी हातले निगालोलाई आकार दिन केही समय मात्र लाग्छ, तर त्यसमा वर्षौंको अभ्यास र सिप लुगेको हुन्छ। यो काम त हाम्रा आमाबाट सिकेको हो, अहिले यही नै आमदानीको आधार बनेको छ, स्थानीय एक महिलाले भन्नुभयो। थुन्से आकार अनुसार फरक मूल्यमा बिक्री हुन्छ। सानो थुन्से करिब 200 रुपियाँमा र ठुलो 500 रुपियाँसम्ममा बिक्री हुने गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा मूल्य बढेकोले केही राहत महसुस भए पनि श्रम अनुसारको मूल्य भने अझै नपुगेको उनीहरूको भनाइ छ। दक्षता अनुसार एक महिलाले दैनिक 10-15 वटासम्म थुन्से बुन्न सक्नुहुन्छ। यसले घरमै बसेर आमदानी गर्ने अवसर मात्र दिएको छैन, परम्परागत सिपको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ। गाउँमा रोजगारीका सीमित विकल्प बीच यो पेसाले महिलालाई आत्मनिर्भर बन्ने आधार दिएको छ, तर चुनौतीहरू अझै कायमै छन्। उत्पादन भए पनि स्थायी बजारको अभाव, बिचौलियाको निर्भरता र ब्रान्डिङ नहुँदा उचित मूल्य पाउन कठिन हुने गरेको छ। हामीले बनाएको सामान सिधै बजारमा बेच्न पाउने हो भने अझ राम्रो हुन्थ्यो, स्थानीयको गुनासो छ। स्थानीय तहले तालिम, सामग्री व्यवस्थापन र बजारीकरणमा सहजीकरण गर्न सके यो सिपलाई अझै व्यवसाय बनाउन सकिने सम्भावना देखिन्छ। निगालोको थुन्से केवल एउटा सामग्री मात्र होइन, यो यहाँको पहिचान, संस्कृति र संघर्षसँग जोडिएको जीवन कथा पनि हो।
0: स्याङ्जाको कफी अन्तरिक्ष पुगेर फर्कियो शीर्षकमा कारोबार दैनिकमा समाचार प्रकाशित छ। स्याङ्जाको पुतली बजार नगरपालिका 11 माया टारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बिउ अन्तरिक्ष पुर्याएर फर्काइएको छ। अरबिका जातको कफीको बिउ जापान हुँदै अन्तरिक्षमा पुर्याएर करिब 1 वर्षपछि पुनः स्याङ्जा नै फर्काइएको हो। कृषक अर्यालको फार्म्स प्यासन ब्रान्डको अरबिका कफीको बिउ नेपालमै पहिलो पटक अन्तरिक्ष पुर्याएर फर्काइएको बताइएको छ। अर्यालले 2082 वैशाखमा जापान पठाएको कफीको बिउ साउनमा जापानी वैज्ञानिकको सहयोगमा अन्तरिक्षमा पुगेको थियो। अन्तरिक्षमा पुगेको करिब 8 महिनापछि गत चैत्र 15 गते नेपाल फर्किएको बताइएको छ। जापानबाट हाइड्रोजन बेलुन मार्फत पठाइएको कफीको बिउ करिब 27 किलोमिटर उचाइसम्म पुगेको र त्यहाँ करिब 3 घण्टा रहेपछि पुनः पृथ्वीमा फर्किएको कृषक अर्यालका छोरा उबित अर्यालले जानकारी दिनुभयो। नेपालको झण्डासहित कफीको बिउ अन्तरिक्ष पुगेर फर्किएको उहाँले बताउनुभयो। अन्तरिक्षबाट फर्किएको बिउ अर्यालले प्राप्त गरेपछि वैशाखको पहिलो हप्ता करेन डाँडा स्थित नर्सरीमा रोपिएको छ। जापानको ताकुसिमा विश्वविद्यालयले अनुसन्धानका लागि उक्त कफीको बिउ अन्तरिक्षमा पठाएको हो। अन्तरिक्षमा -28.1°C तापक्रमसम्म पुगेको उक्त बिउ पृथ्वीमा फर्किएपछि रोप्दा कस्तो परिवर्तन आउँछ भन्ने अध्ययनका लागि प्रयोग गरिएको कृषक बोधराज अर्यालले बताउनुभयो। रातो चेरी, पार्चमेन्ट र ग्रिन बिन गरी 3 प्रकारका 20 ग्राम कफी बिउ अन्तरिक्ष पठाइएको थियो। पार्चमेन्ट कफीको बिउ अहिले नर्सरीमा उमार्न राखिएको छ भने रातो चेरी र ग्रिन बिनलाई प्रदर्शनीका रूपमा राखिने अर्यालले जानकारी दिनुभयो। अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणका कारण बिउको संरचना, विकास प्रक्रिया तथा उत्पादन क्षमतामा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ। अन्तरिक्षबाट फिर्ता ल्याएको बिउ पृथ्वीमा रोप्दा बोटको वृद्धि, स्वाद र उत्पादनमा के कस्तो फरक पर्छ भन्ने अनुसन्धानको मुख्य उद्देश्य रहेको अर्यालले सुनाउनुभयो। जापानी वैज्ञानिकहरूको सहयोगमा बिउ अन्तरिक्षमा पठाएको जनाउँदै अर्यालले फिर्ता आएको बिउमा आउने परिवर्तन र फलको गुणस्तरबारे जापानी वैज्ञानिकले नै अनुसन्धान गरिरहेको जनाउनुभयो। अन्तरिक्षबाट फर्किएको बिउ नर्सरीमा रोपिएको र करिब 60 दिनभित्र उम्रने अपेक्षा गरिएको छ। उम्रिएका बिरुवालाई छुट्टै बगैँचामा रोप्ने तयारी भइरहेको पनि अर्यालले जानकारी दिनुभयो। अर्यालले वार्षिक करिब 1 टन कफी जापान निर्यात गर्दै आउनु भएको छ। आफ्नै बगैँचाको उत्पादन र स्थानीय स्तरमा उत्पादित कफी खरिद गरी विगत 10-12 वर्षदेखि जापानमा कफी निर्यात गर्दै आएको अर्यालको भनाइ छ। जापान निर्यात हुँदै आएको जिल्लाको कफी पछिल्लो समय युरोपमा समेत निर्यात हुँदै आएको छ।
1: कृषि पत्रिकाको अन्त्यमा नेपालमा पहिचान भएका गाईका प्रकार र तिनको जैविक विविधता सम्बन्धी एक विशेष रिपोर्ट।
0: स्थानीय पशु पक्षीका करिब 40 भन्दा बढी प्रजातिहरू विगत 10-12 हजार वर्ष अगाडि रहेको पाइन्छ, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि तथा पशुपक्षी उत्पादनमा योगदान पुर्याइरहेका छन्। नेपालका स्थानीय रहिथाने गाईवस्तुहरू तराई, लुलु, पहाडी, सिरी, खैला, अछामी र याक हुन्। आनुवांशिक स्रोतका हिसाबले नेपालमा रहेका स्थानीय गाईका जातहरूको विवरण यस प्रकार छ। अछामी गाई, यो औसत समुद्र सतहबाट 14,000 मिटरदेखि 2,000 मिटर उचाइमा पालिएको पहाडी गाईवस्तु हो। यसको शरीरको रङ्ग कालोदेखि सेतो अर्थात् कालो, खैरो, खैरो सेतो, दाग कालो र सेतो हुन्छ। वयस्क शरीरको ओजन औसत 116 किलोग्राम हुन्छ। यस गाईको जिउको लम्बाइ 91 सेन्टिमिटर हुन्छ। अछामी गाईले औसत दैनिक दुध उत्पादन 1.5 लिटर दिने गर्छ। लुलु गाई, नेपालमा पाइने लुलु गाई एकमात्र जुरो नहुने स्वदेशी गाई हो। यो जातका गाई 2500 देखि 4000 मिटरसम्मको उचाइमा पाइने गर्छन्। शरीरको रङ्ग फरक फरक हुन्छ, जस्तै कालोदेखि सेतो, कालो, खैरो, सेतो, दाग कालो र सेतो। लुलु गाईले औसत दैनिक दुध उत्पादन 1.6 लिटर दिने गर्छ। सिरी गाई, सिरी गाईको फेनोटाइप लोप भइसकेको छ, तर जिनोटाइप रहेको विश्वास गरिन्छ। केही क्रस नस्लका गाईवस्तुहरूमा जिनोटाइप रहेको विश्वास गरिन्छ। यो एक पहाडी गाईवस्तु हो, जुन 1400 मिटरदेखि 2000 मिटरसम्मको उचाइमा पाइन्छ। शरीरको रङ्ग कालोदेखि सेतो हुन्छ, अर्थात् कालो, खैरो, खैरो सेतो, दाग कालो र सेतोसम्म हुन्छ। सिरी गाईले औसत दैनिक दुध उत्पादन 4.5 लिटर गर्छ। तराई गाई, तराई गाई नेपालको तराईको समतल क्षेत्रमा पालिन्छ। यस गाईको शरीरको रङ्ग फरक फरक हुन्छ, जस्तै कालोदेखि सेतो अर्थात् कालो, खैरो, सेतो, दागिएको कालो र सेतो हुन्छ। वयस्क गाईको ओजन औसत 109 किलोग्राम हुन्छ। तराई गाईले दैनिक दुध उत्पादन 2.1 लिटर प्रति जनावर गर्ने गरेको पाइन्छ। खैला गाई, खैला गाई सुदूरपश्चिम पहाडी क्षेत्रमा केन्द्रित रहेका छन्। यो जातको गाईवस्तुमा राम्रो ड्राफ्ट नस्ल रूपमा प्रयोग हुन्छ। तिनीहरू मल र दुध उत्पादनको लागि पनि उपयोगी छन्। खैला गाई ठुलो आकार र बलिया हुन्छन्। यस प्रकारका गाईको औसत दैनिक दुध उत्पादन 2.5 लिटर हुने गरेको पाइन्छ। पहाडी गाई, यो जातको गाईले देशको अधिकांश गाईवस्तुको जनसङ्ख्यालाई प्रतिनिधित्व गर्दछ। यी जातका गाईहरू पहाडी भेगमा पाइन्छन् र विशेषत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छन्। पहाडी गाई दुध र मल उत्पादन प्रयोजनको लागि समेत पालिन्छ। यो जातको गाई विशेषत कालो रङको हुन्छ। यो गाईले चिसो हावापानी पनि सजिलै सहन सक्छ। नेपालमा रहेको अधिकांश गाईहरू मध्ये कालो रङको गाई नै पहाडी गाई हो। यस गाईको औसत दैनिक दुध उत्पादन 1.1 लिटर रहेको छ। याक, याक उच्च हिमाली भेगमा पालन गरिने गाईको जात हो, जुन 3000 मिटरदेखि 5000 मिटरसम्मको उचाइमा पाइन्छ। याकले अत्याधिक चिसोलाई पनि सहन सक्दछ। विशेषत 0°C देखि -10°C सम्मको तापक्रम समेत सहन सक्दछ। हिमाली क्षेत्रमा चौरी उत्पादन गर्न याक र पोथी पहाडी गाईवस्तुसँग क्रस गरिन्छ। क्रसबाट उत्पादन भएको भालेलाई झोप्क्यो भनिन्छ भने पोथीलाई चौरी भनिन्छ। चौरीहरूले दुध उत्पादनमा निर्माणमा योगदान दिन्छन् भने भाले झोपक्यो सामान ढुवानीमा प्रयोग गरिन्छ। जैविक विविधतामा सबै प्रजातिका जनावरहरू, तिनीहरूको आनुवांशिक सामग्री र तिनीहरूका पारिस्थितिकी प्रणालीहरू समावेश हुन्छन्। कृषि पशु विविधता एक महत्वपूर्ण छ, यद्यपि यो विविधता व्यवस्था गरिएको देखिन्छ। विश्वको द्रुत रूपमा बढ्दो मानव जनसङ्ख्याको लागि खाद्य सुरक्षा प्राप्त गर्न र राष्ट्रिय अर्थतन्त्रलाई संरचनात्मक परिवर्तनमा टेवा पुर्याउनुको लागि फार्म पशु आनुवंशिक विविधता अत्यन्त महत्वपूर्ण छ। यो विविधता खास उत्पादन बढाउन, कृषि भूमिको उत्पादकत्व अधिकतम बनाउन, वर्तमान र भावी पुस्ताको हितका लागि दिगो कृषि हासिल गर्न र मानव समाजको ज्ञात र अझै निर्धारित आवश्यकताहरू पूरा गर्न आवश्यक छ। हाल रहेको पशु प्रजनन नीति 2078 व्यावहारिक कार्यान्वयनको आवश्यकता रहेको छ। खाद्य र पोषण सुरक्षाको अवस्थामा गुणात्मक वृद्धिको लागि पशु वस्तुको उचित छनौट तथा उपयुक्त प्रजनन प्रणाली लागू गर्नुपर्ने देखिन्छ। साथै स्थानीय गाईको संरक्षण एवं प्रवर्धनको लागि तिनै तहका सरकार अर्थात् संघ, प्रदेश र स्थानीय तहहरूले प्रभावकारी रूपमा पशु प्रजनन नीति 2078 कार्यान्वयन पक्षमा लैजानु पर्ने देखिन्छ। तसर्थ स्थानीय आनुवंशिक स्रोत संरक्षण, सम्वर्धन एवं प्रवर्धनको लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय समन्वय र सहकारीमा शिक्षण, अनुसन्धान र विस्तारका क्षेत्रहरू सबै क्षेत्रहरूमा सबै सक्रिय रूपमा लाग्नु पर्ने आजको आवश्यकता हो। कृषि पत्रिकामा यस विशेष रिपोर्टसँगै आजलाई कृषि पत्रिका यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
1: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
0: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
1: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेभ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जमा र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदा चाहिँ सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म लोकगीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ केही आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्न सक्नुहुनेछ। 4:30 प्रस्तुत गर्नेछौँ बागमती पर्यटन डायरी। 5:00 सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। त्यसपछि बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदाचाहिँ सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ प्रकाश श्रेष्ठ। लोचन भट्टराईले भने गीत रचना रहेको छ भूपी शेरचनको, सङ्गीत रहेको छ नातिकाजीको। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँहरूले लोकगीतहरू सुन्नुहुनेछ।

तपाईँ यति बेला रेडियो नेपालबाट लोकगीत सुनिरहनु भएको छ। यस क्रममा भर्खरै सुन्नुभयो युक्त गुरुङ, दिपेन्द्र गुरुङ र साथीहरूको सुरमा रहेको यो गीत, र यसमा शब्द रचना थियो गुराज गुरुङको भने, लय सङ्कलन थियो रेशम गुरुङको। अब यहाँहरूलाई करिब 3 बजेसम्म लोकगीत मार्फत नै मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब राख्दैछौँ अर्को लोकगीत, लोचन भट्टराई र जलमाया गुरुङको स्वरमा रहेको यो गीत, र यसमा रचना रहेको छ पूर्ण नेपालीको भने, लय सङ्कलन छ कल्याण शेरचन्दको।

भर्खरै यहाँहरूले सुन्नुभयो विक्रम विशी र शिवराज न्यौपानेको स्वरमा रहेको यो लोकगीत, र यसमा लय तथा शब्द संकलन थियो शिवराज न्यौपानेको। अब यहाँहरूलाई रेडियो नेपालबाट लोकगीतहरू सुनाउने क्रममा अब राख्दैछौँ भरत सिलवाल र महेन्द्र तिमसिनाको यो स्वर, र यसमा शब्द तथा लय संकलन छ सन्तोष बस्नेतको।

तपाईँ यति बेला रेडियो नेपालबाट लोकगीतहरू सुनिरहनु भएको छ। यस क्रममा भर्खरै सुनायौँ हामीले राजेन्द्र लम्साल छेत्रीको स्वरमा रहेको गीत, र यसमा लय तथा शब्द सङ्कलन थियो बाबुकाजी थापाको। अब यहाँहरूलाई अर्को लोकगीत राख्दैछौँ एकराम श्रेष्ठ, आइसिङ लामा र साथीहरूको स्वरमा रहेको यो लोकगीत, र यसमा शब्द तथा लय सङ्कलन रहेको छ प्रकाश नेउपानेको।

तपाईँ यति बेला रेडियो नेपालबाट लोकगीत सुनिरहनु भएको छ। अब हामी लोकगीत सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ युक्त गुरुङ र सावित्री शाहको स्वरमा रहेको यो गीत, र यसमा लय तथा शब्द सङ्कलन रहेको छ बाबुकाजी थापाको। यो गीतपछि यहाँहरूले केही विज्ञापन र सन्देश सुन्नुहुनेछ। ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 3 बजेको समाचारपछि 3:15 सुन्नुहुनेछ दनुवार भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
7: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुख्यो भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
6: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
7: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। जोखिमयुक्त बस्ती हस्तान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह। काठमाडौँ उपत्यकाका अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने कार्य आज पनि जारी। आज विश्व प्रेस स्वतन्त्रता दिवस। विविध कार्यक्रमको आयोजना गरी मनाइँदै र युरोपमा अमेरिकी सेना घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना। समाचार अब विस्तारमा। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीको नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भई नभएको पत्ता लगाउन उक्त प्रणालीबाट

0: प्राविधिक जनशक्ति, व्यावसायिक सी प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्रचार गरेको जनाइएको छ। यसैबीच शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटिएका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सड़कमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रको रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो। वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत संकलन गरी होल्डिङ सेन्टर मार्फत व्यवस्थित व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ। नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सुविधा उपलब्ध गराइनेछ। शहरी विकास मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। काठमाडौँ उपत्यकाका बागमती र तेसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनाधिकृत रूपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको काठमाडौँका सहायक जिल्लाधिकारी मुक्तिराम रिजालले बताउनुभयो। धोबीखोला नदी कोरिडोर अन्तर्गत अनामनगर, देवीनगर, विष्णुमती नदी किनार स्थित काठमाडौँ सोह्र बालाजु, माछा पोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना खाली गर्ने क्रम चलिरहेको छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी घर टहरा हटाइएको छ। काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीका अनुसार देवीनगरमा 20, बालाजुमा 3 र तिलगंगामा 89 संरचना आजै हटाइँदैछ। आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाको लागि प्रेस स्वतन्त्रताको प्रवर्धन रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसको लागि विन्ड हक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली संचार जगतलाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आम नागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भनी शुभकामना दिनुभएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामाजिक सञ्जाल मार्फत विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संचार मन्त्री तिमल सिन्हाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो। संचार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसैबीच नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा वृद्धि भएको छ। नेपाल पत्रकार महासंघले मे 4 सन् 2025 30 अप्रेल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका 131 घटना भएका हुन्। गत वर्ष 73 मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका 51, यसै गरी पत्रकार तथा संचार सामग्रीमाथिको आक्रमणका 30, पेसागत सुरक्षाका 18 र कब्जा तथा अवरोधका 26 घटना भएका छन्। बाराको सिमरा विशेष आर्थिक क्षेत्र अर्थात सेजमा जग्गाको भाडा दर 75% घटाइएपछि उद्योगीहरूको चाप बढेको छ। सरकारले प्रति वर्ग मिटर 20 रुपियाँ रहेको भाडा दर घटाएर 5 रुपियाँ कायम गरेपछि उद्योग सञ्चालनको लागि अनुमति लिने उद्योगीहरूको चाप बढेको हो। बाराबाट संवाददाता रञ्जन यादवको रिपोर्ट।
1: सिम्रा विशेष आर्थिक क्षेत्र सेजमा पछिल्लो समय उद्योगीहरूको आकर्षण बढ्दो छ। जग्गाको भाडा दर घटेपछि नयाँ उद्योग स्थापना गर्न उद्योगीहरू उत्साहित देखिएका छन्।

0: सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार अहिले सबै जग्गा भाडामा गइसकेको छ र नयाँ उद्योगीलाई तत्काल स्थान दिन कठिन भइरहेको छ।
1: हाम्रो यहाँको भाडा दर रेट 20 रुपियाँ वर्ग मिटर थियो। आर्थिक वर्षमा बजेट भाषणमा 75% घटाउने भनेर आइसकेपछि पुसमा सानदेखि 75% घटाइसकेपछि 5 रुपियाँ स्क्वायर मिटर भाडा दर रेट पुसदेखि चाहिँ कायम भइसकेको छ। त्यसपछि चाहिँ उद्योगीहरूको अहिले चाप चाहिँ एकदम बढेको छ।
0: सिमरा सेजको ए ब्लकमा 105 प्लट रहेका छन्। हाल 6 उद्योग सञ्चालनमा छन् भने 12 उद्योग निर्माणधीन अवस्थामा रहेका छन्। थप 13 उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेका छन्। सेजभित्र भारत, चीन र कोरियाका उद्योगीहरूको समेत ठूलो लगानी रहेको छ। यहाँका उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन्। तर उद्योगीहरूको अनुसार विद्युत कटौती र सरकारी सुविधा कार्यान्वयन नहुनु अहिलेको मुख्य समस्या बनेको छ। नेपाल एग्रो टुल्सका संचालक मनोज रौनियारले विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक भार परेको बताउनुहुन्छ।
2: सेजमा सरकारले जुन अहिले 5 रुपियाँ वर्ग मिटर गर्नु भएको छ, राम्रो कुरा हो। यसले गर्दा हामी यहाँको उद्योगीहरू खुसी पनि छौँ, उत्साहित छौँ। सेजमा जुन सम्झौता भएको थियो त्यसमा अलिअलि कमी कमजोरी छ। कुनै सिफारिस गर्नु पर्यो भने हामी काठमाडौँ नै पुग्नु पर्छ। जब यत्रो ठुलो संरचना छ हाम्रो सेज अफिसको, त्यो अफिस यहाँ आइदियो भने सजिलो हुन्थ्यो।
0: उद्योगीहरूले सुरक्षा भन्सार छुट, निर्यातमा भ्याट छुट तथा विद्युत महसुलमा सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। हाल बालाजी र नेपाल एग्रो टुलले मात्रै भारतमा उत्पादन निर्यात गरिरहेका छन्। चालु आर्थिक वर्षको चैत्र मसानसम्ममा दुई उद्योगले करिब 5 करोड रुपियाँ बराबरको उत्पादन निर्यात गरेका छन्। सेज पूर्ण रूपमा सञ्चालनमा आए 10,000-15,000 जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
3: रञ्जन यादव, रेडियो नेपाल, बारा।
4: रिपोर्टपछि बाँकी समाचार। सरकारले विद्यालय क्षेत्रको सुधारको लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। उक्त प्रयोजनका निम्ति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादको सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीहरूसँग छलफल गर्न लागि मन्त्रालयले जनाएको छ। शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यल वार्षिक शैक्षिक क्यालेण्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो। विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधि लगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिनिधिलाई एकै ठाउँमा बोलाइएको छ। एक घर एक धारा कार्यक्रम मार्फत सबै नागरिकलाई घर घरमै खानेपानी उपलब्ध गराउने सरकारको प्रतिबद्धता भए पनि सल्यानका अधिकांश बासिन्दाले पानीको अभाव झेलिरहेका छन्। जिल्लाका धेरै स्थानमा अझै पनि एक गाग्रीमा पानी लिनको लागि घण्टौं हिँड्नुपर्ने बाध्यता छ। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
5: कागजमा बनेका योजना र यथार्थ बीच ठूलो अन्तर देखिन्छ। सल्यानमा सरकारले ल्याएको एक घर एक धारा अभियान यहाँका धेरै बासिन्दाका लागि अझै सपना जस्तै बनेको छ। जिल्लाका ग्रामीण बस्तीहरूमा अहिले पनि खाने पानीको चरम अभाव देखिन्छ। बिहान सबेरै उठेर टाढा खोल्सा, मुहान वा कुवा धाउनु पर्ने बाध्यता स्थानीयको दैनिकी बनेको छ। शारदा नगरपालिका सुन टाकुराकी मनिषा रोका।
6: हामीले यति गाह्रो छ कि पानीको लागि, छोरा छोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ, न के गर्न सक्छौँ, आफ्नो काम पनि गर्न सक्दैनौँ। बिहान 3 बजे आएकोदेखि हामी 8-10 बजेसम्म हाम्रो गाह्रो नै भरेको हुँदैन।
5: 2078 असार 21 गते सम्पन्न गर्ने गरी सम्झौता भएको कालीमाटी गाउँपालिका 1 लक्ष्मीपुरको कोट बयाला लिफ्ट खाने पानी योजना 83 साल लागिसक्दा समेत सम्पन्न हुन सकिरहेको छैन। पानीले काकाकुल बनेका कोट बयालेका स्थानीय योजना परेपछि वर्षौंदेखिको तिर्खा मेटिनेमा विश्वस्त थिए। तर 6 वर्ष बितिसक्दा समेत उक्त योजनाले स्थानीयको तिर्खा मेटाउन सकेको छैन। कालीमाटी गाउँपालिका 1 लक्ष्मीपुरका दीपक भण्डारी।
7: पानीको एकदम ठुलो समस्या छ। 1 घण्टाको बाटो हिँडेर यहाँबाट पानी लिन जानु पर्छ। जाँदा आउँदा भर्दा झन्डै 2-3 घण्टा यहाँ खर्च हुन्छ। गाई वस्तुलाई खुवाउने, मान्छेले खाने, शौचालयमा प्रयोग गर्नेदेखि लिएर यहाँ पानीको अभाव छ।
5: स्थानीय तहले विभिन्न खाने पानी योजना सुरु गरेको दावी गरे पनि धेरै योजना अधुरै छन्। केही सञ्चालनमा आए पनि पर्याप्त पानी उपलब्ध हुन सकेको देखिँदैन। आम नागरिकको खानेपानी समस्यालाई दिगो रूपमा समाधान गर्न नगरपालिकाले योजना बनाई कार्यान्वयनमा गइरहेको चारा नगरपालिकाका मेयर प्रकाश भण्डारी बताउनुहुन्छ।
8: कतिपय आयोजनहरू ठेक्का गइसकेको, कतिपय निर्माणको अन्तिम चरणमा भएको र केही ठेक्का प्रक्रियामा चाहिँ अगाडि बढाइरहेका छौँ।
5: भौगोलिक कठिनाई, स्रोत अभाव र योजनाको प्रभावकारी कार्यान्वयन नहुनु मुख्य समस्या भएको स्थानीयको गुनासो छ। पानीको अभावले सरसफाई, स्वास्थ्य र दैनिक जीवनमा समेत गम्भीर असर पारेको छ। सरकारको प्रतिबद्धता र स्थानीयको यथार्थ बीचको दूरी कहिले घट्ला भन्ने प्रश्न अझै अनुत्तरित छ। दीपक शर्मा, सल्यान।
4: रिपोर्ट पछि बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शनात्मक बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन बारे छलफल गरिएको उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनात आफ्ना सैनिकहरूको संख्या उल्लेखनीय रूपमा घटाउने योजना अगाडि बढाइरहेको बताउनु भएको छ। उहाँले यो कटौती यसअघि सार्वजनिक गरिएको 5,000 सैनिक फिर्ता भन्दा अझ ठूलो हुन सक्ने संकेत गर्नुभएको छ। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति धेरै ठूलो मात्रामा घटाउनेछ। यसअघि अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब 5,000 सैनिक फिर्ता गर्ने योजना सार्वजनिक गरेको थियो। अब मौसम। आज मुलुकका केही स्थानमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायतका कोशी प्रदेशको तराईको थोरै स्थानमा चट्यान सहित मेघगर्जन हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू। जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह। काठमाडौँ उपत्यकाका अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने कार्य आज पनि जारी। आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै र युरोपमा अमेरिकी सेना घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना। रेडियो नेपालबाट हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ई रेडियो नेपाल हो। धनवारी भाषा समाचार भेष बहादुर धनवारबाटै सुन। आज संसारभर प्रेस स्वतन्त्र दिवस मनाइटेर छ। यी वर्षक नारा शान्तिपूर्ण भविष्य बनाएलाई मानव अधिकार विकास तथा सुरक्षाको लागि प्रेस स्वतन्त्र प्रबन्धन र अनर्चिक स्वतन्त्र अंश बहुलवादी प्रेसक लागि विखण्डन घोषणा पिण्ड हक घोषणा पत्र जारी गर्न दिनक सम्झनामा चौथो वर्ष मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसक रूपमा मानेला गर्छ। विश्व प्रेस स्वतन्त्रता दिवसक अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली संचार जगत लागि संविधान प्रदत्त अधिकारक सेव्य प्रयुक्त सुरक्षा कार्यलाई कुनै डर बिना सक्रिय हकेको सेव्य मानिसलाई सत्य तथ्य सम्प्रेषण कार्यलाई तसु सन्दुक सफलता पाइल अखलरबाजीको शुभकामना दिएर थिए। यस निकै गरेको उपराष्ट्रपति रामसाय प्रसाद यादवक सामाजिक सञ्जालबाट विश्व प्रेस स्वतन्त्रता दिवस मे 3 2026 अवसरमा आज स्वदेश अंशु विदेशमा रहल सेब्बे सञ्चारकर्मी नेपाली दाया बहिनी अंशु दाया भाइक लागि शुभकामना दिलाएर छ। यस निकै गरेको सञ्चार अंशु सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमलेसनाक स्वतन्त्र प्रेस बिना सुशासन पारदर्शिता तसु जनविश्वास सुधारेर लाग्ने नै सक्ला बाजलर छ। विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उही एक स्वतन्त्र निष्पक्ष अंशु जिम्मेवार प्रेस लोकतन्त्रको आधार स्तम्भ हकलाई उल्लेख गर्दै एक र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गरेलाई बर्के भूमिका खोले पर्ला बाजलसिक। सञ्चार माध्यममा केवल सूचना प्रभाव गर्ने माध्यम मात्र नआएको राज्य राजनीति प्रशासन निजी क्षेत्र तसु समाजलाई जवाबदेही बनाएलाई मुख्य संस्था हकलाई स्वतन्त्रलाई उत्तरदायित्वलाई पनि उत्कृष्ट बेसको रूपमा ल्याइ पर्ने उही कुरो रहेछ। सरकारको स्कुल क्षेत्रको सुधारको लागि सन्दुक सङ्घक तसु उही ठाउँ तहबिचक समन्वयकलाई प्रभावकारी बनाएर आक्रा छ। उही प्रयोजनको निम्ति शिक्षा विज्ञान अंशु प्रविधि मन्त्रालय विद्यार्थी भर्ना तसु पैसो विवादक सम्बन्धमा स्थानीय सरकार अंशु सरकार लक्ष्य सङ्घीय कुरोकानी कार्यालय लाग्न हो। सिंहदरबार ठाउँ मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यका महानगरपालिका मुख्य लखक अंशु सरकारको उप अधिकारी सङ्घीय कुरोकानी कार्यालय लाग्न मन्त्रालय जनालाई छ। सरकारको प्रवक्ता समेत रहला शिक्षा मन्त्री सस्मित पोखरेलको उपस्थितिमा अखला कुरोकानीमा काठमाडौँ महानगरपालिका कार्यवाहक नगर मुख्य सुनिता डङ्गोल ललितपुर महानगरपालिका नगर मुख्य चिरीबाबु महर्जन नेपाल नगरपालिका सङ्घ अध्यक्ष तसु गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष सहभागीहरूलाई रचेको भने गृह मन्त्रालय तसु शिक्षा मन्त्रालय उप स्तरको उपस्थिति रहेछ। राष्ट्रपति रामचन्द्र पौडेलको मन्त्री परिषदको सिफारिसमा सार्वजनिक पदाधिकारी पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरिदलछि। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार प्रशासनिक सुधारलाई तसु राज्य निकाय लखक नयाँ गति देहलाई उद्देश्य चल्ला यी कदमसँगै भिन्न भिन्न ऐन तसु संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएर जम्मा 1594 जना पदाधिकारी लखक एकमुष्ट रूपमा पदमुक्त हकीलाई रचट। सरकारको अग्नि यी खाली पद लागि नयाँ नियुक्ति प्रक्रिया चाँडो आगु बढाएलाई तयारी गर्न रहेछ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासङ्घ एकीबद्धता पदयात्रा र्याली आयोजना गर्न रहेछ। शान्तिपूर्ण भविष्य बनाएलाई मानव अधिकार विकास तसु सुरक्षाको लागि प्रेस स्वतन्त्रता प्रबन्धन नारासङ्गिक आयोजना अक्लब पदयात्रा बिहानी माइतीघर मण्डलाबाट सुरु हकेको नयाँ बानेश्वर पुगेको कुण सभामा परिणत अखलर छ। नेपाल प्रेस स्वतन्त्र खनन हकल घटना जैल वर्षको तुलनामा यी वर्ष बढ्न छ। नेपाल पत्रकार महासङ्घ 4 मे 2025 देखि 30 अप्रिल 2026 करला अध्ययनमा प्रेस स्वतन्त्र खनन 131 घटना हकल छ। जैल वर्ष 73 वटा मात्र प्रेस स्वतन्त्र खनन घटना हकलर छ। काठमाडौँ उपत्यका बागमती तसु ओखरी सहायक लहरी अंशु सरकारी अंशु सार्वजनिक जग्गा मिचीको करलाई नियम विरुद्ध बनाएर करलाई संरचना हटाएर अभियान लागि बेसको पार्ला छ। शहरी विकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडौँ तसु काठमाडौँ महानगरपालिका समन्वयमा आज बुढानेलकण्ठ नगरपालिका कपन क्षेत्रमा नै संयुक्त रूपमा बनाएर करलाई सवारी साधन धमाधम हटाएलाई काठमाडौँ सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालक बाज गर्छ। धोबी लहरी कोरिडोर अन्तर्गत देवीनगर विष्णुवती लहरी किनार टाउँ काठमाडौँ महानगरपालिका 16 बालाजु माछा पोखरी तसु तिलगङ्गा क्षेत्र मिल्ल संरचना खाली गर्न काम चलिरहेछ। प्रधानमन्त्री बालन शाख निर्देशन पाछु जैल शनिबारदेखि उपत्यकाभित्र मिस्ल संरचना तसु सुकुम्बासी बस्ती हटाएलाई काम सुरु हक्ला हो। मिचिगु बनाला बस्ती हटाएलाई क्रममा प्रभावित परिवारलाई कृतिपुर बालाजु भक्तपुर लगायत क्षेत्रमा रहल होल्डिङ सेन्टरमा धर्ला रहेछ। काठमाडौँ अव्यवस्थित बस्ती व्यवस्थापन क्रममा नैचन्द्र संरचना हटालाई भत्काला मन्दिर अंशु गुम्बा पुरानी महत्त्वको नयाँ अक्ल पुरातात्विक विभाग स्पष्ट पार्ला छ। बल्कु क्षेत्र ठाउँ सुगुम्बासी बस्तीमा नैचन्द्र संरचना हटालाई कल क्रममा भत्काला मन्दिरको संरचना नयाँ अंशु आफ्नै स्वामित्वमा रह
समितिमा अखल विभागीय योग्यालय कर्ल चाइल्ड नैडिठाला विभाग महानिर्देशक सौभाग्य प्रधान बाजलक्षी विभाग सयभन्दा धेरै पुरानी ऐतिहासिक धार्मिक अंश सांस्कृतिक महत्त्वको संरचना मात्रै जोगाले कटी आइला जानकारी दिटी उक बाजला दसौँदेखि पन्ध्र वर्ष आगु बिहान लग्न नयाँ अंश उख्रिक संरचना लागि विभाग जोगाला नै गर्छ उसले कि हामी दायित्वभित्र नै पछि महानिरीक्षक प्रधानाङ्ग बल्कु क्षेत्रमा कर्ल उयो ठाउँ डिठाला क्रममा भत्काले संरचना पुरानी कुन्नु आधार नै भेटाला बाजला रहेछ भूमि व्यवस्था सहकारी अंश गरिबी निवारण मन्त्रालय भू अभिलेख सूचना व्यवस्थापन प्रणालीबाट वास्तविक सुकुम्बासी जाँच सुरु गर्ला छ दाबी गर्ला सुकुम्बासीको नाममा सरकारी अभिलेखमा देश कुन्नु पनि ठाउँमा जग्गा नयाँ पत्ता लगाएलाई उही प्रणालीबाट जाँच सुरु गर्ला मन्त्रालय सहसचिव अंश प्रवक्ता गणेश प्रसाद भट्टक जानकारी दिलर छ भिन्न भिन्न नीति नियम तसु विधिक साथ साथै करन्टाक माध्यमबाट पारदर्शी प्रभावकारी तसु मनै खर्च गरेको जाँच काम आगु बढाएर ऊ एक बार लाग्छ मन्त्रालय 110 मालपोत तसु 21 भूमि सुधार अंश मालपोत कार्यालय रहल रहेछ मन्त्रालय भूमि सम्बन्धी सेवा उही ठाउँबाटै तहबाटै उपलब्ध कार्यालय चालक कर्मचारी प्राविधिक जनशक्ति व्यावसायिक सिप प्रविधि तसु अन्य स्रोतबारे जानकारी कार्यालय 753 स्थानीय तह लागि पत्राचार गर्न जनाएर रहेछ रसुवा जिल्लाभित्र भिन्न भिन्न भागमा रहल 4 बौद्ध गुम्बा फेरि बनाएला अखलर्सी भूकम्प पाछु फेरि बनाएला कार्यक्रम अन्तर्गत बनाएला उयो गुम्बा धार्मिक क्रियाकलाप चलाएलामा नयाँ ऊर्जा थप्ल साथै पर्यटन बढाएलामा टेवा पुग्ला उयो ठाउँ विश्वास व्यक्त खर्लर्छिक नागरिक समाजक रसुवाक अध्यक्ष बाबुला तामाका अनुसार यी आगो चलिआएला चलन रूपमा फलेकबाट बनाएला हक्ल छाना पाथर स्लेट देखिक जस्ता पाथाकेको अग्नि ढलानबाट उयो संरचना बनाएला हो गोसाई कुण्ड गाउँपालिका 3 अन्तर्गत बुद्ध मिस लिङलिङ तसु आमा छोइलिङ गाउँपालिका 5 ब्रेमदाङ पाखा 1-1 अंश गोइसाकुण्डा गाउँपालिका 6 सदरमुकाम धुन्चेमा गरेको 4 गुम्बा बनाएला कल नागरिक समाजका अध्यक्ष तामाङको जानकारी दिलर छ नयाँ बनाएला गुम्बामा सन्दुक पूजा आजा बौद्ध दर्शन सम्बन्धी प्रवचन ध्यान साधना बिहा छेवर व्रतमन्त वित्त आफ्नो स्मृतिमा जल अर्पण अंश काज क्रिया लगायत धार्मिक कार्यक्रम चलाएला कर्न सक्ला उही ठाउँ भक्तजन लखक बाजलर छ दक्षिण अंश मध्य एसियाका लागि अमेरिकी एक विशेष दूत सर्जियो गोरख नेपाल घुमेलाई सम्पन्न गरिदर्शी घुमेलाई क्रममा उखित नेपाल तसु मिलेको राज्य अमेरिकाका बीचक द्विपक्षीय समुदायलाई सुदृढ बनाएला विषयमा भिन्न भिन्न उपस्तरक भेटवार्ता गरिदर्शी काठमाडौँमा रहल अमेरिकाका दूतावास जनाएपछि विशेष दूत गोरख घुमेलाई क्रममा परराष्ट्र मन्त्री शिशिर खनाल अर्थमन्त्री डाक्टर स्वर्णिम गर्ले तसु राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेसँग छुट्टा छुट्टै भेटवार्ता गरिदर्छ उही भेटमा नेपाल र प्रविधि क्षेत्रमा अमेरिकाको व्यावसायिक अवसरक विस्तार तसु व्यापारिक सम्बन्ध जोगाएला कर्ल विषयमा केन्द्रित रहेको कुरोकानी अक्ल दूतावास जनाएपछि बित्ला 24 दुई 2111 सवारी चालक सवारी नियम मिस्लामा कारवाहीमा पर्ला रहेछ यीबाट राज्यकोषमा रु 5,65,000 राजस्व दाखिल अख्ल रहेछ काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालयका अनुसार मोड जस्ने कुरो प्यालक कर्ल 109 नियम विपरीत राइड सेयरिङ कर्ल 184 ट्राफिक सङ्केत नैमानलाई 103 तसु बेसको सवारी साधन हुँकालाई 222 जनालाई कारवाही गर्लौ यसनेकै गरेको लेन अनुशासन पालना नै कर्ल 138 निषेधित क्षेत्रमा हर्न बजारलाई 67 बाट पेटीमा सवारी साधन पार्किङ कर्ल 86 निकोल कर्ल ठाउँमा यात्री चढाएर तसु ओह्राल्ला नियम मिस्ल 82 गरेको अन्य सवारी नियम पालना नै कर्ल 1,160 कारवाही कर्ल हो नेपाली काङ्ग्रेसका केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार आइलकानु बस लखलर्सिक पार्टी केन्द्रीय कार्यालय कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालक अनुसार सोमबार दिनखन 1 केन्द्रीय कार्यालय सानेपेमा ललितपुरमा बस्ने गरेको बैठक बसेलाई लाग्ला हो उही बैठकमा केन्द्रीय कार्य सम्पादन समिति पदाधिकारी अनुसार सदस्य लख उपस्थितिको लागि अनुरोध गर्न रहेछ कुन्नु स्रोत नैकुल्ल रु 26,98,000 एक भारतक मानसक सँगै 2 पक्राउ गर्ला छ शनिबार काठमाडौँ जेल लाग्ला अवस्थामा विराटनगर विमानस्थलको भारत मालदा जिल्ला सुजागन्ज सिन्धा चञ्चला 36 मोही दिल अलि लागि रु 15,98,000 सँगै पक्राउ गर्ला जिल्ला पुलिस कार्यालय पुलिस नायब उपरीक्षक कोपिला चुडालक जानकारी दिलर्छ उही आगु शुक्रबार धरान उपमहानगरपालिका 18-35 दिलीप तामाङलाई उही विमानस्थलबाट स्रोत नैकुल्ला रु 11,00,000 सँगै पक्राउ गर्ला भएलछ दुवैजनाबारे थप अनुसन्धान भएर पुलिस जनालर्छ हेटौँडा काठमाडौँ कान्ति लोकपथ अन्तर्गत भीमफेरी गाउँपालिका 8 भरेङ्गे डाँडामा जैलराती पहिरो हटाएको यातायात चालालय कर्लर्छि जिल्ला पुलिस कार्यालय जनाएर अनुसार आज दिनखनिदेखि दुवैतर्फी यातायात सेवा चालालयमा ल्याला हो जिल्ला पुलिस कार्यालय प्रवक्ता पुलिस नायब उपरीक्षक पुष्कर बोगटिक मकनपुर ठाउँ त्रिभुवन राजपथ पूर्वपश्चिम महेन्द्र राजमार्ग तसु भीमफेरी कुलेखानी हकीको काठमाडौँतर्फी आइला जैल बाटमा अग्नि दिनदिनै सेवा
सबै प्रकारका यातायात सेवा चालालाई भैरहलो बाजलाछिक यसनेके हेटौँडा बाट वीरगन्ज चितवन नारायणगढ तसु भीमफेदीतर्फी पनि यातायात सेवा चालालाई रहला पुलिस चलाला छिक आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

अहिले सुनायौ टेक बिसी समीक्षा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ऋषि खड्गाको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा। बिन्दु पौडेल हिमाल सागरको स्वरमा रहेको छ भने गीत रचना सङ्गीत रहेको छ दीपक शर्माको।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै सुनायौँ सुमन केसी रोजिना बस्नेतको स्वरमा रहेको आधुनिक गीत दिपेन्द्र खड्काको गीत रचना रहेको थियो सरोज पोखरेलको सङ्गीतमा। यो समय यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ मेलिना राई किरण भुजेलको स्वरमा रहेको छ भने तारा अधिकारीको गीत रचना रहेको छ दीपक शर्माको सङ्गीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ। जिल्ला आर्थिक गणना कार्यालय मुगु।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्च हक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमलसेनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संचार मन्त्री तिमल सेनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनु भएको छ। संचार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीतिक, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाबदेही बनाउने प्रमुख संस्था भएकोले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन्। नेपाल पत्रकार महासंघले मे 4, 2025 30 अप्रिल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका 131 घटना भएका हुन्। गत वर्ष 73 मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका 51, यसै गरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणमा 30, पेसागत असुरक्षाका 18 र कब्जा तथा अवरोधका 26 घटना छन्। नीतिगत बन्देज 3, पत्रकार पक्राउ 2 र 1 पत्रकारको शङ्कास्

0: मन्त्रालयले जनाएको छ। शैक्षिक सत्र प्रारम्भ हुने सङ्घारमा विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अनल्योन, वार्षिक शैक्षिक क्यालेण्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो। विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधि लगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिनिधिलाई एकै ठाउँमा बोलाइएको हो। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 भरेङ डाँडामा गैराती गएको पहिरो हटाउन यातायात सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपरान्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व पश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ आउने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताउनु भयो। यसै गरी हेटौँडाबाट वीरगंज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालन रहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। विभिन्न नीति नियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण गर्ने काम भइरहेको र क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। यसैबीच शहरी विकास मन्त्रालय नदी किनारमा रहेका जोखिममुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन हार्दिक आह्वान गर्दछ। सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध छ। वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत सङ्कलन तथा होल्डिङ सेन्टर मार्फत व्यवस्थापन गर्ने प्रबन्ध नेपाल सरकारले मिलाएको छ। उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराइएको छ। वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रङ्गशाला स्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनात आफ्ना सैनिकहरूको संख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताउनु भएको छ। उहाँले यो कटौती यसअघि सार्वजनिक गरिएको 5,000 सैनिक फिर्ताभन्दा अझ ठूलो हुन सक्ने संकेत गर्नुभएको छ। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति धेरै ठूलो मात्रामा घटाउनेछ। यसअघि अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब 5,000 सैनिक फिर्ता गर्ने योजना सार्वजनिक गरेको थियो। तर राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त योजनाभन्दा अझ व्यापक सैन्य कटौती हुन सक्ने संकेत दिएको छ। जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले भने अमेरिकी सैनिकहरूको केही संख्या घटाउने निर्णय अपेक्षित रहेको बताउँदै युरोपेली देशहरूको आफ्नो रक्षा क्षमतामा थप जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दितु छेन कपला सिङजेन रामचन्द्र पौडेलकी एमबी क्याङ सिङ छोकपला चाठी मिनाङ सिन रङ्गी ओङछ्या थोकुताङ हुर्था क्यानी मिमाङ तिवी तन्दोग्ला ट्याङबु वतु साङ्ग्युर तिवा ख्याफेल कितुब्लाका लम्सु डोसी सिने मन्दोन सुई टासिदेलिक सुनाङ सुङ दिपला रङ सिङजिन सोनपा रामसाई प्रसाद यादव कि सङ्घ सामाजिक सञ्जाल तेमा जम्बुलिङ प्रेस स्वतन्त्रता तुसेन कपला ग्याल फप तेजेन छिगल्ला वतु ग्याङ सिङ लचुतपा तेजेन एमबी मिमाङ तेरिला टासिदेलिक सुनाङ सुङ तुरङ क्याने ग्याङसिङ तेजेन दलेन लक्ष्य लुनपो डाक्टर विक्रमती मलसिना कि स्वतन्त्र प्रेस मेसिङ सुशासन मिमाङ देवी इच्छे कि थोपो लेन ट्याङबो ख्याफेल कि मथोपो सुङसुङ जमलिङ प्रेस स्वतन्त्रता तुसेन कब्ला हरिङ टेलिक सुङलाप नङ्गिन ट्याङबो क्यान मिमाङ देवी इच्छे कि थोपो ल्यागेन खाक्सेनपो च्याब्लाका ग्याङसिङ छोपी माङसो यिन्दुप्तप कि दि ल्यागेन फेन्सेनपो क्यान किगो डाक्टर तिमलसिना कि ख्यान्थोप नाङसुङ दिपल्ला रङ हारिङ्गेम्बी स्वर्गेतपी छोकपी जम्बुलिङ प्रेस स्वतन्त्रता तुसेन कप्ला ऱ्याली कोट क्यान ग्वा छोकपी हारिङ टोप्ला माइती घर मण्डला ने गोचो ऱ्याली नयाँ बानेसुला लिम्ने टुपा क्याउ सेन ग्वा तोग्राङ क्याने एम्बुला प्रेस स्वतन्त्रता कि खप्तेला गल्ने कितुफला कातिवासङ तन्दा तिङसोकी लोला फरी गलु सेन ग्वा यम्बी स्वर्गेतपी छोपी चिलोङी तोङ निसुङा मे तारे लाकी तारिक जिने जुनो चिलोङी तोङ निसु ठुक अप्रिल लाकी तारिक सुमजु सेक्ला ख्याउ लोपजुङला प्रेस स्वतन्त्रता कि खप्तेला गल्ने क्याउ लाका सै चिक्ताङ सुमजु स्वाचिक वतुप सेन ग्वा सिङजिन रामचन्द्र पौडेल कि लोन्छोकी सिफारिसला सार्वजनिक कुछप टिभी कोसा मेता सोप कुर्की अध्यादेश गितोङ गेचुग्या सुम ख्याफेल क्यानङ्वा सिलोन बालेन्द्र साकी गोठितकी सुङकी प्रशासनिक छोकपातिवा तङ ग्यालखपकी टेल्वा वतु छोकपातिवा यर्ग्या झपमी गुगी कोचो दिल्ला कि तेमा ऐन तेजिन छोकपा नाछोक्ला छप्सी तेमा कोच्याक छुङ्गुप कुछप टिवा मि मेरा तोङ चिक सैङा तङ ङपचुङा झुकी कोसा मेता सब सेन ग्वा सुङकी याङलुङ ती कोसाला सम्बा कुछप्तिवा कोच्याक खितोप लाका सङ गोचो सेन ग्वा सुङकी लोप्टा सखुल यर्ग्या सब तन्दोग्ला सङ तङ सान्दे सेन त अपर्की चिकडिल फेन्सेन पो जब लाका कितोप गल्ग्वा सुङकी लोप्टा यज्ञा जबला कि तन्दोग्ला लोपजुङ छेन्द्रिक तेजेन लक्सी लोन खाङकी लोपटुक फर्ना कितुप तङ टेङ्गा लङ्गु कोला थेन्दुप क्योनकी कोला साने दिसेन सुङ तेजेन गेर्की छोकपाती वाताङ क्यान टुङ्गु कितुप गल्ग्वा टुङ्गु सला सिंह दरबारला वतुप लोन खाङला काठमाडौँ महानगरपालिका कि चोतिवा तेजेन सुङकी डेल्वा वतुप कुछप्तिवाताङ क्यान कितुप सेन ग्वा टुङ्गु कि रिम्बला काठमाडौँ महानगरपालिका कि कार्यवाहक सो सुनिता डङ्गो ललितपुर महानगरपालिका कि नगर चो सिरीबाबु महर्जन यम्बु टुङखेर छोकपी छोकचो तङ ग्यालुङ युलछोकपा छोकपी छोकचो तिवा छोकसुक कितुप तेजेन नाङसित लोनखाङ तङ लोपजुङ लोनखाङ कि थोरिम कुछप तिवा छोकसुक कितुप लोपजुङ लोनपो तेजेन सुङकी सुङसेपा सस्मित पोखरेल कि ख्यान्थोप नाङसुङ ग्यालस काठमाडौँकी बागमती चाङबु तङ चिप्ला वतुप चाङबी गाडीगुडी तेजेन सुङतङ सार्वजनिक श्रृङ्खला ठिम्की खप्तेला गल्ने जो चारक तिवा सिकुलाका तन्दा हुर्था क्यानी खि वतुप सेनका सहरी यार्ग्या लोनखाङ जोङखी प्रशासन ल्याखुङ काठमाडौँ तङ काठमाडौँ महानगरपालिका कि चिकडिल्ला रिङ बुडा नीलकण्ठ टोङख्यार्की कपन सखुल्ला खाङथेप्ची सार्वजनिक दासला जो खाङबी टहरा तिवा सिकी वतुप जोङखी साइक चो मुक्तिराम रिजालकी ख्यान्थोक नाङसुङ तुग्राङ क्याने दोबीखोला चाङबी गाडीगुडी नाङला खेलुप अनाम नगर ने जुन देवी नगर सेक विष्णुमाती चाङबी गाडीगुडेला वतुप बालाजु माछा पोखरी ताङ तिलगङ्गा सखुला ठिम्की खप्तेला जो चालक तिवा सङ्ग सिकुलाका हुर्था क्याने खे वतुप येन सिलोन बालेन्द्र साकी निर्देशनला गलुप जापा सङ्गे जुन ग्यालखप नङ्गी ठिम्की खप्तेला जो चालक तिवा तङ सुकुम्बासी दास सिकुलाका गोचो येन खाङ्वी टहरा तिवा सिकु रिम्बला क्योन फोको मितिवला कृतिपुर बालजुतङ भक्तपुर सखुल्ला वतुप होल्डिङ सेन्ट्रला जको सेनग्वा तुग्राङ क्याने भूमि व्यवस्था सहकारी तेजेन गरिबी निवारण लोनखाङकी डिजिटल प्रणाली तेमा ट्याङबु सुकुम्बासी तिविङ ओसी कितुब्लाका गोचुन ग्वा सुकुम्बासी यिन सिन सिनेमिङ दर्ता क्याउ मितिवी ग्यालखापकी चुकै दासला यिन सिनाङ सिङ नकी मिन्दोक सिने ङ्याम्सिप कितुप तन्दोग्ला भू अभिलेख दलेन ट्रडिक प्रणाली तेमा थोलहाब्लाका गोचो लोनखाङकी सुङ सेपा गणेश प्रसाद फटकी ख्यान्तोक नाङसुङ लोनखाङ नङ्ला मालपोत
चिक्तङ चिथम्ब तेजिन ससिङ ग्यार्गेल सोप मालपोत ल्याखुङ निसु चिकोतोप येन लोनखाङकी ससिङ कोर्की लाका फेन्सेन पोती वा साने देसिन त तेमा तङ तेमारङ तेरुब्ला खाक्सेन पो वतुब ल्या चुत्पा लोपचुङ दाङ जोन्दार कोर्ला ख्यान्थोप तेरुब्ला साने देसिन त सोही दिन दाङ अपचुङा सुम्ला लेन तङ्गोप सेन ग्वा ग्यालस काठमाडौँकी दास नाछोक्ला ठिम्की खप्तेला गल्ली चोनी वतुप दासातिवा सिकु रिम्बला सिकु थाखाङताङ गन्दे तिवा लोक्युताङ क्याने थिनी मेतोकोला पुरातोतो भिवाकी सल्बु जोनका बल्खु सखुल्ला सुकुम्बासी दासला ठिम्की खप्तेला सुङ्की सिङ्खाला जो खाङबी टहरा तिवा सिकु रिम्बला ती दासला वतुप थाखाङताङ गन्दे सम्बा जो गेर्की मितिवी नोर हिन्दुप तप्की विवाकी तिला सुङ्क्योपकी गो खाक्सेन्पो मेतोप विवाकी निर्देशक सौभाग्य प्रधान अङ्की ख्यान्तोक नाङसुङ पुरातत्व विभागकी शैक्षिक सिन गोमला जो निङबा छोरीकी रेवा रिक्सुङ तेजेन लोग्युकी शिला खाक्सेन्पो चिने जो लाखाङतिवाला तिरङ सुङक्योपकी हौसेन ग्वासिसी बल्खुला डोजर थने सिको लाखाङताङ गोन्देतिवा लोची थाम्बा च्याङा गोमला तिरङ जो सम्बा तेजेन गेर्की चालक हिन्दुप तप्की तिला सुङक्योपकी तुब्लाका विभाग ते मिन्दुप महानिर्देशक प्रधान अङ्की सुङसुङ रसुवा जोङ्की दास नाछोक्ला वतुप गन्देतिवा याङलुङ जफलाका गोचुन ग्वा लोची थाम्बा गोमला हौसैकी जोसालेन्सी सिकु गन्देसी याङलुङ जफलाका गोचु मिमाङसी छोक रसुवाकी छोकचो बाबुलाल तामाङकी ख्यान्थोक नाङसुङ याङलुङ सम्बा जफलाङतिवा गोसाइकुण्ड युलसोक्पा वाराङ सुमनङ्गी वृन्द बिम लिङलिङ आम छोदिङमो युलसोक्पा वाराङ ब्रेमदाङला वतुप तेजिन्न गोसाइकुण्ड युलसोक्पा वाराङ ठुक धुन्सेला वतुप गोन्द्या ख्यानो गोन्द्या सी याङलुङ जबलाका गोचु छोकचो तामाङकी सुङसुङ रेडियो नेपाली शेर्वी साङ्ग्यो डोप्सुङ थुचिसे।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: बागमती प्रदेश प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक विविधताले भरिएको भूमि, जहाँ हिमालको काखबाट संस्कृति बग्छ र परम्पराले पर्यटनलाई जीवन्त बनाउँछ। पर्यटनका नयाँ सम्भावना, लुकेका गन्तव्यहरू, स्थानीय स्वाद, संस्कृति र समुदायका कथाहरू सबै एकै ठाउँमा। बागमती प्रदेशका पर्यटन गतिविधि, योजना, अनुभव र सम्भावनाको उजागर अब रेडियो नेपालमा बागमती पर्यटन डायरीका साथमा। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सकारात्मक प्रयास, पर्यटन प्रवर्धन, संस्कृति र सम्भावनाको यात्रा।
2: नमस्कार, कार्यक्रम बागमती पर्यटन डायरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता राधा ढुङ्गना। सार्वजनिक सेवा प्रसारण रेडी नेपाल मार्फत प्रसारण हुने बागमती पर्यटन डायरी कार्यक्रमको आज हामी 16 अङ्कमा आइपुगेका छौँ। पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाले समृद्ध बागमती प्रदेशभित्र रहेका विविध पर्यटकीय गन्तव्य, ऐतिहासिक सम्पदा, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई चिनाउन तथा प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले यो कार्यक्रम उत्पादन गरेको हो। प्रदेशभित्रको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्धन, प्रचार प्रसार तथा पर्यटन मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रदेश प्रसारण मार्फत FM 100 MHz तथा रेडियो नेपालको अनलाइन radionepalonline.com तपाईँले बागमती पर्यटन डायरी हरेक हप्ताको आइतबार अपरान्ह 4:30 बजेदेखि 4:55 बजेसम्म करिब आधा घण्टाको अवधिमा नियमित रूपमा सुन्न सक्नुहुन्छ। Oh, oh, oh.

0: अब लागौँ आजको कार्यक्रमको विषयतर्फ। बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयले बागमती पर्यटन विकास रणनीतिक योजना 2025-40 तयार पारेको छ भने नयाँ गन्तव्यको खोज अनुसन्धान तथा त्यसको प्रवर्धनका कामहरू अघि बढाइरहेको छ। आज हामी मन्त्रालयले गरिरहेका मुख्य काम तथा गतिविधिबारे जानकारी दिँदैछौँ। बागमती प्रदेश समृद्ध इतिहास, अद्वितीय संस्कृति र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण भूमि, यहाँका मठ मन्दिर, सम्पदा, पर्व संस्कृति, कला र जीवनशैलीले नेपाललाई विश्व सामु चिनाउने महत्त्वपूर्ण आधार तयार पारेका छन्। यही सांस्कृतिक धरोहरको संरक्षण, प्रवर्धन तथा पर्यटन क्षेत्रको विकास मार्फत प्रदेशको समृद्धि यात्रालाई गति दिन निरन्तर सक्रिय छ बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय। परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै संस्कृति संरक्षणदेखि पर्यटन प्रवर्धनसम्मका विविध कार्यक्रम मार्फत मन्त्रालयले प्रदेशको पहिचानलाई थप मजबुत बनाउँदै आएको छ। चालु आर्थिक वर्ष मन्त्रालयले संस्कृति संरक्षण, पर्यटन पूर्वाधार विकास, धार्मिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण, पर्यटन प्रवर्धन तथा स्थानीय समुदायको सहभागिता अभिवृद्धि जस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय पहल र कार्यक्रमहरू सञ्चालन गरेको छ। यी कार्यक्रमहरूले प्रदेशको सांस्कृतिक सम्पदा जोगाउने मात्र होइन, पर्यटन उद्योगलाई सशक्त बनाउँदै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने लक्ष्य राखेका छन्। मन्त्रालयले आफ्ना कार्यक्रमहरूलाई कानुनी आधार प्रदान गर्न प्रदेश पर्यटन ऐन 2078, प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 लगायत विभिन्न ऐन तथा कार्यविधिहरू कार्यान्वयन गर्दै आएको छ। त्यसै गरी पर्यटन पूर्वाधार विकासलाई व्यवस्थित बनाउन पर्यटन पूर्वाधार हस्तान्तरण तथा सञ्चालन कार्यविधि 2081, पर्यटन सेवाको गुणस्तर सुनिश्चित गर्न पर्यटन यातायात विद्युतीय सवारीको गुणस्तर सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2082 तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यक्रम कार्यान्वयन मार्गदर्शन 2082-83 लागू गरिएको छ। यसका साथै प्रदेशका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूको व्यवस्थापनलाई संस्थागत बनाउने उद्देश्यले नवबुद्ध क्षेत्र विकास समिति गठन आदेश 2082 तथा त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश 2082 समेत जारी गरिएको छ। मन्त्रालयले वर्तमान कानुनी व्यवस्थालाई अझ सुदृढ बनाउँदै नयाँ नीतिगत तथा कानुनी संरचना निर्माणको दिशामा पनि काम गरिरहेको छ। यस अन्तर्गत प्रदेश कला संस्कृति तथा सम्पदा संरक्षण सम्बन्धी विधेयक 2082, प्रदेश पर्यटन ऐन 2078 संशोधन विधेयक 2082, प्रदेश सरकारी कामकाजको भाषा नियमावली 2082, प्रदेश संस्कृति तथा पर्यटन नीति 2082, प्रदेश पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान सम्बन्धी व्यवस्था तथा ऱ्याफ्टिङ स्कुल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 प्रस्तावित अवस्थामा रहेका छन्। त्यस्तै दीर्घकालीन विकासलाई मार्ग निर्देश गर्न मन्त्रालयले बागमती पर्यटन विकास रणनीतिक योजना 2025-40 तयार पारेको छ। यस रणनीतिलाई कार्यान्वयनमा लैजान वार्षिक कार्यक्रम कार्यान्वयन तथा अनुगमन योजना 2082-83 र वार्षिक खरिद योजना 2082-83 पनि कार्यान्वयनमा रहेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी बताउनुहुन्छ।
1: हामीसँग 15 वर्षीय रणनीतिक योजना छ। त्यो योजनाको पहिलो 5 वर्षीय कार्यकाल हामी अहिले कार्यान्वयन गरिरहेका छौँ। त्यसले भन्छ हामी पर्यटनमा अब विविधीकरण गर्न गइरहेका छौँ, हामी पर्यटनका पूर्वाधारहरू सुधार गर्दैछौँ। यही वर्ष हामीले पर्यटन क्षेत्रका 2254 पूर्वाधारहरू निर्माण गर्दैछौँ। झन्डै 3 अरब रकमको पूर्वाधार सुधारमा, पर्यटन क्षेत्रको मात्रै पूर्वाधार सुधारमा हामी लगानी गरिरहेका छौँ। त्यसकारण पहिलो फेज हाम्रो पर्यटन क्षेत्रको विविधीकरण र यसको पूर्वाधार सुधार नै हो, र दोस्रो 5 वर्ष जो 2030-35 हामीले यसको एकीकरण र डिजिटलाइजेसन भनेर भनेका छौँ। त्यसकारणले हामीले सुरुवात गरेका हाम्रा पर्यटनका विविध आयामहरूलाई त्यसलाई एकीकरण गर्दै आन्तरिक र बाह्य पर्यटकहरूका लागि एउटा डिजिटलाइजेसनबाट अथवा सूचना र प्रविधिको सहयोगबाट त्यसको प्रचार प्रसार गर्ने, त्यसलाई व्यापकता दिने र पर्यटनहरूलाई आह्वान गर्ने कुरा छ। र थर्ड फेजमा गएर यसको व्यावसायिक प्रगतिका लागि सक्षम नेतृत्व विकास गर्ने र दिगोपनामा जोड दिने कुरा हामीले गरिरहेका छौँ। त्यसकारणले हामीले यो 3 आयाममा बागमती प्रदेशको पर्यटनलाई प्रवर्धन गर्न गइरहेका छौँ। यो 3 सेक्टरमा हामी यस्ता सङ्घ संस्थाहरूको भरपूर सहयोग लिइरहेका छौँ। यही वर्ष पनि हामी भिटोक नेपालसँग एउटा कार्यक्रममा सहकारी गर्दैछौँ। हामीसँग थुप्रै कार्यक्रमहरू छ, पूर्वाधार सुधारदेखि लिएर पर्यटन प्रवर्धनका थुप्रै कार्यक्रमहरू छन्। यहाँ काठमाडौँमा ठमेलमा हामीले एउटा हाम्रो पर्यटन सूचना केन्द्र स्थापित गरेका छौँ। चौरामा हाम्रो अर्को पर्यटन सूचना केन्द्र छ, त्यसले पर्यटकहरूका लागि सहजीकरण गरिरहेका छौँ। बागमती प्रदेशको मात्र होइन, नेपालभरिका पर्यटकका सम्भावनाहरूलाई हाम्रो सूचना केन्द्र मार्फत हामीले सहजीकरण गर्ने काम गरिरहेका छौँ। हामीले हाम्रा सबै सम्भावनाहरूलाई, हाम्रो प्याराडाइज या जो बागमती हामीले चाहिँ खोलेका छौँ त्यो मार्फत, हाम्रो वेबसाइटहरू मार्फत, हाम्रो युट्युब च्यानलहरू मार्फत विदेशी र स्वदेशी पर्यटकहरूका लागि जानकारी गराउने काम पनि हामीले गरिरहेका छौँ। त्यसकारण हामी यो छिट्टै यही वर्ष भोटेकोसीमा बलेफी पाँचमा हामी राफ्टिङ स्कुल पनि खोल्दैछौँ, किनभने जल यात्राको हिसाबले नेपाल विश्वको लगभग एक नम्बरकै देशमा पर्छ, तर हामीसँग अहिले पनि त्यो जलयात्रा गराउने गाइडहरूको उत्पादन गर्ने औपचारिक संस्था हामीसँग छैन। त्यसकारण यो वर्ष हामी सङ्घीय सरकारले निर्माण सम्पन्न गरेको बलेफी पाँचको पूर्वाधारमा राफ्टिङ स्कुल खोल्न गइरहेका छौँ। त्यसको कानुनी प्रबन्ध लगभग अन्तिम चरणमा पुगेको छ। यही वर्ष भव्य एडभेन्चर फेस्टिभल सहित हामी त्यो स्कुल ओपनिङ गर्दैछौँ र विश्वका जल यात्रीहरूका लागि चाहिने रिभर गाइडहरू उत्पादन गर्ने प्रमुख थलोको रूपमा नेपाललाई बनाउन खोजिरहेका छौँ हामी। त्यसकारणले यस्ता कामहरूमा हामी तपाईँहरू जस्तो सङ्घ संस्थाहरूको सहकार्य अपरिहार्य हुन जान्छ। पाँच वर्ष रणनीतिक योजना छ, त्यसमा आधारित भएर हामी योजना बनाउँदैछौँ। त्यसमा सङ्घ संस्थाहरू परिचालन गर्ने र पर्यटनको प्रवर्धन र यसको विविधीकरण र यसको सक्षम नेतृत्व उत्पादन गर्ने दिशामा हामी अगाडि बढिरहेका छौँ।
0: संस्कृति तथा पर्यटन मन्त्रालयले अध्ययन अनुसन्धान र अन्वेषण मार्फत प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको छ। फिचर लेखन तथा प्रकाशन, मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनएक्सप्लोर्ड तथा अनक्लाइम्ड हिमालयहरूको रुट अन्वेषण तथा एक निर्वाचन क्षेत्र एक पर्यटकीय क्षेत्र अध्ययन कार्यहरू अघि बढाइएका छन्। त्यसै गरी संस्कृति कला तथा सम्पदा संरक्षणका लागि धर्मग्रन्थ अभिमुखीकरण, चित्रकला कार्यशाला, रैथाने खाना तथा सांस्कृतिक महोत्सव, धार्मिक तथा सांस्कृतिक संस्थालाई सहयोग, प्रादेशिक ललित कला सम्मेलन, लोक भजन चुड्का र लोक दोहोरी प्रतियोगिता तथा मौलिक जात्राहरूको वृत्तचित्र निर्माण जस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्। पर्यटन प्रवर्धन तथा विकासका लागि पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय गन्तव्य प्रवर्धन, ग्रामीण पर्यटन, अपाङ्ग मैत्री पर्यटन, पर्यटन सूचना केन्द्र सञ्चालन तथा चितवन, नगरकोट र किर्तिपुर जस्ता प्रमुख गन्तव्यहरूको प्रवर्धनमा मन्त्रालय सक्रिय छ। यसका साथै साहसिक पर्यटन प्रवर्धनका लागि एडभेन्चर टुरिज्म फेस्टिभल, खेल पर्यटन, लाङटाङ ट्रेल रन, ट्रेकिङ पिक आरोहण तथा राफ्टिङ स्कुल सञ्चालन जस्ता कार्यक्रमहरू अघि बढाइएका छन्। यसको प्रचार प्रसारमा पनि मन्त्रालयले उत्तिकै कामहरू गरिरहेको सचिव सुवेदीको भनाइ छ।
1: हामी पर्यटन आह्वान गर्छौँ, पर्यटकहरूका लागि पूर्वाधार बनाइदिन्छौँ, बाटोघाटो बनाइदिन्छौँ, पदयात्राहरू बनाइदिन्छौँ, तर निजी क्षेत्रबाट उनीहरूका लागि पुर्याउनु पर्ने सरकार सम्मान सहयोग प्राप्त भएन भने पर्यटकहरू सधैँ नेपाल आइरहन्छन् भन्ने छैन। अहिले 10-12 लाख आइरहेको पर्यटकहरूलाई हामी 1 करोड पुर्याउने हाम्रो चाहिँ लक्ष्य राखिरहेका छौँ, तर हामीले त्यो पुर्याउने लक्ष्यलाई चाहिँ हामीले गर्ने काममा हामीले फेरि पुनर्विचार गर्न सकेनौँ। हाम्रो सम्मानमा, हाम्रो सहयोगमा, हाम्रो सहजीकरणमा, हाम्रा पूर्वाधार सुधारमा हामीले ध्यान पुर्याएनौँ भने ती पर्यटकहरू सधैँ नेपाल आइरहन्छन् भन्ने छैन। यस अर्थमा तपाईँ हाम्रो सहकार्य अपरिहार्य छ। सबै क्षेत्रमा हामीले ध्यान पुर्याउनु पर्नेछ। पूर्वाधार सुधार मात्रै गरेर पनि भएन, प्रवर्धनमा पनि हामीले गर्नुपर्नेछ, प्रचार प्रसारमा पनि जानुपर्नेछ। सरकारी क्षेत्र र निजी क्षेत्रको संयुक्त सहकार्यले मात्र यो सम्भव छ। हामी अब आउँदो वर्षको कार्यक्रम तयार गर्न गइरहेका छौँ। आउनुहोस्, तपाईँहरूसँग हामी सहकार्य गर्न हरपल तयार भएर बसेका छौँ।
0: पर्यटन प्रवर्धनका क्षेत्रमा पनि मन्त्रालयले विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरेको छ। पर्यटन व्यवसायमा आबद्ध महिला तथा युवालाई लक्षित उद्यमशीलता तथा क्षमता अभिवृद्धि कार्यक्रम, पर्यटन प्रवर्धनका लागि वातावरण सचेतना कार्यक्रम तथा पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वास्थ्य शिविर सञ्चालन जस्ता गतिविधिहरू पनि सम्पन्न भएका छन्। शिवरात्रिको अवसरमा चित्रसारी बाबा मन्दिरमा भजन प्रतियोगिता तथा स्वास्थ्य शिविर समेत आयोजना गरिएको छ। त्यसै गरी पर्यटन व्यवसायी र सरकारवालासँग अन्तर्क्रिया कार्यक्रम, सिन्धुलीको कलाघर चुरिया माई सुरुङ मार्ग र चितवनको थारू संस्कृतिलाई समेटेर वृत्तचित्र निर्माण तथा चेपाङ छुनाम पर्व र लाखे नाच जस्ता लुप उन्मुख सांस्कृतिक गतिविधिहरूको संरक्षण तथा प्रबोधनका कार्यक्रमहरू सञ्चालन गरिएका छन्। चितवन हात्ती तथा पर्यटन महोत्सव, विश्व पर्यटन दिवस लगायत विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका छन् भने नेपालमै पहिलो पटक 24 जनालाई माउन्टेन बाइक गाइड लाइसेन्स प्रदान गरिएको छ। यसका अतिरिक्त विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घ संस्थासँग सहकार्य गर्दै सांस्कृतिक महोत्सव, जात्रा पर्व तथा नीतिहरूको संरक्षण र प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिएका छन्। हिमालयन शेर्पा सांस्कृतिक केन्द्रसँगको सहकार्यमा ग्याल्पो लोसार कार्यक्रम, शङ्खधर स्वाख्वा प्रतिष्ठानसँग शङ्खधर स्वाख्वा दिवस तथा सांस्कृतिक चलचित्र महोत्सव 2082 समेत सफलतापूर्वक सम्पन्न गरिएको छ। पर्यटनको व्यापक प्रचार प्रसारका लागि मन्त्रालयले बागमती पर्यटन डिजिटल अभियान सञ्चालन गर्दै डिजिटल मिडिया, सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजन मार्फत प्रदेशका संस्कृति र पर्यटन गतिविधिहरूलाई व्यापक रूपमा प्रसारण गरिरहेको छ। साथै अनलाइन तथा प्रिन्ट मिडिया प्रयोग गर्दै सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूको प्रवर्धनलाई पनि निरन्तरता दिइएको छ। यससँगै पर्यटन क्षेत्रको गुणस्तर र सेवामुखी क्षमतामा वृद्धि गर्न विभिन्न तालिम, अन्तर्क्रिया र कार्यशालाहरू सञ्चालन गरिएका छन्। होमस्टे सञ्चालकहरूको क्षमता विकास, गाइड तथा साहसिक पर्यटनसँग आबद्ध व्यक्तिहरूका लागि तालिम, सञ्चारकर्मीहरूसँग पर्यटन प्रवर्धन सम्बन्धी अन्तर्क्रिया तथा पर्यटन क्षेत्रका सरकारवालासँग छलफल र अभिमुखीकरण कार्यक्रम आयोजना गरिएका छन्। यी लगायत पर्यटन मन्त्रालयले पर्यटन प्रवर्धनका अरू थुप्रै कामहरू गरेको छ। मन्त्रालयकै काम कारवाही र कार्य प्रगतिबारे सचिव सुवेदी के भन्नुहुन्छ, यो सुनौ।
1: यी चारवटा कुराहरू कल्चर, नेचर, एडभेन्चर र हेरिटेज, यो चारवटा सम्भावनाकै कारणले नेपालमा पर्यटकहरू आउने रहेछ। यहाँका कल्चरहरू बुझ्नका लागि, यहाँको नेचरसँग रमाउनका लागि र यहाँका साहसिक गतिविधिहरूमा, पर्यटकीय गतिविधिहरूमा संलग्न हुनका लागि र यहाँका सम्पदाहरू बुझ्न र हेर्नका लागि नै पर्यटकहरू नेपाल आउने रहेछ। त्यसैले यो सम्भावना चाहिँ असाध्यै धेरै, यी सबै कुराहरूमा हामीसँग असाध्यै प्रचुर सम्भावना देखियो र यसैका लागि नै पर्यटकहरू र अन्तर्राष्ट्रियदेखि राष्ट्रिय आन्तरिक रूपमा पनि हाम्रा पर्यटकहरू आवतजावत गर्ने गर्नुहुन्छ। यसै सन्दर्भमा केही जानकारीमूलक कुराहरू मैले यहाँ राखेको छु। हिम शिखरहरूको अवस्था हेर्ने हो भने बागमती प्रदेशमा झन्डै 33 रहेछन्। हेर्नुहोस्, 5000 भन्दा माथिका नै हाम्रो रेन्जहरू, गौरी शङ्करदेखि लिएर गणेश हिमालसम्म जाँदाखेरि, लाङटाङसम्म पुग्दाखेरि हाम्रा चाहिँ नि 5000 माथिका हिमालहरू नै हाम्रो चाहिँ 33 रहेछन्। गत वर्ष हामीले डोल्माखाङ हिमाल, गौरी शङ्कर रेन्जको डोल्माखाङ हिमालको रुट अन्वेषण गर्ने र हिमाल चढ्न पठाउने काम हामीले गऱ्यौँ। यहाँको पर्वतारोहण सङ्घसँगको सहकार्यमा गऱ्यौँ। दुईजना मान्छे गत वर्ष त्यसैलाई आधार मानेर पिक सम्मिट पनि गर्नुभयो। एकजना चाहिँ दुर्भाग्य उहाँको मृत्यु भयो, तर एकजना मान्छे चाहिँ नै पिक सम्मिट गरेर फर्कनु भयो। त्यसैले हामीसँग भएका यी हिम शिखरहरूका सम्भावना, हाम्रो यो एउटा महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो जो हामीसँग छ। त्यस्तै गरिकन हामीसँग हिमाली सभ्यता र सांस्कृतिक महत्त्व जोडिएको छ, यो निकै महत्त्वपूर्ण छ। जस्तै हामी जान्छौँ सिन्धुपाल्चोकको पाँच पोखरी पुग्छौँ, रामेछाप दोलखाको चाहिँ सैलुङ पुग्छौँ, त्यस्तै रसुवाको गोसाईकुण्ड पुग्छौँ। यो हाम्रो हिमालको काखमा रहेको हाम्रो सांस्कृतिक सम्पदाहरूको अनुभूतिका लागि हामी त्यहाँ जाने गर्छौँ। यो हामीसँग यस्ता थुप्रै सम्पदाहरू छन् जसले गर्दाखेरि धेरै पर्यटकहरू हाम्रो प्रदेशमा आउने गर्नुहुन्छ। त्यसैले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक हिसाबले पनि यी सम्भावनाहरू हामीसँग असाध्यै धेरै छ। चाहे त्यो बौद्ध धर्मको हिसाबले होस्, चाहे हिन्दू धर्मको हिसाबले होस्, सबै खाले धर्मको चाहिँ नि आस्थाको हिसाबले हाम्रा यी हिमाली क्षेत्रहरूमा भएका धार्मिक पर्यटकीय स्थलहरूमा धेरै पर्यटकहरू आउने जाने गर्नुहुन्छ। अर्को पर्यटनको हिसाबले पनि असाध्यै ठुलो सम्भावना छ हामीसँग। हामीसँग लाङटाङ राष्ट्रिय निकुञ्ज छ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज छ, चितवन राष्ट्रिय निकुञ्ज छ, पर्सा राष्ट्रिय निकुञ्ज छ। त्यस कारणले पर्सा राष्ट्रिय निकुञ्जका पनि केही भूभागहरू हाम्रै प्रदेशभित्र पर्छन्। र यसरी हेर्दाखेरि पनि यसको विविधतालाई हेर्दा, जैविक विविधता, यहाँका वन्यजन्तु अवलोकन गर्ने कुरा, पदयात्रा गर्ने कुरा, प्रकृति मैत्री ढङ्गबाट घुम्न आउने कुराका लागि पनि पर्यटकहरू धेरै हामी कहाँ आउने गर्छन्। यो पनि हामीसँग इको टुरिज्मको हिसाबले पनि धेरै सम्भावना छ हामीलाई। यो वर्ष हामी आउँदो वर्ष हाम्रो जो चाहिँ चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ एउटा ठुलो बस्ती थियो। हेर्नुहोस्, 2037 नेपाल सरकारले त्यहाँको ठुलो एउटा पदमपुर भन्ने गाविस नै त्यहाँबाट ट्रान्सफर गर्यो र त्यो अहिले ठुलो ढड्डाघारीसम्म भएर बसेको छ, ठुलो आँखाले हेरुन्जेलको बस्ती छ। त्यसलाई चाहिँ हामीले सिमसार बनाएर, यही वर्ष हामीले कार्यक्रम राख्दैछौँ, त्यसलाई सिमसार बनाएर त्यहाँ चाहिँ जङ्गली जीव जन्तु जनावरहरू पानी खान आउने ठाउँ बनाउने र मचान बनाइदिएर पर्यटकहरूले जीव जन्तुले पानी खाइरहेको हेर्ने, गैँडाले पानी खाइरहेको, हात्तीले पानी खाइरहेको, त्यहाँ विभिन्न किसिमका जीव जनावरहरूले चाहिँ नि आएर सिमसार क्षेत्रमा चरिरहेको हेर्न मिल्ने गरी त्यो राष्ट्रिय निकुञ्जलाई त्यसरी प्रवर्धन गर्न खोजिरहेका छौँ। र आउँदो आर्थिक वर्षदेखि हामीले अहिले दिवा सत्रमा चल्दै गरेको चाहिँ नि सफारीलाई हामीले इभिनिङ सफारी बनाउने तयारीमा पनि छौँ र कतिपय जीव जन्तुहरू रातिमा निस्किने गर्नुहुँदो रहेछ। रातिमा जीव जन्तुको अब्जर्भेसन गर्नका लागि, पर्यटकहरूलाई त्यो आनन्द दिलाउनका लागि इभिनिङ सफारीको लागि पनि हामीले वन मन्त्रालयसँग समन्वय गरिरहेका छौँ। त्यो पनि तयारीमा छौँ। हामी केही नयाँ सफारी रुटहरू पनि बनाइदिएका छौँ। यही वर्ष पनि चितवन राष्ट्रिय निकुञ्जभित्र केही नयाँ सफारी रुटहरू हामीले बनाइदिएका छौँ। र यसरी पर्यटकहरूका लागि कसरी त्यसलाई अझै हाम्रो यो इको टुरिज्मलाई अझै प्रभावकारी बनाउन सकिन्छ भनेर पनि हामीले सोचिरहेको अवस्था छ। त्यो हिसाबले पनि हामी काम गरिरहेका छौँ।
2: जलयात्राको लागि त भन्नै परेन, मैले अघि पनि यहाँलाई निवेदन गरेँ, नेपाल लगभग विश्वको पहिलो गन्तव्य पर्छ जलयात्राको हिसाबले। राफ्टिङ हामी एसोसिएसन छ हामीसँग, हामीले अहिले राफ्टिङ एडभेन्चर फेस्टिभल पनि गर्न गइरहेका छौँ। हामीसँग यो जलयात्राको असाध्यै ठुलो सम्भावना छ। बागमतीमै भनिने त्रिशुली, नारायणी, भोटेकोसी, सुनकोसी जस्ता नदीहरू हामीसँग छन् र यो नदीहरूमा चाहिँ नि जलयात्राका लागि धेरै पर्यटकहरू आउने गर्नुहुन्छ। त्यसैले हामीले राफ्टिङ स्कुल पनि हामीले भोटेकोसीको बलेफीमा यो वर्ष ओपनिङ गर्दैछौँ र यो राफ्टिङको हिसाबले नेपाल पहिलो गन्तव्य हो भन्ने कुरा प्रमाणित गर्नका लागि यहाँ औपचारिक संस्था पनि खोल्दैछौँ। त्यसका लागि चाहिने जनशक्ति उत्पादन पनि गर्दैछौँ र अनि यसका सम्भावनाहरूलाई व्यापक प्रचार प्रसार पनि गर्दैछौँ र त्यसैले हामी फेस्टिभल पनि आयोजना गर्दैछौँ र त्यो हिसाबले पनि हाम्रो पर्यटकीय सम्भावना असाध्यै बढी देख्छौँ हामी र नयाँ र उदाउँदा गन्तव्यहरू छन्। 2075 सालमा नेपाल सरकारले चाहिँ 100 गन्तव्य भनेर तोकेको थियो, त्यसमध्ये 23 गन्तव्य हाम्रो बागमती प्रदेशभित्र पर्थे र अझै अहिले नयाँ गन्तव्यहरू पनि भनेका छन्, त्यो मैले अलिक पछाडि पनि राखेको छु। यस्ता धेरै नयाँ गन्तव्यहरू अहिले हामीसँग प्रशस्त मात्रामा छन् जसले गर्दा हाम्रो आन्तरिक पर्यटन पनि वृद्धि भएको छ। अहिले तपाईँहरू यो भ्याली वरिपरिका विभिन्न होटल रिसोर्टहरूमा फ्राइडे स्याटरडे जानुहोस् त, तपाईँले एक हप्ता अगाडि रुम बुक गर्नु भएन भने रुमै पाउनुहुन्न। यति प्रभावकारी ढङ्गबाट अहिले आन्तरिक पर्यटनहरू फसाइरहेको छ। तपाईँ चितलाङ जानुहोस्, तपाईँ चाहिँ रानीकोट जानुहोस्, नागार्जुन जानुहोस्, शिवपुरीतिर जानुहोस्, होइन यतातिर घुम्न जानुभयो भने तपाईँ उता चाहिँ मार्खुतिर झर्नुहोस्, कुलेखानीतिर झर्नुहोस्, त्यहाँतिर जाँदाखेरि तपाईँ एक हप्ता अगाडि होटल बुक गर्नुपर्ने हुन्छ फ्राइडे स्याटरडे जाने हो भने। त्यसैले आन्तरिक पर्यटन नयाँ गन्तव्यका कारणले गर्दाखेरि हामीले नयाँ गन्तव्यलाई अलिक प्रवर्धन गर्ने कामहरू र प्रचार प्रसार गर्ने कामहरू पनि गरिरहेका छौँ। त्यसैले अहिले नयाँ गन्तव्यहरू पनि निकै धेरै चाहिँ नि फस्टाइरहेको छ, त्यसले गर्दाखेरि हामी जान्छौँ र हामीसँग धार्मिक पर्यटनका हिसाबले पनि बागमती प्रदेश यहाँ निकै महत्त्वपूर्ण छ। आज पनि हामी हेऱ्यौँ हाम्रा सम्पदाहरू धार्मिक आस्थाको हिसाबले बसेका, आज हामीले लिच्छवीकालीन चाहिँ नि शिवलिङ्ग पनि देख्यौँ जो हामीले देखिरहेको शिवलिङ्गभन्दा अलिकति फरक ढङ्गको थियो। त्यो वास्तवमा त्यसको पनि आफ्नै खोजी होला, आफ्नै अनुसन्धान होला, किन त्यो भयो भन्ने कुराहरू होला। सम्पदाहरू विचित्रका छन्, हेर्नुहोस् सम्पदालाई भित्र हामी लागेर हेर्ने हो, बुझ्ने हो र खोज्ने हो भने हामी त्यसैमा हराउँछौँ। धेरै महत्त्वपूर्ण सम्पदाहरू छन् हामीसँग, यी महत्त्वपूर्ण सम्पदाहरूलाई कसरी व्यापक बनाउन सकिन्छ तपाईँ हाम्रो भूमिका यसमा चाहिँ निर्भर हुन्छ। त्यस कारणले हाम्रो पशुपतिनाथ, स्वयम्भू स्तूपा, बौद्धनाथ स्तूपा, भक्तपुरको चाँगु नारायण, दोलखाको कालिन्चोक तथा दोलखा भीमसेन, रसुवाको गोसाईकुण्ड, नुवाकोटको दुप्चेश्वर, मकवानपुरको लटरमेश्वर र भुटान देवी मन्दिर अनि चितवनको देवघाट, यो हाम्रो अलौकिक सम्पदाहरू हुन्। यो सम्पदालाई विश्वमा चाहिँ हामीले व्यापक बनाउने, धेरै धार्मिक आस्था राख्ने मान्छेहरू हाम्रो नेपाल प्रवेश गर्नेछन्, आउने छन् र यसको बारेमा बुझ्ने खोज्ने र पर्यटनको हिसाबले पनि यसलाई धेरै हिसाबले टेवा पुग्ने अवस्था हामी देख्न सक्छौँ। त्यस कारण यो धार्मिक पर्यटकीय स्थलहरूको प्रवर्धन गर्ने, यसको संरक्षण गर्ने र यसको प्रचार प्रसार गर्ने काममा हामी लागिरहेका छौँ र अब हाम्रो अमूर्त सम्पदाको हिसाबले हेर्ने हो भने हामीसँग भएका बागमती प्रदेशमा मनाइने यति धेरै जात्राहरू छन्, उपत्यकाभित्रै धेरै सङ्ख्यामा जात्राहरू छन्, यी जात्राको बारेमा तपाईँलाई मैले त्यति धेरै भनिरहनु परेन। यस्ता जात्राहरू पनि आफैमा हाम्रो पर्यटकीय चाहिँ एउटा स्रोत हो भन्ने मलाई लाग्छ। यही हेर्नका लागि, यसैलाई बुझ्नका लागि धेरै ठाउँबाट चाहिँ मान्छेहरू आउने गर्छन्, जाने गर्छन्। त्यसैले यसलाई पनि जोगाइराख्नु पर्छ। यही वर्ष हामीले बागमती प्रदेशभित्र लाग्ने 10-10 जात्राहरूको डकुमेन्ट्री निर्माण गरेका छौँ। इन्द्र जात्रा, गाई जात्रा, जिब्रो चढ्ने जात्रा, बिस्केट जात्रा, धादिङको चाहिँ माई भगवती मन्दिरमा लाग्ने जात्रा, चितवनको विक्रम बाबा मेलामा लाग्ने जात्रा, यो सबै जात्राहरूको यो वर्ष हामीले डकुमेन्ट्री बनाएका छौँ र यो चाहिँ हाम्रो
0: चालु आर्थिक वर्षको बाँकी अवधिमा यस मन्त्रालयले संस्कृति तथा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण तथा संरक्षण र प्रबन्धनका क्षेत्रमा बाँकी कार्यक्रमहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्रदेशको सांस्कृतिक विविधता झल्काउने चलचित्र निर्माण र दोलखाको डाङडुङ्गे डाँडालाई फिल्म सिटीको रूपमा विकास गर्ने कार्यक्रम अघि बढाइँदैछ। पर्यटन प्रबन्धनका लागि बागमती पर्यटन डिजिटल अभियान, स्वदेश तथा विदेशका चर्चित ब्लगर र कन्टेन्ट क्रिएटर परिचालन, फिल्म फेस्टिभल आयोजना, नगरकोट कीर्तिपुर प्रवर्धन, ग्रामीण पर्यटन, अपाङ्ग मैत्री पर्यटन र साहसिक पर्यटन कार्यक्रमहरू सञ्चालन हुनेछन्। प्रदेशका 6,000-7,000 मिटर मुनिका हिमालहरूलाई ट्रेकिङ पिकमा विकास गर्ने, आरोहण र ट्रेल रन कार्यक्रम सञ्चालन गर्ने तथा पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई सक्षम र उद्यमशील बनाउने तालिमहरू सञ्चालन भइरहेको छ। वर्तमानमा चलचित्र निर्माणका लागि संस्था चयन हेलम्बु ग्रेट ट्रेल र सैलुङ मिनी ग्रेट वाल विकास र ऱ्याफ्टिङ स्कुल सञ्चालनको कानुनी तयारी भइरहेको छ। साथै प्रदेशभरका 7,000 मिटर भन्दा कम उचाइका हिमालहरूको ट्रेकिङ पिक विकास, ऐतिहासिक धार्मिक पर्यटन स्थलको पर्यापर्यटन विकास र चलचित्रलाई प्रदेशको पर्यटन हबको रूपमा विकास गर्ने कार्यमा सरकारवालाहरूसँग अन्तर्क्रिया भइरहेको छ। मन्त्रालयको अग्रणी भूमिकाले बागमती प्रदेशलाई सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका गतिविधि र कार्य प्रगतिबारे चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई सिनाउन तथा यसको प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले उत्पादन गरेको यो कार्यक्रमलाई तपाईँले रेडियो नेपालमा हरेक हप्ताको आइतबार यसै समयमा करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालको 100 MHz र वेबसाइट त्यसै गरी रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। अर्को हप्ता बागमती प्रदेशका पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर हामी आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
7: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
8: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइराला, गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यस वर्षको नारा शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन रहेको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्ट हक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारिकलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सेनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संचार मन्त्री तिमल सेनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनु भएको छ। संचार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीतिक, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाबदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन्। नेपाल पत्रकार महासंघले मे 4, सन् 2025 देखि 30 अप्रिल 2026 गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका 131 घटना भएका हुन्। गत वर्ष 73 मात्रै प्रेस स्वतन्त्रता हनन भएका घटना थिए। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालाहरूसँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीहरूसँग छलफल गर्न लागि मन्त्रालयले जनाएको छ। शैक्षिक सत्र प्रारम्भ हुने सङ्गारमा विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यल, वार्षिक शैक्षिक क्यालेन्डर र

0: तर्फ आउने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताउनुभयो। यसै गरी हेटौँडाबाट वीरगञ्ज चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ यातायात पनि सञ्चालन रहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन सो प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। विभिन्न नीति नियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी प्रभावकारी र मितव्ययी रूपमा परीक्षण कार्य अगाडि बढाइएको उहाँले बताउनु भयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नावली परीक्षण गर्ने काम भइरहेको र क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। यसै गरी शहरी विकास मन्त्रालय नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन हार्दिक आह्वान गर्दछ। सहायता आवश्यक भए तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध छ। वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत सङ्कलन तथा होल्डिङ सेन्टर मार्फत व्यवस्थापन गर्ने प्रबन्ध नेपाल सरकारले मिलाएको छ। उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराइएको छ। वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण सो व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रङ्गशाला स्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरिन्छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको सपना अझै पूरा नभएको बताउनु भएको छ। आज रुकुमको मुसिकोट नगरपालिका खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उहाँले सबै कम्युनिस्टहरू एकबद्ध भएर क्रान्तिको सपना पूरा गरिने बताउनु भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनमा तैनात आफ्ना सैनिकहरूको संख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताउनु भएको छ। उहाँले यो कटौती यसअघि सार्वजनिक गरिएको 5,000 सैनिक फिर्ता भन्दा अझ ठूलो हुने संकेत गर्नुभएको छ। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनमा आफ्नो सैन्य उपस्थिति धेरै ठूलो मात्रा घटाउनेछ। यसअघि अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब 5,000 सैनिक फिर्ता गर्ने योजना सार्वजनिक गरेको थियो, तर राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त योजना भन्दा अझ व्यापक सैन्य कटौती हुन सक्ने संकेत दिएको छ। जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले भने अमेरिकी सैनिकहरूको केही संख्या घटाउने निर्णय अपेक्षित रहेको बताउँदै युरोपेली देशहरूले आफ्नो रक्षा क्षमतामा थप जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

सु रेडियो नेपाल हिन्न तामाङ सानगिरी राङनी दा ढेनमुला ङ इन्दिरा थिङ तिनी जाम्बुलिङरी प्रेस राङबाङ दिन्छेन धाङबानमुला राङबाङ थेन बहुल वादी प्रेसलाई लागि बिल्डन आहा घोषणा पत्र जारी लावा राधा डानबान दिङे दाङसे मे सोम तारिक दा प्रेस राङबाङ दिन्छेन बिसी धाङबा लाभामुला राङबाङ प्रेस दिन्छेन लाभसरी युल चोहो रामचन्द्र पौडेलसे नेपाली संचार थुम्दा युल ठिम्से पिनबा पोदा तेनबान मिनिदा सात्य सूचना पिनबारी सफल तगाई बिसी जबडानबा सुङबा मुला रोहिलचोहो रामसाय प्रसाद यादवसे सामाजिक सञ्जाल ग्याम झाम्बुलिङ राङबाङ प्रेस दिन्छेन मे सोम लाभसरी तिनी नेपाल थेन नेपाल भीमा स्यान्दो युल्डी चिची गे लस्युबा सानगिर

0: जाम्बुलिङ प्रेस राङबाङ दिन्चेन लाप्सर रितिनी मानसाङ सानगिर सुङबा ब्लोन तिमिल सिनासे राङबाङ निष्पक्ष छिम्मेवार प्रेस लोकतन्त्र ला धा ताबासे चुसे सार्वजनिक पो तेनबारी ग्रेन रो ताला बिसी सुङबा मुला जाम्बुलिङ प्रेस राङबाङ दिन्छेन लाप्सरी तिनी नेपाल पत्रकार महासंघ से गिखेन र्याली सेङबा मुबा तिनी माइतीघर मण्डला ग्याम तिबा र्याली छार बानेश्वर दोषी वाल सेङबा मुबा नेपाली प्रेस राङबाङ दा नाङबा घटनाका दे तिगुमा बिमा चुपाल से लेबा मुला नेपाल पत्रकार महासंघ से मे ब्ली सन् 2025 हेन्से सोम चुई अप्रिल 2026 धोना लाबा अध्ययन री प्रेस राङबाङ नाङबा ग्यार्जा गिक्से सोम चुई गिक घटना ताबा मुला तिगुमा गोर निश्चुई सोम जेखेन प्रेस राङबाङ दा नाङबा घटना ताबा मुबा युलो चोहो रामचन्द्र पौडेचे बुलोन सेङझाङला सिफारिस श्री सार्वजनिक धानपो कादेला दान मुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी लास्युबा मुला काइब्लोन बालेन्द्र शाह गोबाङला सरकारसे प्रशासनिक शुद्धिकरण थिएन युल नाङरी मुबा निकाय कादेदा ग्याम थोङसी पिनबारी बिसी लाभा चु गेसे आइन थिएन संरचना नाङरी मुबा ग्लेठिम नियुक्ति याङबा तोङ गिक ग्यार्जा घासे मेन्दो कुचुई ब्ली धान पोकादेला धान निबा मुला सरकार से दारेम चु थान थान धान कादेरी छार नियुक्ति प्रक्रिया योनान तीबा बिसी पाङबा मुला याम्बु उपत्यकाला बागमती थिएन चु गामला गान्धी सरकारी थिएन सार्वजनिक सा नाङरी शोभा दिम टहरा फुप्पा गे तिनी नोन लाबान मुला सहरी विकास ब्लोनखाङ जोङ प्रशासन गेजाङ याम्बु थिएन याम्बु महानगरपालिकाला रोरी तिनी बुढा नीलकण्ठ नगरपालिकाला कपन थुम्री ठिम्दा नाङसी शोभा दिम टहरा कादे फुप्पान मुला बिसी याम्बुला रो सिडिओ मुक्ति राम रिजाल से सुङबा मुला धोबी खोला स्योङ करिडोरला अनाम नगर देवी नगर विष्णुमती गान्धीला याम्बु महानगरपालिका चुई डु बालाज्यू माछा पोखरी थिएन तिल गङ्गा थुम्री ठिम्दा नाङसी शोभा दिम टहरा कादे फुप्पान मुला काइब्लोन बालेन्द्र साहसे निर्देशन लाभा लिचा निभा काम्रे शनिबार हेन्से उपत्यका नाङला ठिम्दा नाङसी शोभा संरचना कादे थिएन सुकुम बासी बस्ती हटाइदिबारी ती बाहिनला अतिक्रमित बस्ती हटाइदिबा धुरी प्रभावित तबा थेत्मादा किर्तिपुर बालाज्यू भक्तपुर राङबा घ्लारी मुबा होल्डिङ सेन्टर दि थान्बा मुला सा व्यवस्था सहकारी थिएन प्राङ्बो निवारण ब्लोनखाङसे भू अभिलेख सूचना व्यवस्थापन प्रणाली ग्याम दिम्सा आरेबा सुकुमवासी माइबा गे तिबा मुला दाबी लाबारी खाबा सुकुमवासीला मिन्डी सरकारी अभिलेखरी युल्ला खाजीबैनोन घ्लारी सा मुलाकी आरे गोबारी चु प्रणाली ग्याम च्याबा गोबारी तिबा हिन्ला बिसी ब्लोन खाङला रोलोन थिएन सुङबोन गणेश प्रसाद भट्टराई से सुङबा मुला खाङ ढाङरी ग्यार्जा गिक्से गोर चुई मालपोत थिएन गोर निचुई गिक भूमि सुधार थिएन मालपोत घेजाङ मुला ब्लोनखाङसे सा सम्बन्धी शोभा स्थानीय तह ग्याम्नोन पिनबारी तोबा कर्मचारी प्राविधिक बङ प्रविधि थिएन स्यान्दो स्रोतला जानकारी पिनबारी ग्यार्जा निसे गाचुई सोमनोन स्थानीय तहदा चिठी पुइबा मुला बिसी पाङबा मुला याम्बु ढाङरी ठिम्दा नाङसी शोभा दिम टहरा फुपमा फुप्पा लाखाङ थेन गोन्बो दोङराफ हेन्सेला आतबा ओन्बा मुला बिसी पुरातत्व विभाग से पाङबा मुला बलको थुम्ला सुकुम्बासी बस्तिरी ठिम्दा नाङसी शोभा दिम टहरा फुपमा दुरी फुप्पा लाखाङ कादे मिनिलान ताबा म्राङबा मुबासे विभागसे संरक्षण लातोबा आमराङनी बिसी विभागला महानिर्देशक सौभाग्य प्रधान नाङ्गासे सुङबा मुला विभागसे ग्याजा गिक दिङ बिमा गाछाला दोङरा पुइबा धार्मिक थेन रिमठिम पुइबा संरचना कादेदा जेखेन सोना लाबारी बङ लाबान खाबा मुला सुङबान महानिर्देशक प्रधान नाङ्गासे चुई दिङ हेन्से चुई घा दिङ गाछा शोभा छार्थेन निजी संरचना दा विभागसे सोना लाबारी आखाम बिसी सुङबा मुला सहरी विकास ब्लोनखाङसे याम्बुला बागमती थेन स्यान्दो गान्धी ङाम्री ठिम्दा नाङ्सी सोभा दिम टहरा फुपमा स्यान्दो ग्लारी भोर्सी थान्बा प्रक्रियारी छुर्ताबा मिनिका देदा खाम्दे योना सम्पर्क री खाबारी पाङबा मुला ब्लोन खाङसे रो तोबा थेन दाते नोन आलमल तासी चिबा मिनिका देदा दर्ता लाबारी तोक लाबा ग्ला त्रिपुरेश्वरी मुबा दशरथ रङ्गशालारी खाबारी मोइजेन लाबा मुला गोकर्णेश्वर महादेव लाखाङ थुम्ला सा अतिक्रमण लासी शोभा संरचना कादे खाली लासी पिनबारी नामसाला मिनी कादेसे पाङबा मुला धार्मिक रिमछिम थेन दोङ्रा पुइबा गोकर्णेश्वर लाखाङ थुम अतिक्रमण लासी शोभा दिम टहरा हटाइदिसी पिनबारी लानन गाछा हेन्से मिनी कादेसे पाङबन खाबा मुबा लाखाङ थुम्री दिम शोभा कादेला स्यान्दो ग्लारिन दिम सा मुबा मराङबा मुला बिसी ओडा घेजाङसे पाङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टीला चोहो रवि लामी छानेसे छोङबोन कादेदा खालाइथेन आलोङना घे लाबारी सुङबा मुला तिनी निजी थुम्ला मुल्मी कादेथेन रूप तामा चोहो लामी छानेसे सरकारला सेम निजी थुम्दा छ्याम किन्सी घाछा निबा मुला बिसी सुङबा मुला चोहो लामी छानेसे सरकारला सुशासन अभियान डी रो लाबादा मोइजेन लासिबान सरकार छोङबोन कादेथेन डिक्सी घाछा निबारी माइबान मुला बिसी सुङबा हिला चोहो लामी छानेसे छोङबोन कादेदा राङला कमजोरी गोबान आन्तरिक लेखा परीक्षण लासी सरकारदा रो लाबारी सुझाव पिनबादान मोइजेन लासियुबा मुला सरकारसे लोभखाङ थुम्ला सुधार लाबारी सङ्थेन स्थानीय तह गुङला ब्रेलबादा प्रभावकारी शोभा ताबा मुला चुगेसे लाबारी स्यार विज्ञान थिएन प्रविधि ब्लोनखाङसे लोनखाङ भर्ना थिएन टाङ्गा किन्बा ताम्री स्थानीय सरकार थिएन सरोकार थान्बा कादेदा थान्ची काठी लाबारी माइबा मुला रसुवा जोङला ग्लाग्लारी मुबा गोर्ब्ली गुम्बा दोषी सोसी जिन्ना लाबा मुला साङ्गुलसे नोङना लाबा होजा गोन्बो कादे सोसी जिन्बा लिचा नाम्साला भिनी कादे ताङबा मुला नागरिक समाज रसुवाला चोहो बाबुलाल तामाङसे सुङबा अनुसार चु गाछाला बिमा दाते ज्याबा संरचना ग्याम गोन्बो कादे शोभा मुला बिसी सुङबा मुला गोसाईकुण्ड गाउँपालिका सोमला वृद्ध बिम लिङलिङ थेन आमा छोदिङ गाउँपालिका ब्रेम दाङ्री गिगिक थेन गोसाईकुण्ड गाउँपालिका डु सदरमुकाम धुन्चेरी लासी गोर्ब्ली गुम्बा शोभा गे जिन्बा मुला बिसी चोहो तामाङसे सुङबा मुला स्यान्चिबान मोबाद सानगिर जिन्जी फ्याफुल्ला
1: श्रोताबिन नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। नमस्कार श्रोता विद्यार्थीहरू, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत ट्राकियोफाइटा र जिम्नोस्पर्मका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: मिथिला, के गरिरहेकी छौ?
3: यत्तिकै बसिरहेकी।
2: आऊ, तल पार्कतिर घुम्न जाउँ।
3: एकैछिन पर्ख है, म जुत्ता लगाएर आइहाल्छु।
2: पानीको बोतल पनि लिएर आऊ है।
3: ल ल जाउँ, मैले पानी अनि खाजा पनि ल्याएँ।
2: हिजो मिसले हामीलाई पोखरी भ्रमण गराउँदा कति रमाइलो भयो है।
3: हो नि, कति धेरै बिरुवाहरूको बारेमा जान्ने मौका पनि पाइयो।
2: वर्गीकरण प्रणालीको बारेमा कति धेरै कुरा सिक्न पाइयो अघि।
3: नमस्कार मिस।
4: नमस्कार
3: मिस। हजुर, कता हिँड्नु भएको?
4: आज शनिबार, यसो पार्कतिर घुमेर आऊँ भनेर हिँडेँ कि। तपाईँहरू कता हिँड्नु भएको नि?
2: हामी पनि पार्कतिरै जान लागेका मिस।
3: आज पनि हामीले धेरै कुरा सिक्न पाइने भयो। मिस, आज हामीलाई त्यहाँ भएका बिरुवाहरूको बारेमा सिकाउनुहोस् है।
4: भइहाल्छ नि, घुम्ने पनि सिक्ने र सिकाउने पनि गर्न पाइने भयो।
2: ल, कुरा गर्दा गर्दै पार्क पनि आइसकेछ।
4: पार्कभित्र हिँड्दा सावधानीपूर्वक हिँड्नुपर्छ है। त्यहाँका बिरुवाहरू जथाभावी भाँच्ने चुन्ने गर्नुहुँदैन है।
2: हस् मिस।
4: ल, तपाईँहरू पार्कमा घुम्दै गर्नुहोस्, म एकछिन योगा गर्छु है।
3: हस् मिस, यहाँ त कति धेरै बिरुवाहरू रहेछन् अघि।
2: हो त है, बिरुवा पनि थरी थरीका रहेछन्। हेर न,
3: यो उन्यु हो, यो धुपी हो, ऊ त्यो ठुलो रुख चाहिँ सल्लो हो।
2: हेर त, त्यहाँ गुलाब, लिली फुल र भुइँ चम्पा पनि फुलेको रहेछ।
3: यी बिरुवाहरूको बिचमा के समानता पायौ तिमीले भन त?
2: यी सबै वनस्पति जगतमा पर्छन्। सबै हरिया छन्। सबै बिरुवालाई जरा, काण्ड र पातमा छुट्याउन सकिन्छ।
3: मिसले अर्को समानता पनि भन्नुभएको थियो, बिर्सियौ?
2: के भन्नुभएको थियो र? भन न, मैले त बिर्सेछु।
3: त्यही क्या, यिनीहरूमा जाइलम र फ्लोयम नामक भास्कुलर तन्तु हुन्छन्, त्यसैले यिनीहरू सबैलाई ट्र्याकियोफाइटा अन्तर्गत राखिएको हो।
2: हो त नि, मिसले हिजो हामीलाई भन्नुभएको थियो नि, मैले त बिर्सिहालेछु।
3: ट्र्याकियोफाइटाका विशेषताहरू के छन् तिमीलाई थाहा छ?
2: यी बिरुवाहरूमा भास्कुलर तन्तु जाइलम र फ्लोयमले परिवहन गर्छ।
3: कक्षा नौमा हामीहरूले वनस्पति तन्तुका बारेमा छलफल गर्दा जाइलमले बिरुवाहरूको जराले शोषेर लिएको पानी तथा लवणलाई बिरुवाहरूको पात तथा अन्य भागमा पुर्याउँछ भनेको थियो है।
2: हो मिथिला, त्यसैले फ्लोयमले पातमा बनेको खानालाई बिरुवाका हरेक भागमा पुर्याउने काम गर्छ।
3: त्यसैले त यी बिरुवाहरू अरू बिरुवाभन्दा विकसित भएका हुन्।
4: तपाईँहरूको छलफल सुनेर मलाई अत्यन्तै खुसी लाग्यो।
3: मिसले त योगा गर्दा गर्दै पनि हाम्रो छलफल सुनिरहनु भएको रहेछ।
4: योगा गर्दा गर्दै आएको नि, तपाईँहरूको छलफल सुनेर रमाइलो लागेर।
3: मिस, अरू कुन कुन विशेषताहरू हुन्छन् नि ट्र्याकियोफाइटामा पर्ने बिरुवाहरूका?
2: ट्र्याकियोफाइटा अन्तर्गत फुल नफुल्ने उन्यु, साना झारपात, बुट्यानदेखि अति ठुला र विकसित बिरुवाहरू पनि पर्छन् है मिस।
4: हो, यिनीहरू विभिन्न किसिमका हुन्छन्, त्यसैले बिरुवाको शारीरिक बनावटको आधारमा डिभिजन ट्र्याकियोफाइटा अन्तर्गत पर्ने बिरुवाहरूलाई टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म गरी तिनवटा सब डिभिजनमा विभाजन गरिएको छ।
3: उन्यु टेरिडोफाइटामा पर्छ है मिस?
4: हो, उन्यु टेरिडोफाइटामा पर्छ। ऊ त्यहाँबाट उन्युको बोट उखालेर ल्याउनुहोस् त डोलमा।
2: हुन्छ मिस।
4: मिथिला, ऊ त्यहाँ हेर्नुहोस् त, हरियो झार छ नि, घोडाको पुच्छर जस्तो देखिने, त्यो पनि उखेलेर ल्याउनुहोस् है।
2: मिस, ल्याए, यसको त पात पनि चराको प्वाख जस्तै छ त।
3: मिस, यही भन्नुभएको हो हजुरले?
2: के ल्याएको तिमीले यस्तो घाँस?
4: हो मिथिला, यही हो। डोलमा, यो पनि टेरिडोफाइटा अन्तर्गत पर्ने बिरुवा हो नि।
2: यसको नाम के हो मिस?
3: यो हर्स्टेल होइन मिस?
4: ठिक भन्नुभयो मिथिला, यो हर्स्टेल हो।
3: मिस, अब के गर्ने यी बिरुवाहरूलाई?
4: अब यी बिरुवाहरूको शारीरिक बनावट राम्रोसँग अवलोकन गर्नुहोस् अनि उक्त विशेषताहरूको बारेमा छलफल गरौँला है।
3: हस् मिस। डोलमा, आऊ यता बसेर यी बिरुवाहरूको अवलोकन गरौँ र विशेषताहरू कापीमा पनि टिपोट गरौँ है।
2: मैले त कापी ल्याएको छैन।
3: तिमीले ल्याउँदिनौ भन्ने थाहा थियो, त्यसैले मैले ल्याएकी छु, त्यसैमा टिपोट गरौँला नि।
2: मेरो बारेमा त तिमी सबै जान्दछौ है, म के ल्याउँछु ल्याउँदिन सबै।
3: तिमी किन रिसाउँछौ, मैले त यत्तिकै भनेको हो।
2: ल ल, आऊ अब बिरुवा हेरौँ।
3: हेर त, उन्युको पात त ठ्याक्कै चराको प्वाख जस्तै छ।
2: हर्स्टेलको पनि चराका मसिना मसिना प्वाख जस्तै त छ नि।
4: तपाईँहरूको छलफल देखेर मलाई साह्रै खुसी लाग्यो। यी दुई बिरुवा मात्र होइन, टेरिडोफाइटामा पर्ने सबै बिरुवाहरूको पात चराको प्वाख जस्तै हुन्छन्।
3: यिनीहरूको काण्ड कुन हो मिस?
4: यो उन्युको बिरुवाको माटोमुनिको भागमा हेर्नुहोस् त, जुन जमिनमा तेर्सो परेर रहेको कडा भाग हुन्छ, त्यही नै काण्ड हो। यस्तो किसिमको काण्डलाई राइजोम भनिन्छ।
2: ओहो, यिनीहरूको काण्ड त माटोमुनि पो हुन्छ?
3: अचम्म है, काण्ड त हामीले माटोभन्दा माथि मात्र हुन्छ भन्ने सोचेका थियौँ।
4: तपाईँहरूले भनेको बिल्कुल सही हो, धेरै बिरुवाहरूको काण्ड माटो माथि नै हुन्छ, तर केही बिरुवाहरूको काण्ड जमिन मुनि पनि हुन्छ, जस्तै अदुवा, पिँडालु आदिको पनि जमिन मुनि नै हुन्छ।
3: हेर त डोलमा, यिनीहरूको काण्डलाई त मसिना खैरा रङका झुसहरूले छोपिएको हुँदो रहेछ।
4: तपाईँले कस्तो राम्रो अवलोकन गर्नुभएको, यी झुसहरूलाई रामेन्टा भनिन्छ।
2: यिनीहरूको त्यही काण्डबाट जराहरू पनि निस्केका छन्।
4: हो, टेरिडोफाइटा अन्तर्गत पर्ने सबै बिरुवाहरूको जरा, काण्ड र पात छुट्टिएको हुन्छ।
3: यिनीहरूको फुलहरू फुलेको छैन त मिस?
4: टेरिडोफाइटामा पर्ने बिरुवाहरूमा फुल फुल्दैन। यिनीहरू फुल नफुल्ने बिरुवाहरू मध्ये सबैभन्दा विकसित बिरुवाहरू हुन्।
3: मिस, यो उन्युको पातको पछाडिपट्टि थोप्ला थोप्ला छन् नि, यी के हुन्?
4: यी थोप्लाहरूलाई सोरी भनिन्छ। एउटालाई मात्र सोरस भनिन्छ।
2: यिनीहरूको के काम हुन्छ?
4: यिनीहरूको भित्र स्पोरान्जियम हुन्छ, त्यसले स्पोरहरू उत्पादन गर्छ। तिनै स्पोरबाट यिनीहरूमा अमैथुनिक प्रजनन हुन्छ।
2: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ मिस?
4: हो, यिनीहरूमा पनि मैथुनिक र अमैथुनिक दुवै किसिमको प्रजनन हुन्छ।
2: यिनीहरूमा ब्रायोफाइटामा जस्तै अल्टरनेसन अफ जेनेरेसन हुन्छ कि एकैपटक दुवै किसिमको प्रजनन हुन्छ मिस?
4: यिनीहरूमा पनि अल्टरनेसन अफ जेनेरेसन हुन्छ, तर यिनीहरूमा स्पोरोफाइटिक जेनेरेसन प्रबल हुन्छ।
3: यिनीहरूको ग्यामेटोफाइट कस्तो हुन्छ?
4: यिनीहरूको ग्यामेटोफाइट थोरै समयको लागि मात्र हुन्छ। उनीहरूको ग्यामेटोफाइटलाई प्रोथालस भनिन्छ।
2: यिनीहरूमा मैथुनिक प्रजनन कसरी हुन्छ मिस?
4: यिनीहरूको ग्यामेटोफाइटमा एन्थेरिडियम, जसलाई भाले प्रजनन अङ्ग भनिन्छ, र आर्किगोनियम, जसलाई पोथी प्रजनन अङ्ग भनिन्छ, ती दुई अङ्गहरू यिनीहरूको मैथुनिक प्रजननमा मद्दत गर्छन्।
3: त्यसो हो भने त एन्थेरिडियमले भाले लैङ्गिक कोष र आर्किगोनियमले पोथी लैङ्गिक कोष उत्पादन गर्छ होला है?
4: एकदम सही भन्नुभयो। तिनै भाले लैङ्गिक कोष र पोथी लैङ्गिक कोष बीच मिलन भएर जाइगोट बन्छ। उक्त जाइगोट विकास भएर स्पोरोफाइटको विकास हुन्छ।
3: स्पोरोफाइट भनेको हामीले देख्ने यी बिरुवाहरू हुन् हो मिस?
4: हो, यो उनीहरूको पातको पछाडि सोरीहरू छन् नि, यी पातहरूले स्पोरहरू उत्पादन गर्छन्। त्यसैले यी पातहरूलाई स्पोरोफिल भनिन्छ। उक्त स्पोरहरू माटोमा खसेर अङ्कुरण भएर ग्यामेटोफाइट बन्छ।
2: टेरिडोफाइटामा पनि स्पोर अङ्कुरण भएर ग्यामेटोफाइट बन्ने रहेछ, अनि फेरि ग्यामेटोफाइटले उत्पादन गरेको जाइगोटबाट स्पोरोफाइट उत्पादन हुने रहेछ, है मिस?
4: हो, तपाईँले एकदम सही भन्नुभयो। यसरी स्पोरोफाइट र ग्यामेटोफाइट एकपछि अर्को आएर जीवन चक्र पुरा हुने भएकाले यस्तो जीवन चक्रलाई अल्टरनेसन अफ जेनेरेसन भनिएको हो।
3: हाम्रो छलफल सुनेर चराहरू पनि रमाए जस्तो छ।
4: चराहरू तपाईँहरूको छलफल सुनेर होइन नि, आफ्नो साथीहरूसँग रमाएका हुन् नि।
2: ऊ त्यो सल्लाको रुखमा हेर त, कति धेरै चराहरू बसेका रहेछन्।
4: सल्लोको सँगैको के को रुख हो नि, चिन्नुहुन्छ?
3: धुपी होइन र मिस?
4: धुपी र सल्लोको बिरुवाहरूमा के समानता छ, अवलोकन गरेर भन्नुहोस् त।
3: दुवैको रुख हेर्दा सोली घोप्टाएर राखे जस्तो देखिन्छ। दुवै बिरुवाहरूको पात तिखो तिखो सियो जस्तो छ।
4: डोलमा तपाईँले के हेरिरहनु भएको नि?
2: ऊ त्यो परको साइकसको बोट हेरिरहेकी मिस।
4: त्यसको पातका टुप्पाहरू पनि सियो जस्तै तिखा छन्। त्यो पनि सल्लो र धुपीकै समूहमा पर्छ।
3: हो रहेछ मिस।
4: हो, सल्लो, धुपी र साइकस तिनवटै बिरुवाहरू एकै सब डिभिजन अन्तर्गत पर्छन्।
2: कुन सब डिभिजन मिस?
4: सब डिभिजन जिम्नोस्पर्म।
2: मिस, यिनीहरूमा फुल फुलेको देखेको छैन, यिनीहरूमा फुल फुल्छ कि फुल्दैन?
4: यिनीहरू फुल फुल्ने बिरुवा हुन्, तर यिनीहरूमा रङ्गी चङ्गी फुलको सट्टा शङ्कु वा कोन हुन्छ।
2: कोन भनेको के हो मिस?
4: जिम्नोस्पर्ममा फुलको सट्टामा हुने प्रजनन अङ्गलाई कोन भनिन्छ।
3: यिनीहरूको भाले प्रजनन अङ्ग र पोथी प्रजनन अङ्ग एउटै कोनमा हुन्छ हो?
4: यिनीहरूमा भाले कोन र पोथी कोन अलग अलग हुन्छ। भाले कोनमा भाले प्रजनन अङ्ग र पोथी कोनमा पोथी प्रजनन अङ्ग हुन्छ।
2: यिनीहरूको कोन त आकर्षक हुँदैन, यिनीहरूको परागसेचन कसरी हुन्छ मिस?
4: यिनीहरूमा हावाद्वारा परागसेचन हुन्छ।
3: कस्तो अचम्म, प्रकृतिले सबै समस्याको समाधान निकालेको छ है। रङ्गी चङ्गी फुल नहुने बिरुवामा हावाद्वारा परागसेचन हुन्छ।
4: परागसेचन पश्चात उक्त परागकणबाट भाले ग्यामेटको उत्पादन हुन्छ र पोथी कोनमा रहेको ओभमसँग गर्भाधान हुन्छ।
2: यी बिरुवामा पनि गर्भाधान भएर बिउ बन्ने हो मिस?
4: हो, सही भन्नुभयो डोलमा। यी बिरुवाहरूमा पनि गर्भाधान भएर पोथीकोनमा बिउ बन्छ।
3: यिनीहरूको चाहिँ फल हुन्छ कि हुँदैन मिस?
4: यिनीहरूमा फल हुँदैन नि।
2: सल्लोमा त फल हुन्छ त मिस, त्यो कडा खालको तह तहमा पत्र पत्र मिलेर रहेको हुन्छ नि, त्यसैभित्र बिउ हुन्छ।
4: त्यो कहाँ फल हो त? त्यो त पोथीकोन हो, जसमा नाङ्गो बिउहरू हुन्छ। त्यसैले त यिनीहरूको नाम जिम्नोस्पर्म राखिएको हो नि।
3: कसरी मिस?
4: यहाँ जिम्नोको अर्थ नाङ्गो हुन्छ भने स्पर्मको अर्थ बिउ हुन्छ। त्यसबाटै नाङ्गो बिउ हुने अथवा बिउलाई फलले नछोपेको बिरुवाहरू सबैलाई जिम्नोस्पर्ममा राखिएको हो।
2: यी बिरुवाका अन्य विशेषताहरू पनि अन्य बिरुवाभन्दा फरक हुन्छन् है मिस?
4: हो, यिनीहरूको जरा, काण्ड र पात अरू बिरुवाका भन्दा फरक हुन्छन्।
3: हो नि, यिनीहरूका पात सियो जस्तै तिखा हुन्छन् नि।
4: हो, यी बिरुवाहरूको पात केही लाम्चा र तिखा हुन्छन्।
2: यी बिरुवाको काण्डलाई पनि बाक्लो बोक्राले छोपेको हुँदो रहेछ है मिस?
4: हो डोलमा, यिनीहरूको काण्ड पनि कडा हुन्छ। कुनै बिरुवा जस्तै साइकसमा हाँगा बिँगा हुँदैन र केही बिरुवामा कम मात्रामा हाँगा बिँगा हुन्छन्।
3: यिनीहरूको जरा कस्तो हुन्छ मिस?
4: यिनीहरूमा विकसित जराहरू हुन्छ। जराहरू धेरै टाढासम्म फैलिएको हुन्छ, त्यसैले जराले धेरै माटो ओगटेको हुन्छ।
2: त्यसैले त यिनीहरू भिरालो जमिनमा पनि हुर्कने रहेछन्।
4: हो नि, सल्लो, धुपी जस्ता बिरुवाहरू उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा पनि पाइन्छन्।
2: यिनीहरूको मसिना पातले गर्दा हिउँ पर्दा पनि यिनीहरूमा हिउँ अडिन सक्दैन है मिस?
4: डोल्माले एकदम सही भन्नुभयो। यिनीहरूको पातको सतहको क्षेत्रफल कम भएका कारण हिउँ अडिन पाउँदैन, जसले गर्दा हिउँबाट पनि क्षति हुने डर कम हुन्छ।
3: यिनीहरूको आकार सोली जस्तै हुनाले पनि यिनीहरूलाई हिउँबाट बचाउँछ है मिस?
4: हो मिथिला, तपाईँले सही भन्नुभयो।
2: आज यहाँ पार्कमा आउनाले कति धेरै बिरुवाहरूको बारेमा जान्ने मौका पाइयो।
4: यस्ता पार्कहरूमा विभिन्न क्षेत्रमा पाइने बिरुवाहरू रोपिएका हुन्छन्। यहाँबाट धेरै बिरुवाहरूको बारेमा अध्ययन गर्न सकिन्छ, त्यसैले ठाउँ ठाउँमा यस्ता पार्कहरू निर्माण गर्नु आवश्यक पनि छ।
3: पार्कमा त खेल्न, घुम्न, रमाइलो गर्न र अध्ययन गर्न पनि पाइने, कस्तो रमाइलो!
2: आज हामीले धेरै सिक्ने मौका पायौँ। धेरै धेरै धन्यवाद मिस।
4: तपाईँहरूलाई पनि धन्यवाद। अब ढिला भइसकेछ, जाउँ है त।
3: हुन्छ मिस।
1: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत पाठ 4 रहेको हाम्रा राष्ट्रिय गौरव पाठ शीर्षकमा केन्द्रित भई छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
6: सरिना, नेपाली विषयको सर आज नआउने भन्नुभएको छ, एकछिन बाहिर चौरमा बसौँ न। हिँड।
7: हुन्छ हुन्छ, जाउँ। मलाई पनि बाहिर जाउँ जाउँ लागेको थियो।
6: भोलि त उधौली पर्व हो क्यारे, बिदा हुन्छ होला है सरिना?
7: बिदा छ, माथि लिम्बु गाउँमा उधौली पर्व मनाउँछन्, हेर्न जाउँ न है।
6: हुन्छ, जाउँ न त। मिङमाको गाउँमा ल्होसार हेर्न जाँदा कस्तो रमाइलो भएको थियो है।
7: हो नि, हाम्रो गाउँ ठुलो छ अनि धेरै जातिका मानिसहरू बस्छन्। विभिन्न चाडपर्व र वेशभूषा हेर्न पाइन्छ।
6: हो नि, हाम्रो गाउँ साह्रै रमाइलो छ।
8: अरू साथीहरू चरमा खेलिरहेका छन्। यिनीहरू चाहिँ यता बसेका पो रहेछन्।
7: केही भएको छैन म्याम, नेपाली विषयको घन्टी खाली छ, त्यसैले चौरमा गफ गरेर बसेको नि।
6: म्याम तपाईँ पनि यतै बस्नुहोस् न।
8: हुन्छ, मेरो पनि घन्टी खाली छ, एकछिन यतै बस्नु पर्ला। तपाईँहरूको गफमा बाधा पर्ने पो हो कि?
7: होइन होइन म्याम, त्यस्तो बाधा पर्दैन, बस्नुहोस् न म्याम।
8: त्यसो भए त म पनि बसेँ ल। तपाईँहरूको के गफ हुँदै थियो कुन्नी?
6: भोलि पल्लो गाउँमा उदौली पर्व हेर्न जाने कुरा गर्दै थियौँ म्याम।
8: ए हो र, मैले पनि तपाईँहरूलाई उदौली पर्व हेर्न लैजाने विचार गरेको थिएँ।
7: ए हो र म्याम, त्यसो भए त अझै रमाइलो हुने भयो।
6: अनि कक्षाका सबैजना जाने हो म्याम? बिदाका दिन सबै साथीहरू आउलान् र?
8: हो मनदीप, सबैजना आउँछन्। कक्षा नेतालाई खबर गर्नु भनेको छु, सबैले जाने भनेका छन्।
7: आहा, सबै साथीहरूसँग जाँदा त अझै रमाइलो हुन्छ। कक्षाका सबैजना चाहिँ किन जाने नि म्याम?
8: सामाजिक अध्ययन विषय अन्तर्गत राष्ट्रिय गौरव भन्ने पाठ छ, त्यसमा विविधतामा एकता र हाम्रो राष्ट्रिय गौरव बढाउने विभिन्न तत्त्वहरू भन्ने पाठहरू छन्। त्यसको परियोजना कार्य अन्तर्गत भ्रमण लैजान खोजेको।
6: ए, उदौली पनि हेर्न पाइने, परियोजना कार्य पनि हुने, यसो भए त हामी पनि जान्छौँ नि म्याम। अनि म्याम, धेरै प्रकारका संस्कृति हुनुलाई बहुसांस्कृतिकता भनिन्छ, होइन त?
8: हो मनदीप, तपाईँले सही भन्नुभयो। बहुसांस्कृतिकता भनेको एउटै ठाउँमा धेरै प्रकारका संस्कृति छन् भनेको हो। हाम्रै गाउँमा हेर्नुहोस्, झन्डै 11 बढी जातिका मानिसहरू बस्छन्। जातिअनुसार चाडपर्वहरू पनि फरक फरक छन्। यसरी एउटै देशमा धेरै प्रकारका चाडपर्व मान्नु, विभिन्न प्रकारका वेशभूषा लगाउनु, विभिन्न प्रकारका संस्कारहरू मान्नु नै बहुसांस्कृतिकता हो।
6: ए, मैले बल्ल बुझे। पल्लो गाउँका मानिसले उदौली उभौली पर्व मान्नु, हाम्रो गाउँका कोहीले गाई जात्रा मान्नु, कोहीले दसैँ र तिहार मान्नु नै बहुसांस्कृतिकता रहेछ, है म्याम?
8: आहा, मनदीपले कति राम्रो उदाहरण दिनुभयो।
7: अनि म्याम, कोहीले गुनु चोलो लाउनु, कोहीले बखु लाउनु, कोहीले हाकु पटासी र कोहीले धोती कुर्ता लगाउनु पनि बहुसांस्कृतिकताकै उदाहरण त हो नि, होइन त म्याम?
8: हो सरिना, तपाईँले दिएको उदाहरण पनि एकदम सही छ। हाम्रो समुदायका मानिसको खाने लाउने बस्ने तरिका नै संस्कृति हो, त्यसै गरी उनीहरूको व्यवहार रीतिरिवाज र चाडपर्वहरू पनि संस्कृति नै हुन्।
6: बहुसांस्कृतिकता भन्ने त बुझियो, तर बहुसांस्कृतिकता कसरी हाम्रो राष्ट्रिय गौरव भयो त म्याम, यो पनि बुझाइदिनुहोस् न।
8: मनदीपले राम्रो प्रश्न सोध्नुभयो। हाम्रो इज्जत बढाउने र हामीलाई विश्वमा चिनाउने जे जति कुरा छन् ती हाम्रा गौरवका कुरा हुन्। हाम्रो देशमा 142 भन्दा बढी जात जातिहरू छन्, तिनका आफ्नै संस्कृतिहरू छन्। त्यसैले हाम्रो देश नेपाललाई विश्वमा धेरै प्रकारको संस्कृति भएको देश भनेर चिनिन्छ।
7: हो नि म्याम, सांस्कृतिक विविधता हाम्रो देशको सम्पत्ति हो, हाम्रो पहिचान पनि हो। हामी हाम्रो सांस्कृतिक विविधतामा गर्व गर्छौँ।
6: म्याम, मैले एउटा कविता लेखेको थिएँ, सुनौ?
8: सुनौ न सुनौ।
6: सुन्नुहोस् है त। धेरै जाति भाषा धर्म अनेक छन् भेष, मिलिजुली बसेका छन् फुलबारी झैँ देश। चाड पर्व संस्कृति छन् रीति अनेक थरी, साथै मिली काम गर्छन् नाच गान गरी, साथै मिली काम गर्छन् नाच गान गरी।
7: आहा, कस्तो राम्रो कविता, साह्रै राम्रो छ है म्याम।
8: हो त नि, कति राम्रो कविता सुनाउनु भयो।
6: मैले अस्ति नै लेखिराखेको थिएँ, अहिलेको विषयसँग मिलेकोले भनिहालेको नि।
8: हो, म हाम्रो राष्ट्रिय गौरव बहुसांस्कृतिकताको बारेमा भन्दै थिएँ, त्यसैसँग मिल्ने कविता पो भन्नुभयो, प्रसङ्ग ठ्याक्कै मिल्यो।
7: हो नि म्याम, कवितामा भने जस्तै हाम्रो देशमा बाहुन छेत्री गुरुङहरूको बसोबास छ, त्यसै गरी मगर राई लिम्बू नेवार र तामाङ लगायतका विभिन्न जातिका मानिसहरूको बसोबास पनि रहेको छ।
6: त्यति मात्र कहाँ हो र, नेपालमा त विभिन्न चाडपर्व पनि मनाइन्छ। हिन्दूहरूले दसैँ तिहार शिवरात्रि रामनवमी लगायतका चाडपर्व मनाउँछन्। मुस्लिमले ईद बकर ईद रमजान लगायतका पर्व मनाउँछन्।
7: हो नि साथी, इसाईले क्रिसमस मनाउँछन् भने किराँतले उधौली र उभौली पर्व मनाउँछन्। बौद्ध धर्म मान्नेहरूले बुद्ध पूर्णिमा र लोसार मनाउँछन्, होइन त म्याम?
8: हो सरिना, तपाईँहरूले भने जस्तै नेपालका धर्म अनुसार मात्र होइन, ठाउँ अनुसार पनि विभिन्न पर्व मनाइन्छ। मधेसमा छठ र होली, अनि सुदूरपश्चिममा गौरव पर्व मनाइन्छ।
6: जाति अनुसार पनि चाड पर्व मनाइन्छ नि है म्याम?
8: हो मनदीप, नेपालमा जातिअनुसार पनि विभिन्न पर्व मनाइन्छ। थारू जातिले माघी पर्व मनाउँछन्, नेवार जातिले गाई जात्रा, इन्द्र जात्रा, बिस्केट जात्रा आदि लगायतका जात्राहरू मनाउँछन्।
7: चाड पर्व मनाउने मात्र कहाँ हो र म्याम, जाति र पर्व अनुसारका लुगा पनि लगाइन्छ। कोही बखु लगाउँछन्, कोही लुङ्गी लगाउँछन्, कोही गुनी चोली लगाउँछन् त कोही दौरा सुरुवाल लगाउँछन्।
8: आहा, सरिनाले कति राम्रो उदाहरण दिनुभयो। हो, हाम्रो देशमा विभिन्न संस्कृति र वेशभूषा पाइन्छ, त्यसैले नेपाललाई बहुसांस्कृतिक देश पनि भनिन्छ। बहुसांस्कृतिकता हाम्रो गौरव हो।
7: हाम्रो देशलाई चिनाउने अरू कुराहरू पनि होला नि म्याम।
8: छन् सरिना, हाम्रो देशको गौरव बढाउने धेरै कुराहरू छन्। सगरमाथा नै हेरौँ न, के सगरमाथाले हाम्रो राष्ट्रको गौरव बढेको छैन र?
6: किन नहुनु नि म्याम, सगरमाथाले त नेपाललाई विश्वभर चिनाएको छ।
8: हो, सगरमाथालाई विश्वकै सर्वोच्च शिखर पनि भनिन्छ। नेपाललाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ, त्यसैले हामी नेपालीहरू सगरमाथाको देश भनेर गौरव गर्छौँ।
7: सगरमाथा त नेपाली नाम होइन र म्याम, विश्वका अरू देशले त माउन्ट एभरेस्ट पो भन्दछन् त।
6: सगरमाथा भने पनि माउन्ट एभरेस्ट भने पनि एउटै त हो नि।
8: हो मनदीप, सगरमाथा नेपाली नाम हो। सगर भनेको आकाश, माथा भनेको शिर हो। यसको अर्थ आकाश छुने शिर भन्ने हुन्छ, अर्थात् सगरमाथा सबैभन्दा अग्लो पर्वत हो। सगरमाथा भन्ने नाम इतिहास शिरोमणि बाबुराम आचार्यले राखिदिएका हुन्।
7: सगरमाथाले जस्तै नेपाललाई लुम्बिनीले पनि विश्वभर चिनाएको छ है?
6: हो नि, विश्वभर बुद्ध जन्मेको देश भनेर नेपाललाई चिनिन्छ। भगवान बुद्ध जन्मेको स्थान लुम्बिनी नेपालमा नै पर्छ नि।
8: लुम्बिनी पनि हाम्रो राष्ट्रिय गौरव हो। बुद्ध धर्म मान्ने मानिसहरूको लागि लुम्बिनी पवित्र तीर्थस्थल हो। विश्वभर शान्तिको सन्देश फैलाउने भगवान गौतम बुद्धको देश नेपालप्रति हामी गर्व गर्छौँ।
7: लुम्बिनी त विश्व सम्पदा सूचीमा पनि परेको छ है म्याम?
8: हो, विश्व सम्पदा सूचीमा परेका नेपालका विभिन्न स्थानहरू मध्ये लुम्बिनी पनि एक हो। लुम्बिनी एक पवित्र पर्यटकीय स्थल पनि हो। यहाँ विश्वभरका लाखौँ पर्यटकहरू घुम्न आउँछन्।
7: म्याम, नेपाललाई विश्वमा चिनाउने अर्को कुरा पनि छ जस्तो लाग्छ मलाई, तर होइन कि जस्तो पनि लाग्छ।
6: के कुरा हो, सिधै भन न, नजाने हामी सहयोग गरौँला नि।
7: नेपाललाई वीर गोर्खालीको देश भनेर पनि चिनिन्छ है म्याम?
8: हो सरिना, नेपालका वीर गोर्खाली सेनाले विश्वका ठुला ठुला युद्धहरूमा बहादुरीका साथ लडेका थिए, त्यसैले उनीहरूलाई वीर गोर्खाली भनेर चिनिन्छ।
6: हो नि म्याम, मेरो हजुरबाको बाले पनि पहिलो विश्वयुद्धमा बहादुरी देखाउनु भएको थियो रे।
8: ए हो र, तपाईँ त वीर गोर्खाली सैनिकको नाति पो हुनुहुँदो रहेछ त।
6: हो म्याम, हाम्रो जिजुबाले पहिलो विश्वयुद्धमा बहादुरी देखाएर बेलायतकै निकै सम्मानित पदक भिक्टोरिया क्रस पनि पाउनु भएको थियो रे।
8: त्यही त, प्रथम र दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाले विश्व नै थर्काएका थिए। प्रथम विश्वयुद्धका समयमा जर्मन सम्राट कैजर विलियम द्वितीयले भनेका थिए रे, म मेरा सेनालाई विश्वको जुनसुकै सेनासँग लड्न पठाउन सक्छु, तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ। त्यस बेलाका निकै शक्तिशाली जर्मन सम्राटको समेत मुटु कमाइदिने नेपाली वीरहरू कति बहादुर रहेछन् अनुमान लगाउनुहोस् त।
7: हो नि म्याम, नेपाल अङ्ग्रेज युद्धमा पनि बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा लगायतका वीरहरूले विशाल अङ्ग्रेज सेनालाई आछु आछु पारेका थिए रे।
8: हो, तपाईँले ठिक भन्नुभयो, नेपाली वीर वीरङ्गनाहरूको प्रशंसा विगतदेखि नै हुँदै आएको छ। त्यसबेलादेखि नै नेपालीहरू वीर गोर्खाली भनेर चिनिएका हुन्।
6: म्याम, नेपालको झन्डा पनि त हाम्रो गौरव हो नि, होइन र?
8: निश्चय नै हो, नेपालको दुई त्रिकोणभित्र चन्द्र र सूर्य भएको झण्डा विश्वमा नै एकमात्र नमुना हो। नेपाल बाहेक विश्वका सबै देशको झण्डा चार कुने छ।
7: हो नि है म्याम, नेपालको झण्डा मात्र तीन कुने छ, त्यसैले हामी हाम्रो झण्डामा गर्व गर्छौँ।
8: नेपालको झण्डा नेपाली जनताको पहिचान मात्रै होइन, नेपाली जनताको एकताको प्रतीक पनि हो।
6: नेपालको झण्डामा चन्द्र र सूर्य चाहिँ किन राखेको होला है म्याम?
8: जबसम्म यो संसारमा चन्द्र र सूर्य रहिरहन्छन् तबसम्म नेपाल रहिरहनेछ भन्ने सन्देश चन्द्र र सूर्यले दिएका छन्। त्यसै गरी झण्डाको किनारामा रहेको नीलो रङ शान्तिको प्रतीक हो। नेपालको झण्डा नेपाली जनताको इतिहास, स्वाभिमान, स्वतन्त्रता र एकताको प्रतीकका रूपमा रहेको छ।
7: हाम्रो गौरवका प्रतीकहरू त धेरै नै रहेछन् है म्याम?
8: हो सरिना, तपाईँहरूलाई त नेपालको राष्ट्रिय गान गाउन आउँछ नि होइन?
6: किन नआउनु म्याम, हामी दिनदिनै प्रार्थना सभामा राष्ट्रिय गान गाइरहेका छौँ नि।
8: ल, एक टुक्रा गाएर सुनाउनुहोस् त।
9: सयौथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली।
8: ओहो, तपाईँहरूले साह्रै राम्रो गाउनुभयो। अब भन्नुहोस् त, यो राष्ट्रिय गान कहिलेदेखि लागु भएको होला?
7: पहिलेदेखि नै होला नि म्याम।
6: होइन नि सरिना, विक्रम सम्बत 2064 सालदेखि मात्र राष्ट्रिय गान लागु भएको।
8: मनदीपले ठिक भन्नुभयो, विक्रम सम्बत 2064 साउन 18 गतेदेखि यो राष्ट्रिय गान घोषणा भएको हो। अनि राष्ट्रिय गानको रचना कसले गरेका हुन् थाहा छ नि?
7: व्याकुल महिलाले लेखेका हुन् क्यारे।
8: हो, नेपालको राष्ट्रिय गानको रचना प्रदीप कुमार राई अर्थात् व्याकुल महिलाले गरेका हुन्। त्यसमा अम्बर गुरुङले सङ्गीत र लय हालिदिए। कति मिठो गीत छ है। नेपालको राष्ट्रिय गान पनि नेपालको गौरवको प्रतीक हो नि। हामी हाम्रो राष्ट्रिय गान गाउँदा धेरै गर्व गर्छौँ। यसले हाम्रो देशको गौरव र नेपाली जनताको एकतालाई दर्शाउँछ।
6: हाम्रा राष्ट्रिय गौरव यति नै हुन् र म्याम?
8: होइन नि, यी त केही महत्त्वपूर्ण उदाहरण मात्र हुन्। नेपालमा यस्ता राष्ट्रिय गौरवका धेरै कुराहरू छन्।
7: के छन् म्याम?
8: हाम्रा मठ मन्दिरहरू राष्ट्रिय गौरवहरू हुन्। पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथ, जानकी मन्दिर हाम्रा राष्ट्रिय गौरव हुन्।
6: नेपाली टोपी र खुकुरी पनि नेपालीलाई विश्वमा चिनाउने गौरवका कुराहरू हुन् है म्याम?
8: हो मनदीप, कस्तो राम्रो उदाहरण दिनुभयो। नेपाली परम्परा, इमान्दारिता, एकले अर्कालाई सम्मान गर्ने स्वभाव पनि हाम्रा गौरव हुन्। यिनीहरूले हाम्रो आत्मसम्मान बढाएका छन्। हामी नेपालीको छुट्टै पहिचान कायम गरेका छन्।
7: हामी नेपाली त निकै गौरवशाली देशमा पो बसेका रहेछौँ। मलाई त नेपाली हुन पाएकोमा निकै गर्व लागेर आयो।
6: हो नि साथी, मलाई पनि नेपाली हुन पाएकोमा निकै खुसी लागिरहेको छ।
8: स्याबास, हामीले यसरी नै आफ्नो देश र माटोप्रति गर्व गर्नुपर्छ। राष्ट्रिय गौरवलाई जोगाउनुपर्छ। देशको उन्नति र प्रगतिका लागि सधैँ डटेर काम गर्नुपर्छ। हामी नेपाली स्वाभिमानी छौँ, बहादुर छौँ। हाम्रो यो इज्जत अरूको गुलामी गरेर होइन, स्वाभिमानका साथ काम गरेर कायम राख्नुपर्छ।
6: आज त म्यामले हाम्रो रगत नै तताइदिनु भयो। म त अब यो देशमै बस्नेछु, यो देशको विकासकै लागि काम गर्नेछु, यो देशलाई विश्वका विकसित मुलुक बनाउनको लागि म लागि पर्नेछु।
7: म पनि त्यसै गर्ने हो। यति गौरवशाली देशमा बसेर पनि त्यसो गरिएन भने त के को नेपाली होइन त म्याम?
8: हो, तपाईँहरूले सही कुरा गर्नुभयो। यो देश चिनाउने र बचाउने जिम्मा हाम्रै हो। हामीलाई पुर्खाले सुम्बेर गएको यो सुन्दर देशको रक्षा हामीले नै गर्नुपर्छ।
6: हामीले त यो कुरा बुझ्यौँ म्याम, अब यो कुरा हाम्रा साथीहरूलाई पनि बुझाइदिनेछौँ।
8: एक सच्चा नेपालीले गर्ने नै यही हो।
7: आज म्यामले हामीलाई राष्ट्रियताको भावना जगाइदिनु भयो। म्यामलाई धेरै धेरै धन्यवाद।
8: मलाई पनि तपाईँहरूसँग कुरा गर्न पाएकोमा निकै खुसी लाग्यो।
6: हामीलाई पनि धेरै खुसी लागेको छ।
1: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
10: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान शान्ति गुरुङ र दुर्गा गुरुङको सोलमा बलराम पुनको रचना र सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

0: यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान आज पनि जारी छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बुढा नीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनाधिकृत रूपमा निर्माण गरिएको संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबी खोला नदी करिडोर अन्तर्गत आनामनगर, देवीनगर, विष्णुमती नदी किनार स्थित काठमाडौँ महानगरपालिका सोह्र, बालाजी, माछा पोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियान जारी छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 भन्दा बढी अतिक्रमित घरटहरा हटाइएको छ। गत शनिबारदेखि काठमाडौँको थापाथली, सिनामङ्गल, गैरीगाउँ, भक्तपुरको मनोहरा लगायत क्षेत्र भित्रका अतिक्रमित संरचना र सुखमवासी बस्ती हटाइएको थियो। अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई किर्तिपुर, बालाजु, भक्तपुर लगायत क्षेत्रमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ। शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनार का जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति मार्फत सहायता आवश्यक भएको तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुखमवासीको परीक्षण कार्य सुरु गरेको छ। दावी गरिएका सुखमवासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण कार्य सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुखमवासीको नामावली परीक्षण काम भइरहेको र त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुखमवासीको पहिचान गर्ने प्रवक्ता भट्टले बताउनुभयो। यसैबीच मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्राचार गरेको जनाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन भन्ने मूल नारासहित पत्रकार महासङ्घको आयोजनामा एकताबद्ध पदयात्रा गरिएको छ। आयोजित पदयात्रा माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो। सभामा महासङ्घका अध्यक्ष निर्मला शर्मा लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकोले कुण्ठित नहुने धारणा राख्नु भएको थियो। नेपाल चीन सिमानाका रसुवागढी हुँदै पवित्र धार्मिक स्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा सुरु भएको छ। हालसम्म 300 तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवर तर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय रसुवा टिमुरेले जनाएको छ। कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी र बेलायतका नागरिक समेत मानसरोवर यात्रामा सहभागी भएका छन्। गत वर्ष रसुवागढी नाका भएर 11,381 तीर्थयात्री मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ। पर्वतको मोदीमा जिल्लामै पहिलो पटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वार्ड नम्बर 6 तिलाहार स्थित पहारेमा चिस्यान केन्द्र निर्माण गरिएको हो। चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषि उपज भण्डारण गर्न थालेको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबु रामपुरीले जानकारी दिनुभयो। 33 लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको मोदी गाउँपालिकाका वडा नम्बर 6 का वडा अध्यक्ष दिपेन्द्र जङ लामिछानेले जानकारी दिनुभयो। गाउँपालिकाभित्रका कृषकलाई कृषि उपज सङ्कलन तथा भण्डारणका लागि पहिलो प्राथमिकता दिने भएको छ भने क्षमता र आवश्यकताका आधारमा अन्य क्षेत्रका कृषकलाई समेत उपभोग गर्न पाउने भएका छन्। बागलुङको जैमिनी नगरपालिका तीनको वडा कार्यालय भवन निर्माण गरिएको छ। लामो समयदेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालय 1 करोड रुपैयाँको लागतमा 3 कोठे भवन निर्माण गरिएको हो। स्थानीय कृष्ण बहादुर छन्त्याल, चन्द्रबहादुर पाण्डे, इन्द्र कली पुन र मोहन पुनको परिवारले 10 लाख रुपैयाँ मूल्य बराबरको 10 रोपनी जमिन निशुल्क रूपमा उपलब्ध गराएपछि भवन निर्माण गरिएको वडा अध्यक्ष कृष्ण बहादुर भुजेलले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबाट जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटिका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, 9:20 समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार। समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
4: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
3: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
5: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
4: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
6: नेपाल सरकार, कृषि तथा पशु पक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 समय रहनेछ कार्यक्रम कृषिको। अहिले भने सुन्नुहुनेछ बाल बाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। सदा चाहिँ आइतबारको यो समयमा उपस्थित भइसकेका छौँ प्राविधिक दिदी रमा वाग्लेका साथ म कार्यक्रम सञ्चालिका प्रमिला गजरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी। साँच्चै आज भोलि तपाईँ के गर्दै हुनुहुन्छ? विद्यालय पनि सरासर गइरहनु भएको होला होइन? तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइन www.radionepalonline.com www.psvnepal.gov.np तथा www.radionepal.gov.np मार्फत पनि संसारभर यसै समय प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब म कार्यक्रमको सुरुवातमा सुनाउँछु ज्ञानु राणा र कविता ढकालको स्वर, रामविक्रम सिजापतिको रचना तथा अरविन्द मालाकारको सङ्गीत रहेको यो गीत

मेरा प्यारा प्यारा भाइ बहिनी, तपाईँहरूले सुमधुर गीत त सुनिहाल्नुभयो। आज मैले तपाईँहरूका लागि बाल कथा लिएर आएकी छु। कथाको शीर्षक रहेको छ निलिमाको नयाँ स्कुल र यसलाई लेख्नु भएको हो दाजु माधव सयपत्रीजीले। अब म कथा पढ्छु, रेडियो नजिकै आउनुहोस् अनि ध्यान दिएर सुन्नुहोस् है त। निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा छ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो। आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधा सम्पन्न स्कुलमा निलिमालाई कक्षा सातमा भर्ना गरिदिनुभयो। भाइ बहिनी, नयाँ स्कुलमा पिङ थियो, स्विमिङ पुल थियो, चिप्लेटी खेल्ने ठाउँ थियो, सुन्दर बगैँचा थियो। खेल्नका लागि प्रशस्त सामग्री थिए। सिङ्गार पटार पारिएको कक्षा थियो। सर्मिसले इन्टरनेटबाट खोजी खोजी प्रोजेक्टरबाट देखाई देखाई सिकाउनुहुन्थ्यो। नेपाली बाहेक सबै विषय अङ्ग्रेजीमा पढाइ हुन्थ्यो। अझ इङ्ग्लिस स्पिकिङ जोनमा अङ्ग्रेजी मात्रै बोल्न पाइन्थ्यो। निलिमाका मिजासिला साथीहरू थिए, माया गर्ने सर्मिसहरू हुनुहुन्थ्यो। तर खै के थिएन के थिएन, निलिमाको मन स्कुलमा रमाउन सकेको थिएन। भाइ बहिनी, गाउँमा साथीसँग खुलेर बोल्थिन्, स्कुलमै अनुशासित विद्यार्थी भनेर उनलाई स्कुलले पुरस्कार समेत दिएको थियो। भर्ना भएको छ महिनासम्म पनि निलिमा सहरको स्कुलमा रति नसकिनन्। उनी कसैसँग पनि खुलेर बोल्न सकिनन्। निलिमाको स्कुलमा स्कुल स्थापना दिवस मनाउने तयारी भइरहेको थियो। साथीहरू नृत्य, गायन, कविता वाचन, वाद्य वादनमा अभ्यास गरिरहेका थिए। आफ्नो कला र सिप देखाउन सबै साथी हौसिएका थिए। यहाँसम्म त तपाईँहरूले कथा बुझिरहनु भएको छ नि होइन भाइ बहिनी? यहाँसम्मको कथा पढ्दा निलिमा गाउँमा थिइन्, कक्षा छमा पढ्थिन्। सात कक्षामा पुगेपछि निलिमालाई निलिमाको बाबाले सहरको स्कुलमा पढाउन ल्याउनु भएको रहेछ र निलिमालाई सहरको स्कुल मन नपरेको जस्तो देखिन्छ होइन त भाइ बहिनी? हामी कहाँ पुगेका थियौँ? निलिमाको स्कुलको स्थापनाको कुरा गर्दै थियौँ होइन त? अब के भयो सुनौ है त। निलिमाले विद्यालयको कुनै पनि कार्यक्रममा भाग लिएनन्। तृप्तिले सोधिन्, निलिमा तिमीले किन भाग नलिएको? आफ्नो क्षमता देखाउने मौका आइरहँदैन, तिमीले केही न केहीमा भाग लिनै पर्छ। निलिमाले भनिन्, मलाई केही आउँदैन, लाज लाग्छ, तिमीहरूले देखाएको हेर्छु नि। अनि अर्को साथी हेमाले थपिन्, तिमी झन् गाउँबाट आए कि, गाउँकै ठेट भाकामा गीत गाइदेऊ न, कति रमाइलो मान्छन्, पुरस्कार पनि पाउन सक्छौ। साथीहरूको जिद्दी निलिमालाई मन परेको थिएन। उनले भनिन्, मलाई केहीमा पनि पुरस्कार लिनु छैन, तिमीहरू राम्रो गर्नु, पुरस्कार लिनु, म बाहिर बसेर ताली पड्काउँछु नि। यस्तो भनिरहँदा चाहिँ विद्यालयमा नेपालीमा कुरा गर्न नपाइने भएकोले उनीहरूले बिस्तारै कुराकानी गरेका थिए नि भाइ बहिनी। अब म अगाडि के भयो सुनाउँछु है त। विद्यालयको वार्षिक उत्सवको दिन सबैलाई 2 घन्टा छिटो स्कुल बोलाइएको थियो। निलिमालाई स्कुल जान मन लागेन, बाबा आमालाई पनि निम्तो थियो। आमाले सोध्नुभयो, निलिमा आज तिम्रो स्कुलको वार्षिक उत्सव होइन, तिमी किन नगएकी? हामीलाई त 9 बजे नै बोलाइएको छ। निलिमाले भनिन्, आमा मलाई टाउको दुखिरहेछ, म स्कुल जान्न, कक्षा शिक्षकलाई भनिदिनु है। बाबाले भन्नुभयो, बाटोमा मेडिकल छ, त्यहाँ जाँचेर औषधि खाने अनि स्कुल जाने, तिमी नगए हामी पनि जाँदैनौ नि। यहाँसम्म त भाइ बहिनीहरूले अड्कल लाउनु भएको छ होइन त, निलिमा बहाना बनाइरहेकी छिन् भनेर। टाउको दुखाइ त निलिमाको स्कुल नजाने बहाना मात्रै थियो। निलिमालाई स्कुल नगई सुखै भएन। बाबामासँगै निलिमा स्कुल गइन्। स्कुल पुग्दा सबै साथी आइसकेका थिए। रजनीले सोधिन्, निलिमा तिमी किन ढिलो आएकी? केही न केहीमा त भाग लिनुपर्छ भनेको, तिमीले टेर्दै टेरिनौ, तिमीले भाग नलिँदा हामीलाई खल्लो लागेको छ, 2 लाइन गीत मात्रै गाए पनि हुन्छ,
कविता भने पनि हुन्छ, हामी तिम्रो नाम लेखाइदिन्छौँ है। निलिमाले भनिन्, पर्दैन पर्दैन, मलाई केहीमा पनि भाग लिन मन छैन। मेरा प्यारा प्यारा भाइ बहिनी, निलिमालाई कति विरक्त लागेछ है सहरको विद्यालय। अब कथा के भयो सुन्नुहोस् है त। राजु सरसँग बाबा आमाको भेट गेटैमा भयो। उहाँ निलिमाको कक्षा शिक्षक पनि हुनुहुन्थ्यो। राजु सरले बाबा आमासँग गुनासो गरिहाल्नुभयो, केही काममा पनि निलिमाको जाँगर छैन, राम्रोसित कुरा पनि गर्दिनन्, स्कुलको आजको कार्यक्रममा पनि भाग लिएकी छैनन् क्यारी। राजु सरको कुराले निलिमालाई बेसरी घोच्यो। बाबाले निलिमालाई त्यही बोलाउनु भयो अनि झर्केर भन्नुभयो, अवसर आउँदा पनि तिमी केही गर्दिनौ भने यति राम्रो स्कुलमा भर्ना गरेको के काम लाग्यो, सरले भनेको खुरुक्क मान। निलिमाको मनमा अर्कै अर्कै कुरा खेल्न थाल्यो। भाइ बहिनी, राम्रो स्कुल कसरी राम्रो, राम्रो भए म किन रमाउन सकिनँ, योभन्दा त गाउँकै स्कुल राम्रो, त्यहाँ म रमाउँथेँ, मेरो मन रमाउँथ्यो, मन नरमाउने स्कुल के राम्रो। निलिमा बोलिनन्, खोसे मुन्टो लगाएर बसिरहिन्। साथीहरू आए, निलिमालाई तान्न लागे, उनी साथीसँगै भिडतिर गइन्। साथीले अत्यन्तै कर गरेपछि निलिमाले कक्षाको तर्फबाट दुई शब्द राख्ने भइन्। अब यसरी निलिमाले के बोल्छिन् सुनौ है त। कार्यक्रम स्थल भव्यसित सिँगारिएको थियो। नाच्ने गाउने स्टेजको सजावटले मनै तान्थ्यो। त्यो भव्यता र सजावटले निलिमालाई तान्न सकेको थिएन। किन तान्न सकेन, निलिमाले कसैलाई भनेकी थिइनन्। कार्यक्रम सुरु भयो। कार्यक्रम सञ्चालक राजु सर हुनुहुँदो रहेछ, शिक्षा मन्त्री प्रमुख अतिथि रहेछन्, स्कुल अध्यक्ष कार्यक्रमका अध्यक्ष थिए। प्रिन्सिपल सरले स्वागत मन्तव्य राख्दै भन्नुभयो, त्यागी अभिभावक र मेहनती विद्यार्थीको कारणले हाम्रो स्कुलले यो प्रगति गरेको हो। अङ्ग्रेजी भाषा माध्यमको पढाइले राम्रा भनिएका स्कुललाई पनि उसिन्दैछौँ। भर्ना दर ह्वात्तै बढेको छ। यसरी नै यहाँहरूले सहयोग र समर्थन गर्नुभयो भने हाम्रा स्कुल सहरमै एक नम्बरको हुनेछ। परर र ताली बजे भाइ बहिनी। अह, निलिमाले ताली बजाएनन्। उनलाई प्रिन्सिपल सरका कुरा फिटिक्कै मन परेन। साथीहरूले नृत्य देखाए, कतिले कविता वाचन गरे, राजु सरले निलिमालाई बोलाइहाल्नुभयो अनि के भयो, ताली बज्यो। निलिमा मञ्चमा गइन्। उनले सबैलाई सम्बोधन गरिन् अनि भनिन्, हाम्रो स्कुल राम्रो छ, पढाइ पनि राम्रो छ, सर मिस असल हुनुहुन्छ, साथीहरू असल छन्। तर निलिमा बोल्दा बोल्दै भावुक भइन्। तर मलाई एउटा कुरा मन पर्दैन, यहाँ मैले मेरो भाषा बोल्न पाउँदिन। इङ्ग्लिस स्पिकिङ जोनभित्र अरू भाषामा कुरा गर्यो भने विद्यार्थीले जरिवाना तिर्नुपर्छ। अब त्यसो होइन, अङ्ग्रेजी विषयको कक्षामा मात्र अङ्ग्रेजी बोलाउँ, अर्काको भाषा नखोसौँ। स्कुलले मेरो भाषा खोज्दा मलाई मेरी आमा खोसी जस्तो लाग्छ। आफ्नो भाषामा कुरा गर्दा मनको कुरा भन्न सकिन्छ, अर्काको भाषामा सकिँदैन। सक्नुहुन्छ भने मलाई मेरो मातृभाषा नेपालीमा बोल्न दिनुहोस्, तामाङलाई तामाङ भाषामा कुरा गर्न दिनुहोस्, नेवारलाई नेवारीमा, तराईका साथीले मैथिली, भोजपुरी, अवधी, थारू वा आफ्नो भाषामा कुरा गरौँ अनि हामी सबैलाई हाम्रो स्कुल राम्रो लाग्छ, स्कुलको माया लाग्छ, हाम्रो स्कुल फुलबारी जस्तै हुन्छ।

0: यति भनेर निलिमा मञ्चबाट बिदा भइन् भाइ बहिनी। एक मिनटसम्म ताली बजिरह्यो। निलिमाका कुरा सुनेर सबैजना अचम्ममा परे। मन्त्रीज्यूले जिब्रो झिके, अध्यक्ष दङ्गै परे। निलिमा बेखुसी हुनुको कारण बाबा आमाले बुझ्नुभयो। उनी स्कुलमा नरतिएको कारण साथीहरूले थाहा पाए। निलिमालाई साथीहरूले बधाई दिए। दिप्तीले भनिन्, निलिमा तिमीले हामी सबैको मनको कुरा राख्यौ, धन्यवाद है। निलिमाको अनुहार उज्यालो भएर आयो। यो सन्देशमूलक कथा सुनाउँदा सुनाउँदै आजको लागि हाम्रो समय सकिनै लागेको छ भाइ बहिनी। आजका लागि हाम्रो समय सकिए पनि अर्को हप्ता तपाईँहरूलाई भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै आजका लागि छुट्टिन्छौँ। हवस् त, नमस्ते।
1: जय।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि
1: कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ।
2: याक्चौरी पालन पेसाको सम्मान, हिमाली संस्कृतिको पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान भन्ने मूल नाराका साथ रसुवाको आमा छोदिङमो गाउँपालिका 3 गतल्याङमा दोस्रो राष्ट्रिय याक दिवस भव्य रूपमा मनाइएको छ। पशुसेवा विभागको आयोजना तथा इसिमोड र याफिओको सहकार्यमा वैशाख 7 गते कृषककै फार्ममा पुगेर यो दिवस मनाइएको हो। सरकारले 2080 असोज 2 गतिको मन्त्री परिषद निर्णय मार्फत हरेक वर्ष वैशाख 7 राष्ट्रिय याक दिवस मनाउने घोषणा अनुरूप यो दोस्रो संस्करण आयोजना गरिएको हो। दिवसको अवसरमा परम्परागत विधि अनुसार याक पूजा र याक चौरी प्रदर्शनी गरिएको थियो। स्थानीय समुदायले परम्परागत वेशभूषामा सजिएर गीत, नृत्य तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै हिमाली संस्कृतिको जीवन्त प्रदर्शन गरेका थिए। सोही अवसरमा पशुपालन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने 53 कृषकहरूलाई कदर स्वरूप प्रमाण पत्र र सोलर बत्ती प्रदान गरी सम्मान गरिएको थियो। यस सम्मानले कृषकको आत्मबल बढ्ने र पेसालाई मर्यादित बनाउन मद्दत पुग्ने विश्वास लिएको छ। कार्यक्रमकी प्रमुख अतिथि एवं कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख सबनम शिवाकोटीले याक पालनलाई दिगो बनाउन यसलाई पर्यटनसँग जोड्नुपर्ने धारणा राख्नुभयो। जलवायु परिवर्तनका कारण खर्क विनाश, खडेरी, अतिवृष्टि र पहिरो जस्ता समस्याले यो व्यवसाय चुनौतीपूर्ण बन्दै गएको भन्दै उहाँले सबै निकायले एकीकृत कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो। साथै किसानलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधाका लागि किसान सूचीकरण कार्यक्रममा अनिवार्य आबद्ध हुन उहाँले आग्रह गर्नुभयो।
3: याक चौरी पालन भनेको पेसा मात्रै होइन, मैले त्यससम्म यहाँको पेसा, यहाँको जीवन स्तरको लागि एकदम प्रत्यक्ष प्रभावित गर्ने यो व्यवसाय रहेको छ भने सँगसँगै यदि हाम्रो संस्कृतिको प्रवर्धन गर्ने कुराहरू, तपाईँले याकलाई संरक्षण गरेर जसरी संरक्षण गरेर प्रबन्धनको काममा सहयोग गराउनु भएको छ, त्यो हिसाबले गर्दा यहाँहरू सबैजना बधाई धन्यवादको पात्र हुनुहुन्छ। त्यसैले पनि आज यो दोस्रो याक दिवसको अवसर पारेर नेपाल सरकारको तर्फबाट त्यसमा संलग्न हुनुभएको हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूलाई आज सम्मान पनि गरिएको छ र यसको हाम्रो अपेक्षा पनि यहाँले यो पेसालाई व्यवसायलाई निरन्तरता दिनुहुनेछ। अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि अहिले असर परेको छ, तपाईँको यागको उत्पादनलाई असर परेको छ, खर्कलाई असर परेको छ, त्यसलाई कसरी सम्बर्धन गर्न सकिन्छ भनेर पनि केही प्रयासहरू गरिएको छ र यहाँ
2: दिवसकै अवसरमा याक पालन र यसको भविष्य विषयक अन्तर्क्रिया समेत गरिएको थियो। राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डाक्टर केशव भट्टले सहजीकरण गर्नुभएको छलफलमा कृषकहरूले चरण क्षेत्रको संकुचन, खर्कको अभाव, डढेलो, पशु रोग र नयाँ पुस्ताको घट्दो आकर्षण जस्ता समस्याहरू उठाउनु भएको थियो। छलफलमा गणेश हिमाल चौरी पालन समितिका मिङमा सोनाम तामाङ, महासंघका बागमती प्रदेश अध्यक्ष कोन्जो दोर्जे शेर्पा र गतल्याङ चीज केन्द्रका प्रमुख छत्र बहादुर तामाङले वैज्ञानिक खर्क व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगबारे आआफ्ना धारणा राख्नुभयो। त्यस्तै पशुसेवा विभागकी वरिष्ठ पशु विकास अधिकृत डाक्टर इन्दिरा शर्माले सरकारी स्तरबाट भइरहेका कार्यक्रम बारेमा जानकारी दिनुभयो।
4: आफ्नो लागि भएर चाहिँ अब यो बाटो खाटोको समस्या छ, पानीको समस्या छ, अनि चरिचरणको लागि अब हाम्रो इस्मरको सेवाले अलिकति सुधार भएको छ।
5: हामीले विभिन्न जिल्लाहरूमा जिल्ला याक महासङ्घ दर्ता गर्नका लागि हामीले अपिल गरेका छौँ, आग्रह गरेका छौँ कृषक साथीहरूलाई जो जो सम्पर्कमा हुनुहुन्छ र उहाँहरूलाई चाहिँ जिल्लामा याक चौरी कृषक सङ्घ दर्ता गरिसकेपछि उहाँहरूले चाहिँ कृषकहरूको तथ्याङ्क सङ्कलन गर्ने, कृषकहरूले पालिरहेको पशुहरूको तथ्याङ्क सङ्कलन गर्ने र त्यो सङ्कलित तथ्याङ्कलाई विभागसम्म हामीले पुर्याउने कार्य गरिरहेका छौँ। हाम्रो एजेन्डा के छ भन्दाखेरि आगामी दिनमा यो याक तथा चौरी पालन पेसालाई चाहिँ कसरी चाहिँ टिकाइ राख्ने, हिमालमा कसरी चाहिँ जोगाइराख्ने भन्ने विषयमा चाहिँ हामीले कार्य गर्ने हाम्रो रणनीतिहरू रहेको छ। त्यसमा आजको पुस्ताले हिजोदेखि गरिरहेको जुन पुस्ता छ, यो याक पालन चौरी पालनमा उहाँहरू जेनतेन जसो तसो यही पेसा नै उहाँहरूको अन्तिम विकल्प भएको हुनाले उहाँहरूले यो पेसा अँगालिरहनु भएको छ। अब आउने पिँढीले चाहिँ यो पेसालाई अपनाउने, यही पेसालाई चाहिँ फेरि अगाडि बढाउने आधारहरू निकै नै कम देखिरहेको छु र युवा पुस्ताहरू यो पेसाबाट चाहिँ आकर्षित हुनको सट्टो यो पेसाबाट पन्चिरहेको स्थिति छ। त्यस सन्दर्भमा युवा मैत्री कार्यक्रमहरू चाहिँ कसरी ल्याउन सकिन्छ भन्ने विषयमा हामीले सरकारसँग सदैव बहस पैरवी गरिरहेका छौँ। कृषकको योगदानको आधारमा सामाजिक सुरक्षा कोषको मोडल एउटा तयार गरेर अगाडि बढाउनु पर्छ। खर्क नीति जुन छ यसमा पनि व्यापक रूपमा सुधार गर्नुपर्छ।
2: त्यस्तै पशु सेवा विभागकी उपमहानिर्देशक डाक्टर सुलोचना श्रेष्ठले याक चौरी प्रवर्धनका लागि स्थानीय निकाय मार्फत सशर्त बजेट कृषकसम्म पुगिरहेको जानकारी दिनुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय खर्क तथा गोठालाहरूको वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा गोठालाको हक अधिकार र खर्क प्रवर्धनमा समेत टेवा पुर्याउने कार्यक्रमहरू सञ्चालन भइरहेको भनाइराख्नुभयो।
6: याक चौरी तथा अन्य पशुपालनहरूको प्रवर्धनको लागि पशु सेवा विभाग अहिले मात्रै होइन सधैँभरि लागिरहेका थियौँ। तर अब हामीले अन्य घरपालुवा पशुहरूको तुलनामा याक चौरी हिमाली भेगमा पाइने र अरू पशुपालनमा चाहिँ व्यवसायीकरण बढ्दै जाँदाखेरि जलवायु परिवर्तन र युवाहरूको चाहिँ यो प्रोफेसन परिवर्तनको कारणले गर्दाखेरि चाहिँ याक चौरीको संख्या दिनानुदिन घटनाको कारणले गर्दाखेरि नेपाल सरकारले याक दिवसै घोषणा गरेर कमसेकम वर्षमा एकचोटि याक दिवस मनाइयो भने पनि हामीले जुन जुन सरकारवालाहरूलाई यो विषयमा जानकारी गराउनु पर्ने हो, किसानहरूको समस्या पुर्याउनु पर्ने हो, राज्यले दिनुपर्ने एउटा फोकस दिनुपर्ने हो, त्यो हुन्छ भन्ने हिसाबले हामीले याक दिवसको सुरुवात गर्यौँ। तर पशु सेवा विभागले र प्रदेश र पालिका सरकारहरूले वर्षैभरि नै याक चौरी प्रवर्धन खर्कहरूका कार्यक्रमहरू चाहिँ हामीले गर्दै आएका छौँ। अहिले विशेष गरी हाम्रो विभागतर्फबाट र अन्य सरकारी निकाय र अन्य हाम्रो विकास साझेदारहरूसँग मिलेर चाहिँ हामीले खर्क सुधारका कार्यक्रमहरू यो आर्थिक वर्षलाई चाहिँ विशेष प्राथमिकतामा राखेका छौँ। खर्क सुधार भन्नाले खर्कमा हुने यो विषालु प्रजातिका घाँसहरूको लागि चाहिँ अनुसन्धानका कार्यहरू बढाउनलाई हामीले नाकसँग समन्वय गरेका छौँ र विकास साझेदारहरूसँग पनि हामीले त्यो विषयमा चाहिँ समन्वय गरेका छौँ। खर्क म्यापिङको लागि हामीले कार्यक्रमहरू तर्जुमा गरेका छौँ। खर्कमा हुने पूर्वाधार विकासका लागि हामीले सशर्त मार्फत कार्यक्रमहरू तर्जुमा गरेका छौँ। साथै याक चौरी पालक कृषकहरूको लागि प्रजननको लागि यो चाहिँ व्यावसायिकता बढाउनको लागि पनि हामीले चाहिँ सङ्घ सरकारले प्रदेश र पालिका सरकारहरूलाई चाहिँ हामीले अनुरोध पनि गर्ने गरेका छौँ र सशर्तमा पालिका सरकारलाई चाहिँ हामीले बजेट पनि विनियोजन गरेका छौँ र गर्ने क्रममा पनि छौँ। अन्य पशुपालनको तुलनामा चाहिँ याक चोरीको तथ्याङ्क घट्दो नै छ। मेजर एउटा कारण भनेको चाहिँ यो जुन हिमाली भेगको यो टोपोग्राफी छ, कष्टकर जीवनयापन र पर्यटनपट्टि बढी चाहिँ आकर्षित भएको, तर पर्यटनप्रति हुँदाहुँदै पनि कस्तो भन्दाखेरि याक चोरीको चाहिँ सेवामा चाहिँ उहाँहरू चाहिँ यतातिर नलागेर प्योर पर्यटनप्रति चाहिँ अलिक बढी फोकस हुनुभएको देखाछौँ। तथापि देशको ओभरअल हेर्दाखेरि नै युवा वर्ग चाहिँ यो पशुपालनतर्फ भन्दा पनि अन्य पेसामा बढी चाहिँ झुकाव देखेको हुनाले गर्दाखेरि याक चोरी पेसा पनि यसले चाहिँ ग्रसित भएको छ। पुस्तादेखि चल्दै आयो यो पेसा व्यवसाय, यसलाई पुस्तान्तरण गराउन सकौँ भन्ने हाम्रो सरकारी तर्फबाट प्रयास रहेको छ। कष्टकर भौगोलिक अवस्था र अन्य कुराले गर्दाखेरि जलवायु परिवर्तनले धेरै नै आक्रान्त हो यो क्षेत्र र यसको लागि न्यूनीकरणको लागि हामीले अन्य सरकारवाला र अन्य पक्षबाट पनि प्रयास गरिरहेका छौँ। तथापि त्यतिले पुग्दैन। युवाको आकर्षण बढाउनका लागि युवाहरूले खोज्ने जुन एउटा अहिले आधुनिकीकरण छ, टेक्नोलोजीको प्रयोग छ, प्रविधि विकास छ र व्यवसायीकरण र मेन कुरा भनेको उहाँहरूले यसमा आफ्नो फ्युचर भविष्य देख्नु पर्यो। यसको लागि चाहिँ सरकारले मूल समस्या कहाँ छ यो पेसाको त्यसमा बुझेर कार्यक्रमहरू तर्जुमा गरेर ग्रेजुअली लाँदाखेरि चाहिँ अल्टिमेटली हामीले हाम्रा जो पुरानो कृषकहरूका जुन अरू पुस्तान्तरण भएर जानुपर्ने नयाँ पुस्ताहरू छ उहाँहरूलाई आकर्षित गराउन सक्छौँ जस्तो लाग्छ।
2: नेपाल याक चौरी कृषक महासंघका अध्यक्ष पावे हाङ राईले नीतिगत झन्झटका कारण कृषकहरू पलायन हुने अवस्थामा पुगेको भन्दै सरकारले नीतिगत सुधार गर्नुपर्ने भनाइराख्नुभयो।
7: सरकारवालाहरूको बीचमा संवाददेखि लिएर अनि यो साइटमा जहाँ चाहिँ डीहरू चाहिँ पालन गरिरहेको साइटमा आएर प्रत्यक्ष अवलोकन गर्ने र गराउनेका साथ जुन ढङ्गले चाहिँ हामीले दोस्रो याक डे मनाइरहेको छौँ, वन मन्त्रालयको कतिवटा कानुनहरूको कारणले गर्दाखेरि पनि हाम्रो युवा आकर्षण बढिरहेको छैन। जस्तै तपाईँको चाहिँ सामुदायिक वन छ, राष्ट्रिय निकुञ्ज ऐन छ, के छ, सबै अब्स्ट्राकल गरिदिइरहेछ। तर हाम्रो यो रैथने पेसा चाहिँ त्यो बनेन आउनुभन्दा अगाडि थियो, त्यो राष्ट्रिय निकुञ्ज ऐन आउनुभन्दा अगाडि थियो, होइन यो विविध नीति नियमहरू आउनु खर्क नीतिहरू बन्नुभन्दा अगाडि थियो, रेड पान्डा जोन तोकिनुभन्दा अगाडि थियो, तपाईँको चाहिँ स्नो लियोपार्ड संरक्षण क्षेत्रहरू तोकिनुभन्दा अगाडि थियो। हामी भएको ठाउँमा उनीहरूको त्यो चिजहरू बनाउनको लागि चाहिँ हामी मैत्री हुनु पर्थ्यो नि त, हाम्रो यो चाहिँ पेसा मैत्री हुनु पर्थ्यो नि, तर टोटल्ली हाम्रो पेसामाथि हाम्रो यो रैथने पेसामाथि चाहिँ जुन चाहिँ अप्ठ्यारो पार्ने गरी जुन नीतिहरू आएको छ त्यो कारणले गर्दा पनि युवा आकर्षण छैन। अर्कोतिर राष्ट्रिय जनावर गाईसँग लगेर जोड दिया छ, याक खास भन्यो भने दुध प्रडक्सनको हिसाबले हेर्ने भने यो डेरी प्रडक्टको लागि होइन, किनकि एउटा डीले एउटा नकले तपाईँको नाकले चाहिँ तपाईँको धेरै भए लिटर डेढ लिटर दिन्छ, यस्तो अल्टिट्युडमा आएर काम गर्नुपर्ने हुन्छ, फाइदा त छँदै छैन। तर यदि कानुन संशोधन गरेर या चाहिँ भनौँ चाहिँ तपाईँको चाहिँ यो उहरूलाई चाहिँ गाईसँग समावेश नगरिदिएर तपाईँको एउटा खुरदेखि लिएर छालादेखि लिएर रौँदेखि लिएर कुनै पनि चिज यसको खेरो जाँदैन। हड्डीको हामी क्राफ्टिङ गर्न सक्छौँ, छालाको हामी चाहिँ लेदर गुड्सहरू प्रडक्ट गर्न सक्छौँ, होइन त्यस्तै गरेर चाहिँ सिङको हामी चाहिँ त्यस्तै खालको चाहिँ क्राफ्टिङहरू गर्न सक्छौँ, होइन यो फेस स्कल टाउकोहरूको त्यस्तै हामी चाहिँ डेकोरेसनको सामानहरू बनाउन सक्छौँ, सबै चिज भन्छ तपाईँको चाहिँ डाउन याक डाउन तपाईँको चाहिँ खुलु भन्छ, होइन त्यसको चाहिँ हामी प्रयोग गर्न सक्छौँ, त्यसको फाइबरको चाहिँ तपाईँको अरू चिजहरूमा हामी प्रयोग गर्न सक्छौँ। कानुन संशोधन गरिदिनु पर्यो, हामी मैत्री कानुनहरू बनाइदिनु पर्यो क्या। उनीहरूको फुड ह्याबिट एकदम राम्रो छ, उनीहरू राम्रो मिठो र पौष्टिकयुक्त चिजहरू खान्छ र उनीहरू धेर खाँदैन, उनीहरूको भुँडी एकदमै सानो हुन्छ, उनीहरू उग्राउँदैन, होइन त्यो भएको कारणले गर्दाखेरि उनीहरूले चाहिँ यो निथेन प्रडक्ट चाहिँ कम गर्छ, होइन त्यो त पर्यावरणको लागि सबैभन्दा राम्रो विषय हो नि त। उनीहरूको जुन चाहिँ फुट स्टेप छ खुर चटक्कको गोलो सानो हुन्छ, सोयल इरोजनमा त्यत्रो ठुलो गर्दैन, होइन प्रभाव पार्दैन। त्यस्तै गरेर चाहिँ उनीहरूले चाहिँ यो झाडी जङ्गल जति पनि देख्नु भएको छ यतापट्टि यो ठुलो डढेलो लागेको देख्नु भएको छ नि, यो त वास्तवमा नि याक चौरीको सङ्ख्या घटो, त्यो झोड झाडीहरू फाँडिएन। हिजोदेखि हामीले जसरी चाहिँ स्वतन्त्र ढङ्गले यो चाहिँ पेसा गरिरहेको थियौँ यो स्वतन्त्रता खोसिनु भएन। सामुदायिक वनहरूको ट्याक्स हटाइनु पर्यो, यो हाम्रो याक चौरी कृषकहरूको निम्ति त्यो कृषक सुरक्षा भत्ता दिनु सकिँदैन, त्यो व्यवस्था गर्दा के हुन्छ। विभागको तर्फबाट त त्यो भइरहेछ, न्यूनतम पनि 2 करोड बजेटहरू चाहिँ तपाईँको प्रत्येक साल 3 वर्ष भयो गइरहेछ चौरी पालन गर्ने जिल्लाहरूको पालिकाहरूमा। यसपालि 29 पालिकामा गएको छ, टाइममा गएको निर्देशिका अनुसारले चाहिँ यसको गाइडलाइन हेरेर चाहिँ तपाईँको चाहिँ मङ्सिरमै खोलिदियो भने पुसतिर मङ्सिर पुस माघ समेतमा ट्रान्सफर गर्नु सजिलो हुन्छ, होइन किनकि चिसो हुन्छ लो अल्टिट्युडमा पनि, त्यसरी त्यो त्रुटिहरूलाई चाहिँ सच्चाइ दिएदेखि राम्रो हुन्थ्यो भन्ने लाग्छ।
8: अब पहिलाको भन्दा अहिले यो चौरी पालनमा चाहिँ धेरै परिवर्तन भएको छ, किनकि यो पहिला थोरै चौरी भयो थोरै गोड भयो त्यसले घाँसले गर्दा नै दुध नै धेरै उत्पादन हुँदो रहेछ, अहिले संख्या धेरै छ दुध धेरै आउँदैन धेरै फाइदा नै छैन, उसलाई घाँसको अब पानीको अब समस्या त धेरै नै छ भनौँ भने धेरै नै छ। अब छोट काठमा राखौँ यो चौरीको के भन्यो भने घाँस नभएर 30 पाल्नेलाई 10-15 थारी बस्दो रहेछ त्यो बाँझोबन बस्दो रहेछ, अनि अहिलेको अवस्थामा पहिलाको त घाँस हुँदाखेरि त जति छ त्यति नै दुन्थ्यो अनि दुध पनि धेरै आउँथ्यो, अहिले सङ्ख्या धेरै भएर नि दुध धेरै उत्पादन भन्न सकेन त्यो घाँसको अभावले गर्दा नै चौरी बढ्दैछ। अहिले यो चारेन खाडका चारेनहरू पानी सुकेर रहेछ मुहानहरू, यो चारेनहरू अहिले त्यो ढडेल लागेर त्यो पहिरो आएर बाटो छेक्दैछ, बाटो बन्नेलाई त्यो बजेर हालेको छैन स्थानीयले आएन त्यो प्रदेशले आएन त्यो गरेर अलिक गोठालोलाई धेरै समस्या भएन। दुध उत्पादन चौरी हेरेर हुन्छ, चौरीले अब पहिला 2 लिटर दिने चौरीले अहिले 1 लिटर दिइरहेछ घाँसको अभावले, अनि धाना पानी पेला भने हामीलाई खाना नि केही गर्ने त्यो उसको पैसाले झान कि पालौँ कि अब उसलाई धाना नि पेलाउँ कि त्यो समस्या त धेरै छ। मैले चाहिँ बिमा गरेर चौरी किन्ने बित्तिकै बिमा गरेको मैले चाहिँ, किनकि मैले यो चौरी र चौरी भ्याउँदैन रहेछ, यो चौरी मरेपछि त अपसप घाट्दो रहेछ, पैसा भनेको हाम्रो त्यो बालबच्चालाई अब खर्च गर्न नै पुग्दैन, त्यही कारणले मैले चाहिँ चौरी किन्ने बित्तिकै किन्ने बेलामदेखि नै मैले बिमा गरिरहेछ अहिलेसम्म।
2: नेपालका 29 जिल्लामा करिब 71,354 याक चौरी रहेका छन्। 3,000-6,000 मिटरको उचाइमा गरिने यो व्यवसाय हिमाली क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार हो। यहाँ उत्पादित चिज छुर्पी र उनबाट निर्मित सामग्रीको माग अन्तर्राष्ट्रिय बजारसम्म रहेको छ। सरकारले शुद्ध अर्ग्यानिक चिजको निर्यात बढाउन र यो व्यवसायलाई दिगो बनाउन आनुवंशिक स्रोत केन्द्रको रूपान्तरण र कृत्रिम गर्भाधान जस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै लैजाने लक्ष्य राखेको छ।
9: कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
10: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
9: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
10: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
9: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
10: सूचीकरण त गर्नै पर्ने हो,
9: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
11: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ,

0: प्रभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
5: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 49 दिन बाँकी।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन सहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाई।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुको सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा नेपालको संविधान बमोजिम यसअघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी 2000 ऐन 2066

0: Reconsideration. Rashtriya Swatantra Party urges government to ensure shelter, food and basic needs for citizens displaced from enclosed structures. And Iran pressures for end to war with US within 30 days, as Trump says will review Putin point proposal. Well, that's the end of the news bulletin from Radio Nepal. For this up, please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ नेपाली सैनिक कार्यक्रम।

0: नमस्कार। नेपाली सैनिकको रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक कमलदार दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेसनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता र जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री लिएर उपस्थित भएका छौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका तीनजना सहायकरथीलाई वैशाख 16 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। वहाँले सहायकरथी डाक्टर श्री भरतबहादुर भण्डारी, सहायकरथी श्री माधव थापा र सहायकरथी श्री शक्तिजङ बस्नेतलाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको 24 वर्ष पूरा भएको अवसरमा जंगीअड्डामा वैशाख 15 गते विशेष कार्यक्रमको आयोजना गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा वहाँले सिपाही वार्षिक 2082 प्रकाशित लेखहरूमध्ये उत्कृष्ट लेखका सर्जकहरू र नेपाली सेना फोटो तथा वृहत प्रदर्शनी 2082 उत्कृष्ट भएका युनिटहरूलाई पुरस्कृत गर्नुभयो। शुक्रमा लघु चलचित्र प्रतियोगिता 2082 उत्कृष्ट भएका लघु चलचित्रका निर्माताहरूलाई पुरस्कृत गर्नुका साथै सिपाही वार्षिकको लेख रचना र लघु चलचित्र मूल्याङ्कन समितिका सदस्यहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो। यस सम्बन्धी विस्तृत रेडियो सामग्री नेपाली सैनिक गतिविधि पश्चात प्रसारण गरिनेछ। नेपाली सेना र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा वैशाख 14 गतिबाट 17 गतेसम्म जंगीअड्डामा हस्पिटल प्रिपेयरनेस फर इमर्जेन्सीज होप तालिम सञ्चालन गरिएको छ। वैशाख 14 गतेबाट सञ्चालित उक्त तालिमको बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले समापन गर्नुभएको हो। तालिमका क्रममा प्राकृतिक तथा कृत्रिम विपदमा अस्पतालले गर्नुपर्ने आपतकालीन उपचार तथा जोखिम व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक पक्षका बारेमा ज्ञान आदान प्रदान गरिएको थियो। बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले वैशाख 16 र 17 गति सञ्चालित तालिम सेमिनार 2083 समापन गर्नुभएको छ। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको उक्त सेमिनारमा नेपाली सेनामा सञ्चालन हुने तालिमका विविध पक्षहरूका बारेमा प्रस्तुतिकरण तथा छलफल गरिएको थियो। तालिमलाई समय सापेक्ष रूपमा परिष्कृत गरी सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यसहित सञ्चालित सेमिनारमा रथीवृन्द र अधिकृतहरूको सहभागिता रहेको थियो। सूर्यदल गणबाट खटिएको टोलीले वैशाख 17 गते रोल्पा जिल्ला थवाङ गाउँपालिका एकमा भएको बोलेरो जीप दुर्घटनामा परिमृत्यु भएकाहरूको शव खोज तथा व्यवस्थापन गर्न सहयोग गरेको छ। टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमा 20 जनाको शव खोज तथा व्यवस्थापन गर्न सहयोग गरेको हो। कालीभक्तिगढ इन्जिनियर्स र सिद्धिबक्सगढबाट संयुक्त रूपमा खटिएको टोलीले वैशाख 19 गते जिल्ला प्रहरी कार्यालय सल्यानको भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका विस्फोटक पदार्थहरू सुरक्षित साथ निष्क्रिय पारेको छ। शुक्रबार टोलीले 82 सकेट बम, 7 रेडियो बम, 3 सुतली बम, 1 बोतल बम, 500 ग्राम एक्सप्लोसिभ बम बनाउन प्रयोग हुने 2 केजी फलामका टुक्रा र 10 मिटर फायरिङ केबललाई सुरक्षित साथ निष्क्रिय पारेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। मित्र राष्ट्र चीनमा वैशाख 10 गतेदेखि 15 गतेसम्म सञ्चालन भएको एसियन बीच महिला कबड्डी प्रतियोगितामा सैनिक खेलाड़ीहरू सहभागी नेपाली टोलीले काँस्य पदक जितेको छ। नेपालको राष्ट्रिय टीममा सिद्धिदल गणकी प्युठ मीना नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी सिपाही नारूमाया पराजुली र कृष्ण दल गणकी सफाईकर्मी अनुजा कुलुङ राई सहभागी हुनुहुन्थ्यो। चन्द्रगढी युवा क्लबले वैशाख 5 गतेदेखि 14 गतेसम्म झापाको मेची रंगशालामा सञ्चालन गरेको चन्द्रगढी महिला गोल्ड कप फुटबल प्रतियोगिता 2026 त्रिभुवन आर्मी क्लब उपविजेता बनेको छ। उपविजेता भएसँगै क्लबले नगद रू 5 लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा देवीदत्त गणकी बन्दोबस्ती कार्य सिपाही दिपा साई उत्कृष्ट मिडफिल्डर घोषित हुनुभई नगद रू 25,000 जित्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। छैटौं रारा ट्रेल रन 2083 सम्बन्धी सूचना।
3: हनुमान ध्वज गुल्माको पहलमा मुगु जिल्ला स्थित अन्य सुरक्षा निकाय, स्थानीय निकाय, जिल्ला खेलकुद विकास समिति तथा कर्णाली स्पोर्ट्स क्लबको सहकार्यमा वैशाख 30 गते छैटौं रारा ट्रेल रन 2083 प्रतियोगिता सञ्चालन हुने भएको छ।
2: प्रतियोगिताका विधाहरू
3: 16 किलोमिटर दौड महिला र पुरुष दुवैका लागि,
2: 5 किलोमिटर वाकाथन 40 वर्ष उमेर नाघेका तथा इच्छुक अन्य उमेर समूहका लागि,
3: नाम दर्ता गर्ने मिति र स्थान,
2: इच्छुक सैनिक तथा गैर सैनिक धावकहरूले वैशाख 10 गतेदेखि 29 गतेसम्म मुगुको हुटु स्थित हनुमान ध्वज गुल्मामा सम्पर्क गरी निशुल्क नाम दर्ता गराउन सक्नुहुनेछ। पुरस्कार राशि,
3: प्रथम रु 50,000,
2: द्वितीय रु 30,000
3: र तृतीय रु 20,000। थप जानकारीका लागि सम्पर्क नम्बर 98413-93331,
2: 98423-4592
3: र 98429-46279।
4: दरखास्त आह्वान।
5: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
4: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
5: सैन्य पदका लागि भर्ना केन्द्रहरू,
4: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
5: राजदलगढ लगनखेल ललितपुर,
4: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
5: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
4: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
5: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
4: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
5: दुर्गा बक्स गण ओखलढुङ्गा,
4: वीरदलगढ ओदिन पाँचथर,
5: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
4: गरुडदलगढ चरीकुट दोलखा,
5: श्रीजङ बिरगंज पर्सा,
4: बरकगण राजपिरात सप्तरी,
5: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
4: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
5: नयाँ सबुजगण भरतपुर चितवन,
4: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
5: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
4: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
5: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
4: शमशेर दलगण गुरुसिङ्गे कपिलवस्तु,
5: ज्वाला दलगण भरतपुर दाङ,
4: रामबाड कुल्म धागीथुम गुल्मी,
5: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
4: नम्बर 4 बाहिनी अड्डा नेपालगञ्ज पाके,
5: देवी दत्तगण परिमला चौर जुम्ला,
4: हनुमान ध्वज गुल्मा हुटु मुगु,
5: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
4: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
5: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
4: र श्री दल गुल्मा खलङ्गा दार्चुला।
5: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू,
4: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
5: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाई कर्मी,
4: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
5: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र केशकर्तक,
4: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
5: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई कर्मी र केशकर्तक,
4: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहाकार,
5: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाई कर्मी, चर्मकर्मी र लोहकार,
4: र श्री दल गुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
5: दरखास्त पेश गर्ने मिति
4: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
5: सैन्य पदका लागि उमेरको हद
4: 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्नेछ।
5: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
4: 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
5: विस्तृत जानकारीका लागि
4: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिकको रेडियो कार्यक्रम यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेसनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता र जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री।
6: नेपाल भौगोलिक विविधताका हिसाबले जति धनी छ उति नै भाषा, संस्कृति, परम्परा र कलाको हिसाबले समेत समृद्ध छ। यही बहुआयामिक पहिचानलाई संरक्षण र सम्वर्धन गर्नु राष्ट्रका सम्पूर्ण अङ्गहरूको साझा दायित्व हो। यसै परिप्रेक्ष्यमा नेपाली सेना राष्ट्रको सुरक्षा गर्ने आफ्नो मूल जिम्मेवारीसँगै कला, साहित्य र संस्कृतिको प्रवर्धनमा पनि निरन्तर सक्रिय छ। यसैको उदाहरण हो नेपाली सेनाले हरेक वर्ष आयोजना गर्ने लघु चलचित्र प्रतियोगिता। यो प्रतियोगिता नेपाली कला क्षेत्रमा आज एक स्थापित र अर्थपूर्ण मञ्चको रूपमा विकसित भएको छ। यसमा जोडिएको छ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय।
7: निर्देशनालय अन्तर्गतबाट 75 वर्षदेखि सैनिक रेडियो कार्यक्रम प्रसारण, 58 वर्षदेखि सिपाही वार्षिक प्रकाशन, 33 वर्षदेखि सिपाही पाक्षिक प्रकाशन र 16 वर्षदेखि लघु चलचित्र प्रतियोगिता आयोजना हुँदै आएको छ। यसबाहेक यस निर्देशनालयले नागरिक सैनिक सम्बन्ध विस्तारका लागि विभिन्न कार्य गर्दै आएको छ। यसै क्रममा यस वर्ष निर्देशनालय स्थापनाको 24 वार्षिक उत्सव वैशाख 15 गते मनाइएको छ। सो क्रममा लघु चलचित्र प्रतियोगिता र वृहत प्रदर्शनीका विजयी लगायत सिपाही वार्षिकका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिएको छ। यसै मेसोमा आजको कार्यक्रममा हामी जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा आयोजित लघु चलचित्र प्रतियोगिता र सिपाही वार्षिक प्रकाशन बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
6: म प्राविधिक सुबेदार सुदीप ढकाल
7: र म प्राविधिक सुबेदार अजिता घिमिरे।
8: अब त म पनि बुढी भइसके, हात गोडा सबै दुख्छन्। अब एउटी राम्री केटी खोजेर बिहे गर्नुपर्छ छोरा।
9: फेरि बिहेका कुरा? हजुरलाई पोहोरै भनेको होइन, देशका लागि केही गर्छु अनि मात्रै बिहे गर्छु भनेर।
6: २०५८ साल चैत्र 20 गते स्थापना भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले यस वर्ष वैशाख 15 गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमको आयोजना गरी 24 वार्षिक उत्सव मनाएको छ। सो अवसरमा प्रधान सेनापतिले लघु चलचित्र प्रतियोगिताका विजयीहरू, नेपाली सेना फोटो तथा वृहत प्रदर्शनीको उत्कृष्ट युनिट र सिपाही वार्षिक 2082 प्रकाशित उत्कृष्ट 3 लेखका सर्जकहरूलाई पुरस्कृत गर्नुभयो।
7: नेपाली सेनाको छवि प्रवर्धन एवं नागरिक सैनिक सम्बन्धलाई प्रगाढ बनाउन 2067 सालदेखि लघु चलचित्र प्रतियोगिताको अवधारणा विकास भएको हो। त्यसैको निरन्तरता स्वरूप यस वर्ष पनि नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेको हो। यस वर्षको लघु चलचित्र प्रतियोगितामा सुरज पराजुलीद्वारा निर्मित बुख्याचाले प्रथम स्थान हासिल गर्दै नगद रु 2,00,000 र प्रमाण पत्र प्राप्त गरेको छ। पुरस्कृत लघु चलचित्रले बाल मनोविज्ञान र सैनिकको जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले प्रतिबिम्बित गरेको थियो।
9: नेपाली सेना भनेको देशको रक्षक नै रहेछ।
10: एउटा सैनिक मरण उपरान्त पनि आफ्नो समाज, देश र परिवारको लागि बाँचिरहन्छ। नाश्वान शरीर त यही माटोमा मिसिन्छ काका, तर उसको जुन आत्मा हुन्छ त्यो आफ्नो देशको माया गर्दै यतै कता डुलिरहन्छ। मलाई धेरै गर्व छ काका, म नेपाली सेनामा छु।
11: बाबा, म पनि ठुलो भएर हजुर जस्तै देशको सेवा गर्छु।
6: नेपाली कला क्षेत्रका नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्न नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको अवधारणा विकास गरेको हो। यस वर्ष पुरस्कृत लघु चलचित्र पनि नयाँ स्रष्टाको सृजना हो। प्रथम भएको चलचित्र बुख्याचाका निर्माता सुरज पराजुलीको यो पहिलो चलचित्र हो। निर्माताका रूपमा उहाँको यो पहिलो प्रयास भए पनि कथाको प्रस्तुति, भावनाको गहिराई र सन्देशको प्रभावकारिताले यसलाई उत्कृष्ट बनाएको छ। चलचित्र निर्माणको दौरान नेपाली सेनाबाट प्राप्त साथ, सहयोग र हौसलाले आफूलाई सफलता दिलाएको निर्माता श्री सुरज पराजुली बताउनुहुन्छ।
11: हामी नयाँ मान्छेलाई त धेरै धेरै मद्दत पुग्छ, पुराना मान्छेहरूमा आज हामी चिनिने मौका पाउँछौँ। यो मौका नभएको भए त अब भोलि हामीसँग पैसा हुन्थ्यो हुँदैन थियो, हामीले लगानी गरेर बनाउन सक्थ्यौँ सक्थ्यौँ। नेपाली सेनाले सहयोग गरेर सबै आधारभूत आवश्यकताहरू जुटाइदिएर चाहिँ यति सहयोग गरेर एउटा चलचित्र निर्माण गरेर अझ पुरस्कृत पनि गरिदिएको छ। एकदमै खुसी मिलेको छ, एकदमै धेरै नै सहयोग मिलेको छ भनौँ न।
7: लघु चलचित्र प्रतियोगिता समाजसँग सेना जोड्ने माध्यम त हुँदै हो, नयाँ पुस्तालाई समेत आफ्नो सेनाबारे बुझ्ने बुझाउने मञ्च पनि बनेको बुख्याचा लघु चलचित्रका बाल कलाकार संयम भण्डारीको अनुभव छ। विद्यालय स्तरका कार्यक्रममा अभिनय गर्दै आउनुभएका भण्डारीका लागि यो पहिलो चलचित्र अनुभव हो। चलचित्रमा अभिनय गर्दा नेपाली सेनाबारे जान्ने बुझ्ने मौका पाएको कक्षा 6 अध्ययनरत बाल कलाकार संयम भण्डारी बताउनुहुन्छ।
12: मलाई अभिनय गरेर एकदम राम्रो लाग्यो, यो मेरो पहिलोचोटि यसरी अभिनय गरेको थिएँ। मैले अभिनय गर्दा धेरै कुरा सिकेँ, शान्त रहन सिकेँ, अनि ठुलासँग कसरी बोल्नुपर्छ, सानासँग कसरी गर्नुपर्छ, नेपाली सेनामा के हुँदो रहेछ, कस्तो हुँदो रहेछ भनेर पनि सिकेँ, नेपाली सेनाको शासन कस्तो रहेछ भनेर सिकेँ, नेपाली सेना के हो भन्ने कुरा सिकेँ।
6: यस वर्ष प्रतियोगितामा एक शङ्कर पौडेलले निर्माण गर्नुभएको लघु चलचित्र अमर कर्तव्यले द्वितीय हुँदै नगद रु 150,000 जितेको छ। यस चलचित्रले कर्तव्यको वेदीमा एक सिपाहीले दिने बलिदानको कथा बोलेको छ। गत वर्ष कलाकारका रूपमा सहभागी हुनुभएका एक शङ्कर पौडेलले यस वर्ष निर्माताको रूपमा पाएको यो सफलताले नेपाली सेना लघु चलचित्र प्रतियोगिताको उपाध्येयतालाई पुष्टि गरेको छ। चलचित्रको कथावस्तु बारे बताउनु हुँदै निर्माता श्री एक शङ्कर पौडेल,
13: यसको कथावस्तु चाहिँ आर्मीमा बहालवाला रहँदा अथवा आर्मीमा कार्यरत रहँदा त हामीले देशको सेवा सुरक्षा सबै गर्छौँ, तर एउटा मरणोपरान्त पनि एउटा आर्मीले देशको सेवा कसरी गर्न सक्छ भन्ने चाहिँ यो कथामा देखाउन खोजिएको छ। जसमा चाहिँ उसले उसको इच्छा शक्तिलाई चाहिँ ऊ मरिसकेपछि, ऊ वीरगति प्राप्त गरिसकेपछि चाहिँ उसको आमा, समाज अनि नेपाली सेनाको परिवारले मिलेर उसको इच्छा पुरा गरेको देखिन्छ यो कथामा चाहिँ।
7: राम नरेश सिंहले निर्माण गर्नुभएको चलचित्र अडानले प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै नगद रु 1,00,000 जितेको छ। यस चलचित्रले तराई मधेस समुदायमा हुने बाल विवाहको विषयलाई उठाएको छ, जहाँ उक्त समुदायकी एक बालिका बाल विवाह नगरी नेपाली सैनिक बनी देशको सेवा गर्ने अडान दिँदै सफलता प्राप्त गरेको देख्न सकिन्छ। चलचित्रले समाजमा विद्यमान अवरोध तोड्न सहयोग पुर्याउने लघु चलचित्रका निर्माता राम नरेश सिंहको विश्वास छ। चलचित्र निर्माण गर्दा देशका लागि आफूले पनि केही गरिरहेको अनुभव हुनु लघु चलचित्र प्रतियोगिताको अर्को उपलब्धि भएको उहाँको बुझाइ छ।
14: नेपाली सेनालाई चाहिँ पहिलो कुरा त हृदयबाट धेरै धन्यवाद छ, यो हामीलाई मौका दिनुभयो, एउटा प्लेटफर्म दिनुभयो, आफ्नो सोच, आफ्नो हाम्रो ममा भएको क्षमतालाई चाहिँ प्रदर्शन गर्नलाई एउटा ठाउँ दिनुभयो देखाउनलाई। त्यसको लागि त तपाईँको काम गर्न पाउँदाखेरि चाहिँ कस्तो भयो भन्दाखेरि, केही कुरा चाहिँ मैले देशको लागि पनि बोल्न पाइरहेको छु। अनि मेरो एउटै के थियो भन्दाखेरि, यो अडान लेख्दाखेरि अनि मधेसको कथा मैले उठाउनुको रिजन चाहिँ के थियो भन्दाखेरि, सेनासँगको जुन सम्बन्ध छ तराईको मधेसको, त्यो चाहिँ अझै बलियो बनाउने एउटा ब्रिज बन्न सक्छु कि म भन्ने हिसाबले चाहिँ मैले यो लघु चलचित्रमा भाग लिएँ। मलाई त्यसमा चाहिँ एकदम खुसी छ कि म ब्रिज बन्न पाएँ, केही हदसम्म चाहिँ एउटा सम्बन्धलाई अझै बलियो बनाउन पाएँ भन्ने चाहिँ मलाई त्यसमा चाहिँ एकदम खुसी छु म।
6: प्रतियोगितालाई निष्पक्ष र स्तरीय बनाउन वरिष्ठ निर्देशक सन्तोष पन्त, छायाकार शिव ढकाल र अभिनेत्री रिचा शर्माले मूल्याङ्कन समितिमा रहेर कार्य गर्नुभएको थियो। कलात्मक दृष्टिले यी चलचित्रहरूलाई कसरी मूल्याङ्कन गरियो त? मूल्याङ्कन समितिका सदस्य वरिष्ठ निर्देशक श्री सन्तोष पन्त।
15: हामीले सबभन्दा मुख्य चाहिँ त्यसबाट मेसेज कस्तो जान्छ त्यसमा हाम्रो हाइएस्ट मार्क राखेका थियौँ। त्यसपछि सन्देशमूलक कति छ र नेपाली सेनाको भूमिका के छ भन्ने कुरो देखाछौँ र साथसाथै त्यसमा चाहिँ अनि त्यसपछि हामीले फोटोग्राफी कथा अभिनय अनि प्रेजेन्टेसन क्यामेरा वर्क सबैलाई संलग्न राखेर हामीले चाहिँ झन्डै 10 जस्तो बुदामा हामीले चाहिँ राखेर हामीले मूल्याङ्कन गरेका छौँ।
7: श्रोता, यस वर्षको प्रतियोगितामा 34 स्क्रिप्टहरू प्राप्त भएका थिए, जसमध्ये 10 स्क्रिप्टलाई चलचित्र निर्माणका लागि स्वीकृति प्रदान गरिएकोमा आशिष श्रेष्ठको जवानको जीवन, सुनिल कुमार श्रेष्ठको पेन किलर, उमेश पौडेलको निकुञ्ज, नकुल प्रसाद पौडेलको सौराहाको सम्झना, अनन्तराज सुगदेलको दायित्व र केशव सार्कीको फर्किएको उज्यालो गरी 9 लघु चलचित्र निर्माण भएको थियो। यस प्रतियोगिताले सैनिकको कथालाई आम नागरिकले बुझ्ने शैलीमा देखाएको त छँदैछ, यससँगै नयाँ कलाकार र निर्माता उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सेनाको यो प्रयास अनुकरणीय रहेको बताउनुहुन्छ मूल्याङ्कन समिति सदस्य समेत रहनुभएकी कलाकार रिचा शर्मा।
16: यस्तो खालका कार्यक्रमहरू चाहिँ अब नेपाली सेनाले त वर्षौँ भयो गर्न थाले। यसबाट चाहिँ रियल ट्यालेन्टहरू जसले अपर्च्युनिटी पाउँदैनन्, जो पढिसकेका छन्, पढेर अब कहाँ जाने टोका टकटकाउन, कहाँ जाने सिनेमा बनाउन भन्दा नेपाली सेनाले यत्रो वर्षौँदेखि चाहिँ उहाँहरूले अभिनय त्यसबाहेक निर्देशन पढेका, लेखनमा एकदम दक्ष भएका यङ भाइ बहिनीहरूलाई चाहिँ यो अपर्च्युनिटी दिनुभएको छ। यो चाहिँ एकदमै सराहनीय कुरा हो कला क्षेत्रको लागि, होइन, किनभने हामीले पनि देख्ने मौका पाउँछ, ओहो यो त एकदमै एस्पायरिङ, अब आउने जेनेरेसनलाई यो मान्छेले त साह्रै राम्रो फिल्म बनाउँदो रहेछ, यो मान्छेले त साह्रै राम्रो लेख्दो रहेछ, यो मान्छेले त साउन्डमा कस्तो राम्रो काम गरे भन्ने कुरोहरूको मूल्याङ्कन हामीले नै गर्न पाउँछौँ, होइन, हामी गैर सैनिक भएर यसरी आएर कनेक्ट हुन पाउँदाखेरि, होइन। सो त्यो कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ यो त एकदमै राम्रो प्लेटफर्म हो र यस्ता खालका प्लेटफर्महरू यी यङ्स्टर्सका लागि अरू पनि अरू संस्थानहरूले पनि गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। यो चाहिँ ठुलो इन्करेजमेन्ट हो उहाँहरूको लागि।
6: यस वर्ष नेपाली सेनाले सहभागीहरूलाई विविध 11 विषयवस्तु दिएको थियो, जसमा विश्व शान्ति स्थापना, पर्यावरण तथा प्रकृति संरक्षण, विपद व्यवस्थापन, इतिहास संस्कृति तथा परम्पराको जगेर्ना एवं राष्ट्रिय एकता प्रवर्धनमा नेपाली सेनाको भूमिका रहेको थियो। त्यस्तै कल्याणकारी गतिविधि, नेपालीको भरोसाको केन्द्र, सेवा समर्पण र अनुशासन, समावेशिताको उदाहरण, विषम परिस्थितिमा जनताको सारथी बन्दै नेपाली सेनाले निभाएको भूमिकाहरूमा समेत चलचित्र निर्माण गर्ने अवसर प्रतियोगीलाई दिइएको थियो।
7: लघु चलचित्र प्रतियोगिता त एउटा उदाहरण मात्रै हो। जनसम्पर्क तथा सूचना निर्देशनालयले नागरिक सैनिक सम्बन्ध विस्तारका लागि गर्ने कार्यहरूको क्षेत्र फराकिलो छ। जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रति श्री राजाराम बस्नेत।
17: आम जनतालाई सुसूचित गर्दै चेतनशील समाज निर्माणको लागि खबरदारी गर्ने संचार जगत र देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारी वहन गर्ने नेपाली सेनाको कार्यपद्धति र प्रकृति फरक रहे तापनि अन्तत राष्ट्रिय हित र एकता नै दुवै निकायको सर्वोपरि लक्ष्य हो। तसर्थ सेना र मीडिया दुवै निकायहरूले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाहरूको व्यवस्थापन र पारदर्शिताबीच सन्तुलन कायम गर्न जरुरी देखिन्छ। साथै राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा आम नागरिक माझ साझा बुझाइ र धारणाको विकास गर्न सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने हुँदा सकारात्मक र बलियो मिडिया सैनिक सम्बन्धको कुनै विकल्प छैन।
6: जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली सेना फोटो तथा वृहत प्रदर्शनीमा प्रथम भएको सार्दुलजङ गुल्म, द्वितीय भएको सैनिक कल्याणकारी निर्देशनालय र तृतीय भएको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयलाई पुरस्कृत गरिएको थियो। यसै गरी सिपाही वार्षिक 2082 प्रकाशित लेखहरूमध्ये उत्कृष्ट 3 लेखका सर्जकहरूलाई पनि कार्यक्रममा प्रधान सेनापतिबाट पुरस्कृत गरिएको छ। यस वर्ष श्री चन्द्रदेव भट्ट प्रथम, सहायकरथी श्री दिलविक्रम सुब्बा द्वितीय र महासेनानी श्री ईश्वर बुढाथोकी तृतीय हुनुभएको छ। नेपाली सेनाले 2025 मुखपत्र प्रकाशन गरी प्रकाशन माध्यम मार्फत इतिहासलाई अभिलेखीकरण गर्नु र स्रष्टाहरूलाई लेख्न प्रेरित गराउनु अत्यन्तै प्रशंसनीय कार्य भएको बताउनुहुन्छ सिपाही वार्षिक 2082 प्रथम हुनुभएका श्री चन्द्रदेव भट्ट।
18: यसले नागरिक र सैनिक बीचको सम्बन्धलाई स्थापित गर्छ, नम्बर एक। नम्बर दुई चाहिँ दोस्रो जुन बर्निङ इस्युजहरू छ नि अहिले जियो पोलिटिकलदेखि लिएर यावत कुराहरू जसले नेपाली राज्यलाई असर गर्छ त्यो विषयमा पनि यसले संवाद चलाइरहेछ, त्यो पनि महत्त्वपूर्ण पक्ष हो। तेस्रो महत्त्वपूर्ण पक्ष भनेको मैले त्यो नेपाली सेनाको पत्रिका सिपाहीमा लेख्ने मौका पाएँ, त्यो मेरो लागि एकदमै खुसीको खबर हो, मलाई गौरवको समय हो मेरो लागि। लेखहरूको आफ्नै किसिमको महत्त्व पनि हुन्छ, मान्छेले त्यसै लेखिरह हुँदैन होइन, त्यस काहीँ न काहीँ असर परिरहेको हुन्छ या काहीँ न काहीँ त्यसले सोल्युसन दिने पनि काम गरिरह हुन्छन्। त्यही भएर यस्तो किसिमको प्रकाशनहरू चाहिँ निकालिराख्नुपर्छ हामीले, चाहे त्यो सेनाबाट होस् या अरू कुनै निकायबाट, जसले गर्दा जनतालाई पनि सूचित गर्ने काम हुन्छ। अर्को चाहिँ के हुन्छ भने हाम्रो प्रायोरिटी नेसनल प्रायोरिटी के हो र हामी कसरी जानुपर्छ भन्ने किसिमको एउटा ओपिनियन बनाउनलाई पनि सहयोग गर्छ।
7: जनसम्पर्क तथा सूचना निर्देशनालय अन्तर्गतबाटै सैनिक रेडियो कार्यक्रम प्रसारण, सिपाही वार्षिक र पाक्षिक प्रकाशन, नेपाली सेनाको अफिसियल वेबसाइट र सामाजिक सञ्जालहरू सञ्चालन, पत्रकार सम्मेलनहरू आयोजना, प्रेस विज्ञप्तिहरू जारी हुने तथा सञ्चार कर्मीहरूलाई सूचना उपलब्ध गराउने जस्ता कार्य हुँदै आएका छन्। यस्ता कार्यले नागरिक र सैनिक बीचको सम्बन्ध त विस्तार गर्छ नै सैनिकको पेशागत गुणको समेत विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ। विगत 58 वर्षदेखि प्रकाशित हुँदै आएको सिपाही वार्षिकको यस वर्षको अङ्कमा प्रकाशित भई द्वितीय भएको आफ्नो लेखले सैनिकका लागि के सन्देश दिएको छ त? प्रस्ट्याउँदै सहायक रथी श्री दिल विक्रम सुब्बा भन्नुहुन्छ,
19: हाम्रो दैनिक कार्यहरूमा समस्याहरूलाई कसरी समाधान गर्छौँ भन्ने कुरो नै हामीले धेरै सिक्ने हो र त्यस्तो कार्यको लागि सही समस्याको पहिचान गरेर त्यसको निवारण खोज्नु किन आवश्यक छ र भन्ने कुरा चाहिँ मैले त्यसबारेमा चाहिँ केही कुरा लेखेको छु।
6: सैनिक प्रकाशन, प्रसारण र सञ्चार जगतसँगको सम्बन्ध विस्तारमा जनसम्पर्क तथा सूचना निर्देशनालय क्रियाशील रहेकोले यस निर्देशनालय स्थापना दिवसका अवसर पारेर सिपाही वार्षिकका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो। सिपाही वार्षिक 2082 प्रकाशित लेखहरूको मूल्याङ्कन सह प्राध्यापक डाक्टर श्री दीपक विक्रम थापा छेत्री, उप प्राध्यापक डाक्टर श्री विदुला घिमिरे र उप प्राध्यापक डाक्टर श्री शर्मिला थापाले गर्नुभएको थियो। प्राप्त लेखहरूको मूल्याङ्कन कसरी गरिएको थियो त? मूल्याङ्कन समिति सदस्य उप प्राध्यापक डाक्टर श्री विदुला घिमिरे,
20: हामीले यसमा तीनवटा क्याटेगोरीमा लेखहरूलाई हेर्यौँ। मूलत एउटा सूचनामूलक, अर्को अनुभवमूलक र अर्को अनुसन्धानमूलक। हामीले मूल्याङ्कन गर्दाखेरि चाहिँ अनुसन्धानात्मक लेखहरूको गरेका थियौँ। त्यसमा अनुसन्धानात्मक लेखहरू प्रस्तुतिकरण कस्तो छ, त्यसमा हामीले भाषा, वाक्य गठन अनि वाक्य वाक्यको कोहरेन्स, अनुच्छेद अनुच्छेदको कोहरेन्स ती आदिलाई पनि मूल्याङ्कन गरेका थियौँ प्रस्तुतिकरणको पक्षमा। अर्को महत्त्वपूर्ण पक्ष भनेको कन्टेन्ट, विषयवस्तुलाई कतिको तार्किकताका साथ प्रस्तुत गरिएको छ त्यो पाटोलाई पनि हेर्नै पर्थ्यो, हामीले त्यो पनि हेर्यौँ।
7: यसरी लघु चलचित्र प्रतियोगिता होस् वा सिपाही वार्षिक प्रकाशन तथा मूल्याङ्कन, नेपाली सेनाले अभिनय कलादेखि लेखन कलाको विकास एवं प्रोत्साहनका माध्यमबाट आम नागरिक र सैनिकलाई जोडिरहेको छ। त्यसैले यो निकै प्रशंसनीय कार्य भएको ठान्नुहुन्छ सञ्चारकर्मी बबिता बस्नेत।
21: सर्वसाधारण जनता र नेपाली सेनाको बिचको एउटा जुन खाडल पूर्णको लागि चाहिँ यसले ठुलो काम गरेको जस्तो मलाई लाग्छ। अरूहरूले कतिले चाहिँ नेपाली सेनाकोमा के भइरहेछ, कसो भइरहेछ, नेपाली सेनासँग जोडिन सकिरहेको हुँदैन नि त, तर यस प्रकारको यो लेख लेख्दाखेरि भयो होइन, किनभने यहाँ सबै सिभिलियनहरूले लेखिरहेको हुन्छ नि त। जस्तो लघु चलचित्रहरूको कारणले चाहिँ एकदम सर्वसाधारणमा जाने भयो, लेखहरूको कारणले इन्टेलेक्चुअल क्षेत्रमा जाने भयो होइन, र जुन प्रकारको एउटा पुरस्कृत गर्ने होइन, एउटा यो भनेको हौसला हो क्या एउटा, र जुन प्रकारले एउटा हौसला दिने काम पनि भइरहेको छ, र यसको चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ सम्बन्ध विस्तारको लागि होइन, एकअर्कालाई बुझ्नको लागि, निकटताको लागि र नेपाली सेनाप्रतिको एउटा आफ्नोपन बिल्ड गर्नको लागि चाहिँ यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
6: सञ्चारकर्मी बबिता बस्नेतले भने झैँ कला र सिर्जनाको यो सङ्गमले एकातिर सेनाको मानवीय र सामाजिक पाटोलाई उजागर गरेको छ भने अर्कोतिर नवप्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उचित अवसर प्रदान गरेको छ। नेपाली सेनाको यो प्रयास भविष्यमा अझ उन्नत बन्न सकोस्, नेपाली सैनिक रेडियो कार्यक्रमको शुभकामना।

0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने नेपाली सैनिक रेडियो कार्यक्रम श्रव्य दृश्य तथा प्रकाशन महाशाखा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा पत्राचार गर्नुहोला अथवा आर्मी रेडियो 2008@gmail.com इमेल समेत पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार दिपेन्द्र डाँगी पनि बिदा हुन्छु। नमस्ते।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी शास्त्रीय सङ्गीतको कार्यक्रम प्रस्तुत गर्दैछौँ। कलाकार उमेश पण्डितबाट विषय छ बाँसुरी वादन, राग रहेको छ खमाज। तबलामा साथ दिने कलाकार नवराज गुरुङ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
4: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
3: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
4: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने चाहिँ गर्छु।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचार पछिको समय रहनेछ कार्यक्रम हाम्रो बोलीको। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत्र 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन सहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाई। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा नेपालको संविधान बमोजिम यस अघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि 2082 असार 25 राष्ट्रपति समक्ष पेश भएकामा सन्देशसहित उक्त विधेयक मन्त्री परिषदमा फिर्ता पठाइएको जनाउँदै तत्कालीन मन्त्री परिषदको 82 मङ्सिर 2 गतेको निर्णयअनुसार प्राप्त भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2082 जारी नभएको स्मरण गराएको छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये 7 जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज मन्त्री परिषदमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि 2082 चैत्र 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 2(1) पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सचिवालय बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र घाँसबास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पत्रकारको

0: अनधिकृत रूपमा निर्माण गरिएको संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबीखोला नदी करिडोर अन्तर्गत अनामनगर देवीनगर विष्णुमती नदी किनारस्थित काठमाडौँ महानगरपालिका 16 बालाजु माछा पोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियान जारी छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी अतिक्रमित घर टहरा हटाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले सरकारसँग डराउन र आत्तिन पर्ने स्थिति नरहेको बताउनुभयो। सभापति लामिछानेले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारण सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रासोपाले बनाइसकेको पनि जानकारी दिनुभयो। छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो। बाराको सिमरा विशेष आर्थिक क्षेत्र अर्थात् सेजमा जग्गाको भाडा दर 75% घटाइएपछि उद्योगीहरूको चाप बढेको छ। सरकारले प्रति वर्ग मिटर 20 रुपियाँ रहेको भाडा दर घटाएर 5 रुपियाँ कायम गरेपछि उद्योग सञ्चालनका लागि अनुमति लिने उद्योगीहरूको चाप बढेको हो। बाराबाट संवाददाता रञ्जन यादवको रिपोर्ट।
4: सिमरा विशेष आर्थिक क्षेत्र सेजमा पछिल्लो समय उद्योगीहरूको आकर्षण बढ्दो छ। जग्गाको भाडा दर घटेपछि नयाँ उद्योग स्थापना गर्न उद्योगीहरू उत्साहित देखिएका छन्। सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार अहिले सबै जग्गा भाडामा गइसकेको छ र नयाँ उद्योगीलाई तत्काल स्थान दिन कठिन भइरहेको छ।
5: हाम्रो यहाँको भाडा दर रेट 20 रुपियाँ वर्ग मिटर थियो। आर्थिक वर्षमा बजेट भाषणमा 75% घटाउने भनेर आइसकेपछि पुसमा सानदेखि 75% घटाइसकेपछि 5 रुपियाँ स्क्वायर मिटर भाडा दर पुसदेखि चाहिँ कायम भइसकेको छ। त्यसपछि चाहिँ उद्योगीहरूको अहिले चाप चाहिँ एकदम बढेको छ।
4: सिमरा सेजको ए ब्लकमा 105 प्लट रहेका छन्। हाल 6 उद्योग सञ्चालनमा छन् भने 12 उद्योग निर्माणधीन अवस्थामा रहेका छन्। थप 13 उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेका छन्। सेजभित्र भारत, चीन र कोरियाका उद्योगीहरूको समेत ठूलो लगानी रहेको छ। यहाँका उद्योगहरूले हजारौंलाई रोजगारी दिए। दिएका छन्। तर उद्योगीहरूको अनुसार विद्युत कटौती

0: र सरकारी सुविधा कार्यान्वयन नहुनु अहिलेको मुख्य समस्या बनेको छ। नेपाल एग्रो टुल्सका संचालक मनोज रौनियारले विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक भार परेको बताउनुहुन्छ।
1: सेजमा सरकारले जुन अहिले 5 रुपियाँ वर्ग मिटर गर्नु भएको छ, राम्रो कुरा हो। यसले गर्दा हामी यहाँको उद्योगीहरू खुसी पनि छौँ, उत्साहित छौँ। सेजमा जुन सम्झौता भएको थियो त्यसमा अलिक कमी कमजोरी छ। कुनै सिफारिस गर्नु पर्यो भने हामी काठमाडौँ नै पुग्नुपर्छ। जब यत्रो ठुलो संरचना छ हाम्रो सेज अफिसको, त्यो अफिस यहाँ आइदियो भने सजिलो हुन्थ्यो।
0: उद्योगीहरूले सुरक्षा भन्सार छुट, निर्यातमा भ्याट छुट तथा विद्युत महसुलमा सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। हाल बालाजी र नेपाल एग्रो टुलले मात्रै भारतमा उत्पादन निर्यात गरिरहेका छन्। चालू आर्थिक वर्षको चैत्र मसानसम्ममा दुई उद्योगले करिब 5 करोड रुपियाँ बराबरको उत्पादन निर्यात गरेका छन्। सेज पूर्ण रूपमा सञ्चालनमा आए 10-15 हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
2: रञ्जन यादव, रेडियो नेपाल, बारा।
3: अब बाँकी समाचार। विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनु भएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने यसको भूमिका निर्णायक हुने बताउनु भयो। दिवसका अवसरमा नेपाल पत्रकार महासंघले ऐक्यबद्धता पदयात्रा र्याली आयोजना गरेको छ। शान्तिपूर्ण भविष्यको निर्माण, मानवाधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धनको नारा सहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। त्यस प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यका महानगरका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागि मन्त्रालयले जनाएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यल, वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जनाएको छ। कोरका अनुसार गुप्तचर एकाइले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दावी गरेको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इरानसँग असम्भव सैन्य अभियान वा खराब सम्झौता मध्ये एक रोज्नुपर्ने बताउनु भएको छ। इरानी सञ्चार माध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समय सीमा तोकेको थियो। अब आर्थिक समाचार।
4: चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा पूर्वी नाका काकडभित्ता भएर 16.81 अर्ब रुपियाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। काकडभित्ता नाका भएर 7.75 अर्ब रुपियाँ भन्दा बढीको पेट्रोल, 5.87 अर्ब रुपियाँ भन्दा बढीको डिजल र 1.90 अर्ब रुपियाँ भन्दा बढीको खाना पकाउने ग्यास आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार होमागाईले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ आयातबाट चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 7.44 अर्ब रुपियाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण यस वर्ष 12 जिल्लामा गहुँको उत्पादनमा 20% कमी आएको छ।
3: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपमा राजनीतिक नियुक्ति पाएका 20 जना राखेप सदस्यहरू पदमुक्त हुने भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 आधारमा अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका 20 सदस्य पदमुक्त हुने भएका हुन्। हाल राजनीतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रूपमा कार्यरत रामचरित्र मेहताले सम्हालिरहेका छन्। युएले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी क्रिकेट विश्वकप लिग 2 ओमान विरुद्ध 54 रनको जित दर्ता गरेको जारी श्रृङ्खलामा युएले दोस्रो पटक ओमानलाई हराएको हो। श्रृङ्खला अन्तर्गत यसअघि भएको पहिलो खेलमा युएले ओमानलाई 25 रनले पराजित गरेको थियो। अब मौसम आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत्र 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वत पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाइ। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा तपाईँलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रम रेडियो नेपालका विभिन्न मिडियम वेबका फ्रिक्वेन्सीहरू www.radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप, फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। यो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूको सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। आज हामी कार्यक्रम हाम्रो बोलीमा गौतम पोखरेलसँग कुराकानी गर्नेछौँ र उहाँको जीवन सङ्गिनी मेलिना लामिछानेसँग पनि हामी कुराकानी गर्नेछौँ। उहाँ नेपाल टेलिकम सुन्धारामा सहायक प्रशासकीय अधिकृतको पदमा रहेर काम गरिरहनु भएको छ। कार्यक्रम हाम्रो बोलीमा यहाँहरू दुवैजनालाई स्वागत छ। आरामै हुनुहुन्छ?
1: एकदमै।
0: यहाँ सहायक प्रशासकीय अधिकृत पदमा नेपाल टेलिकम सुन्धारामा कार्यरत हुनुहुन्छ, कति जति भयो?
1: टेलिकममा छिरेको चाहिँ 2076 सालमा हो, चौथो तहमा सहायक प्रशासकीय अधिकृतको रूपमा काम गर्न।
0: पढाइ र जागिरको लागि त्यति सजिलो त छैन, कसैको लागि पनि सजिलो छैन। यहाँले यी कुराहरूलाई कुन रूपमा, कुन तरिकाले लिनुभयो र आउने पिँढीलाई के सल्लाह दिनुहुन्छ?
1: म जन्मिँदै भिजुअली इम्पेयर्ड होइन, टोटल्ली ब्लाइन्ड भएर जन्मिएँ। त्यस पछाडि अब अरू मान्छे जसरी स्कुल गए म पनि त्यसरी नै गएँ, तर मेरो पढाइ चाहिँ अलिक फरक हुन्थ्यो किनकि म अब देख्थिनँ होइन। म त्यो बेला लो भिजन थिएँ, ड्याडीले इन्डिया लगेर अपरेसन गरेर म चाहिँ लो भिजन एउटा राइट आइले चाहिँ मैले बाटो हिँड्ने यताउता गर्न सक्थेँ, तर पढ्नको लागि चाहिँ मलाई गाह्रो हुन्थ्यो। म कालिका स्कुलमा स्याङ्जामा चाहिँ पढेँ सुरुमा, त्यहाँ चाहिँ अब सुनेर अनि एक्जाममा पनि सरहरूले सोध्ने एकदम चाहिँ इन्फर्मल टाइपको पढाइ थियो कि। फर्मल्ली चाहिँ म यो देवघाटमा यो ब्रेल लिपि चाहिँ म 12 वर्षको उमेरमा सिकेर, आँखा नदेख्नेहरूले पढ्ने लिपिलाई ब्रेल लिपि भनिन्छ, देवघाटमा गएर त्यो सिकेर अनि म चाहिँ 3 कक्षाबाट 2062 सालबाट चाहिँ फर्मल्ली पढ्न सुरु गरेँ। त्यस पछाडि त्यहाँ पढाइ भयो अनि अमरसिंह स्कुलमा आएँ अनि अमरसिंह स्कुलमा चाहिँ कन्टिन्यू भयो पढाइ चाहिँ 6 देखि 10 पढ्दाखेरि त्यहाँ पनि धेरै चुनौती थिए, ब्रेलमा पढ्नु पर्थ्यो, पढाइ मेटेरियलहरू एकदमै लिमिटेड थिए कि, ब्रेलमा रिसोर्सेसहरू बुक्सहरू होइन, अनि हामी 12 थियौँ, 2-3 सेट बुकहरू चाहिँ पढ्नु पर्थ्यो, ब्रेलको पढाइ एकदम गाह्रो, फेरि एकदम ठुल्ठुलो बुकहरू होइन, त्यही हजुरहरूले पढ्ने बुकलाई नै ब्रेलमा गर्दाखेरि यत्रो बुकहरू 3-4 बुक भाग 1 भाग 2 भाग 3 हुन्थ्यो क्या हाम्रो चाहिँ, त्यसरी पढ्नुपर्ने। अनि त्यस पछाडि अब क्लासमा पनि हामी चाहिँ यो इन्क्लुसिभ एजुकेसन भन्छ होइन, त्यसमा चाहिँ आँखा देख्नेहरूसँग सँगै बसेर पढ्नुपर्ने, कोही कोही टिचरहरू चाहिँ एकदम फ्रेन्डली हुनुहुन्थ्यो, यहाँ ब्लाइन्डहरू पनि पढिरहेछ नै भन्ने हिसाबले पढाउनुहुन्थ्यो, कोही कोही टिचरहरूलाई चाहिँ मतलबै नहुने, जस्तो म्याथ पढाउँदा यो जोडियो यो काटियो भन्ने, अब के हो केही नबुझिने त्यस्तो खालको हुन्थ्यो। अनि त्यस पछाडि चाहिँ म प्लस 2 पढ्नलाई चाहिँ काठमाडौँ आएँ, त्यहाँ चाहिँ मैले साइन्स विषय लिएर हिमालयन व्हाइट हाउस कलेजबाट चाहिँ प्लस 2 पढेँ। त्यो बेलामा पनि धेरै गाह्रो भयो, साइन्स पढ्न त आँखा देख्ने मान्छेलाई त गाह्रो हुन्छ भने, अब भिजुअली इम्पेयर्डलाई त धेरै गाह्रो हुने भयो होइन, त्यही पनि अब साथीहरू त्यसपछि केही टिचरहरूले चाहिँ मलाई एकदम सपोर्ट गर्नुभयो, मैले पनि मेहनत गरेँ होइन, त्यसले गर्दाखेरि प्लस 2 पनि पास भएँ। त्यस पछाडि युएस अप्लाई गरेँ मैले, अब इन्जिनियरिङ पढ्छु भनेर टोफेल छ्याटहरू गरेँ, त्यहाँ चाहिँ मैले फुल स्कलरसिप पाइनँ, पार्सियल्ली स्कलरसिप त पाएँ, अब त्यहाँ गएर काम गर्नु पनि अलिक गाह्रो हुने, त्यो भएको भएर म युएस गइनँ। ब्याचलर्सको पढाइ र लोकसेवा आयोगको तयारी सँगसँगै गरेँ, लोकसेवा आयोग पढ्न पनि धेरै गाह्रो, मेटेरियलहरू नपाउने अनि एक्जाममा पनि अब राइटर राख्नुपर्ने, अब कोही कोही राइटरहरू चाहिँ अब पढ्न लेख्न नै गाह्रो हुन्थ्यो होइन, कोही कोही चाहिँ अब बिचरा अब त्यही त हो नि होइन, अब अलिक ट्रेनिङ दिएर त्यो अनुसारको हुन्थेन, ल गएर लेख्दैन भन्ने हिसाबले पठाउने, त्यो कारणले गर्दा कहिले काहीँ चाहिँ त्यो चुनौती पनि भयो। तर अब टेलिकमको एक्जाम मैले 2 दिएँ, 2 दिँदा जस मैले भनेको एकदम राम्रो लेख्न सक्ने चाहिँ राइटर मैले पाएँ, मेटेरियलहरू पनि विभिन्न चाहिँ जस्तो अडियो लाइब्रेरी एन्ड रिसर्च सेन्टर भन्ने एउटा हाम्रो दृष्टिबिनहरूलाई बुक प्रड्युस गर्ने संस्था छ, त्यो संस्थाले चाहिँ प्रड्युस गरेको बुकहरू अनि आफूले चाहिँ युट्युबहरूतिर खोजेर त्यसरी पढेर चाहिँ मैले लोकसेवा आयोगको परीक्षा पास गरेँ।
0: इच्छा हुनु पर्यो, असम्भव भन्ने कुरा केही पनि छैन,
1: त्यो चाहिँ हो मेन चाहिँ म गर्छु भन्ने हामीमा चाहिँ आत्मविश्वास र यो मनोबल भन्ने कुरा भयो भने, अब चुनौती सङ्घर्ष त हरेक कुरामा छन्, त्यो कुरालाई पार लगाउन सकिन्छ, सबै कुराले सपोर्ट चाहिँ गर्नु पर्यो कि, फ्यामिलीको सपोर्ट चाहियो होइन, त्यस पछाडि अब अलिकति आफ्नो हेल्थले पनि साथ दिनु पर्यो अनि कहिले काहीँ लकले पनि फेभर गर्नु पर्यो, यो सबै भयो भने सक्सेस हुन सकिन्छ, त्यही ढिलो चाँडोको कुरा हो।
0: मेलिना म्यामसँग कुराकानी गरे, गौतम सर दृष्टिबिन हुनुहुन्छ त्यो पनि पूर्ण रूपमा, सुरुमा अब दृष्टिबिन आँखा नदेख्नेसँग बिहे गर्छु भन्ने सोच नै आएर गर्नुभएको कि पछि भेट भएर?
2: त्यो सोचाइ चाहिँ थिएन. अब मैले खासै ब्लाइन्ड मान्छेहरू देखाएको थिइनँ, हुनुहुन्छ हाम्रो दिदी एकजना, तर मैले देखाएको थिएँ यति ठुलो क्षेत्र छ, अब आँखा नदेख्ने मान्छे यति धेरै रहेछन् भनेर मलाई थाहा थिएन कि. अब गाउँभरि सारा संसार म डुले हिँडेको ठाउँमा जम्मा एकजना देखाएको थिएँ मैले, होइन मेरो दिदीको छोरी हुनुहुन्छ उहाँलाई चाहिँ देखाएको थिएँ. तर उहाँलाई चाहिँ देखाए पछि चाहिँ हाम्रो चाहिँ अब यसरी आँखा नदेख्ने ब्लाइन्डहरूसँग चाहिँ बिहे गर्छु भन्ने त कहाँ हुन्छ र थिएन. पछि चाहिँ देखभेट भयो, अब देखभेट भए सँगसँगै अब कुराकानी भयो नि त. कुराकानी हुँदै गएपछि अब ल यतिको मान्छेसँग मेरो जीवन कर्छ, मलाई अब सबै बानी बेहोरा अब आफूलाई बुझ्ने मान्छे भइसकेपछि त अब आँखा देख्ने भयो भने ठिकै, नदेख्ने भयो भने ठिकै, होइन. पहिला सुरु चाहिँ अब बिहे गरेर आउँदा नि आँखा देख्नुहुन्न भने जस्तो.
3: घरमा चाहिँ कसरी कुरा राख्नुभयो?
2: घरमा चाहिँ यस्तो अब त्यो कुरै चाहिँ पहिला सुरु राखिएन. पहिला सुरु चाहिँ हाम्रो भेट हुँदा चाहिँ हाम्रो उतै घरतिरै भेट भएको हो, होइन. हाम्रो एकजना दाईको मार्फतबाट दाईको साथी हुनुभयो, अनि त्यहीँबाट उता जाँदा चाहिँ हाम्रो घरमा जाँदा भेटघाट भएको थियो हाम्रो. अनि त्यो बेलामा अब सामान्य बोलचाल भयो, त्यो भेटेको बेला बोलचाल भएन. अनि पछि भइसकेपछि अब फेसबुकको जमानाबाट अब कुराकानी गर्दै गर्दै जाँदा अब त्यो सिधै लभ परेको भन्ने पनि होइन, होइन. कुराकानी चाहिँ बिहे गरौँ भन्ने हिसाबको चाहिँ भाव हाम्रो छुट्नै नसक्ने गरी लभ परेको नि, होइन. हाम्रो सामान्य बोलचालीको हिसाबबाटै बिहे भाव हाम्रो चाहिँ धेरै समय गफ भएको नि, होइन. मात्र 6 महिना गफ भइसकेपछि घर परिवारबाट चाहिँ यस्तो थियो, अब घर परिवारबाट चाहिँ अब डाइरेक्ट अब आँखा देख्दैन भनेपछि त सपोर्ट गर्ने भएनन्, होइन. अनि अब बिस्तारै बुझ्दै जाँदा अब मैले घरमा कुरा गरेँ, अनि घरमा पनि अलिक त्यति साह्रो पोजिटिभ कुरा आएन हाम्रो, होइन. अनि हामीले भागेरै बिहे गऱ्यौँ. अनि भागेरै बिहे गरेको 6-7 महिनापछि अनि बोलाउनु नि भयो, अहिले चाहिँ घर परिवारबाट फुल सपोर्ट छ. पहिला अब त्यो बेलामा चाहिँ चिने जाने
3: अलिकति यसो हो नि त, आफ्नो छोरी अब सबै कुरा ठिकठाक छ, हरेक कुरामा उसलाई होइन चाहिने कुरा पुगेको चाहिँ देख्न सक्छ. अब जीवन बिताउने व्यक्ति चाहिँ अब थोरै केही न केही कुरामा कमी छ भन्ने एउटा सोच आउँछ नि. घरको मान्छेले बुझे पनि अब बाहिरको छिमेकीले आफन्तले के भन्लान्, कसरी उनीहरूलाई बुझाउने, आफूलाई त बुझाउन सक्छ, त्यो पनि सोच आएको होला.
2: त्यो पनि हुनसक्छ. अब बाहिरको मान्छेले त भन्ने नै भयो भने अब बाहिरको मान्छेहरूले अब नर्मल मान्छेहरूसँग अब सबैले बिहे गरे अब आँखा देख्ने मान्छे भनेको हामीले प्रायः देखेकै एकैजना देखेको आँखा देख्ने नैसँग अब पाइहाल्छ नि भन्ने भयो नि त मम्मी ड्याडीहरूले पनि. मलाई चाहिँ अब मन परिसकेपछि अब आँखा नदेख्ने नै मन परेको छ, अब आँखा देख्ने खोजेर त भएन
3: भएन,
2: तर मलाई चाहिँ ल यतिको भयो हुन्छ भन्ने हिसाबले अनि हामीले चाहिँ भागेरै बिहे गऱ्यौँ. अनि अहिले पछि चाहिँ अब बुझ्दै जानुभयो नि त कस्तो हो के हो भनेर बुझ्दै गएपछि चाहिँ अहिले मम्मी ड्याडी भाइ बहिनी सबैजनाको एकदम राम्रो छ.
3: जब बिहे गरिसकेपछि अब गौतम सर अनि यहाँ चाहिँ सँगै काम विशेषले धेरै ठाउँमा सँगै हिँड्नुहुन्छ, देख्ने मान्छे र सँगै हजुरहरूलाई अब देख्ने छिमेकीहरूले चाहिँ कस्तो खालको व्यवहार देखाउनुहुन्छ?
2: चिने जानेको अब आँखा देख्ने मान्छे चाहिँ यस्तो हो भन्नेहरूले त अब के अरे साथ देऊ सपोर्ट गर भन्ने जस्तो कुरा गर्नुहुन्छ, तर कसैले चाहिँ अब किन यस्तोसँग बिहे गरेको अरू नि पाउँथिस्
3: भन्नुहुन्छ.
2: त्यस्तो अहिले त अब खासै भन्नुहुन्न, पहिला भन्नुहुन्थ्यो. हामी चाहिँ भर्खर लगभग हाम्रो भर बिहे भएको थियो अनि हामी चाहिँ एकजना म्यामलाई भेट्न बोलाउनु भएको थियो. हामी गएको थियौँ, ल है छोडेर नजाऊ है भन्नुसम्म भन्नुभयो कि अब बिहे गरेको अब छोड्नलाई त होइन नि त, होइन. अब सिधै डाइरेक्ट ल छोड्न चाहिँ नछोड्नु है भन्नुभएको थियो. अनि अब छ नि त्यस्तो कुराहरू. अब हामी बाटोमा सँगै हिँड्छौँ, बल्लो घरले नछेकुन्जेल अथवा त्यो डाँडा नकाटुन्जेलसम्म पनि आँखा तन्काएर हेर्ने पनि छन्, होइन. त्यस्तो हेर्दा चाहिँ साह्रै अब रिस पनि उठ्छ, गएर केही जवाब दिइहालौँ कि जस्तो लाग्छ. तर हेरौँ, हेर्न पनि नर्मल तरिकाले अब यसो पिलिक्क हेऱ्यो फर्किहाल्ने होइन कि. त्यो डाँडा नकटुन्जेलसम्म छुट्टै ग्रहबाट आएको मान्छे जसरी हेरिराख्ने के छन्, त्यस्तोहरू धेरै छन्. अब हिँड्दै जाँदा अब हेर्ने ओर्नी त छँदैछ.
3: कतिलाई बुझाउने साथ दिने छैन, बुझ्नेले बुझ्छन् नबुझ्नेले बुझ्दैनन्,
2: बुझ्नेहरू नि छन् यसरी साथ देऊ सपोर्ट गर भन्नेहरू पनि छन्, अब नबुझ्ने पनि छन्.
3: नबुझ्नेलाई के भन्न चाहनुहुन्छ?
2: अब नबुझ्नेहरूले चाहिँ अब हजुरहरूले यति नै बुझ्नु हुँदो रहेछ र अब यति नै बुझ्नुहोस् अहिलेलाई, बाँकी समग्रमा पछि बुझ्दै जानु होला, होइन. देख्दै भेट्दै गएपछि बुझ्नुहुन्छ नि त उहाँहरूले, अब त्यति नै बुझ्नु भएको छ. अब त्यही भएर पनि उहाँहरूले बुझाउन सकिन्न कि फेरि.
3: म्यामले एकदमै सपोर्ट गर्नुभयो.
1: यसो छ म्याम, अब बिहे भइसके पछाडि त मलाई अब धेरै सजिलो भएको छ, होइन. अब पढ्नलाई मेटेरियलहरू अझै पनि त्यही त हो नि, अब सबै कुराहरू हार्ड कपी जस्तो. अब अहिले हजुरले केही हेर्नु पऱ्यो भने कि बजारमा जानुहुन्छ, किताब किन्नुहुन्छ, ल्याउनुहुन्छ, होइन. अब मलाई त त्यो सम्भव छैन. अनि अब मलाई चाहिँ एउटा राम्रो अब म्याडम भइसके पछाडि चाहिँ अब पहिला चाहिँ यिनले धेरै रेकर्डहरू गरिदिन्थिन् कि, सबै बोलेर रेकर्ड गरिदिन्थिन्
3: म्यामले, भोइस रेकर्ड गरेर छोडिदिने अनि हजुरले सुनेर.
1: त्यो थियो. अहिले चाहिँ म्याम यो स्क्यानिङको जमाना आयो कि, क्याम स्क्यानरबाट उसले फोटोहरू खिचिदिन्छन् अनि त्यसलाई चाहिँ इन्स्टा रिडर पनि मैले आइफोन चलाउँछु उसले एन्ड्रोइड चलाउँछन् आइफोनमा इन्स्टा रिडर छैन उसले चाहिँ एन्ड्रोइडबाट कन्भर्ट गरेर माइक्रोसफ्ट वर्डमा रेडी बनाएर पठाइदिन्छन् त्यो बाहेक चाहिँ अरू विभिन्न ऐन कानुनहरू पनि पिडिएफमा अभाइलेबल हुन्छ सबै चाहिँ अब मैले पढ्ने फर्मेटमा अभाइलेबल हुँदैन मैले वर्डमा चाहिँ पढ्न सक्छु युनिकोडमा लेखेको पिडिएफमा त्यो प्रीतिमा लेखेको चाहिँ मैले पढ्न सक्दिनँ अनि त्यस पछाडि त्यो टक्क डाउनलोड गरेँ अनि ल बुढी यो कन्भर्ट गरेर पठाइदेऊ त भन्यो अनि उसले टक्क पठाइदिन्छन् मलाई धेरै सजिलो भएको छ अब भनौँ न अहिले चाहिँ केही कुरा पढ्नु पऱ्यो भने जस्तो अहिले मैले लोकसेवा आएको क्लासहरू पनि पढाइरहेको छु पढाउँदाखेरि त स्टुडेन्टहरूलाई मैले राम्रो डेलिभरी दिनु पऱ्यो नि त मैले आफूले पढ्नु पऱ्यो त्यसको लागि चाहिँ बुकहरू लिएर आएर बुढी यो रेकर्ड स्क्यान गरिदेऊ भने उसले स्क्यान गरेर पठाइदिन्छन् पढाइमा मात्रै होइन हरेक कुरामा सजिलो भएको छ म्याम अब घरको कामहरू यताउता म केही पनि गर्दिनँ पहिला सबै काम आफै गर्नु पर्थ्यो होइन खाना पकाउने खाजा पनि म बाहिरको खान्न मलाई चाहिँ घरकै खाजा चाहिन्छ खाजा आफै बनाउनु पर्थ्यो सबै कुरा आफै गर्नु पर्थ्यो अब अहिले चाहिँ मैले घरको काम भनेको म केही पनि गर्नु पर्दैन कि सबै कुरा उसैले सब टाकटुक बनाएर ब्याग रेडी बनाएर भएन भनेर जुत्ता पनि मलाई पोलिस गर्न दिन्न अब कता केही छुट्छ भन्दा नि होला जुत्ता सुत्ता पोलिस गरेर मोजा लिएर आएर सोफामा राखिदिएर त्यसपछि सब रेडी बनाएर अनि कपाल सपाल नि उसैले कोरिदिनुपर्छ अब हामी केटा मान्छे अलि अस्तव्यस्त तरिकाले हिँडिन्छ नि त यहाँ छोड्दै कपाल सपाल टाइममा पुग्नु पर्यो यहाँ ढिलो भइसक्यो भन्छ उसलाई चाहिँ कसरी हुन्छ बाहिर जुत्ता लाउँदा लाउँदै पनि कपाल सपालमा उसले तेल सेल लगाएर सेन्ट सेन्ट छरेर चटचुट बनाएर सबै कुरा गरेर पठाउँछ
3: सँगै काम गर्ने सहपाठीहरूले कस्तो खालको व्यवहार देखाउनुहुन्छ
1: अब यस्तो म्याम अब सुरु सुरुमा त अब अघि म्याडमले भनिहालिन् यो एकदम के फरक खालको मान्छे हो यो यसले केही गर्न सक्दैन भन्ने खालको नै व्यवहार गर्नुहुन्थ्यो सुरु सुरुमा कतिजना छक्क पनि पर्नुहुन्थ्यो यस्तो मान्छे कहाँ अनि कोही अब किन यो लोकसेवाले यस्तो मान्छे के छनौट गरे होला भन्ने जस्तो पनि कतिले त्यो खालको व्यवहार पनि गर्नुभयो अनि म चाहिँ कम्प्युटरमा मेरो अलि इन्ट्रेस्ट कम्प्युटर चाहिँ मेरो राम्रो छ किनभने म चाहिँ लगभग 10-12 वर्षदेखि रेगुलर म कम्प्युटर चलाइरहेको छु ल्यापटप चलाइरहेको छु अनि अब हामी जे भने यङ छौँ नि त अब हाम्रो चाहिँ सरकारी क्षेत्रमा अब अलि बुढापाकाको बाहुल्य त छ हामी यङ छौँ अनि त्यसपछि कम्प्युटरहरू इन्ट्रेस्ट होइन अनि त्यसपछि टेलिकमको सेवा सुविधा पनि केही आयो भने मैले चाहिँ खोजिहाल्ने बुझिहाल्ने अनि त्यसपछि अब ज्ञान राखिहाल्ने होइन कामहरू गर्दै गएँ अब अहिले पनि टेलिकममा मैले भनौँ न धेरै कामहरू गर्छु कि पेमेन्टहरू रिसिभ गर्ने त्यस पछाडि कस्टमरको राउटरहरू चेन्ज गर्ने राउटर चेन्ज गरेपछि त्यसलाई कन्फिगर गर्ने नयाँ नेट जोड्न आएको मान्छेलाई चाहिँ कन्भिन्स गराउने किनकि हामी त सर्भिस सँगसँगै हाम्रो व्यापार पनि हो नि त टेलिकमको अनि कस्टमरहरूलाई यस्तो हो भन्ने विश्वास दिलाउने आफ्नो मोबाइल नम्बर सम्म दिने यताउता अनि कस्टमरलाई सकेसम्म फोनबाट सेवा दिने होइन उहाँहरूलाई मेरो टेलिफोन नम्बर पनि छ त्यो टेलिफोन नम्बर भित्तामा टाँसिया छु मैले अनि आएर हेर्नुहुन्छ मेरो नम्बर चाहिँ टक्क फोटो खिचेर लानुहुन्छ अनि केही पऱ्यो भने मलाई कल गर्नुहोस् तपाईँहरू यहाँ आइरहनु पर्दैन भनेर त्यसरी चाहिँ सेवा दिएको छु त्यो गर्दाखेरि अहिले चाहिँ धेरैजना एकदम इम्प्रेस्ड हुनुहुन्छ ओहो यसरी गर्नुहुन्छ भनेर अनि त्यसपछि अहिले चाहिँ हाम्रो नयाँ हाकिम साहब हुनुहुन्छ होइन कार्यालय प्रमुख उहाँ पनि एकदम पोजिटिभ उहाँले चाहिँ खासमा मलाई यो छैटौँ तहमा निस्केपछि केन्द्रीय कार्यालयमा पदस्थापना गर्न खोज्नु भएको थियो पहिला हाम्रो म्यानेजमेन्टले अनि हाकिम साहबले चाहिँ गौतमजी जतिको मान्छे मलाई यहाँ चाहिन्छ भनेर एचआरसँग कुरा गरेर मलाई नै दियोस् यो कस्टमर सर्भिसमा एकदम राम्रो छ उहाँको भनेर अनि त्यहाँ गर्नुभयो अनि म चाहिँ रिसेन्टली इम्प्लोइ अफ दि मन्थमा पनि सिलेक्ट भएको थिएँ त्यो चाहिँ एउटा आँखा नदेखि मान्छे दिउँ न त भन्ने हिसाबले होइन जस्तो लाग्छ कि
3: एउटा कामको हिसाब
1: कामको मेहनत गरेको छु काम गरेको छु कस्टमरहरू खुसी हुनुहुन्छ हुनुहुँदो रहेछ किनभने अब मसँग त्यहाँ भेटेको कस्टमरहरू गेटमा गएर ओहो कस्तो चाहिँ एकदम आँखा नदेख्ने भए पनि यस्तरी काम गर्ने यस्तो चाहिँ पोजिटिभ होइन यस्तो मजाले चाहिँ बुझाउन सक्ने गफ गर्ने यस्तो खालको चाहिँ कर्मचारी हुनुहुँदो रहेछ भनेर गेटमा दाई दिदीसँग चाहिँ फिडब्याक दिएर जानुहुँदो रहेछ राम्रो छ अनि सुन्दारामा चाहिँ एकदम पोजिटिभ हुनुहुन्छ कि गौतम सरले नसक्ने केही छैन भन्नुहुन्छ अनि एकदम कोअपरेटिभ साथीहरू हुनुहुन्छ फेरि सबै काम मैले गर्न सक्दिनँ किनकि सिस्टम सबै म मैत्री छैन कि अब आँखा नदेख्ने मान्छे त म एक्लै छु नि त सुन्दारामा मतलब नेपाल टेलिकममा मलाई हेरेर सिस्टम बनाएको त छैन अनि कोही कोही केही कामहरू मैले गर्न सक्दिनँ अनि ल साथी यो गरौँ भनेपछि साथीहरूले चाहिँ एकदम पोजिटिभली सपोर्ट गर्ने कति कुराहरू उहाँहरूले पनि मलाई सोध्नुहुन्छ ल सर कसरी गर्ने भन्नुहुन्छ कति कुराहरू मैले चाहिँ अब कोअर्डिनेसन गरिदिरहेको हुन्छु एकदम राम्रो छ म्याम वर्क इन्भाइरोमेन्ट अनि मलाई त्यो सुन्दारा टेलिकम छोड्नै मन छैन त्यही भएर
3: कुरा गरिरहँदा अब जस्तो यहाँसम्म आइपुग्नु भयो एकदमै गाह्रो पनि भयो केही कुरा सजिलो पनि भयो एकदमै सबै कुरा सजिलो भएको भए सायद हामी सबैजना आफूले सोचेकै ठाउँमा हुन्थ्यो होला है धेरैजसो अहिले पनि अपाङ्गता भएका व्यक्तिहरू जो हुनुहुन्छ होइन उहाँहरू कहिले काहीँ घर परिवारले साथ दिनु भएन अपाङ्गता भएकै कारणले केही गर्न सक्दिनँ मेरो जीवन यति नै हो भन्ने सोच छ उहाँहरूलाई के सल्लाह दिनुहुन्छ
1: म चाहिँ सबैभन्दा ठुलो भनेको तपाईँ नै हो यदि तपाईँमा एकदम म केही गर्न सक्छु भन्ने चाहिँ भावना ल म केही गर्नुपर्छ आई हेभ टु डु भन्ने भावना तपाईँमा छ भने तपाईँले केही गर्न सक्नुहुन्छ अभियसली हो नि फ्यामिलीको सपोर्ट अलिक कम नै हुन्छ क्या यो हाम्रो डिसेबिलिटीको सेक्टरमा किनकि मैले त धेरै सङ्गत गरेको छु नि त होइन एकदम के डिमोटिभेट है गर्न सक्दैन आँखा नदेखि के गर्ला भन्ने जस्तो तैँले के नहिन बाहिर नजा तैँले चाहिँ खाना नपका त सक्दैनस् भन्ने जस्तो चाहिँ धेरै फ्यामिलीको चाहिँ त्यस्तो व्यवहार हुन्छ होइन। अनि त्यस पछाडि अब छरछिमेकको त के कुरा गर्नु, अझै मैले यति गरिरहेको छु त्यही पनि अब उहाँहरूले मलाई हेर्ने दृष्टिकोण चाहिँ अझै पनि नेगेटिभ नै छ। म गाडीमा हिँडिरहेको हुन्छु अनि मलाई जसले पनि कुन स्कुल पढेर आएको कुन कलेज पढेर आएको भनेर भन्नुहुन्छ, किन हो जस्तो लाग्छ भने आखाना दिनमा चाहिँ जागिर खान्छ भन्ने उहाँहरूलाई थाहै छैन कि, खान सक्छ भन्ने चाहिँ उहाँहरूमा विश्वासै छैन, त्यही भएर पढ्छन् भन्ने चाहिँ अलिअलि थाहा हुन थाल्यो अहिले होइन। अब गाउँ समाजमा पनि एकदमकै नेगेटिभ हिसाबले नै ट्रिट गर्ने, अब गाउँ समाजको त के कुरा गर्नु भने सरकारी निकायमा सरकारी चाहिँ उच्च पदस्थहरूको नै हामी प्रतिको सोचाइ नेगेटिभ छ, ए कोहीले फरक क्षमता भएका भनेका छन् कोहीले के भनेका छन्। एक दिन म र एकजना साथी राष्ट्रिय समाचार समितिमा त्यो साथीको फर्म भर्नको लागि गएको थियौँ, सिधै हामीलाई धुप चाहिँदैन अगरबत्ती चाहिँदैन तपाईँहरू यहाँ नआउनुहोस् भन्नुभयो कि। के कन्सेप्ट छ भने आँखा नदेख्ने मान्छे धुप बेच्ने मान्छे हो, आँखा नदेख्ने मान्छे गीत गाउने मान्छे हो भन्ने खालको सोचाइ छ हाम्रो चाहिँ। अनि लोकसेवा आयोगतिर पनि म गएको थिएँ, हाम्रो चाहिँ अलिकति लेखन सहयोगीको विषय चाहिँ अलिक जटिल नै छ कि, मान्छेमा के सोच हुन्छ भने मैले जागिर खाएँ भने चाहिँ लेखन सहयोगीले लेखिदिएर जागिर खायो भन्ने चाहिँ मान्छेमा सोचाइ छ कि। कोही कोहीले त्यो गर्नुभयो पनि होला, आँखा देख्ने मान्छेले नि त चिडचोर बास भइरहेछ नि त, त्यो भनेर सबै आँखा देख्नेले चिडचोरे भन्नु भएन नि त होइन। लोकसेवा आयोगमा गएको चाहिँ उहाँले त्यस्तै खालको कुरा गर्नुभयो, तपाईँहरूलाई त उता भन्नु तपाईँले भने जति लेख्न सक्ने मान्छे हामीले राखिदिएकै छौँ, अलिक बढी लेख्ने धेरै लेख्ने मान्छे चाहिँ हामीले राख्न सक्दैनौँ भन्नु भन्नुभयो। हामीलाई चाहिँ के हुन्छ भने जस्तो म त मास्टर डिग्री पास गरेँ होइन, मैले चाहिँ खरिदारको एक्जाम दिनु पऱ्यो भने म चाहिँ 10 कक्षा पढ्दै गरेको मान्छे राख्नुपर्छ, अनि अहिलेको मान्छेलाई चाहिँ नेपाली लेख्न आउँदैन फेरि, अनि क्वेसन पनि पढ्न राम्रो नआउने लेख्न पनि राम्रो नआउने। अब मसँग त मास्टर्स डिग्री पढिसक्दाखेरि त धेरै क्षमता भइसकेका हुन्छ, धेरै विषयमा नलेज भइसकेका हुन्छ, अनि लेख्ने मान्छेले लेख्न सक्दैन, त्यो कारणले गर्दा म चाहिँ कम्पिट गर्दाखेरि अरूसँग चाहिँ म पछि पर्छु होइन। बरु सिसी क्यामेरा राख्नु, तपाईँको गाड राख्नु, तर लेख्न सक्ने सक्षम मान्छे राख्नु, किन एसएलसी एससी दिएको अथवा चाहिँ 10 कक्षा पढ्दै गरेको मान्छे राख्नुहुन्छ भनेर भन्न गएको थिएँ। त्यो हिसाबले अलिक पर्सेप्सन चाहिँ नराम्रो छ कि, जुन कुरा हामी गर्नै सक्दैनौँ नि त्यो कुरा चाहिँ हामीले गर्न सक्छौँ भनेर एकदम अफवाह फैलाइएको छ है। उहाँहरूको दिमाग खतरा हुन्छ अरे, उहाँहरूले पैसा हातमा देख्ने बित्तिकै हातमा राख्ने बित्तिकै पैसा चिन्नुहुन्छ अरे, अनि त्यसको के त्यो नभएको कुरा चाहिँ हाम्रो समाजमा चाहिँ एकदम प्रचलित छ। कहिले काहीँ कमन सेन्स पनि हुन्छ कि, जस्तो मैले अब भनौँ न म म्याडमलाई सोध्छु फेरि यो कति पैसा हो भन्नु, उसले 100 रुपियाँ हो भनेर टक्क दिन्छु अनि मैले गाडीमा दिन्छु, अनि त्यो गाडीमा चाहिँ मेरो जेनरली भाडा लाग्ने 20 रुपियाँ हो, चारवटा नोट दियो भनेपछि त 20-20 का चारवटा होला नि भन्ने कमन सेन्स लाइन्छ नि त, यो 20-20 को चारवटा हो भन्छु मैले, अनि वरिपरि देख्ने मान्छेले ओहो ल आँखा नदेख्ने मान्छेले पैसा दिँदो रहेछ, त्यो के एकदम अनि अनावश्यक होइन के। अनि त्यसपछि एकचोटि भेटेका मान्छे कहिले बिर्सिन्न भन्ने के भन्ने, जब कि मैले जति आँखा नदेख्ने मान्छेलाई त अर्को मान्छेले बुझा हुँदैन, विद्या म्यामले त बुझ्नुहुन्न नि त, मैले जति आँखा नदेख्ने मान्छेलाई जति बुझाएको छु त्यो मलाई थाहा हुन्छ, उहाँहरूले सिकाउनुहुन्छ यस्तो तपाईँहरूको यो क्षमता हुन्छ ऊ क्षमता हुन्छ यहाँ हुन्छ त्यहाँ हुन्छ भन्नुहुन्छ होइन। इरिटेट लाग्छ,
3: मेहनत आफ्नो लगनशीलताले भएको
1: हो एकदमै, मेहनतले नै हो, सँगसँगै धेरै मान्छेको सपोर्ट पनि छ। फेरि यो समाजमा सबै खराब मात्रै छन् नेगेटिभ मात्रै छ भन्नु खोजे होइन, समाजमा धेरै राम्रा मान्छेहरू पनि छन्, प्लस टू पढ्दा होस् अथवा लोकसेवा तयारी गर्दा होस् धेरै मान्छेले कि मेरो फ्यामिलीको मात्रै सपोर्ट छैन कि म यहाँ पुग्नुमा, मलाई धेरै चिर परिचित मान्छेले चाहिँ मलाई सपोर्ट गर्नु भएको छ त्यही भएर म यहाँ पुगेको छु होइन। धेरै मान्छे नेगेटिभ मात्रै हुनुहुन्न, तर चाहिँ हाम्रोमा अलि नेगेटिभिटी हामीलाई चाहिँ कि एकदमै खतरा हो भनिदिने कि चाहिँ केही गर्न सक्दैन भनिदिने, त्यो भन्दा पनि जी हो त्यो भनिदिने कि तपाईँ मेहनती हुनुहुँदो रहेछ यत्रो परिश्रम गरेर यहाँ पुग्नुभयो भन्दै भइहाल्यो नि, ए यस्तालाई त भगवान्ले हेर्छन्, यस्तालाई त अपाङ्ग कोटा जागिर खाएको त हो नि भन्ने होइन, त्यो एकदम
3: कसैले मिलाइदिएको
1: हो अथवा चाहिँ यस्तालाई भइहाल्छ नि यस्तालाई त गरिहाल्छ नि, भगवान्ले एकतिर ठगे पनि एकतिर माथि पुऱ्याइहाल्छन् नि भने जस्तो, त सबैलाई त्यही हो नि होइन, भगवान्ले त सबैलाई एउटै दृष्टि राख्ने हो। समाजमा अझै पनि नेगेटिभ झन् पढे लेखेको मान्छे झन् नेगेटिभ हुनु भएको छ कि, त्यो चाहिँ अलिक दुःखै लाग्छ।
3: परिवर्तन गर्नका लागि चाहिँ समाजले कस्तो खालको सोचाइ राखिदियो भने सहज हुन्थ्यो,
1: त्यसमा चाहिँ पहिला सुरु अब हाम्रो जस्तो रेडियो नेपाल जस्तो मिडियाहरू छन् नि तिनीहरूले चाहिँ हामीले के गर्न सक्छौँ एक्चुअली भिजुअली इम्पेयर्डको क्षमता के हो, हजुरले मोबाइल चलाउनुहुन्छ मैले पनि मोबाइल चलाउँछु, हजुरले हेरेर चलाउनुहुन्छ म भोइस ओभरबाट सुनेर चलाउँछु, हजुरले मोबाइल चलाउँदा दङ पर्न नपर्ने मैले मोबाइल चलाउँदा दङ पर्नु पर्ने के छ त नि होइन। त्यो भएर हामी जस्तो मान्छे चाहिँ समाजमा जानु पर्यो होइन, समाजमा चाहिँ हामीले रियलमा के गर्न सक्छौँ त्यो समाजलाई चाहिँ बुझाउनु पर्यो कि, समाजको पनि गल्ती छैन नि त, देख्नु भएकै छैन आँखा नदेख्ने मान्छेले जागिर खाएको देख्नु भएकै छैन त होइन, आँखा नदेख्ने मान्छेले धुप बेचिरहेको नै देख्नु भएको छ नि त, धेरैले
3: गीत
1: गाएकै देख्नु भएको छ, त्यो उहाँहरूका पनि बाध्यता छन्, उहाँहरूलाई पनि रहर होइन होइन। अब सरकारले राम्रो चाहिँ एउटा म्यानेजमेन्टको बाटोमा इम्प्लोइमेन्ट क्रिएसनको बाटोमा अलिकति पढाइ भनौँ न अब होस्टेल खोलेर लगेर स्कुलमा भर्ना गरिदिँदैमा आँखा नदेख्ने मान्छेले पढ्न सक्दैन नि त होइन, रियली कसरी चाहिँ इफेक्टिभ एजुकेसन बनाउन सकिन्छ भनेर कसैलाई पनि मागेर अथवा चाहिँ घर सडकमा गीत गाएर कसैलाई पनि त्यो चाहिँ आँखा नदेख्ने मान्छे लट्ठी टेक्दै ठोक्किँदै धुप बेच्दै हिँड्न त कसैलाई पनि रहर छैन नि त होइन, सबै अब कुराले साथ नदिएको भए मेरो पनि त्यही हालत हुन्थ्यो होइन, त्यो भएको भएर अलिकति यसमा त सरकारले र निजी क्षेत्रले, सरकारी क्षेत्रमा त लड्नै पर्यो भिड्नै पर्यो, निजी क्षेत्रमा क्यापेबल भिजुअली इम्पेयर्ड कोही छ भने क्यापेबल डिसेबिलिटी भएको मान्छे कोही छ भने जागिर दिउँ न, जसरी मैले नेपाल टेलिकममा कन्ट्रिब्युट गरिरहेको छु तपाईँको संस्थामा पनि त्यो भिजुअली इम्पेयर्डले त्यो डिसेबल पर्सनले चाहिँ तपाईँको संस्था भने पनि कन्ट्रिब्युट गर्न सक्छ, त्यसले चाहिँ फेरि तपाईँलाई दुवटा फाइदा हुन्छ, एउटा चाहिँ भिजुअली इम्पेयर्डले डिसेबिलिटी भएको मान्छेले कन्ट्रिब्युट पनि गर्छ, अर्को भनेको तपाईँको चाहिँ त्यो सोसाइटीको एउटा हेर्ने दृष्टिकोण तपाईँको चाहिँ इन्स्टिट्युसनको एउटा चाहिँ ख्याति गुडविल पनि बढ्छ कि, यस्तो मान्छेलाई चाहिँ अपर्च्युनिटी दिया रहेछ भन्ने त्यो भएको भएर अब अलिकति प्राइभेट सेक्टरले चाहिँ केही गर्नु नै पर्छ जस्तो लाग्छ कि
3: कोटा छुट्याएको छ कोटा भने अनुरूप नभएको
1: यस्तो छ म्याम कोटा त अब अलि बढी भएको भए अझै राम्रो हुन्थ्यो अहिले जे छ अब
3: त्यो कोटाको दुरुपयोग पनि भइरहेको भन्ने गुनासो पनि आइरहेको
1: मेन चाहिँ के देख्छु भने जस्तो अपाङ्गता भएका व्यक्ति कोही अब बिस्तारामै सुत्ने हुनुहुन्छ होइन उठ्नै सक्नुहुन्न उहाँहरूको फिजिकल कन्डिसन नै त्यस्तो छ उहाँहरूलाई त सोसियल सेक्युरिटीको विकल्पै छैन अर्को भनेको म जस्ता होइन जो चाहिँ अब हामी फुल्ली भिजुअली इम्पेयर लट्ठी टेक्दै हिँड्नुपर्छ सहायक सामग्रीहरू अहिलेको टेक्नोलोजीमा अभ्यस्त भयो भने फेरि आँखा देख्ने सरह काम पनि गर्न सक्छौँ अरू चाहिँ कोही सामान्य खालको हुनुहुन्छ कसैको एउटा होला सानो होला कसैको चाहिँ खुट्टा थोरै हिँड्नलाई प्रब्लम होला उहाँहरूको पनि समस्या छ नि त अनि त्यो हिसाबले अब यो कोटामा चाहिँ सबैलाई एकै ठाउँमा गोलमाल हालिदिँदाखेरि जो मान्छे चाहिँ अलिकति औँला छोटो छ त्यो मान्छेले बढी एडभान्टेज लियो अथवा कोही मान्छे चाहिँ अब के पनि सुनिन्छ अब त्यो त मसँग प्रमाण छैन कोही मान्छे चाहिँ नक्कली पहुँचको आधारमा चाहिँ अपाङ्ग परिचय पत्र बनाएर अपाङ्ग कोटामा लड्न आएका पनि छन् भन्ने पनि सुनिन्छ नत्र भने त्यो लोकसेवाको इन्टरभ्यू लिने मान्छेले त थाहा पाउनु पर्यो नि त यो अपाङ्ग कस्तो खालको अपाङ्ग हो यो के हो कसो हो भनेर र अहिले एउटा राम्रो चाहिँ के छ भने अब यो भन्न मिल्छ कि मिल्दैन इन्टरभ्यू लिने बेलामा अलिक पोजिटिभ हुनुहुन्छ कि जस्तो म जस्तो फुल्ली ब्लाइन्ड गयो भने केही न केही उहाँहरूको म प्रति सदा सहायता चाहिँ हुन्छ कि यो त उहाँहरूको लागि छुट्टाएको कोटा हो नि त यसो हेर्दाखेरि केही पनि डिसेबिलिटी छैन यसलाई किन ऊ गर्ने भनेर अब 0.5, 0.75 केही नम्बर चाहिँ अलिकति सदा सहायता हुन्छ कि जस्तो कि किनकि उहाँहरूको व्यवहार अथवा कतै इन्टरभ्यू दिन जाँदाखेरि अथवा कसै भेट्दाखेरि चाहिँ त्यो हुन्छ कि जस्तो लाग्छ यसमा चाहिँ सरकारले स्पष्ट नीति बनाउनु पर्यो कोटामा अपाङ्गता एकदम रियल डिसेबिलिटीलाई मात्र भेट्न दिने त्यो खालको चाहिँ प्रोभिजन बनाउनु पर्यो र अर्को चाहिँ यो लड्न दिएर मात्रै भएन कि अब पढ्नलाई मेटेरियलहरू हुनु पर्यो अहिलेसम्म ल मलाई चाहिँ अब शाखा अधिकृतको बुक पढ्नु पर्यो अब मलाई चाहिँ भोलि छात्र तहको तयारी गर्नु पर्यो मेरो बुढी छन् मलाई उसले स्क्यान गरिदिन्छ सपोर्ट गर्छिन् सबैको त त्यो नहुन सक्छ नि त कतिको बिहे भएको छैन होला कति चाहिँ अब दुवैजना भिजुअली इम्पेयर्ड इम्पेयर्ड जोडी पनि हुनुहुन्छ होला उहाँहरूलाई सपोर्ट कसले गर्ने त त्यो भएको भएर अब पढ्नलाई मेटेरियलहरू चाहिँ हुनु पर्यो क्या हामीलाई पढ्नलाई मेटेरियल हुनु पर्यो राइटर मैले भनेको लेख्न सक्ने मान्छे चाहिँ राइटर हुनु पर्यो मलाई चाहिँ भोलि परीक्षा केन्द्र जान आउन मलाई चाहिँ त्यो अलिकति सहजताको चाहिँ परिस्थिति सिर्जना गरिदिनु पर्यो त्यो भयो भने मात्रै अनि हामी जस्ता भिजुअली इम्पेयर्डहरू चाहिँ सरकारी सेवामा लोकसेवा पास गरेर आउनु
3: सँगै बस्दै गर्दाखेरि कहिले काहीँ झगडा पनि हुन्छ होला तर सबैभन्दा अगाडि चाहिँ कसले फकाउनु जान्छ
2: फकाउने नै भने चाहिँ श्रीमानले नै हो मलाई फकाउने चाहिँ होइन अब रिसाउन नि मै धेरै रिसाउँछु रिसाउने कारण पनि अलि धेरै नै मेरै हुन्छ प्रायः जसो होइन अब रिसाउन नि मै धेरै रिसाउँछु उहाँ चाहिँ रिसाउनु भयो भने पनि अब म चाहिँ हतपत्त फकाउन जान्न मलाई फकाउनलाई अब एक दुईपल्ट कोसिस गर्नुहुन्छ अब फकिएन भने उहाँ नि बोल्नुहुन्न तर हामी त्यस्तो रिसाएर त्यति समय नबोल्यो भने चाहिँ एक दिनसम्म छ होला न त त्यस्तो रिसाउने भन्ने चाहिँ छैन फर्स्ट फर्स्टमा चाहिँ हाम्रो अलिअलि अब कुरा मिल्दैन थियो
3: बुझ्न गाह्रो भयो
2: म पिरो खाने उहाँ पिरो नखाने अब मलाई तेलमा तारेर खान मन लाग्ने उहाँलाई खान मन नलाग्ने होइन म नुन ठक्क खाने उहाँ कम खाने हाम्रो चाहिँ त्यस्तो त्यस्तो कुरामा चाहिँ डिस्कस भर्थ्यो अहिले त अब सबै नर्मल भइसक्यो अब उहाँले अलिक कमै खानुहुन्छ खाना पछि फेरि छरेरै खान्छौँ कि नुन त्यस्तै त्यस्तै भएर पनि अब कुरो बिस्तारै मिल्दै गइसक्यो अब झगडै भन्ने त कहिले कसो पर्छ
3: जसको घरमा पनि हुन्छ
2: जसको पनि पर्छ अब श्रीमान श्रीमतीको झगडा भनेको परालको आगो भने जस्तै हो अब हाम्रो त्यस्तो खासै लामो समयसम्म झगडा पर्दैन अहिले अब बेला बेला कहिले कसो महिना दुई महिना जसोमा हो नत्र झगडा चाहिँ खासै पर्दैन
3: बिहे गरिसकेपछि गौतम सरको घरमा जानुभयो कस्तो खालको व्यवहार पाउनु भयो
2: घरमा गएपछि त अब नर्मलै अब उहाँ त छोरालाई त बुझ्नु भएछ नि त अब हामी जस्तो त अब सबैजना हुनुहुन्छ नै अब उहाँलाई बुझ्नु भएछ घर परिवार सबैले घर परिवारमा त्यस्तो
3: बिहे गरेर आयो सामान्य छ कहिले काहीँ छोरालाई भाइलाई दाईलाई छोडेर पो जाने हो कि भन्ने पनि आयो होला नि
2: परिवारमा चाहिँ त्यस्तो आएन तर हाम्रै रिलेटिभ हुनुहुन्छ उहाँले चाहिँ के देखेर आएकी थिए भन्ने जस्तो कुरा गर्नु पर्यो भन्ने
1: अनि गाउँघरमा कसैले चाहिँ बच्चा चाहिँ छिटो पाइहाल्नु नत्र भने
2: त्यो बच्चा पाइसकेपछि बच्चाको
1: माया
2: उहाँहरूले अब त्यति नै बुझ्नु भयो कि अब बच्चा चाहिँ तत्काल पाइसकेपछि बच्चाको मायाले नै बस्ने भयो भन्ने कुरा हो तर बच्चा त हामीले एकदम ढिला नै पाएका हौँ तर बेगन बित्तिकै त होइन अब त्यो
3: बिहे भएको
2: त हाम्रो चार पुरा भएर 5 वर्ष लाग्यो बिहे गरिसकेपछि चाहिँ तत्काल बच्चा पाएपछि चाहिँ जान्न भन्ने
1: यो चाहिँ अलिक सेग्रिगेटेड सोसाइटी होइन अब यहाँ कसैलाई कसैको मतलब छैन त्यो भएर अलिक कम्पेरिटिभली कम दबाव आयो तर म अलिक कडै छु क्या फेरि मान्छे पनि हालनगर यहाँ मलाई चाहिँ मेरो आफ्नो करियरको चिन्ता छ भन्ने यताउता गर्ने त्यस्तो धेरै दबाव चाहिँ आएन अब मनमा त होला तर भन्न चाहिँ कसैले भनेनन् अब फेरि धेरै छन् कि म्याम अब हाम्रो मात्रै होइन नि त आँखा नदेख्ने मान्छेले आँखा देख्ने जीवनसाथी चाहिँ धेरैको हुनुहुन्छ होइन हाम्रो भिजुअली इम्पेयर्ड सोसाइटीमा त्यस्तो हुँदैन किनकि अब पहिलो पटक भएको भए त्यस्तो हुन्थ्यो पनि होला होइन जस्तो अब आँखा नदेख्ने केटी मान्छेको चाहिँ केटा मान्छे अलिक कम आँखा देख्ने केटाले केटी चाहिँ अलिक कम नै बिहा गर्नु भएको छ होइन
3: एकदमै यो चाहिँ
1: अलिक कम नै छ त्यो हिसाबले त्यस्तो भएको भए अलिक कुरा हुन्थ्यो होला युज टु जस्तै छ कि अब धेरैले गर्नु भएको छ
2: फर्स्ट फर्स्टमा चाहिँ आँखा देख्नुहुन्न भने जस्तो चाहिँ आउँथ्यो बुझेरै त्यो विवाह गरे भएर होला त्यस्तो सोच चाहिँ आएन मलाई अब भन्न त अब भनिहाल्छ नि, अब छन् अब हाम्रो दिदी बहिनीहरू हुनुहुन्छ, अब मेरो आफ्नै चाहिँ बहिनी हो तर दिदी पनि अब बहिनी पनिहरू हुनुहुन्छ नि त, उहाँको श्रीमानहरू नि हेर्छु म, तर उहाँको श्रीमानहरू अब मेरो श्रीमान हुनुभयो तर दुईजना अब तिनजना ज्वाइँहरू बिचमा बसेर हेर्दा पनि अरू भन्दा धेरै अब्बल हुनुहुन्छ जस्तो लाग्छ कि, अब सरकारी क्षेत्रमा नै कोही नै हुनुहुन्न, मेरो भिनाजुहरू ज्वाइँहरू पर्नुहुन्छ नि त कोही नै हुनुहुन्न, अहिलेसम्म अब श्रीमान मात्र हुनुहुन्छ, पछि पछि हुनु होला तर अहिले त्यस्तो हुनुहुन्न, अब उहाँको अब आमा बुबाहरू अब चाँडो चाँडो जन्मिनु भयो, अब सोचाइ पनि सानो सानो भएको कारणले चाहिँ उहाँहरूको चाहिँ अब सोचाइ चाहिँ त्यस्तो हो, तर त्यतिसम्म अब छैन अहिले।
3: गौतम सरतर्फ लागे मैले, अब जस्तो जुन अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै ऐन नियम कानुनहरू बनेको छैन, अब धेरै चाहिँ कार्यान्वयन आएन, कागजमा सीमित भयो भन्ने कुराहरू धेरै गर्नुहुन्छ, के कति कारणले कहाँनिर के चुकिरहेको जस्तो लाग्छ? यहाँ एउटा सरकारी निकायमा कार्यरत पनि हुनुहुन्छ।
1: ऐन नियमहरू चाहिँ हामी बनाइहाल्छौँ किनकि बनाउन त सजिलो छ नि त, दुईवटा कुराले बनाउँछौँ, एउटा बनाउनु सजिलो पनि छ, अर्को कुरा भनेको हामी चाहिँ यो इन्टरनेसनल सेक्टरको प्रेसरको कारणले गर्दाखेरि हामी जस्तो विभिन्न सन्धि सम्झौतामा हामीले हस्ताक्षर गरेका छौँ, त्यो भएपछि अब चाहिँ डिसेबिलिटी सेक्टरमा पनि हामी ऐन चाहिँ बाध्यताले बनाइहाल्यौँ, यो अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी ऐन 2074 छ होइन, अनि त्यो कार्यान्वयनमा चाहिँ अब हामी व्यवहारिक सोचेर बुझेर यति गर्न सकिन्छ भनेर प्लानिङ गरेर ऐन बनाएको भए पो कार्यान्वयन गर्न सकिन्थ्यो होइन, अब हामीले चाहिँ त्यो हिसाबले ऐन बनाएनौँ, त्यो भएर कार्यान्वयन गर्न सकिएन, त्यसमा चाहिँ अब स्रोत साधनको अभाव, हाम्रो चाहिँ विभिन्न निकायहरूको बिचको चाहिँ उचित समन्वयको अभाव जस्ता विभिन्न कारणले चाहिँ यो ऐनहरू कार्यान्वयन भएको छैन जस्तो लाग्छ मलाई। कार्यान्वयनको अवस्था चाहिँ डिसेबिलिटी सेक्टरमा मात्रै होइन क्या म्याम, जुनसुकै सेक्टरमा पनि हाम्रो ऐनहरू त यति राम्रो छ नि, संविधानमा यति राम्रा मौलिक हकहरूको व्यवस्था गरेछ, म अब कानुनको विद्यार्थी पनि हो, त्यो भएर पढ्दाखेरि कहिलेकाहीँ अचम्म हाँसो पनि लाग्छ, मैले कहिलेकाहीँ बुढीले पनि भन्छु हेर त यस्तो यस्तो कुरा लेखाएको छ भनेर, इम्प्लिमेन्टेसनको बाटो चाहिँ हामी एकदमै पछाडि छौँ।
3: कार्यान्वयन गराउनका लागि अपाङ्गता क्षेत्रमै काम गर्ने सङ्घ संस्थाहरूले अलिकति सम्बन्धित निकायलाई घचघचाउने पो हो कि?
1: एकदमै म्याम, पहिलो सुरुमा त अब सरकारले नै इनिसिएसन लिनु पर्यो, बजेटहरू छुट्याइएका छन् तर त्यसको खर्च कसरी भएको छ त्यसको रेखदेख गरिएको छैन, डिसेबिलिटीको सेक्टरमा धेरै एनजिओहरू छन्, अब उनीहरूको पनि प्राथमिकताहरू चाहिँ ठ्याक्कै इन्टिग्रेट गरेर गर्न पाए हुन्थ्यो, अब धेरैले चाहिँ ट्याक्टुक बजेट ल्याउने कार्य कम्प्युटर सम्प्युटर सिकाउने भन्ने डाङडुङ गर्ने यताउता गर्ने अलिकति चाहिँ त्यो प्लानिङ अनुसार भएन क्या, अनि त्यस पछाडि अलि इनिसिएसन कोअर्डिनेसन कोअपरेसनको बाटो पनि कमजोर भयो, सरकारले नीति बनाउँदा कार्यान्वयन गर्दाखेरि डिसेबिलिटी सेक्टरका लिडरहरू एकदम ठुल्ठुला मान्छेहरूलाई मात्रै बोलाएर होइन, हामी जस्ता लट्ठी टेकेर हिँड्ने अथवा चाहिँ हामी जस्ता बाटोमा गीत गाएर बस्ने अथवा चाहिँ हामी जस्तो धुप बेचेर हिँड्ने मान्छेलाई बोलाएर तपाईँको रियल प्रब्लम के हो त नि, तपाईँलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ तपाईँको माग मुद्दालाई सम्बोधन गर्न सक्छौँ भनेर सरकारले अलिक छलफल पनि सरकारहरूलाई चाहिँ छलफल पनि गर्नु पऱ्यो कि, जस्तो गौतम पोखरेलको आवश्यकता एउटा होला, गौतम पोखरेल त अब नेपाल टेलिकममा चाहिँ सहायक प्रशासकीय अधिकृतमा काम गरिरहेछ, गौतम पोखरेलका चासोहरू केही फरक होला होइन, जो मान्छे चाहिँ अब अहिले जागिर पाउनु भएको छैन पढेर बेरोजगार हुनुहुन्छ उहाँहरूका चासो अर्को होला, जो मान्छे चाहिँ अब म पढेर गर्न पनि सक्दिनँ म चाहिँ अब यो धुप अथवा चाहिँ कुनै सामानहरू होइन अथवा नङ्कटहरू केही बेचिरहनु भएको छ फलफुलहरू पनि बेचिरहनु भएको छ उहाँहरूको चाहिँ चासो कम्तीमा पनि एउटा बेच्ने एउटा निश्चित ठाउँ छुट्याइदिएर त्यहाँ चाहिँ अलिकति एउटा व्यवस्थित गरिदियो हुन्थ्यो होइन, आखिर उहाँहरूले नि बेचेरै खाने हो नि त, आँखा देख्ने मान्छेले फलफुल बेच्दा केही नहुने, आँखा नदेख्ने फलफुल बेच्दा चाहिँ मागेर दिए जस्तो व्यवहार गर्ने होइन, त्यो समाजले पनि केही कुरा चाहिँ बुझ्नु पऱ्यो, अनि कोही चाहिँ अब फुल्ली जो चाहिँ अब घरबाट बाहिरै निस्किन सक्नुहुन्न होइन, त्यस्तो खालको डिसेबिलिटीलाई चाहिँ सोसियल सेक्युरिटी दिने हो कि केही चाहिँ सहयोगीहरू व्यवस्था गरिदिने हो कि, अनि अब 4,000 रुपियाँ भत्ता दिएर त भएन नि त, त्यसपछि त्यसको लागि के गर्ने त्यो चाहिँ अब सरकारले एकदम नीति बनाउनु पऱ्यो, त्यो हिसाबले होइन अलिकति इफेक्टिभ कसरी बनाउने कसरी चाहिँ इकोनोमिक बनाउने कसरी चाहिँ त्यसलाई व्यवस्थित बनाउने भन्नेतिर चाहिँ अलिक सोच विचार गर्नुपर्छ होला।
3: अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र प्रविधिले अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको जीवन दैनिकी चलाउनलाई कतिको सहयोग मद्दत भएको छ?
1: प्रविधि त मेरो लागि त वरदान नै भएको छ भन्छु मैले होइन, त्यही प्रविधिको कारणले गर्दाखेरि आज मैले नेपाल टेलिकममा एकदम आँखा देख्ने मान्छे जसरी काम गर्न सक्षम भएको छु, नत्र भने मैले जागिर त खान्थेँ होला तर मैले पर्फर्मेन्स चाहिँ मैले मेरो राम्रो हुन्थेन होला, त्यो हुँदाखेरि अनि म फेरि उही दयाकै पात्र हुन्थेँ बिचरा यस्तोलाई यताउता भन्ने हुन्थ्यो होला होइन, मैले चाहिँ प्रविधिकै कारणले गर्दा आज म चाहिँ लोकसेवाको विभिन्न इन्स्टिच्युटहरू होइन मैले चाहिँ पढाइरहेको छु, प्रविधिकै कारणले गर्दा आज मैले चाहिँ मास्टर्स डिग्रीदेखि लिएर मैले एलएलबी मैले पढिरहेको छु, मैले विभिन्न चाहिँ आर्टिकलहरू लेख्छु, मेरो आफ्नो पेज पनि छ लर्न पिएससी विथ गौतम भनेर, मैले आफूले जानेका चाहिँ लोकसेवासँग रिलेटेड इन्फर्मेसनहरू मैले आफ्नो पेजमा चाहिँ हालिरहेको हुन्छु, त्यो भएको र प्रविधि भनेको त म जस्ता भिजुअली इम्पेयर्डको लागि वरदान नै हो, अब मैले इन्डाइ बुक गर्छु पठाउ बुक गर्छु आफै हिँड्ने डुल्ने यताउता होइन ब्याङ्कबाट ट्रान्जेक्सनहरू गर्छु त्यो सेफ पनि भयो नि त, जस्तो अघि मैले चाहिँ इन्डाइप गरेर आएँ मैले ट्याक्सीलाई चाहिँ 260 रुपियाँ टक्क आफूले चाहिँ हेरेर हालिदिएँ, यदि त्यहाँ चाहिँ म क्यास दिन्थेँ भने म ठगिन पनि सक्थेँ अनि ठगिने पनि सम्भावना हुन्थ्यो, त्यो भएको भएर चाहिँ हामीले प्रविधि सिक्नै पर्छ, प्रविधिमा हामी अभ्यस्तै हुनुपर्छ, त्यसमा पनि चुनौती छ, नयाँ देख्ने मान्छेले एएसडिएफ कहाँ छ हेर्छ भने हामीलाई चाहिँ अब केही समय अवस्था हुन टाइम लाग्छ, हामीले चाहिँ सुनेर कम्प्युटर चलाउनु पर्छ होइन. हामी मैत्री चाहिँ सफ्टवेयरहरू पूर्वाधारहरू हामी मैत्री कम्प्युटरहरू नै अहिलेसम्म त्यस्तो चाहिँ बनाएको छैन होइन. अब त्यो एनबिडीले कति कुरा बोल्दिन्न होइन. जस्तो त्यही अफिसकै सिस्टम पनि कति चाहिँ इनएक्सेसिबल छ होइन. त्यहाँ चाहिँ माउसै चाहिन्छ. त्यो भएको भएर अब त्योमा चाहिँ लगानी गर्नुपर्छ मेन चाहिँ. अब सरकारले अब हामी जस्ता चाहिँ अलिक पढ्न खोज्ने मान्छेको लागि कम्तीमा एउटा चाहिँ वेबसाइटहरू अलि हामी मैत्री बनाइदिने होइन. त्यो आँखा नदेख्ने मान्छेले नि त्यसलाई चाहिँ नेभिगेट गर्न सकोस् कि. बजेट आउँछ, त्यो बजेट हामीले पढ्न सक्दैनौँ. फेरि अब अरूकै भर पर्नुपर्छ, ल यसलाई कन्भर्ट गरिदिए भन्नुपर्छ. कन्भर्ट गरेर सबै राम्रो आउँदैन नि त, अस्त व्यस्त आउँछ. अनि त्यस पछाडि अब चाहिँ योजनाहरू, जस्तो 16 योजना आयो, आँखा देख्ने मान्छेले भरको भर पढ्न पाउँछ. त्यो सरकारले सोच्नुपर्ने त के खर्च लाग्छ र भने त्यो माइक्रोसफ्ट वर्डमै हुन्छ. त्यसलाई चाहिँ कसरी चाहिँ आँखा नदेख्ने मान्छेले एउटा वेबसाइटमा चाहिँ पढ्न मिल्ने गरी टक्क राखिदिए भइहाल्यो नि. हाम्रोमा चिन्तै छैन कि राजनीति प्रशासनले डिसेबिलिटी भएको सेक्टरलाई यो लाइबिलिटिजको रूपमा यी दिने मात्रै हुन् कि यिनीहरू. यिनीहरूलाई चाहिँ हामीले दिने मात्रै हो, यिनीहरूबाट हामी लिन सक्दैनौँ भन्ने धारणा होइन. हामीलाई दिन मात्रै पर्दैन, हामी पनि दिन सक्छौँ कि. त्यो खालको चाहिँ भावना प्रशासकहरू, राजनीतिक नेतृत्वहरू, निजी क्षेत्रले चाहिँ यो विषयमा चाहिँ अलिक चिन्तन गर्नुपर्छ होला. अर्को चाहिँ इन्फ्रास्ट्रक्चर होइन, हामी मैत्री बनाउनु पऱ्यो कि. त्यो जस्तो भनौँ न, कुनै भवनमा ऱ्याम्प राखियो, त्यसले ह्विलचेयर युजरलाई मात्रै सपोर्ट गर्दैन नि त, बुढाबुढीलाई सपोर्ट गर्ला, बालबालिकालाई सपोर्ट गर्ला, गर्भवतीलाई सपोर्ट गर्ला. यो भनेको केवल आँखा नदेख्ने मान्छेको लागि, केवल ह्विलचेयर युजरको लागि मात्रै गरिएको लगानी होइन. जस्तो लिफ्टमा चाहिँ अडियो सिस्टम राखिदिनु भयो भने नपढेको मान्छेलाई पनि फिफ्थ फ्लोर भन्छ अथवा पाँचौँ तला भनेर राखिदिउँ न, इङ्ग्लिस मात्रै किन राख्ने. त्यो गर्यो भने आँखा देख्ने मान्छे नपढेको मान्छेलाई पनि सजिलो होला नि त. त्यो भएको भएर अलिकति बोर्ड सोचाइ नै हुनुपर्छ. पूर्वाधारहरू बनाउँदाखेरि अलिक प्लानिङ गरेर, अलिकति चाहिँ कोर्डिनेसन गरेर होइन, बाटोमा रोड भत्काइहाल्ने अनि बिस्तारै बनाउने. अरे बाबा जहिले बनाउने त्यहीले भत्काउन. अनि के भन्छन् भन्दाखेरि, अहिले भत्काउने मात्रै बजेट आएको थियो अरे, बनाउने बजेट अर्को वर्ष आउँछ. यति गाह्रो के त्यो रोडमा हिँड्दाखेरि होइन. अनि त्यसपछि अर्को भनेको, अहिले हामी आँखा नदेखिलाई च्यालेन्जिङ भनेको कुकुर. यति कुकुर हुन्छन् बाटोमा, अब दुई तिनचोटि त मैलै टोक्यो होइन. अब त्यो चाहिँ त्यो व्यवस्थापनमा पनि अलिक सोच्नुपर्छ होला. के छ त, विदेशतिर पनि त्यस्तै गल्ली गल्लीमा कुकुर भुक्दै हिँड्छन् कि, अब हाम्रोमा मात्रै त्यस्तो हो कि होइन. त्यसलाई अलिक व्यवस्थापनमा अलिक सोच्नुपर्छ होला. अहिलेको लागि सबभन्दा चुनौतीको विषय भनेकै यो चाहिँ
3: इन्फ्रास्ट्रक्चर. सबै जिम्मेवार सम्बन्धित निकायहरूले यो बुझ्नु पर्यो कि अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले दिने सहयोग गर्ने होइन कि, हामीले पनि उनीहरूबाट केही लिनु पर्यो.
1: अभियसली लिन सक्छौँ,
3: लिन सक्छौँ, उनीहरूले गर्न सक्छन्, दिन
1: सक्छन् एकदमै
3: भन्ने चाहिँ सोच आउनु पर्यो पहिला चाहिँ.
1: किनभने भविष्यका कर्णधार भनेर लगानी गर्छौँ. एकदम धेरै खर्च छ नि त, स्कुल पढाउनु पर्यो, तिनीहरूलाई खुवाउनु पर्यो, पिलाउनु पर्यो, लुगा धुनु पर्यो, के गर्नु पर्यो, अक्नु बग्नु छ. किन गरेर चाहिँ भविष्यमा यसले केही दिन्छ भनेर गरे हो नि त. भविष्यमा देशलाई, परिवारलाई, समाजलाई केही दिन्छ भनेर. त्यस्तै डिसेबिलिटी भएको सेक्टरमा पनि केही हामीले अहिले लगानी गर्यौँ भने त्यसको रिटर्न पाउँछौँ. साङ्गहरूको मात्रै पेवा होइन नि त, वीरता होइन नि त. यो समाजमा बाँच्न पाउने हक अधिकार भनेको यो हामी अपाङ्गता भएका व्यक्तिहरूको पनि छ नि त. त्यो हिसाबले पनि सोच्नु पर्यो, ल देला नदेला नै आउनुमा छ. तर चाहिँ यो समाजबाटै राजस्व उठाएर कर सङ्कलन गरेर देश चल्ने हो नि त. त्योबाट चाहिँ एकदम चिल्ला चिल्ला बाटो बनाउने, तर आँखा नदेख्ने मान्छेको लागि एलोपाथ किन नबनाउने त होइन. ह्विलचेयर युजरको लागि ऱ्याम्प किन नबनाउने त होइन. भिजुअली इम्पेयरको लागि पढ्नलाई चाहिँ एक्सेसिबल मेटेरियल किन नबनाउने त होइन. यो त तपाईँको चाहिँ सम्रान्त, यो चाहिँ कुलीनहरूको मात्रै समाज त होइन, पछाडि परेका पिछडिएका वर्गहरू पनि हुनुहुन्छ. त्यो सोचाइ चाहिँ राख्नु पऱ्यो कि. अब
3: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट यहाँहरू दुवैजनालाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ.
1: एकदम म्याम, हाम्रो तर्फबाट पनि हामीलाई यो विशेष अवसर दिनुभयो, त्यसको लागि हाम्रो विद्या म्यामलाई धेरै धेरै धन्यवाद.
4: अहिले अब जुन दृष्टिकोण लिनुभएको छ त्यो पनि अहिले अब पढे लेखेको हुनुहुन्छ, अब राम्रै छ. तर अझै पनि उहाँहरू हिँड्दा ओर्दा, अब हिँड्दा बेलामा एलोप्याथ छ होइन, बाटो त छ तर के भने बिचमा रुख छ, त्यो रुख त छ, कतै कतै जाँदा जाँदै त्यो एलोप्याथै छैन. आँखा नदेख्ने मान्छे लठीले टेक्दै हिँड्नु पर्यो. बाटो कसरी राम्रो बनाउने, उहाँहरूले हिँड्नलाई कसरी सहज हुन्छ त्यो तरिकाले बनाउनु पर्यो.
3: आज हामी कार्यक्रम हाम्रो बोलीमा गौतम पोखरेल र उहाँको जीवन सङ्गिनी मेलिना लामिछानेसँग कुराकानी गर्यौँ. गौतम पोखरेल पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ र हाल उहाँ नेपाल टेलिकम सुन्धारामा सहायक प्रशासकीय अधिकृतको पदमा रहेर काम गर्दै हुनुहुन्छ. हवस् त, आजका लागि कार्यक्रम हाम्रो बोलीको समय यही सकिन्छ. कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह, सुझाव र प्रतिक्रियाहरू छन् भने कार्यक्रम हाम्रो बोलीको इमेल ठेगाना hamrobolie.radionepal@gmail.com इमेल गर्न सक्नुहुनेछ. अर्को साता नयाँ विषय र सन्दर्भको साथमा अर्को कार्यक्रम लिएर आउने नै छौँ. त्यतिन्जेलसम्म प्राविधिक मित्र मिनर्वा वज्राचार्य अनि म विद्या चौधरीलाई बिदा दिनुहोस्. हवस् त, नमस्कार, शुभरात्री.
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष
7: झण्डु आयुर्वेद
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
5: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शंका लागेर हतार हतार अस्पताल ल्याएको नि।
4: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
5: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैं गर्छु।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। हिन्दी समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचारपछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचारपछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। अब यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। हाम्रो शरीरबाट पसिना किन आउँछ, अब यो बारेमा जानकारी दिँदैछौँ। गर्मी मौसममा थोरै मात्र काम गर्दा पनि शरीरका विभिन्न ठाउँमा पसिना आउँछ। पैतलामा पसिना आउनाले खुट्टा गनाउने कारण कहिलेकाहीँ हामी वाक्क पनि हुने गर्दछौँ। यसरी हेर्दा कहिलेकाहीँ हामीलाई पसिना नआइदिए पनि हुन्थ्यो भन्ने पनि लाग्न सक्दछ। तर पसिना आउनु भनेको हाम्रो शरीरलाई चिसो पार्ने प्राकृतिक प्रक्रिया हो। पसिना आउँदा अझ गर्मीको अनुभव हुने भए पनि यदि पसिना नआउने भने शरीरले उत्पादन गर्ने तापलाई हामी थाम्न सक्दैनौ। हामीले खाने खानाबाट शरीरले ऊर्जा उत्पादन गर्दा धेरै मात्रामा पसिना उत्पन्न हुन्छ। यसरी ताप उत्पन्न हुँदा मस्तिष्कमा शरीरलाई चिसो राख्नु पर्दछ भन्ने सन्देश जान्छ। त्यसपछि मस्तिष्कले हाम्रो शरीरमा हुने लाखौं पसिना ग्रन्थीलाई पसिना उत्पादन गर्न निर्देशन दिन्छ। हाम्रो शरीरमा करिब 20 लाख पसिना ग्रन्थीहरू रहेका हुन्छन्। हामीले थाहा नपाए पनि चिसो मौसममा पनि हाम्रो शरीरले पसिना उत्पादन गरिरहेको हुन्छ। हाम्रो शरीरको 2/3 भाग पानी हो र पसिनाको रूपमा दैनिक धेरै मात्रामा पानी बाहिर गइरहेको हुन्छ। त्यसैले चिकित्सकहरू हामीले दैनिक न्यूनतम 3 लिटरसम्म पानी पिउनु पर्ने सल्लाह दिने गर्दछन्। हाम्रो शरीरमा 2 किसिमका पसिना ग्रन्थीहरू हुन्छन्, इक्राइन र एपोक्राइन। इक्राइन हाम्रो शरीरका धेरै पसिना आउने अङ्गहरू जस्तै निधार, हत्केला तथा पैतालाहरूमा हुन्छन्। काखीमा भने एपोक्राइन ग्रन्थीहरू रहेका हुन्छन्।
0: कार्यक्रम सिलसिलामा अब भने के आकाशमा पनि विभिन्न प्वालहरू रहेका छन्। यो सामग्री हामी यति बेला प्रस्तुत गर्ने जमरको गर्दैछौ। आकाशको कति स्थानहरू यस्ता छन् जहाँ ताराहरू बिल्कुलै रहेका छैनन्। यस्ता ठाउँहरू देखेर कतिपय मानिसहरूले त्यस्ता स्थानमा आकाशमा प्वाल रहेको हुनुपर्छ भनेर अनुमान गरेको पनि पाइन्छ। तर अहिले हामीलाई थाहा भइसक्यो कि वास्तविकतामा त्यो प्वाल होइन। यस्तो स्थानहरूमा अध्यारो तारा मण्डल रहेको हुन्छ। यस्ता काला अध्यारो तारा मण्डल मिसिएको धुलो र वायुले बनेको हुन्छ। यी पृथ्वीमा रहेको धुलोको बादल जस्तै नै हुन् जसले आफ्नो वरिपरिको वस्तुहरूलाई छोप्ने गर्छ। धेरै ताराहरू यसले गर्दा मधुर देखिन्छन् र कतिपय पुरै छोपिन्छन्।
1: हाम्रो शरीरमा आउने कोठी के हो त, यो बारेमा जानकारी दिँदैछौँ। हाम्रो छालाको रङ त्यसमा पाइने मेलानिन पदार्थको मात्रामा निर्भर रहने गर्दछ। गोरो छालामा मेलानिन पदार्थ भएका कोशिकाहरू कम र कालो छालामा अपेक्षाकृत बढी हुने गर्दछन्। कहिलेकाहीँ मेलानिन पदार्थ भएका कोशिकाहरू एकै ठाउँमा एकत्रित भएर बस्दा ती ठाउँहरू बढी काला हुन्छन्। मेलानिन पदार्थ भएका कोशिकाहरू अत्यधिक मात्रामा एकत्रित भएका त्यस्ता ठाउँहरूलाई नै हामी कोठी भन्ने गर्दछौँ।
0: रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। हाम्रो शरीरमा पानी किन चाहिन्छ, यो सामग्री अबलाई। पानी हाम्रो शरीरको लागि खाना भन्दा पनि बढी महत्वपूर्ण छ। पानी बिना हामी लामो समय बाँच्न पनि सक्छ। खास गरी पानीमा पौष्टिकता त हुँदैन, तर पनि यो आवश्यक मानिन्छ। खानाले जस्तो हामीलाई पानीले शक्ति प्रदान गर्दैन, न त यसले शरीरको आकार नै बढाउँदछ। जनस्वास्थ्य वैज्ञानिकहरूका अनुसार स्वस्थ रहन शरीरमा 70% पानी हुन आवश्यक छ। पानीले हाम्रो शरीरका अधिकांश प्रक्रियाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ। पानीले रक्त संचार व्यवस्थित गर्ने काम गर्छ। रगत बग्ने नसाहरूलाई पनि स्वच्छ राख्छ। खाना पचाउन, खानाको मद्दतले ऊर्जा प्रदान गर्न र शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूको लागि पनि पानी नभई हुँदैन। पानीले शरीरमा रहेका हानिकारक तत्त्वहरू शरीरबाट बाहिर फाल्ने काम गर्छ। खास गरी पेट तथा आन्द्राहरूबाट यस्तो कार्य गर्दछ। पानीले शरीरको तापक्रम स्थिर राख्ने काम गर्छ। हाम्रो शरीरमा सबै अङ्गहरूमा पानी हुन्छ, यतिसम्म कि हड्डीमा समेत पानी हुन्छ। रगतमा 90, मस्तिष्कमा 85, मृगौलामा 82, मांसपेशीमा 75, कलेजोमा 69 र हड्डीमा 22% पानी हुन्छ। त्यसैले शरीरलाई स्वस्थ राख्न धेरै पानी पिउनु पर्छ।
1: अब यहाँहरूमा राख्दैछौँ, चराहरूको शरीरको तापक्रम कति रहेको हुन्छ त? अब यो बारेमा जानकारी दिँदैछौँ। चराहरूको तापक्रम उच्च रहने गर्दछ। यिनीहरूको तापक्रम 100-112 डिग्री फरेनहाइटको बिचमा रहेको हुन्छ। यदि मानिसको तापक्रम 112 पुग्यो भने मानिस यो अवस्थामा बाँच्न सक्दैन, किनभने मानिसको सामान्य तापक्रम 98.6 डिग्री फरेनहाइट हुने गर्दछ। यसरी चराहरूको तापक्रम मानिसको भन्दा बढी उच्च रहेको हुन्छ।
0: के हो अक्सिजन सेन्सर? कार्यक्रम सिलसिलामा यो सामग्री अवलाई म्यासाचुसेट स्थित वार्सेटर पोलिटेक्निक संस्थानका केही अनुसन्धाताहरूले ब्यान्ड एडको आकारमा एउटा अक्सिजन सेन्सरको आविष्कार गरेका छन्। उक्त सेन्सर छालामा टाँच्न सकिन्छ। यसले रगतमा हुने अक्सिजनको मात्रालाई रेकर्ड गर्छ। रेकर्ड भएका सबै सूचना वा जानकारी इन्टरनेटको माध्यमबाट डाक्टरसम्म पुर्याउन सक्ने क्षमता यसमा छ। यो कम लागतमा निर्माण भएको लचिलो खालको वायरलेस डिभाइस हो, जुन इन्टरनेटमा कनेक्ट गरेर रगतमा अक्सिजन कति छ भनेर सम्पूर्ण डाटा हेर्न सकिन्छ। यसको आविष्कार खास गरी नवजात शिशुहरूलाई लक्षित गरी बनाइएको हो, ताकि ती शिशु अस्पतालबाट घर गए पनि उनीहरूको रगतमा भएको अक्सिजनको मात्राको जानकारी डाक्टरले सजिलै थाहा पाउन सकुन्। यसले दिएको जानकारी स्मार्टफोनमा भएको एपमा कनेक्ट गरेर हेर्न सकिन्छ। यदि रगतमा अक्सिजनको मात्रा गडबड भएमा स्मार्टफोनको उक्त एपले सूचना दिन्छ। यो डिभाइसमा अप्टिकल सेन्सरको प्रयोग गरिएको हुन्छ। यो विशेष गरी दम तथा श्वास प्रश्वास सम्बन्धित समस्याबाट ग्रसित शिशुका लागि अति उपयोगी डिभाइस हो।
1: अब यो प्रसङ्गपछि यहाँहरूमा आज राख्दैछौँ एउटा गीतलाई रामचन्द्र काफ्लेको स्वरबाट। गीतमा रचना तथा सङ्गीत रहेको छ अर्जुन कौशलको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। विकिरण प्रदूषणको कारण मानिसलाई छालाको रोग लाग्ने गर्दछ।
1: करोडौं वर्ष अघिदेखि रूप परिवर्तन नभएको एकमात्र जीव साङ्लो हो।
0: घोडाको गर्दनको रौँलाई याल भन्दछन्।
1: आवाजको गति भन्दा छिटो हिँड्ने कार्यलाई सुपरसोनिक भन्दछन्।
0: गौतम बुद्धले लगाउने वस्त्रलाई चिवर भन्दछन्।
1: विक्रम सम्वत 2008 माघ 21 गते नेपालमा पहिलो पटक बजेट प्रस्तुत भएको।
0: सीमा र बगिनीको संसर्गबाट जन्मेको बच्चालाई लाइगर भनिन्छ।
1: सबैभन्दा हल्का धातु लिथियम हो भने सबैभन्दा गरौं धातु ओस्मियम हो।
0: भोटो जात्राको प्रचलन नरेन्द्र देवले चलाएका हुन्।
1: आइन्स्टाइनले सापेक्षवाद सम्बन्धी सिद्धान्तको प्रतिपादन सन् 1905 गरेका थिए।
0: चलचित्रसँग सम्बन्धित विश्व ओस्कार पुरस्कारको स्थापना सन् 1927 भएको हो।
1: थर्मोमिटरको आविष्कार गर्ने वैज्ञानिक ग्यालिलियो ग्यालिले हुन्।
0: विश्वको पुरानो अन्न भटमास हो भने विश्वमा सबैभन्दा बढी फल नेपाल स्याउ हो।
1: महान दार्शनिक सुकरातको मुख्य सन्देश आफूलाई चिन्ह थियो।
0: सेतो परेवा शान्तिको प्रतीक हो भने चक्रलाई प्रगतिको प्रतीक मानिन्छ।
1: बढी मात्रामा औषधिको प्रयोग गर्दा देखा पर्ने असरलाई टोक्सिसिटी भनिन्छ।
0: कपासको बिहालाई ज्यापु, नास्पतिको बिहालाई बिनाजु भने जस्तै लप्सीको बिहालाई चाम्पटी भन्दछन्।
1: सबैभन्दा छिटो बढ्ने वनस्पति बाँस हो। यो एक दिनमा 18 इन्चसम्म बढ्ने गर्दछ।
0: कौरा नाच मगर समुदायमा प्रचलित नाच हो।
1: टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिले हुन्।
0: दुधमा 85% पानीको मात्रा रहेको हुन्छ।
1: पेनिसिलिनका आविष्कारक अलेक्जेन्डर र फ्लेमिङ हुन्।
0: विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो। यसको उचाइ 8,586 मिटर रहेको छ। यो नेपालमा पर्दछ।
1: सर्वप्रथम क्लोनिङ गरी जन्माइएको भेडाको नाम डली हो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरू माझ राख्दैछौ एउटा गीतलाई राज सिग्देलको स्वरबाट। गीतमा रचना रहेको छ राजन कुमार कार्कीको अनि संगीत कीर्ति नेपानेको। गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा रोचक प्रसङ्गलाई राख्दैछौँ। एकपटक स्वामी विवेकानन्द भारत भ्रमणमा निस्किएका थिए। भ्रमणकै क्रममा उनी एक राज्यका राजा कहाँ पुगे। राजा चाहिँ विवेकानन्दको सरलता अनि अद्भुत विचारबाट निकै प्रभावित पनि बनेका थिए। त्यसैले ती राजाले विवेकानन्दको निकै ठुलो स्वागत सत्कार र सम्मान पनि गरेका थिए। राजाले विवेकानन्दको सम्मानका लागि एक नर्तकीलाई त्यस दरबारमा बोलाएका पनि थिए। ती नर्तकी कुशल नृत्य हुनुका साथै एक कुशल भजन गायिका पनि थिइन्। जब विवेकानन्दले ती नर्तकीलाई देखे त्यहाँ, तब उनलाई त्यहाँ बस्न भने मन लागेन। उनले राजासँग अनुरोध गरे र बिदा मागेर हिँड्न चाहेका थिए। तर ती राजाले विशेष आग्रहका साथ विवेकानन्दलाई त्यही रोके। राजाको आग्रह लत्याउन नसकेर विवेकानन्दको अनिच्छा हुँदा हुँदै पनि त्यहाँ बाध्यतावश दरबारमा रोकिन्छन्। त्यसपछि ती गायिका अर्थात् नृत्यङ्गनाले आफ्नो भजन गाउन सुरु गरिन्। गायिकाले गाउने भजनको भावमा यस्ता शब्दहरू रहेका थिए। हे भगवान्, तपाईँ समदर्शी हुनुहुन्छ, फलाम बगरेको खुँडामा पनि हुन्छ र मन्दिरको कलशमा पनि रहेको हुन्छ, तर पारसले यी दुई बीच कुनै भेद गर्दैन र दुवैलाई आफ्नो स्पर्शबाट सुन बनाइदिन्छ। पानी यमुनाको होस् या फोहोर बग्ने नालीको, जब दुवै गङ्गामा पुग्दछन् अनि त्यसपछि गङ्गा जल कहलिन्छ। त्यसैले हे भगवान्, यो संसारमा यति धेरै भेदभाव किन त, मलाई पनि आफ्नो शरणमा लिनुहोस् न। ती भजन गायिका को यो स्वर सुन्न साथ ध्यानमग्न भई भजन सुनिरहेका विवेकानन्दलाई भजनको भावले भित्रैदेखि छुन्छ। विवेकानन्दलाई आफूले सुरुमा गायिकाको अपमान गरेकोमा भित्रैदेखि खेद अनि पछुतो हुन्छ। गायिकाको गायन सकिँदा नसकिँदै अनि विवेकानन्दका आँखाबाट पनि आँसु बग्न थाल्दछन्। आफूलाई वेदान्तको अद्भुत शिक्षा दिने ती नर्तकीलाई विवेकानन्दले मन मने नमन गर्दछन्। किनकि आज म प्रवेश गर्दा बित्तिकै ती नर्तकी र भजन गायिकालाई जुन भेदभाव गरे, त्यो भेदभाव गर्न हुँदो रहन्छ भन्ने को आभास मेरो मनभित्र मिल्यो। अनि त्यसपछि विवेकानन्दले प्रत्यक्षता आफ्नो अबुझपनका लागि ती नर्तकी र गायिकासँग आफूले माफी माग्दछन् र त्यस दरबारबाट उनी बाहिरिन्छन्।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
2: अब हामी कार्यक्रमबाट जाँदा जाँदै अभय ढुङ्गेल र साथीहरूको स्वरमा एउटा गीत राख्दैछौँ। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सँगै कार्यक्रमबाट साथी मनुका कुवर अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
3: हवस् त, नमस्कार, शुभ साँझ।

तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सुनिरहनु भएको छ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौँ जनार्दन समको स्वर, रचना र सङ्गीत गायक स्वयंकै।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो शान्ति ठटालको स्वर अम्बर गुरुङको रचना र सङ्गीतमा रहेको सदाबहार गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ। गोपाल युञ्जनको स्वर नागेन्द्र थापाको रचना हो भने गायक स्वयंकै सङ्गीतमा।

0: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
1: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
0: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
1: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैं गर्छु।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये 7 जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज मन्त्री परिषदमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि 2082 चैत्र 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वत पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 दफा 2 एक बमोजिम पदाधिकारीहरू स्वत पदमुक्त भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। सो विषयका सम्बन्धमा आज पुनः स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीद्वारा आज जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ। सन् 1816 सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सचिवालय बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र गाँस बास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति डबी लामी छानेले उद्योगिक व्यवसायलाई वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले सरकारसँग डराउन र आत्तिन पर्ने स्थिति नरहेको बताउनुभयो। सभापति लामी छानेले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारण सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो। विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनु भएको छ। दिवसका अवसरमा नेपाल पत्रकार महासंघले ऐक्यबद्धता पदयात्रा र्याली आयोजना गरेको छ।
सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। त्यस प्रयोजनका निम्ति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ

हवस् त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलगाई, सहयोगी नारायण श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरेँ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्की गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपरफन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईवटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईवटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो। र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने, र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ। त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने, दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत तथा दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ। त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त, हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने, हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलन न्युजिल्यान्डको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ, यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने, यो गण्डकी लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ, त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गर्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गर्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गर्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रा आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ, तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता पूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय आदिवासी दलित महिला जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी जनजाति समुदाय सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनहुँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ, र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ दाउरा घाँस पत्कर सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिक वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 को सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौँ रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरायो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू, ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ के। त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाइ पनि नजिकै थियो,
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझै इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलेको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या, हुन त चाइल्ड पनि त्यो चालिस त्यो दाइ बहिनी भर्खर 20 वर्ष म 17 वर्ष हामीलाई केही नलेजै छैन होइन सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो कि हामीले अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या अनि त्यो त तिर्नु पर्ने हाल्यो अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो कि रेस्ट इज द हिस्ट्री
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो
2: होइन होइन अब यसमा पनि हामीलाई अब यस्तो छ हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि एउटा ऱ्याक्स टु रिच भनेर भन्छ नि तपाईँलाई थाहा होला होइन सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या मासु भात पनि होइन साग भात भनौँ न होइन सो त्यो अभावमा हुर्क्या भएर होला होइन अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन अफ ट्र्याक गयो सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो अब मैले पनि टाइम दिन सक्छु दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो त्यो चाहिँ सक्सेस हुन सकेन प्रयास गर्नुभयो पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन माइन्ड सेट र विलिङनेस भनौँ न त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ डु अर डाई भन्ने छ नि त होइन सो डाई भन्दा त डु इज बेटर नि त होइन यही कुराबाट स्पष्टीकरण मिल्छ होला किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या त्यो सडकबाट नै
1: बेच्छौँ
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम् म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि अनि दाइको लागि म मेरो लागि ऊ अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ जस एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो अहिले कस्तो छ त गोइङ गुड
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु वर्षाजी कफी हाउस पनि सञ्चालन छ अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला पहिला यो खाउँ त्यो लाउँ भन्दाखेरि 50 जति सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन, होइन, त्यतिखेर हैसियत भन्दा नि फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो, होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको। ओके, इट्स नट लाइक लास्ट 4,00,000 रोली अब बिजनेस गर भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि, होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि 2-3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्मोसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी गर्नुभयो
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल, लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ, सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त। आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गरौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो, होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने के, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको, त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ रह्यो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो, त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु,
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो।
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड, यिनीहरू चाहिँ लगन खेलमा सञ्चालन छ।
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँमा भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ। त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस, जुन चाहिँ चिया, जुन हामीले सडकमा बेच्छौँ नि त्यो चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ। तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेको छौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ। आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स, अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ। र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भएर छ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल, डिजिटल मार्केटिङ, तपाईँको फेसबुक, इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, सायद साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अनुसारले फल पायो भनेदेखि चाहिँ स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप के गर्नको लागि उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के पनि भइसकेको थिएन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ओबर चित्त दुखाएको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई। तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण व्यवसाय मैत्री
2: मेन चाहिँ डिजिटल भयो भने झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्छ नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन, त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
0: रेडियो नेपाल

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चोखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हानिमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्यो
0: अवश्य

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 21 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार मे 4 तारिक सन् 2026, नेपाल सम्वत 1146, बछलागा तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा डुङ्गाना। सधाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:45 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुन्नुहुनेछ। 8 बजे अंग्रेजीमा समाचार, अंग्रेजीमा समाचार पछि जलवायु र जीवन कार्यक्रम सुनाउँछौ। 8:35 सुन्न सक्नुहुनेछ कार्यक्रम सरोकार। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैं सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछ।